0: 5 60 138.
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना.
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ. मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
2: मुटुको गति एकनास नभएको,
1: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
2: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला.
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
3: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार.
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ. फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9905128371.
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा.
6: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ. सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
5: अन्य सेवाहरू:
7: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ. बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ.
8: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा.
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
9: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड. सम्पर्क फोन नम्बर 0825166694. सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848301353 र 9649141944.
10: होइन भाइला,
11: लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो. टाइम पासको लागि निस्केको नि काका.
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर. आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु.
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन. यस्तै छ झोले जिन्दगी.
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो. राम्रो पैसा कमाइरहेस्तेले.
12: ल ल काका, गइहाले म.
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला.
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ. एकपटक सेवा गर्ने मौका दिनुहोस्.
13: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ. साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ. दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ. साथमा 3 पटक खाना तथा बस्न फ्री. 45 वर्षसम्मका मानिस जान मिल्ने. 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला. घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र. मोबाइल नम्बर 9857845226.
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा.
16: उपचार हुने रोगहरू:
15: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
16: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा.
15: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
0: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
18: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464 र 98578553825।
1: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
7: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
19: विस्तृत आँखा परीक्षण उपचार,
0: बाल दृष्टि रोग निदान उपचार,
7: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
19: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
7: कन्ट्याक्ट लेन्स सेवा,
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
7: कृत्रिम आँखा फिटिङ गरिन्छ,
19: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
7: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू। अल्छी आँखा उपचार,
1: डेढो आँखा उपचार,
7: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
19: डबल भिजन उपचार,
7: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
19: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
7: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
19: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
0: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 गलाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
1: फोन नम्बर 98699-84602 र 98-64-84-73।
20: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
21: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
20: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
21: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
22: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
15: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
22: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
1: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक
2: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 9822877794।
3: यो हो रेडियो मध्य पश्चिम एफएम 90.4 MHz।
4: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
23: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 12 गते सोमबार, सन 2026 सेप्टेम्बर 28 तारीक असोज कृष्ण पक्षको द्वितीय तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सिन्धुलीको सुनकोशी एफएम 90 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: पछिल्लो बाढ़ी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो, सयौं विस्थापित देशभर झरी रोकियो, नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै,
0: बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी, 1000 मेगावाट बिजुली अवरूद्ध, उद्योगलाई विद्युत कटौती,
1: मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्नुको औचित्य पुष्टि हुन नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न, कसको आदेशमा घरबाट लगियो भन्ने बारे राज्य समेन्द्रको जवाफ भएन,
0: अर्मु जलमार्ग खोल्ने बारे इरानको शर्त यथावत, अमेरिकामाथि विश्वास गर्न कठिन रहेको राष्ट्रपति पेजेस क्यानको भनाई,
1: र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमालको राष्ट्रिय कृतिमान।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना,
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: काया कैरनमा अब खबरको सिलसिला। पछिल्लो बाढ़ी पहिरोले 4 जिल्लामा कम्तीमा 21 जनाको ज्यान गएको छ भने 5 जना बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला 4 दिनमा बाढ़ी पहिरो र अविरल वर्षाका कारण यो मानवीय क्षति भएको हो। यस विपदले विभिन्न जिल्लाका 419 परिवारका 1,451 जना विस्थापित भएका छन्। बागलुङ, पर्वत, मनाङ, नवलपरासी पूर्व, चितवन, पाल्पा र धनुषा लगायत जिल्ला र आसपासका क्षेत्रमा बाढ़ी, कटान र पहिरोले जनजनको क्षति गरेको छ। मानवीय क्षतिका हिसाबले बागलुङ सबैभन्दा बढ़ी प्रभावित भएको छ। बागलुङमा मात्रै 10 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता भएका छन्। मर्स्याङ्ती नदीमा आएको बाढ़ीका कारण मनाङको सबैभन्दा तल्लो क्षेत्रमा पर्ने तालगाउँ घेरिएको छ। कुनातिर भीर जंगल रहेको तालगाउँको छेउ बग्ने मर्स्याङ्ती नदीले कटान गरेपछि तालगाउँ बीचमा परेको हो। घट्टे खोलामा आएको बाढ़ीका कारण हिजो बेलुकी मनाङ सदरमुकाम चामेमा मर्स्याङ्ती नदी आंशिक थुनिएको छ। घट्टे खोलासँगै आएको बाढ़ी र पहिरोले नदीको बहाव रोकिएपछि मर्स्याङ्दी र घट्टे खोला मिसिएर ताल बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
7: यसैबीच देशका धेरै ठाउँमा गएको बुधबार बेलुकीदेखि शुरू भएको झरी गैरातीदेखि रोकिएको छ। पश्चिमी क्षेत्रमा हिजो बेलुकीसम्म सक्रिय रहेको वर्षा रातीदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानदेखि र मध्यभेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पानी पर्न रोकिए पनि हिजो बाढ़ी आएका नदी खोलाहरूमा अझै जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र कालीगण्डकी नदीमा आज बिहानसम्म जोखिम छ। नारायणीको सहायक नदीहरूमा समेत जोखिम रहन सक्ने महाशाखाको भनाइ छ। कर्णाली नदी र महाकाली नदीमा पनि सामान्य जोखिमको अवस्था छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाल र पहाड़का थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
6: बाढ़ी पहिरोका कारण 5 दिनदेखि बन्द रहेका मुख्य राजमार्ग र सड़क खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ। पानी पर्ने क्रम रोकिएसँगै पहिरो पन्छाउने काम भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराती बेनीघाट नजिकै अर्को पहिरो खसेको छ। पहिरो हटाएर आज दिउँसोपछि गाड़ी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ। तर कृष्णवीरमा जोखिम कायमै रहेकाले एकपटक राम्रोसँग हिँडेर मात्रै गाड़ी सञ्चालनमा ल्याउने तयारी छ। काठमाडौँ जोड्ने अर्को मुख्य नाका बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको तर सड़क कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। मुगलिन नारायणगढ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ। काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथको पहिरो हटाउन बाँकी छ। बाढ़ी पहिरोले नारायणगढ मुगलिन नारायणगढ बुटोल कान्ति लोकपथ सिद्धिचरण राजमार्ग कालीगण्डकी करिडोर बागलुङ बेनी सड़क तमर करिडोर मूलघाट फिदिम राप्ती राजमार्ग कर्णाली राजमार्ग र भालुवाङ चकचके लिवाङ सड़क खण्डको विभिन्न ठाउँमा पहिरो खसेर गाड़ी आवागमन प्रभावित बनेको सड़क विभागले जनाएको छ। लमजुङ मनाङ पर्वत बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको छ। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा गाड़ी आवागमन ठप्प बनेको छ। यी ठाउँमा पहुँच सड़क बनाएर गाड़ी चलाउन अझै केही दिन लाग्न सक्ने सड़क विभागले जनाएको छ। यस्तै चितवनको नारायणघाट र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमाथिको पुलमा हिजो बेलुकीदेखि आवाजावत बन्द गरिएको छ। बाढ़ीले बगाएको क्रूज सिप अर्थात सानो पानी जहाज पुल मुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै पुलमा आवागमन बन्द गरिएको चितवन प्रहरीले जनाएको छ। अचानक पुल बन्द हुँदा आफ्नो गन्तव्यमा हिँडेका गाड़ी र यात्रुहरू अलपत्र परेका छन्। पुल मुनि अड्किएको क्रूज सिप निकाल्नको लागि रातभर प्रयास भए पनि सफल हुन सकेको छैन।
7: यसैबीच अविरल वर्षा बाढ़ी र नदी सतहमा भएको अत्यधिक वहावका कारण कम्तीमा पनि न्यूनतम 1000 मेगावाट विद्युत उत्पादन अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार बाढ़ीका कारण कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध भएको छ। यो प्रसारण लाइन मार्फत प्रवाह हुने 13 उत्पादन केन्द्रका झण्डै 370 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। उत्पादन बन्द भएका आयोजनाहरूमा मिस्त्री खोला 42 मेगावाट निलगिरी 271 मेगावाट माफ गर्नुहोला निलगिरी 271 मेगावाट माथिल्लो ठूलो खोला 22.5 मेगावाट माथिल्लो राहुघाट 48.5 मेगावाट राहुघाट 40 मेगावाट निलगिरी 1 38 मेगावाट राहुघाट मंगले 35.5 मेगावाट ठूलो खोला 21.3 मेगावाट घारखोला 14 मेगावाट धापा खोला 13.6 मेगावाट रेले खोला 6 मेगावाट घमलेदी 5 मेगावाट लगायतका आयोजना बन्द भएका छन्। कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा टावर नम्बर 21 र 22 क्षति पुगेको छ। यस्तै कुस्मा नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत खराबी आएको छ। त्यसबाहेक म्याग्दी स्याङ्जा कास्की लमजुङ र तनहुँ जिल्लामा रहेका थप 14 उत्पादन केन्द्रको झण्डै 630 मेगावाट विद्युत उत्पादन समेत नदीमा अत्यधिक वहावका कारण बन्द गरिएको छ। आयोजनाको उत्पादन सुरक्षाको लागि बन्द गरेका आयोजनामा कालीगण्डकी माथिल्लो मादी सुपर मादी नामार्जुन मादी सेती नदी अप्पर दोर्दी माथिल्लो मर्स्याङदी त्यसै गरी मर्स्याङदी मोदी लगायतका जलविद्युत रहेका छन्। बाढ़ी पहिरोका कारण 220 केवी 132 केवी 33 केवी तथा 11 केवीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको प्रणालीमा विद्युत क्षमता घटेपछि प्राधिकरणले विद्युत आपूर्ति प्रणाली सन्तुलनका लागि केही उद्योगहरूमा विद्युत खपत घटाई व्यवस्थापन गरिरहेको जनाएको छ। कारोबार दैनिकमा खबर छ।
6: काया कैरनमा हृदयघात र बच्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
10: जहाँ फेरिन्छ सुखको सास त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घाट भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुशीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुशीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पछिल्लो बाढ़ी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो, सयौं विस्थापित देशभर झरी रोकियो, नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै, बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी, नारायण घाटको नारायणी पुलमा आवागमन बन्द, 1000 मेगावाट बिजुली अवरूद्ध, उद्योगलाई विद्युत कटौती लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अस्ति मध्यरातीदेखि झण्डै 12 घण्टासम्म नियन्त्रणमा राख्नुको औचित्य पुष्टि गर्न नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ। मध्यरातमा निवासमा पुगेर पूर्व प्रधान न्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएकोमा पूर्व न्यायाधीशहरू र अवकाश प्राप्त प्रहरी अधिकृतहरू नै आलोचनामा उत्रिएका छन्। महाराजगंजमा घरमा सुतिरहेका जबरालाई उठाएर प्रहरी कार्यालय ल्याउनुको कारण उहाँमाथि सुरक्षा खतरा भएको तर्क प्रहरी अधिकृतहरूले गरेका छन्। तर सरकारले नै बनाएको विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार पूर्व प्रधान न्यायाधीश 24 घण्टा सुरक्षा घेरामा रहन्छन्। उहाँलाई चुनौती हुँदा सुरक्षाकर्मी थप गर्नुपर्नेमा प्रहरी कार्यालय लगेर दिनभर राखिएको छ। मानवाधिकार आयोगको टोलीलाई समेत उहाँसँग भेट्न दिइएन। प्रहरी नियन्त्रणपछि जबरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेर बाहिरी भेटघाट समेत निषेध गरिएको थियो। प्रहरी उच्च स्रोतले समेत पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाटै दबाव आएको पुष्टि गरेको छ। अमेरिका भ्रमणबाट प्रधानमन्त्री बालेन्द्र शाह, उहाँका राजनैतिक सल्लाहकार कुमार बेन फर्के लगत्तै जबराबारे छलफल हुन थालेको स्रोतको दावी छ। त्यसपछि अस्ति शनिबार बेलुकीबाटै उहाँलाई नियन्त्रणमा लिन प्रहरीमाथि दबाव आउन थालेको थियो। टेक्ने ठाउँ केही नभएपछि सुरक्षा चुनौतीका कारण ल्याएको भनिएको हो। ती पूर्व आईजीबीले भन्नुभयो, साँच्चै सुरक्षा चुनौती हुँदा सम्बन्धित व्यक्तिले खबर गर्ने हो अनि सुरक्षा प्रदान गर्ने जिम्मेवारी हेडक्वार्टरमा भएको सुरक्षा निर्देशनालयको हो। सिधै अपराध अनुसन्धान कार्यालयलाई प्रयोग गरिएकाले यो विषय सुरक्षा चुनौतीसँग मात्र सम्बन्धित नदेखिएको उहाँले बताउनुभयो। जबरालाई हठात नियन्त्रणमा लिएको विषयप्रति पूर्व न्यायाधीशहरूले पनि प्रश्न उठाएका छन्। पूर्व न्यायाधीश बलराम केसीले राति 2 बजे नियन्त्रण गर्नुको कारण बुझ्न नसकेको बताउनुभयो। सुरक्षाकर्मीकै निगरानीमा रहेको मानिस भएकाले रातको समयमा नियन्त्रणमा लिन जरूरी थिएन उहाँले भन्नुभयो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका पूर्व प्रमुख समेत रहनुभएका हेमन्त मल्ल ठकुरले सुरक्षा चुनौतीका भरमा प्रहरी कार्यालयमा लैजाने, नियन्त्रणमा लिने अभ्यास विगतमा नभएको उहाँको भनाई छ। आजको कान्तिपुरमा खबर छ।
4: अब स्वास्थ्यको प्रसंग। नेपालमा मुटु तथा रक्त नली सम्बन्धी रोग अहिले जनस्वास्थ्यको मुख्य चुनौती बन्दै गएको छ। त्यसमध्ये हृदयघात एक हो। हृदयघातका कारण युवा अवस्थामै ज्यान जाने क्रम बढ़दो छ। हिजोसम्म सामान्य रूपमा हिडुल गरिएको मानिस 81 ढलेर ज्यान जानुको एउटा मुख्य कारण पनि मुटुको रक्त नलीमा अचानक अवरोध उत्पन्न हुनु हो। हृदयघात मुटु रोग मध्ये 81 हुने र तत्काल उपचार नपाएमा ज्यान समेत जान सक्ने गम्भीर अवस्था हो। धेरैजनाको लक्षण पहिचान गरेर अस्पताल तत्काल नपुर्याउँदा ज्यान गइरहेका छन्। लाई कतिपय अवस्थामा साइलेन्ट किलर पनि भनिन्छ। हृदयघातको समयमै पहिचान कसरी गर्ने भन्ने बारेमा साथी सम्झना महर्जनले मुटु शल्य चिकित्सक डाक्टर प्रेमराज वैद्यसँग कुरा गर्नुभएको छ।
6: हृदयघात हुनको लागि चाहिँ धेरैवटा चीजले असर गर्छ। सबभन्दा पहिलो चीज चाहिँ कोलेस्ट्रल नै जमा हुने भएकोले हामीलाई खराब गर्ने कोलेस्ट्रल नै कम गर्नुपर्छ भने मधुमेह भएको सुगरको रोगीहरूलाई हृदयघात बढ़ी हुन्छ। उच्च रक्तचाप भएको मानिसहरूलाई बढ़ी हृदयघात हुन्छ। धूम्रपान गर्ने मानिसहरूलाई पनि हृदयघात एकदम बढ़ी हुन्छ। ताकि धमनी भित्रको इन्टिमा भन्ने चीज जब च्यातिन्छ त्यो बेलामा रगतमा भएको सेतो कणहरू जम्मा भएर रगतको थेग्रा बनेर चाहिँ त्यो पुरै बन्द हुने, त्यसकारण हिजोसम्म हिँडिरहेको मान्छे अचानक हृदयघात भएर मृत्यु हुने चाहिँ त्यो धमनी बन्द भएर नै हुने हो।
1: हृदयघात हुँदा चाहिँ देखिने प्रमुख लक्षणहरू चाहिँ के हुन्?
6: हृदयघात हुनुभन्दा अगाडि यो धेरै अगाडिदेखि सानो सानो लक्षणहरू चाहिँ देखाइरहेको हुन्छ, मानिसले त्यसलाई चाहिँ सिरियसली लिएको हुँदैन। अलिकति उकालो चढ्दाखेरि अलिकति त्यो देब्रे हात अलिक भारी भएजस्तो, छातीमा अलिक भारी अनुभव जस्तो, धड्कन अलि बढेको जस्तो, धड्कनमा अनियमित भएको जस्तो, श्वासमा आए जस्तो, तर एकछिन आराम गर्ने बित्तिकै सबै चिज नै नर्मलमा हुन्छ। यो चाहिँ लक्षण कम्तीमा पनि छ महिना वर्ष दिन अगाडि पटक पटक आइसकेको हुन्छ, त्यो बेलामै मुटुको चाहिँ सबै जाँच गर्यौं भने पत्ता लाउन सकिन्छ। कुनै कुनै बेलामा त सबै नर्मल छ तर पनि हृदयघात हुन सक्छ।
1: हृदयघातको लक्षण देखिने बित्तिकै परिवार अथवा नजिकको जो छन् उसले चाहिँ के गर्न हुँदैन र के गर्नै पर्छ?
6: सबभन्दा चाहिँ हृदयघातको लक्षण कसै कसैलाई यो पेटमा दुखेर ग्यास्ट्रिक भएको जस्तो मात्रै पनि हुन्छ, अनि मानिसहरू चाहिँ यो डाइजिन ट्याब्लेट एन्टासिडहरू खाएर चाहिँ भोलि मात्रै अस्पताल जाउँ भनेर बस्ने चलन धेरै छ। तुरन्तै गएर इसिजी एउटा नजिकको अस्पतालमा गएर गरिहाल्नु पर्छ। अब एकदम छाती बेसरी नै दुखिसक्यो तर इसिजी कहिले कहिले नर्मल छ भने पनि मुटुको अस्पतालमा नै पुग्नु
1: मुटु स्वास्थ्य

0: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
1: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
0: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
1: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
2: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
3: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
1: सम्पर्क मोबाइल नम्बर 98229264।
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
7: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध। शल्यक्रियाहरू,
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
7: बालबालिकाको न्युरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
7: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
9: कान्छो तरकारी, फलफूल, चामल, दाल, तेल लगायतका वस्तु धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर, चितवन लगायतका जिल्लाबाट आउने गर्छ। भारतबाट समेत ठूलो परिमाणमा कृषि उपज भित्रिन्छ, तर मूल्य वृद्धिको सम्पूर्ण भार आपूर्ति अवरोधकै कारण भएको हो वा त्यसको फाइदा उठाएर थप मूल्य बढ़ाएको भन्ने स्पष्ट छैन। धादिङ, काभ्रे र मकवानपुर लगायतका किसानले उत्पादन गरेको तरकारी सड़क अवरूद्ध हुँदा बजारसम्म पुर्याउन सकेका छैनन्। शहरमा महँगोमा तरकारी बिक्री भइरहँदा गाउँमा किसानले उत्पादनको उचित मूल्य नपाउने अवस्था सृजना भएको खबर अन्नपूर्ण पोस्टमा छ।
10: अब विदेशको खबर। अमेरिका र इरानबीच द्वन्द अन्त्य गर्ने प्रयास भइरहे पनि हर्मुज जलमार्ग खोल्ने विषयमा सहमति जुट्न सकेको छैन। इरानले आफ्ना शर्त पूरा नभएसम्म जलमार्ग नखोल्ने अडान दोहोर्याएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको योजनालाई अस्वीकार गर्नुभएको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले इरान वार्ता र कूटनीतिबाट पछि नहटेको तर आफ्ना अधिकार र शर्तमा पनि सम्झौता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँका अनुसार इरानले कतार मार्फत अमेरिकासँग जलमार्ग खोल्न सकिने ठोस योजना प्रस्तुत गरेको छ। इरानको प्रस्तावमा मध्यपूर्व, लेबनान र येमनमा जारी सैन्य गतिविधि अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुक्का गर्नुपर्ने, इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने लगायतका शर्त छन्। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज बन्द हुँदा अन्तर्राष्ट्रिय ऊर्जा व्यापार र समुद्री व्यापारमा ठूलो असर परेको छ। इरानी राष्ट्रपति मसूद पेजिस्कियानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ। उहाँले इरान वार्ताबाट पछि नहटेको तर विगतका अनुभवका कारण अमेरिकामाथि विश्वास गर्न कठिन रहेको बताउनु भएको छ। यसैबीच इरानले अमेरिकी पानीमुनि चल्ने मानवरहित उपकरण अर्थात ड्रोन कब्जामा लिएको दावी गरेपछि दुई देशबीचको तनाव थप बढ़ेको छ।
9: अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष 800 मिटर दौड़मा सोमबहादुर कुमारले राष्ट्रिय कृतिमान बनाएका छन्। जापानको नागेवा सिटी मुजिहो पार्क एथलेटिक स्टेडियममा हिजो भएको हिट एकमा कुमारले 1:48.95 दूरी पार गर्दै नयाँ राष्ट्रिय कृतिमान बनाए। त्रिभुवन आर्मी क्लबका कुमार 8 खेलाड़ी मध्ये 5 स्थानमा रहे। यसैगरी कुमारकै नाममा 1:49.55 राष्ट्रिय कृतिमान थियो। नयाँ राष्ट्रिय कृतिमान बनाए पनि सोम फाइनलमा पुग्न भने सकेनन्। 24 खेलाड़ी मध्ये उनी समग्रमा 8 स्थानमा रहेका छन्।

0: ताया कैरनमा अब केही खबर संक्षेपमा। नेपाली कांग्रेसमा संस्थापन गगन थापा र इतर पक्ष निवर्तमान सभापति शेरबहादुर देउवाले समानान्तर 15 महाधिवेशन प्रक्रिया अघि बढ़ाएका छन्। संस्थापन पक्ष ओडा र पालिका अधिवेशन हुँदै क्षेत्रीय अधिवेशन गर्दैछ भने इतर पक्षले 15 असोजमा ओडा अधिवेशन गर्दैछ। संस्थापन पक्षको महाधिवेशन यही 16-19 असोजमा र इतर पक्षको 21-23 मंगिरमा 15 महाधिवेशन गर्ने कार्यतालिका छ।
1: राजपथ हुँदै काठमाडौँ जान इन्धन र एलपी ग्यास बाहेकका गाड़ीहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। त्रिभुवन राजपथमा गाड़ीहरूको चाप बढ़ेपछि यो मार्ग भएर इन्धन र एलपी ग्यास बाहेकका गाड़ीहरू आवागमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले हिजोबाट निषेध गरेको हो।
0: चीनतर्फको तेस्रो महत्वपूर्ण व्यापार नाका कोरोला नाका पनि अवरूद्ध भएको छ। शनिबार आइतबार हिजो परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरोले सड़क अवरूद्ध पारेपछि जोमसुम कोरोला नाका समेत बन्द भएको हो। बाढ़ी पहिरो तथा हिमपातका कारण अहिले कोरोला नाकाबाट हुने व्यापार समेत रोकिएको नेपाल हिमालयन सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले जानकारी दिनुभयो।
1: बजारमा खसी कुखुरा राँगा बंगुर सबै मासुको भाव अचाक्ली बढ़ेको छ। गएको चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको अण्डा र खसीको मासुको भाव बढ़ेको व्यवसायीको तर्क छ। यस्तै राँगा र बंगुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढ़ेको कारण देखाएर वृद्धि गरिएको छ।
0: सरकारले डाक्टर र अस्पतालमाथि आक्रमण गर्नेलाई कड़ा कार्यवाही गर्ने गरी ऐनको मसौदा संशोधन गरेको छ। अस्पतालमा तोड़फोड़ आगजनी गर्ने र डाक्टरमाथि कुटपिट तथा आक्रमण गर्नेमाथि चरको जरिवाना र सजायको व्यवस्था सहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 संसदमा दर्ता भएको हो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका अनुसार अस्पताल र स्वास्थ्यकर्मीमाथि आगजनी तोड़फोड़ र हातपात गर्नेमाथि दण्ड सजाय बढ़ाइएको छ। हालसम्मको कानूनमा कैद वा जरिवाना मध्ये एउटा सजाय मात्रै हुन सक्थ्यो। नयाँ विधेयकले दोषी ठहरिए कैद र जरिवाना दुवै भोग्नुपर्ने व्यवस्था समेटेको छ।
1: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका प्रतिनिधिले त्रिवी क्रिकेट र माथिल्लो मुल्तानी क्रिकेट मैदानको निरीक्षण गरेका छन्। आईसीसीको 9 सदस्यीय टोलीले अर्को वर्ष नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी 19 वर्ष मुनिको महिला विश्वकप 2027 अघि हिजो मैदानको निरीक्षण गरेको हो।
0: सरकारले चिनीको सहज आपूर्ति र सर्वसुलभ बिक्री भइरहेको दावी गरिरहेका बेला बजारमा भने तोकिएको मूल्यभन्दा 30-50 रूपियाँसम्म बढ़ीमा चिनी बिक्री भएको पाइएको खबर आजको कान्तिपुरले लेखेको छ।
1: वैदेशिक रोजगारीमा जाने महिला कामदार खाड़ीबाट युरोपतर्फ आकर्षित हुन थालेका छन्। संख्या र गन्तव्य देश भएको परिवर्तनले विदेशमा रोजगारी खोज्ने महिलाको प्रवृत्तिमा विविधता देखिएका कारण युरोपतर्फको आकर्षण बढ़ेको छ।
0: र सरकारले नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 जारी गरिसकेको छ। काया कैरनमा अब पालो उखानको
1: आपतमा हिम्मतले काम लिनुपर्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: पछिल्लो बाढ़ी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो। सयौं विस्थापित देशभर झरी रोकियो। नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै।
0: बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी। 1000 मेगावट बिजुली अवरूद्ध। उद्योगलाई विद्युत कटौती।
1: मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्नुको औचित्य पुष्टि हुन नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न। कसको आदेशमा घरबाट लगियो भन्ने बारे राज्य संयन्त्रको जवाफ भएन।
0: हर्मुज जलमार्ग खोल्ने बारे इरानको शर्त यथावत। अमेरिकामाथि विश्वास गर्न कठिन रहेको राष्ट्रपति पेजिस क्यानको भनाई।
1: र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। जेमा पनि केही न केही खोट देखाइहाल्ने धेरै नेपालीको प्रवृत्तिलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एउटा चिया पसल छ। दुईजना मान्छे चिया पिउँदै पत्रिका पढ़िरहेका छन्। पत्रिकामा राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको भाषण पढ़ेर र फोटो हेरिसकेपछि एकजनाले भन्दैछन्, देशको बारेमा जेसुकै भनौन् तर कालो चस्मा चाहिँ लाउनु हुने थिएन क्या। आजको काया कैरन सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जीव दुखे को आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
5: कुराही को लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
6: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
8: कोसेली बेकरी र बीएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् ल गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बीएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो त मलाई
9: सञ्चालक नरेश कुमार श्रेष्ठ
10: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: नमस्कार, पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओली संगै अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढौहामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरीमा रहेको रेडियो हापुरी 99.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: निरन्तरको वर्षाका कारण देउखरीमा किसानले लगाएको धानमा क्षति, भित्र्याउन ठिक्क पारेको धान क्षति हुँदा किसान चिन्तित,
0: बढ़दो एन्टीबायोटिक औषधिको रोकथामका बारेमा घोराईमा छलफल, चिकित्सकको अनुमति बिना यस्ता औषधि प्रयोग नगर्न बिरामीहरूलाई चिकित्सकको आग्रह,
1: र लमहीमा घर संसार फुर्सल कप हुँदै विजेता 1,00,000 पाउने।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रस्तुति।

0: हस्पिटलमा गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी सबैजसो पत्रिकाहरूले पानी र त्यो पानीले बिगारेको धान खेतीको प्रसंगलाई छापेका छन्। पहिलो समाचार लिएका छौं नयाँ युगबोध राष्ट्रिय दैनिकबाट।
2: गढ़वा पाँचका विष्णु बहादुर महरालाई खेतमा ढलेको धान देख्दा पीर लागेको छ। वर्ष दिनको लागि परिवार पाल्ने त्यही धान थियो। पाकेर काट्ने तयारीमा रहेको धान हावाहुरीले ढालेपछि उहाँलाई घरमा खाने अन्न कसरी पुर्याउने भन्ने चिन्ता छ। वर्ष दिनलाई खाने धान खेतमै ढलेको छ। पानी अझै पर्यो भने धान बिग्रने डर छ। उहाँले भन्नुभयो, किसानका लागि ठूलो समस्या हो। गढ़वा पाँचकै वसन्त बहादुर खड्का पनि धान भित्र्याउने तयारीमा हुनुहुन्थ्यो। मौसमको पूर्व सूचना हेरेर वर्षा रोकेपछि धान काट्ने तयारी गरे पनि हावाहुरीसहित पानी परेपछि खेतमा धान ढलेको उहाँले बताउनुभयो। ढलेको धान काट्न अप्ठ्यारो हुनुका साथै खेतमा पानी जमेकाले समयमै सुकाउन समेत समस्या हुने उहाँको भनाइ छ। देवखोरी क्षेत्रमा सिंचाई सुविधा भएका कारण किसानले असारमै धान रोपेका थिए। लामो समयको मेहनतपछि धान पाकेर भित्र्याउने बेला आएको थियो, तर बाली भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि किसानको मेहनत जोखिममा परेको छ। गढ़वा पाँचका सलिम खानका अनुसार देउखोरीका किसानले वर्षेनी यस्तै समस्या भोग्दै आएका छन्। कहिले काटेको धान पानीले भिजाउँछ भने कहिले हावाहुरी र डुबानका कारण खेतमै क्षति हुने गरेको उहाँ बताउनुहुन्छ। धान पाक्ने र भित्र्याउने बेलामा हरेक वर्ष कुनै न कुनै समस्या आउँछ। उहाँले भन्नुभयो, डुबानको स्थायी समाधान र किसानहरू कृषि बीमाको व्यवस्था हुनुपर्छ। देउखोरीका खेतहरू यति बेला पाकेको धानले पहेलपुर हुनुपर्ने बेला हो। धान भित्र्याउने तयारीमा रहेका किसानको लागि यही समय सबैभन्दा खुशीको हुनुपर्ने थियो, तर लगातारको वर्षासँगै आएको हावाहुरीले भित्र्याउन ठिक्क पारेको धान ढलाएपछि किसानको खुशी चिन्तामा बदलिएको छ। लम्ही, राप्ती, गढ़वा र राजपुर क्षेत्रका विभिन्न स्थानमा धान खेतमै लड़ेको छ। कतिपय खेतमा पानी जमेको छ भने कतिपय स्थानमा ढलेको धान पानीमै भिजिरहेको छ। यस्तै धान ढलेपछि अहिले किसानका लागि सबैभन्दा महत्वपूर्ण काम बाँकी बाली जोगाउनु हो। पानी रोकेपछि खेतमा जमेको पानी सकेसम्म छिटो निकास गर्नुपर्ने कृषि प्राविधिकको सुझाव रहेको छ। नयाँ गुत राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
1: लुम्बिनी प्रदेशमा सिंचाई सुविधा बढ़दै गएको पाइएको छ। सरकारले प्रदेश स्थापना भए यता ऊर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रमा उल्लेख्य भौतिक पूर्वाधार विस्तार गरेको जनाएको छ। कृषि उत्पादन वृद्धि र जलस्रोतको दिगो उपयोग, नदी नियन्त्रण तथा विपद जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर संचालन गरिएका विभिन्न योजनाबाट हजारौं किसान प्रत्यक्ष लाभान्वित भएको प्रदेश सरकारको दावी छ। सिंचाई पूर्वाधार विस्तारसँगै खेतीयोग्य जमीनमा वर्षभरि पानीको पहुँच बढ़ेको, नदी कटान तथा बाढ़ीको जोखिम न्यूनीकरण भएको, ग्रामीण क्षेत्रमा ऊर्जा पूर्वाधारको पहुँच विस्तार भएको मन्त्रालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश स्थापना भएदेखि आर्थिक वर्ष 82-83 मन्त्रालय मार्फत सञ्चालन भएका कार्यक्रमले सिंचाई, नदी नियन्त्रण र ऊर्जा विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ। यी कार्यक्रमले कृषि उत्पादनमा वृद्धि, खाद्य सुरक्षाको आधार मजबूत बनाउन, विपदबाट हुने क्षति कम गर्न तथा ग्रामीण जनजीवन सहज बनाउन योगदान पुर्याएको मन्त्रालयको दावी छ। प्रदेश सरकारले कृषि उत्पादनको मुख्य आधारका रूपमा सिंचाई पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। मन्त्रालयका अनुसार प्रदेशभर हालसम्म 445 सिंचाई बाँध तथा मुहान निर्माण भएका छन्। त्यस्तै 1097 किलोमिटर पक्की नहर तथा कुलो निर्माण गरिएको छ। त्यस्तै 1074 सालो ट्युबवेल, 1183 पावर ड्रिल स्यालो ट्युबवेल, 325 ड्युब ट्युबवेल तथा 106 लिफ्ट सिंचाई आयोजना सम्पन्न भएका छन्। लुम्बिनीमा बढ़दै सिंचाई सुविधा, अमरराज आचार्यले गोरक्षा दैनिकमा खबर लेख्नु भएको छ।
2: शनिबार वर्षासहित आएको हावाहुरीका कारण तुलसीपुर क्षेत्रका भौतिक संरचनाहरूमा क्षति पुगेको छ भने विभिन्न ठाउँमा रूखहरू ढलेर केही समय सड़क अवरूद्ध भएका थिए। सम्बन्धित स्थानहरूको अनुगमन गर्दा तुलसीपुर 19 को छिल्लीकोट तथा तुलसीपुर 8 मा रहेको मावि अश्वराली बढ़ी क्षति बेहोरेको कार्यबाग नगर प्रमुख माधव ओलीले जानकारी दिनुभएको छ। शनिबार वर्षासहित आएको हावाहरूले तुलसीपुर 19 स्थित छिल्लीकोटमा ठूलो क्षति पुर्याएको छ। वडा अध्यक्ष प्रेमनाथ योगीका अनुसार शनिबार मात्रै छिल्लीकोट क्षेत्रमा करोड़ौंको क्षति भएको छ। 200 घर गोठको छानो उडाएको छ भने करिब 100 वटा सुगन्ध कोकिलाका रूख ढलेका छन्। छिल्लीकोट वासीको मुख्य आमदानीको स्रोत नै मालागिडी हो। फल टिप्ने समयमा आएको हावाहुरीका कारण छिल्लीकोट वासीले ठूलो क्षति बेहोर्नु परेको छ। नयाँगत राष्ट्रिय दैनिकमा खबर प्रकाशित छ।
1: नेपाल फार्मेसी संघ दाङले एन्टीबायोटिक रेजिस्टेन्स एएमआर विषयमा घोराईमा छलफल कार्यक्रम गरेको छ। विश्व फार्मेसिस्ट दिवसका अवसरमा संघले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन आइतबार घोराईमा एएमआर का विषयमा प्यानल छलफल भएको हो। एन्टीबायोटिक दुरूपयोगको रोकथाम र यसको सही सदुपयोग बारे केन्द्रित रहेको छलफलमा सहभागीले एन्टीबायोटिक प्रयोगकर्ता र सेवा प्रदायबीच समन्वयको अभावले गर्दा जथाभावी प्रयोग बढ़दै गएकोमा गम्भीर चिन्ता व्यक्त गरेका थिए। नेपाल फार्मेसी संघ दाङका अध्यक्ष श्याम कुमार गिरीको अध्यक्षतामा भएको प्यानल छलफलमा फिजिसियन डाक्टर गौरव रावलले जथाभावी एन्टीबायोटिक को सेवनले तत्काल आराम मिले जस्तो देखिए पनि दीर्घकालीनमा गम्भीर समस्या निम्ताउने चेतावनी दिनुभयो। छलफलमा प्रमुख वक्ताका रूपमा रहनुभएका रावलले यस बारेमा प्रचार प्रसार गर्नुपर्ने, सेवा प्रदायकहरू थप जिम्मेवार बन्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। छलफलमा अर्का वक्ता फार्माकोलोजिस्ट हेमन्त पन्तले एन्टीबायोटिक औषधि मात्र भएर पुग्दैन, यसको सही सदुपयोग नजान्दा त्यो विषय विष तुल्य हुन सक्ने बताउनुभयो। आजको गोरक्षा दैनिकमा खबर छ। यसै विषयमा कुराकानी गर्नका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लेक्चरका रूपमा कार्यरत हेमन्त पन्त अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई स्वागत छ। हेलो डाक्टर साहब, यहाँलाई स्वागत छ खबर पत्रिकामा।
3: धन्यवाद।
1: यो अहिले पछिल्लो समय एन्टीबायोटिकको अलिकति बढ़दो प्रयोग देखिन्छ, खासले एन्टीबायोटिक के हो र यसको प्रयोगको अवस्था अहिले कस्तो छ?
3: एन्टीबायोटिक भन्नाले कुनै पनि रोग भन्नाले कुनै पनि माइक्रो अर्गानिजम, ब्याक्टेरिया, भाइरस जुन पनि हुनसक्छ होइन, त्यसलाई मार्नका लागि प्रयोग गरिने औषधिलाई हामीहरूले एन्टीबायोटिक भनेर बुझ्छौँ। खासमा विशेष गरी हामीहरूले ब्याक्टेरियालाई मार्नका लागि प्रयोग गर्ने औषधिलाई एन्टीबायोटिक भन्छौँ। त्यो यदि चाहिँ औषधिले त्यो ब्याक्टेरियालाई मार्न नसक्ने वा ब्याक्टेरियाले वा जीवाणुले चाहिँ त्यो औषधिसँग चाहिँ परजैविक आफूले चाहिँ प्रतिरोधात्मक क्षमता बढायो भने हामीहरूले त्यो अवस्थालाई चाहिँ एन्टीमाइक्रोबियल रेसिस्टेन्स भन्छौँ। त्यो अवस्थामा चाहिँ हामीहरूले ब्याक्टेरियल इन्फेक्सन भइसकेपछि औषधि प्रयोग गर्दा चाहिँ त्यो ब्याक्टेरियालाई चाहिँ मार्न नसक्ने अवस्था हुन्छ, त्यसलाई नै हामीहरूले एन्टीमाइक्रोबियल रेसिस्टेन्स भनेर चाहिँ भन्छौँ।
1: अहिले यसको प्रयोग चाहिँ बढ्दो छ, बिरामीहरूले चाहिँ जथाभावी यसको प्रयोग गरिराखेका छन् भन्ने छ। यसको प्रयोगको अवस्था चाहिँ कस्तो छ? यसले जथाभावी प्रयोगले यसले कस्तो खालका समस्याहरू निम्त्याउँछ?
3: एकदमै निश्चय नै यो तपाईँले भनेको कुरो एकदम सही छ। अहिले चाहिँ हामीहरूको समाजमा यही आफै चाहिँ औषधि प्रयोग गर्ने प्रवृत्ति एकदम बढेको हुँदा यो एन्टीबायोटिक रेसिस्टेन्स चाहिँ एकदमै बढेको देख्न सकिन्छ। किन भन्दा यसमा चाहिँ हामीहरूले चाहिँ डाक्टरको सल्लाह बिना औषधि प्रयोग गर्ने र डाक्टरको सल्लाह सुझाव बिना जस्तै 5 दिन खानुपर्ने औषधिहरू 1-2 दिन मात्रै खाने, ओभरडोजहरू खाने होइन, कहिले काहीँ चाहिँ हामीहरूको छिमेकीहरूकै सल्लाह अनुसारले मलाई त यो औषधि खाएर चाहिँ सन्चो भएको थियो तपाईँ पनि यो खानुहोस् भनेर सल्लाहले खाने, वा पहिला मलाई यस्तै लक्षण भएको थियो यो औषधिले नै ठिक भएको थियो अझ खाने भन्ने हिसाबले चाहिँ यसको एकदम दुरुपयोग भएको चाहिँ देख्न सकिन्छ।
1: अब त्यसले गर्दाखेरि यसले चाहिँ कस्ता खालका समस्या निम्त्याउँछ बिरामीहरूमा?
3: यसले चाहिँ भोलिको दिनमा चाहिँ यो एन्टीबायोटिक जुन चाहिँ एन्टिबायोटिकहरू छ यसले चाहिँ कुनै पनि ब्याक्टेरियाहरूले गराउने इन्फेक्सनहरूलाई चाहिँ निको नपार्ने र हामीहरूले 2019 2021 जुन चाहिँ कोभिड होइन कोभिड भाइरसले जसरी मान्छेहरूको चाहिँ भयावह अवस्था भएको थियो मान्छेहरूको मृत्यु हुनुपर्ने अवस्था थियो त्यसै गरी चाहिँ 2050 चाहिँ ब्याक्टेरियाले गर्दाखेरि मान्छेहरूको पनि त्यसै गरी नै मृत्यु हुनेछ भनेर डब्ल्युएचओले आकलन नै गरेको छ। त्यति बेलासम्म हामीसँग भएका सम्पूर्ण एन्टिबायोटिकहरूले रेसिस्टेन्ट डेभलप गरिसक्नेछन् यदि चाहिँ यही अवस्थामा रहने हो भने भन्ने हिसाबले चाहिँ आकलन गरिसकिएको छ।
1: अब यो यसको यसरी प्रयोग बढ्दै जाँदाखेरि यसमा को चाहिँ जिम्मेवार हुन सक्छन्, किन यसरी मानिसहरू चाहिँ जथाभावी रूपमा यसको प्रयोग गरिराखेका छन् अथवा यसको प्रयोग बढ्दो छ?
3: यसमा निश्चय नै हामी आफै स्वयंबाट सुरु गरेर आफू स्वयं नै जानकार हुनुपर्छ होइन। हामीहरू जो पनि एन्टिबायोटिक प्रयोगकर्ताहरू छौँ हामीहरूले जथाभावी एन्टिबायोटिक प्रयोग नगर्ने, हामीहरूका फिजिसियनहरू जो चाहिँ हामीहरूको चिकित्सकहरू छ चिकित्सकहरूले पनि एकदम प्रोपर वेमा चाहिँ एन्टिबायोटिकहरू प्रयोग गर्ने, आवश्यक भएमा मात्रै हामीहरूले एन्टिबायोटिक प्रयोग गर्ने चिकित्सक भन्नाले मैले सम्पूर्णलाई जनाए, स्वास्थ्यकर्मी भनौँ स्वास्थ्यकर्मी, त्यसै गरी हामीहरूका फार्मासिस्ट साथीहरूको पनि छुट्टै नै भूमिका रहन्छ यसमा, किनभने स्वास्थ्यकर्मीमा हामीहरूको फार्मासिस्ट चाहिँ यस्तो पेसा हो जसमा चाहिँ बिरामी चाहिँ अन्तिममा आएर चाहिँ हामीहरूसम्म आएर ठोकिने हो, यहाँ चाहिँ हामीहरूले त्यसको चाहिँ प्रोपर वे कसरी चाहिँ त्यसलाई प्रयोग गर्ने, कति दिनसम्म खाने, कसरी कुन खानेकुराहरूसँग खाने, कुन खानेकुराहरू चाहिँ नखाने वा कुनै औषधिहरूसँगको रियाक्सनहरू के हुन्छ भन्ने कुरा सम्पूर्ण जानकारी दिने ठाउँ त्यहाँ भएको भएर निश्चय नै स्वयंबाट सुरु भएर सम्पूर्ण स्वास्थ्यकर्मी लगायत हामीहरूका समाजका अगुवाहरूदेखि लिएर हाम्रा पत्रकार साथीभाइहरूको पनि एकदमै महत्वपूर्ण भूमिका रहन्छ जस्तो लाग्छ यसमा चाहिँ।
1: अब यहाँ त यो क्षेत्रमा लामो समयदेखि चाहिँ काम गरिराख्नु भएको छ, कतिपय अवस्थाहरूमा सामान्य गाउँघरतिरका क्लिनिकहरूमा पनि हेर्यो भने बिना ल्याब रिपोर्टका आधारमा सामान्य लक्षणका आधारमा ती मेडिकलहरूबाट कडा खालका त्यस्ता एन्टिबायोटिकहरू सिफारिस गरिएको दिइएको पाइन्छ, यो कतिको जायज हो? तपाईँहरूको सूचनामा यस्ता खालका कुराहरू छन् कि छैनन्?
3: यो एकदमै निश्चय नै तपाईँले भनेको कुरा सही हो होइन, हामीहरू गाउँघरतिर चिकित्सकहरूको चाहिँ प्रिस्क्रिप्सन बिना नै एन्टिबायोटिकहरू चलाइरहेका छन्, तर हामीहरूको औषधि ऐन 2035 चाहिँ के भन्छ भन्दा औषधिहरूलाई तीन समूहमा वर्गीकृत गरिएको छ, समूह क ख र ग गरेर, समूह खमा चाहिँ यो एन्टिबायोटिक र हर्मोन्स भनेर चाहिँ क्लासिफाई गरिएको छ, यो क्लासका औषधि समूह खका औषधिहरूलाई चाहिँ बिना प्रिस्क्रिप्सन नदिने भनेर हामीहरूको कानुनमै लेखिएको भए तापनि यसलाई चाहिँ सही हिसाबले चाहिँ नियमन गराउन सकिएको कारणले गर्दाखेरि यसलाई चाहिँ एकदमै जथाभावी प्रयोग गरिएको देख्न सकिन्छ। अब कतिपय गाउँघरमा चाहिँ यो रगत परीक्षण गर्ने ल्याबहरूको पनि अभावले गर्दाखेरि सबैले अब हामीहरूका स्वास्थ्यकर्मीहरूले सिएमए एचए वा सामान्य तालिम प्राप्त व्यक्ति फार्मासिस्टहरूले नै अन्दाजको भरमा चाहिँ एन्टिबायोटिकहरू चलाइएको पाइएको छ, यो भनेको एकदमै चाहिँ गलत नै भन्छु म,
1: गैर कानुनी नै हो यो,
3: यसलाई एक हिसाबले हेर्ने हो भने गैर कानुनी भन्न मिल्छ, किन भन्दा कानुनमै अलरेडी लेखिएको भएको भएर यसलाई चाहिँ गैर कानुनी भन्न चाहिँ मिल्छ।
1: भनेपछि ल्याबको रिपोर्ट बिना कुनै पनि सिएमए अयवहरूले चाहिँ यसरी एन्टिबायोटिकको सिफारिस गर्न पाउँदैनन्, दक्ष चिकित्सकको अनुमति बेगर यस्ता एन्टिबायोटिकहरू चलाउन पाइँदैन?
3: हो एकदमै, यसमा चाहिँ हामीहरूको प्रिस्क्रिप्सन कसले लेख्न पाउने भन्ने कुरा पनि त्यसमै लेखिएकै छ, औषधि ऐनमै भनिएको छ, त्यो चिकित्सक भन्नाले कसलाई बुझिन्छ भन्ने कुरा त्यो औषधि ऐन 2035 लेखिएको छ, जो व्यक्ति चाहिँ एमबीबीएस भन्दा माथिको पढाइ वा बिडिएस गरेको व्यक्ति छ उसले चाहिँ प्रिस्क्रिप्सन लेख्न पाउने भन्छ हामीहरूको ह्युमनको हकमा होइन नागरिकको हकमा, र उनीहरूले मात्रै प्रिस्क्रिप्सनमा लेख्न पाउने एन्टिबायोटिक भन्ने हिसाबले भनिएको छ भने एन्टिबायोटिक दिएर चाहिँ फार्मासिस्ट भएको ठाउँबाट मात्रै बिक्री वितरण गर्ने भन्ने त्यो दुईवटा बुदा भएको भएर यो दुईवटा बुदा भन्दा फरक हिसाबले चाहिँ एन्टिबायोटिक दिइन्छ भने त्यसलाई चाहिँ हामीहरूले गैर कानुनी मान्न सक्छौँ।
1: एमबीबीएस वा त्योभन्दा माथिको एमडीहरूले सिफारिस गर्नु पर्यो एउटा कुरा, र अर्को कुरा चाहिँ फार्मासिस्ट नै त्यो फार्मेसीमा हुनु पर्यो र उहाँहरूबाट नै यो औषधि चाहिँ चलाइन्छ वितरण गरिन्छ, नत्र भने पछाडि चाहिँ यो गैर कानुनी हो।
3: हजुर हजुर, एन्टिबायोटिक डिस्पेन्स गर्दा त्यहाँ चाहिँ फार्मासिस्ट वा असिस्टेन्ट फार्मासिस्टको चाहिँ मौजुद भएको बेला मात्रै चाहिँ डिस्पेन्स गर्ने भनेर नै लेखिएको छ औषधि ऐनमा।
1: अब डाक्टर साहब, अन्तमा यतिका भयावह अवस्था छ, अनुगमन गर्ने निकायले त्यो अनुगमन गरिराखेको छैन, बिरामी म कति बेला सन्चो हुँला भन्ने हुन्छ उसलाई चाहिँ थाहा हुँदैन, एउटा सामान्य मेडिकलमा गयो भने पनि डाक्टरले दिएको छ ठिकै त दिएको होला भन्ने बिरामीलाई हुन्छ, यस्तो अवस्थामा हामीले यो जथाभावी एन्टिबायोटिकको प्रयोगलाई चाहिँ रोक्न सही सदुपयोग गर्नका लागि कसको के भूमिका हुन सक्छ?
3: यसमा निश्चय नै मैले अघि पनि भने हामीहरू सम्पूर्ण स्वास्थ्य कर्मी लगायत नागरिक अगुवादेखि लिएर पत्रकार साथीभाइहरूदेखि लिएर सम्पूर्णको यसमा आफ्नो तर्फबाट चाहिँ जिम्मेवारी रहन्छ होइन। र अर्को कुरा भनेको चाहिँ यसलाई चाहिँ न्यूनीकरण गर्नतिर अहिलेबाट नै सोच्नु पर्ने अवस्था देखिन्छ, यसलाई चाहिँ पाठ्यक्रममा समावेश गरेर अब केही चाहिँ हामीहरूको अवेरनेस प्रोग्रामहरू गरेर केही चाहिँ हामीहरूले चाहिँ पत्र पत्रिकाहरूमा दिएर यस्ता खालका कार्यक्रमहरू गरेर यो न्युजको माध्यमबाट जसरी हुनसक्छ हामीहरूले सम्पूर्ण नागरिकहरूलाई चाहिँ यो जनचेतनामूलक कार्यक्रमहरू चाहिँ दिएर एउटा त्यो गर्न सकिन्छ। र अर्को भनेको हामीहरूकै चिकित्सक साथीभाइहरूलाई पनि समय समयमा अपडेट गर्ने होइन, पुनर्जागरणहरू गराउने, ट्रेनिङहरू दिने, जसले गर्दाखेरि चाहिँ एन्टिबायोटिकको चाहिँ के चेन्जेसहरू आइरहेको छ, यो साइन्स भन्ने चिज दिनदिनै चेन्ज भइरहेको हुन्छ, यसमा चाहिँ के अपडेट भएका छन्, यो कुराहरू पनि हामीहरूले यो फार्मासिस्टहरू हुन सक्छन्, चिकित्सकहरू हुन्छन्, त्यो उनीहरूलाई पनि अपडेट गराएर चाहिँ यो एन्टिबायोटिक रेसिस्टेन्सलाई चाहिँ रोक्न सकिन्छ। त्यसै गरी हामीहरूको चाहिँ एन्टिबायोटिक रेसिस्टेन्स विक भनेर हामीहरूले नोभेम्बर 18 24 मनाउने गर्छौँ, त्यस बेला पनि विभिन्न कार्यक्रमहरू गर्ने गरिन्छ। र वर्षमा एक सप्ताह मात्रै चाहिँ यो एएमआर विक भनेर मात्र मनाउँदा चाहिँ त्यति प्रभावकारी नहुने र यो 365 दिनमै यो यसको चाहिँ अवेरनेस प्रोग्रामहरू चाहिँ चालु हुनुपर्छ जस्तो चाहिँ लाग्छ मलाई।
1: हस्, महत्वपूर्ण समय र सुझावका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लेक्चररका रूपमा कार्यरत फार्मासिस्ट हेमन्त पन्त, बढ्दो एन्टिबायोटिक प्रयोगको रोकथाम कसरी गर्ने भन्ने बारेमा हामीसँग कुराकानी गर्दै खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विस्तार।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई दाँत, फोन नम्बर 082-65-268।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
12: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-65-509 र मोबाइल 98453-0653।
2: अब अन्य खबर प्रसंग लमही सिटी क्लबको आयोजनामा विजयादशमीको अवसर पारेर लमहीमा घर संसार फुटसल कप 2083 हुने भएको छ। प्रतियोगिता असोज 23 देखि 25 गतेसम्म लमही स्थित फ्रेन्स फुटसलमा संचालन हुने क्लबले जनाएको छ। क्लबले पत्रकार सम्मेलन मार्फत प्रतियोगिता बारे जानकारी गराउँदै लमही क्षेत्रमा फुटबल तथा फुटसल खेलको विकास गर्ने, स्थानीय खेलाड़ीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने र नयाँ पुस्तालाई खेलको तर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको, 7 खेलाड़ी सहभागी हुने खुला फुटसल प्रतियोगितामा देशका विभिन्न स्थान तथा क्लबबाट टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत दाङमा क्षेत्रीय सभापति लगायत कार्य समिति र महाधिवेशन प्रतिनिधिका लागि आज निर्वाचन हुने भएको छ। असोज 10 गते हुने भनिएको निर्वाचन वर्षाका कारण रोकिएको थियो। भारी वर्षा हुने भएका कारण 2 दिनलाई सारिएको निर्वाचन आज हुन थालेको हो। निर्वाचन क्षेत्र नम्बर 2 प्रदेश क र ख को निर्वाचनका लागि आज बिहान 8 बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ। मतदाता नामावली प्रकाशन भएपछि 8:30 बजे सम्म नामावलीमाथि दावी विरोध लगायतका कार्यक्रम तय गरिएको छ। आजको गोरक्षा दैनिकमा खबर छ। त्यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई निष्पक्ष पारदर्शी र व्यवसायिक मैत्री बनाउन व्यवसायी तथा वस्तुगत समितिले आग्रह गरेको छ। संघको निर्वाचन गतिविधिमा राजनैतिक प्रभाव बढ़ेको भन्दै उनीहरूले निर्वाचन प्रक्रियालाई विवाद रहित ढंगले अघि बढ़ाउन माग गरेका हुन्। वस्तुगत समितिहरू तथा व्यवसायीहरूको संयुक्त प्रेस विज्ञप्ति मार्फत संघको निर्वाचन पटक पटक स्थगित हुँदै आएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। आजको राप्ती पोस्ट दैनिकमा खबर छ।
2: लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा पर्ने राप्ती गाउँपालिका 9 देवीकोटमा रहेको धार्मिक तथा पर्यटक स्थल भद्राक्षी देवी मन्दिर पुग्ने सड़कको अवस्था वर्षौंदेखि दयनीय रहँदा स्थानीय वासी शिक्षक कर्मचारी तथा मन्दिर दर्शन गर्न जाने श्रद्धालु भक्तजनले शास्ति खेप्दै आएका छन्। देवीकोटमा अवस्थित भद्राक्षी देवी मन्दिरमा सती देवीको बायाँ गोड़ा पतन भएको धार्मिक विश्वास रहँदै आएको छ। कमल ओलीले आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तल्लो तहका अधिवेशनहरू अघि बढ़िरहेका बेला दाङ क्षेत्र नम्बर 2 परिवर्तन पक्षधर तथा युवा क्षेत्रीय प्रतिनिधिहरूले नेतृत्व तथा प्रतिनिधि छनौटमा योग्यता क्षमता क्रियाशीलता र योगदानलाई आधार बनाउन आग्रह गरेका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार पनि वडा स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढ़िरहेको छ। दाङ क्षेत्र नम्बर 2 परिवर्तन पक्षधर तथा युवा क्षेत्रीय प्रतिनिधिहरूको छलफल तथा अन्तर्क्रियामा सहभागीहरूले सीमित व्यक्तिहरूले बन्द कोठामा सूची तयार गर्ने भन्दा संगठनमा समय दिने, सक्रिय भएर काम गर्ने र क्षमता भएका युवालाई नेतृत्व तथा जिम्मेवारीमा सहभागिता गराउनु पर्ने धारणा अघि सारेका छन्। आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा भारत चीन सम्बन्धको आयाम र ब्रिक्स शिखर सम्मेलन शशिधर भण्डारीको विचार छापिएको छ। वर्षासँगै बढ़ने सर्पको डसाई र प्राथमिक उपचार डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने युद्धबन्दी फिर्ताका लागि पहल गर शीर्षकमा आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा सम्पादकीय छापिएको छ।
2: यसगरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा सरोश्राद्ध महिमा अचित प्रसाद पौडेल चिन्तनको विचार छ। भोटेकोशीदेखि राष्ट्र संघसम्म शाहको हिमालय कूटनीति, रमेश कुमार बोहराको विचार छ। प्रकृतिको प्रहारपछि कूटनीतिको गुहार, प्राध्यापक डाक्टर श्रीराम प्रसाद उपाध्यायको विचार छ भने विपद जोखिमको दीर्घकालीन समाधानमा ध्यान गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
1: त्यसैगरी आजको राप्ती पोस्ट दैनिकमा जलवायु परिवर्तन राष्ट्रको मुद्दा शरद अधिकारीको विचार छापिएको छ भने छोटो बाटो शीर्षकमा आजको राप्ती पोस्ट दैनिकले सम्पादकीय लेखेको छ।
2: र आजको गणतन्त्र राष्ट्रिय दैनिकमा श्रद्धा, पितृप्रतिको श्रद्धा र सनातन संस्कार वंशी कुमार शर्माको यो सामग्री छ। घोराईको 1 देखि 19 वटासम्म विशेष अभियान घोराई बनाऊ अभियान यो सामग्री प्रकाशित छ। घोराईलाई व्यवस्थित विकास गर्ने योजना सम्पादकीय गणतन्त्रले छापेको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति तीनजेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
1: नमस्कार।
13: खुशीको खबर
14: अब हाम्रै दाङको खोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
15: सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निरन्तरको वर्षापछिको बाढ़ी पहिरो र डुबानमा परि कम्तीमा 23 जनाको मृत्यु। देशका अधिकांश राजमार्गमा यातायात सेवा अवरूद्ध। उच्च सतर्कता अपनाउन र अत्यावश्यक बाहेक यात्रा नगर्न प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। आजदेखि मौसममा क्रमशः सुधार आउने र अमेरिकासँग युद्ध गर्न आफू तयार रहेको इरानको भनाई।
16: सूर्यको बिप बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804 www.pashupatiicare.com।
15: देशका विभिन्न भागमा कम्तीमा 23 जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार हिजो साँझसम्म विपदमा परि 5 जना बेपत्ता र 5 जना घाइते भएका छन्। बाढ़ी पहिरोबाट 747 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बंगालको खाड़ीमा उत्पन्न न्यून चापीय प्रणालीका कारण असोज 8 गतेदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भएको हो। पछिल्लो 4 दिनमा बाढ़ी र पहिरोको जोखिममा रहेका प्रभावित जिल्लाका करिब 2000 नागरिकलाई सुरक्षित स्थानमा सारिएको पनि गृह मन्त्रालयले जनाएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तहहरू मार्फत आवश्यक बन्दोबस्ती र राहतको व्यवस्था मिलाइएको छ। जाजरकोट, म्याग्दी, बागलुङ लगायतका जिल्लामा हेलिकप्टरबाट बाढ़ी र पहिरोमा फँसेका व्यक्तिहरूको उद्धार गरिएको छ। विपदबाट 143 भन्दा बढ़ी घर पूर्ण रूपमा र 51 घर आंशिक रूपमा क्षति भएका छन्। विपदको पूर्व तयारी स्वरूप अग्रपंक्तिमा खटिने शहीदलाई 5000 भन्दा बढ़ी र बाढ़ी पूर्वानुमान महाशाखाबाट सम्भावित बाढ़ी प्रभावित स्थानीय बासिन्दालाई 8,14,000 भन्दा बढ़ी एसएमएस पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो 4 दिनमा देशभरका 186 स्थानमा 100 मिलिमिटर भन्दा बढ़ी कुल वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा नवलपरासीको बर्दघाट सुस्ता पूर्वको डेढ़ गाउँमा मापन भएको हो। त्यहाँ 544.2 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कास्कीको 85 मा 500.2 मिलिमिटर र तनहुको अत्रौडी टारमा 472 मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बागलुङमा पहिरोमा परि 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता भएका छन्। हिजो मात्रै त्यहाँ 9 जनाको मृत्यु भएको हो भने शनिबार 1 जनाको मृत्यु भएको थियो, 1 जना त्यहाँ बेपत्ता भएका छन्। तमानखोला गाउँपालिकामा 4 जनाको मृत्यु भएको छ, 1 जना बेपत्ता भएका छन् र निसीखोला गाउँपालिकामा 5 जनाको मृत्यु भएको छ। तमानखोला गाउँपालिका 3 धरनासुकमा घर पुरिँदा 80 वर्षीय बुद्धिराज घरती र 66 वर्षीय भीमदेवी घरतीको मृत्यु भएको हो। सो स्थानमा पहिरोले 8 घर बगाएको छ। तमानखोला गाउँपालिका 4 सन्तरमा पहिरोले घर पुरिँदा 50 वर्षीय हस्तवीर सिपाइली र 65 वर्षीय उडिसरा सिपाइलीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती पहिरोमा परि बेपत्ता हुनु भएको छ। निसीखोला गाउँपालिका 3 जुग्गाखोलाको हदधारामा पहिरोले घर पुर्दा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। 36 वर्षीय श्याम कुमारी विक, उहाँका छोरा 13 वर्षीय मनोज, 8 वर्षीय मुकेश र 3 वर्षीय निशान विकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निसीखोला गाउँपालिका 6 रंगिलमा पहिरोले गोठ पुरिदा 50 वर्षीय सूर्यबहादुर घरतीको मृत्यु भएको छ। ताराखोला गाउँपालिका 5 धम्मरमा पहिरोले घर पुरिदा 59 वर्षीय मन बहादुर रोकाको मृत्यु भएको छ। बागलुङका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद आचार्यका अनुसार पूर्व सूचनाका कारण थप मानवीय क्षति भने हुनबाट जोगिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना सहितका सुरक्षाकर्मीको हेलिकप्टर लगायत बन्दोबस्तीको टोली त्यहाँ सक्रिय छ। म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 6 पुगेको छ। त्यहाँ 3 जना बेपत्ता भएका छन्। अन्नपूर्ण गाउँपालिकामा 4 जना र मालिका गाउँपालिकामा 2 जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बेनी नगरपालिकामा 1 जना र अन्नपूर्ण गाउँपालिकामा 2 जना बेपत्ता भएका छन्। पहिरोमा पुरिएका अन्नपूर्ण गाउँपालिका 5 गिवाङकी 75 वर्षीय शिवकुमारी गर्बुजा, 56 वर्षीय दोमाया गर्बुजा र 5 वर्षीय जेनी पुनको शव भेटिएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार मालिका गाउँपालिका 3 औलामा किरण पुन र देवबहादुर पुनको पहिरोमा पुरिएर मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका 8 काफलडाँडामा 19 वर्षीय सबिन चुचाङीको शव भेटिएको र 22 वर्षीय मनोज गर्बुजा बेपत्ता भएको सहायक प्रमुख जिल्लाधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो। पहिरोमा परि बेपत्ता भएका बेनी नगरपालिका 3 भम्किली छेपारेका 36 वर्षीय कुमारी ओली बिक र अन्नपूर्ण गाउँपालिका 3 फगामकी युमाया पाइजा बेपत्ता हुनुभएको छ। पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका 5 पाउद्वारमा 78 जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुरक्षित स्थानमा बसोबास मिलाइएको प्रमुख जिल्लाधिकारी गणेश गैरीले जानकारी दिनुभयो। अस्थायी शिविरमा राहत सामग्रीको व्यवस्था मिलाइएको छ। भौगोलिक रूपमा विकट रहेको दुर्गम क्षेत्र भएको, विद्युत संचार र सड़क अवरूद्ध भएकाले घटनास्थलबाट जानकारी प्राप्त हुन सुरक्षाकर्मी पुग्न र उद्धार र विपत्ताको खोजी गर्न पनि ढिलाइ भइरहेको प्रमुख जिल्लाधिकारी गैरेले जानकारी दिनुभयो। लगातारको झरीका कारण बाढ़ी पहिरोले म्याग्दीमा विद्युत सड़क र सबै संचार सुविधा अवरूद्ध बनाएको छ। बेनी जोमसोम, बेनी दरबाङ, बेनी पाखापानी, बेनी बागलुङ सड़क अवरूद्ध भएको छ। पर्वतको मालढुङ्गा स्थित काली गण्डकी नदीमा रहेको सड़क पुलको पहुँचमार्ग सहस्रधारामा सड़क कटान भएकाले म्याग्दी, बागलुङ र मुस्ताङको पोखरा, काठमाडौँ लगायतका शहरसँग यातायात सम्पर्क पनि विच्छेद भएको छ। हिजो वर्षा रोकिएको र नदीहरूमा पानीको सतह क्रमशः घट्दै गएको प्रमुख जिल्लाधिकारी गैरेले बताउनुभयो। उहाँले सड़क, विद्युत र संचार सुविधा सञ्चालनका लागि काम अगाडि बढ़ाइएको पनि जानकारी दिनुभयो। उता पाल्पामा पहिरोमा परि मृत्यु हुनेको संख्या 5 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परि बेपत्ता भएका माथागढ़ी गाउँपालिका 3 कसेनी भैंसीघट्टाका 75 वर्षीय लील बहादुर घरती मगर, 17 वर्षीय उहाँकी छोरी दिना घरती र छिमेकी मोतीलाल घरतीकी 15 वर्षीय छोरी झरना घरतीको शव भेटिएको छ। यसअघि माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर छिरी र रिब्दीकोट गाउँपालिका 6 ठिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको मृत्यु भएको थियो। पहिरोले लील बहादुर घरती मगरको घर पूर्ण रूपमा पुरिएको छ। घरमा सुतिरहेका बेला पहिरोले पुरिदा उहाँहरू बेपत्ता हुनुभएकोमा पछि शव भेटिएको हो। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरो जाँदा 2 जनाको मृत्यु भएको छ भने 10 जना भन्दा बढ़ी बेपत्ता भएका छन्। हिमाल आरोहणमा गएका 22 जना मध्ये 10 जना बेपत्ता भएका र 2 जनाको शव भेटिएको जानकारी प्राप्त भएको प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। उनीहरू सबैजना पर्वतारोहणको तयारीका क्रममा त्यसतर्फ गएका थिए। लमजुङ जिल्लाको बेस क्याम्पमा पहिरो गएपछि घट्टी खोला थुनिएको हाम्रा समाचारदाताले जनाएका छन्। निरन्तरको वर्षासँगै देशभर बाढ़ी, पहिरो, सड़क भासिने, खोला तथा नदी आसपासका क्षेत्रमा डुबान लगायतका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाड़ी राजमार्ग, त्यस्तै गरी कालीगण्डकी, तमोर, राप्ती र कर्णाली लगायतका राजमार्गका विभिन्न खण्ड अवरूद्ध भएको छ। विभिन्न नदी तथा खोलामा जलसतह बढ़ेपछि तटीय र भूचा भूभागहरू जोखिममा परेका छन्। गृह मन्त्रालयका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिसलिङ क्षेत्रमा यातायात सेवा अवरूद्ध भएको छ। ती स्थानमा पहिरो पछ्याएर सड़क खुलाउने प्रयास भइरहेको छ। यद्यपि सड़क पुनः अवरूद्ध हुने जोखिम पनि उत्तिकै कायम रहेको राजमार्ग आयोजनाले जनाएको छ। कान्ति राजमार्गको मकवानपुर खण्डमा पहिरो पछ्याएर यातायात सञ्चालनमा ल्याइएको छ। ललितपुर खण्डमा भने सड़क खुलाउने काम जारी रहेको छ। सिद्धिचरण राजमार्गको ओखलढुङ्गा सल्लेरी खण्डमा सड़क भासिएपछि स्काभेटर, रक ब्रेकर र व्हील लोडर परिचालन गरिएको छ। मध्य पहाड़ी राजमार्ग अन्तर्गत निशी गाउँपालिका काना बगरमा लेदोसहितको पहिरो आउने क्रम नरोकिएपछि सड़क खुलाउन आवश्यक तयारी अगाडि बढ़ाइएको छ। कालीगण्डकी करिडोरको जैमिनी 8, त्यसै गरी बेलबगर, बागलुङ, बेनी सड़कको हुलाके, तमोर करिडोरका विभिन्न स्थान र राति राजमार्गको कपुरकोट खारखोलामा यातायात अवरूद्ध भएको अवस्था छ। कर्णाली राजमार्ग अन्तर्गत गगनी खोला, नागम, जुम्लाको राखा, बांगेसिमल दहीखोला र हाडे आसपासमा पहिरो र ढुंगा खसेका छन्। हरेमा पनि समस्या देखिएको छ। सड़क खुलाउन अत्याधुनिक मेसिन र प्राविधिक टोली परिचालन गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। देशका विभिन्न भागमा केही दिनदेखि जारी भारी वर्षासँगै देखिएको मौसम प्रणाली कमजोर हुँदै गएपछि आजदेखि मौसममा उल्लेख्य सुधार आउने मौसम विज्ञान विभागले जनाएको छ। आज देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी तथा पहाड़ी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना कायमै रहनेछ। विभागले भोलिदेखि वर्षाका गतिविधि थप घट्दै जाने जानकारी दिएको छ। काठमाडौँ, पोखरा र घोराईमा पनि वर्षा हुने सम्भावना देखिएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा कहीँ धेरै र कहीँ थोरै वर्षा हुने अवस्था आज रहने विज्ञान विभागले जनाएको छ। अन्य ठाउँमा भने वर्षा हुने सम्भावना न्यून रहेको विभागले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षाले जोखिम बढ़ाएका कारण सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले विपदमा परि ज्यान गुमाउनेहरू सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले विपदमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। घाइतेहरूको निशुल्क उपचारको व्यवस्था मिलाइएको उहाँले बताउनु भएको छ। चट्याङ, बाढ़ी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रूकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लामा 21 भन्दा बढ़ी नागरिकले ज्यान गुमाएको प्रधानमन्त्री शाहले हिजो उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्र र पहाड़ी क्षेत्रमा बस्नुहुने र यात्रा गर्नुहुने सम्पूर्णलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। कुनै पनि संकट पर्दा शुल्क नलाग्ने नम्बर 1234 टेलिफोन गर्न पनि प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले अहिलेको विपदको समयमा भ्रामक सूचना फैलाउने, पीड़ितको गोपनीयता भंग गर्ने वा कालोबजारीमा संलग्न हुनेमाथि सरकारले कड़ा निगरानी गरेको उल्लेख गर्नुभएको छ। पीड़ितलाई थप पीड़ा दिने कार्य कसैबाट पनि हुन नहुने उल्लेख गर्नुहुँदै संकटका बेला जुनसुकै नियतले फैलाउने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य हुने उहाँले बताउनु भएको छ। प्रधानमन्त्रीले पूर्व सावधानी अपनाउन सार्वजनिक अपील यसअघि नै गरिएको स्मरण गर्नुहुँदै तत्कालै गम्भीरताका साथ सम्भावित विपद व्यवस्थापनको तयारीमा सरकार सक्रिय भएको उल्लेख गर्नुभएको छ। उहाँले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट कमाण्ड पोस्टको बैठकबाट निरन्तर रूपमा सूचना सम्प्रेषण गरिएको, रात्रिकालीन यातायात र विद्यालयहरू बन्द गराउने लगायतका सावधानीका निर्णयहरू गरिएको र 77 जिल्ला कमाण्ड पोस्टलाई सक्रिय बनाइएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले भोटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिबाट नागरिकलाई माथि उठाउन सरकार निरन्तर क्रियाशील रहेको तर यसै बीचमा अर्को विपदको सामना गर्नु परेको उल्लेख गर्नुभएको छ। मनाङको हिम पहिरोमा परि मानिस बेपत्ता भएको सन्दर्भ पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। बाढ़ी पहिरो र डुबान एवं चट्याङका कारण देशभर 439 मनसूनका घटना भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। सरकारको पूर्व सूचनाका कारण हिमाली जिल्लामा पदयात्रामा गएका यात्रुहरू सुरक्षित फर्कनु भएको र धेरै विद्यार्थीहरू जोगिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। बाढ़ीका कारण नारायणी नदीमा क्रूजसी बगाएर पुलमा अड्किएका कारण सावधानीका लागि पूर्व पश्चिम महेन्द्र राजमार्ग बन्द गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। बाढ़ी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति राजमार्ग सहितका विभिन्न जिल्लाका दर्जन भन्दा बढ़ी सड़क अहिले प्रभावित रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। बाढ़ी पहिरो र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक उपाय स्वरूप 695.2 मेगावाट उत्पादन क्षमताका आयोजनाको उत्पादन बन्द गरिएको र विद्युत आपूर्ति यथाशीघ्र पुनस्थापना गर्न प्राविधिकको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। महाकाली नदीमा जलसतह बढ़ेका कारण कञ्चनपुरको गड्डा चौकी भएर हुने नेपाल भारत आवागमन प्रभावित भएको र नागरिकको सुरक्षालाई ध्यानमा राखेर समन्वय गरी पुलको दुवैतर्फ सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। मुलुकका अन्य ठूला नदीमा पनि पानीको जलसतह बढ़ेकाले विशेष सजगता अप्नाइएको र कुलेखानी क्षेत्रमा यातायात सञ्चालन रोकिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर तालमा पानीको सतह बढ़दै गएपछि यातायात सञ्चालनमा रोक लगाइएको हो। प्रशासन कार्यालय मकवानपुरले जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाको सुरक्षा सतर्कताको कारण देखाउँदै यातायात सञ्चालनमा रोक लगाइएको उल्लेख गरेको छ। नारायणी नदीको बाढ़ी सुस्तामा पसेपछि स्थानीयलाई नारायणी वारी ल्याइएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका पाँचमा बाढ़ी पसेपछि सुस्ताको थारू लगायतका विभिन्न ओडाका टोल लगायतका क्षेत्रका स्थानीय नागरिकलाई सुस्तामा रहेको आश्रय स्थलमा राखिएको छ। नारायणीमा बाढ़ीको तह बढ़दै गएपछि 800 भन्दा बढ़ी नागरिकलाई नारायणीवाड़ी सुस्ता बालिका नगरमा रहेको बीपी माध्यमिक विद्यालयमा राखिएको स्थानीय प्रशासनले जनाएको छ। प्रमुख जिल्लाधिकारी दीपक राज नेपालले त्यहाँ आवश्यक सबै काम सबै सुरक्षा निकाय एवं सम्बद्ध स्थानीय तहको समन्वयमा भइरहेको जानकारी दिनुभएको छ। सप्तरीको सप्तकोशी नदीमा गएको बाढ़ीले 500 भन्दा बढ़ी घर डुबानमा पारेको छ। हनुमान नगर कंकालिनी नगरपालिकाको तटीय क्षेत्रमा बसोबास गर्ने वडा नम्बर 5 सहितका क्षेत्रका 5712 त्यसै गरी 380 र वडा नम्बर 13 गोबरगाडा टापुमा 150 घर डुबानमा परेको उल्लेख गरेको छ। त्यहाँ कोइलाडी गाउँपालिकामा पनि 27 घर डुबानमा परेको स्थानीय प्रशासनले जानकारी दिएको छ। अविरल वर्षाका कारण हिमपात भएपछि जुमसुम कोरोला सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। म्याग्दी र मुस्ताङको सीमा क्षेत्र काभ्रे भीरबाट कोरोला नाकासम्मको सड़कमा हिम पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरोला पास क्षेत्रमा भारी हिमपात भएका कारण आवागमन रोकिएको हो। वर्षाका कारण राष्ट्रिय गौरवको कोरोला सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा वैकल्पिक कोरोला नाका ठप्प हुँदा सयौं कन्टेनरहरू भन्सार यार्डमै रोकिएका छन्। त्यसै गरी पृथ्वी राजमार्ग अवरूद्ध हुँदा काठमाडौँका लागि ग्यास ल्याउँदै गरेका सयौं ट्याङ्करहरू बाटोमै अलपत्र परेका छन्। निरन्तरको वर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
17: चार दिनदेखिको निरन्तर वर्षाले देशैभरको जनजीवन प्रभावित भएको छ। विभिन्न राजमार्गहरू अवरूद्ध बनेका छन्। नारायणी गण्डकी लगायतका केही नदीले खतराको तह पार गरेका छन् भने कतै बस्तीहरू डुबानमा परेका छन् त कतै पहिरोले नागरिकलाई तर्साइरहेको छ। यस्तै मुलुकका धेरै जसो ठाउँमा आवागमनमा समेत प्रभाव परेको छ। शनिबार राति बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशका तनहुँ, कास्की, बागलुङ, स्याङ्जा लगायतका प्राय सबै पहाड़ी जिल्लाहरू र लुम्बिनी प्रदेशका रूपन्देही, कपिलवस्तु, पाल्पा लगायतका जिल्लाहरूमा भारी वर्षा भएको र त्यस भेगका बस्तीहरू जोखिममा परेका छन्। निरन्तरको वर्षाले जमिन गलाएको र खोला तथा नदीहरूमा पानीको बहाव बढ़ेकाले आसपासका क्षेत्रहरूमा थप सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविद सञ्जीव अधिकारी
18: राति ठूलो वर्षा भएको छ। विशेष गरेर बागमती प्रदेशको चितवन जिल्ला, गण्डकी प्रदेशका पहाड़ी सबै जस्तो जिल्लाहरू तनहुँ, स्याङ्जा, बागलुङ, म्याग्दी, कास्की लगायतका जिल्ला, त्यस्तै नवलपरासी पूर्व पश्चिम लुम्बिनीका पनि रूपन्देही, कपिलवस्तु, पाल्पा लगायतका जिल्लामा चाहिँ अलिक ठूलो पानी परेको अवस्था छ र धेरै जस्तो भूभागमा 100 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ। त्यो भनेको धेरै भारी वर्षा हो। चार दिनदेखि परिरहेको पानीको प्रभावका कारणले जलसतह पनि बढ़िरहेको छ। माटो गलिसकेकोले चाहिँ ती भूभागहरूमा अब पर्ने सामान्य पानीले पनि कटान हुन सक्ने, पहिरो जान सक्ने, सड़कहरू अवरुद्ध हुन सक्ने कारणले गर्दाखेरि अलिकति
17: आइतबार मधेश, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको र साँझसम्म यो क्रम जारी रहने देखिन्छ। मनसूनको न्यूनतापीय रेखा भारतको उत्तर प्रदेशमा रहेको न्यूनतापीय क्षेत्र र बंगालको खाड़ीमा बनेको न्यूनतापीय प्रणालीको प्रभावका कारण निरन्तर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहानदेखि नै यो प्रणाली विस्तारै कमजोर हुँदै गएको र सोमबारदेखि भने मौसममा उल्लेख्य सुधार आउने देखिएको छ। पुनः मौसमविद सञ्जीव अधिकारी,
18: यो पानी पार्ने जुन प्रणाली छ केही हदसम्म चाहिँ कमजोर पनि भइसकेको छ। त्यस कारणले अहिले वर्षाका गतिविधि उल्लेख्य रूपमा कमी चाहिँ आएको छ। तथापि मधेश, बागमती र गण्डकी प्रदेशमा केही ठाउँहरूमा चाहिँ हल्का किसिमको वर्षा भएको छ। साँझसम्मको लागि वर्षाको क्रममा त्यति कम आउँदैन, मात्रा भने धेरै कम नै हुन्छ। भोलिदेखि मौसममा उल्लेख्य सुधार आउन सक्ने सम्भावना देखिन्छ। रातिकै हकमा पनि उल्लेख्य रूपमा पानीको गतिविधि कम नै छ। भोलि चाहिँ धेरै ठाउँमा घाम लाग्न सक्ने पनि पूर्वानुमान रहेको।
17: निरन्तरको वर्षाका कारण धेरैजसो सड़क अवरूद्ध बनेका छन्। खोला तथा नदीहरूमा पानीको बहाव बढ़ेको छ। जमिन गलेर कमजोर भएको छ। त्यसैले अत्यावश्यक बाहेकका काममा ननिस्कन र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
15: युट्युब संवाददाता सरिता खनालले हिजो तयार पारेको रिपोर्ट। संयुक्त राष्ट्रको 21 महासभाका क्रममा न्यूयोर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले हिजो पनि महत्वपूर्ण उच्चस्तरीय भेटघाट र सम्झौताहरू गर्नुभएको छ। परराष्ट्र मन्त्री खनाल र बेलारूसका विदेश मन्त्री म्याक्सिम रेजोनकोभ बीच भएको भेटवार्तामा नेपाल र बेलारूस बीच कूटनीतिक, सरकारी र सेवा राहदानी बाहकलाई भिसा शुल्क र आवश्यकता छूट दिने लगायतका सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसै गरी संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तसँग परराष्ट्र मन्त्रीले भेटवार्ता गर्नुभएको छ। उच्चायुक्त भोल्कर टकसँग द्विपक्षीय उहाँले भेटवार्ता गर्नुभएको हो। त्यसक्रममा शान्ति प्रक्रिया, मानव अधिकार, विकास र भोटेको सिवाडीपछिको पुनस्थापनाका विषयमा छलफल भएको थियो। त्यसै गरी जलवायु सम्बन्धी लस एण्ड ड्यामेज कोष बारे उहाँले अन्तर्राष्ट्रिय समुदायहरूसँग हिजै छलफल गर्नुभयो भने आर्मेनियाका विदेश मन्त्री अरारात मिर्जोयान र संयुक्त अरब इमिरेट्सका विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहानसँग द्विपक्षीय भेटघाट भयो। त्यसक्रममा द्विपक्षीय हित र जलवायु वित्त लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। तिराउ नदीको बाढ़ीले बुटोल उपमहानगरपालिका 11 छवटा घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख जनक बहादुर साईका अनुसार बाढ़ीले 2 पक्की र 4 कच्ची घर बगाएको हो। 16 श्राद्धको पहिलो दिन हिजो पशुपति क्षेत्रमा 600 भन्दा बढ़ी श्रद्धालुले श्राद्ध तर्पण तथा पिण्डदान गरेका छन्। बिहानैदेखि वर्षा भए पनि दिवंगत पितृको सम्झना

0: लौ त म दंगालीसु मेटेरियल सेन्टर तिर गइहाले है।
1: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
7: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
8: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
8: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
7: सम्पर्क फोन नम्बर 0825904662 9829185053।
10: आया, मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
13: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
7: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 0825902222।
11: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
17: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
16: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
18: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
13: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति राम हरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
13: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
18: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
19: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
18: उपलब्ध। शल्यक्रियाहरू,
19: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
18: बालबालिकाको न्युरो सर्जरी,
19: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
18: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए

0: सम्पर्क गर्नुहोस्।
1: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
3: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
2: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू:
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
8: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
9: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: वायनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हातखुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: नमस्कार। कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
3: यसै गरी यो साता हामीले समाज रूपान्तरणले बढ़ायो मधेसका महिलामा नेतृत्वको आत्मविश्वास सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी घोराई उपमहानगरपालिका 14 रहेको नयाँ बजार शहरी स्वास्थ्य क्लिनिक कि स्वास्थ्य अधिकृत प्रभास शर्मासँग विशेष कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौ छाउगोट त्याग्दै महिला सम्बन्धी जानकारीमूलक सामग्री। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ समाज रूपान्तरणले बढ़ायो मधेसका महिलामा नेतृत्वको आत्मविश्वास सम्बन्धी खोजमूलक समाचार।
4: घर परिवारका महत्वपूर्ण विषयमा आफ्ना कुरा राख्न हिचकिचाउने जनकपुर धाम उपमहानगरपालिका एककी सतिया देवी सदाको दैनिकी अहिले फेरिएको छ। आफूले पाएका अधिकार र जिम्मेवारी बारे जानकारी पाएपछि उहाँ परिवारदेखि समुदायसम्मका निर्णय प्रक्रियामा खुलेर सहभागी हुन थाल्नुभएको छ। महिलाको नेतृत्व विकास, राजनीतिक सहभागिता र सामाजिक रूपान्तरणमा केन्द्रित रूपान्तरण कार्यक्रममा सहभागी भएपछि आफूमा आएको परिवर्तनले नेतृत्व तहमा पुग्ने आत्मविश्वास बढ़ेको उहाँको अनुभव छ। आगामी स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा उम्मेद्वारी दिने हौसला समेत कार्यक्रमबाट प्राप्त भएको उहाँ बताउनुहुन्छ। पहिले घर परिवारको विषयमा पनि आफ्नो विचार राख्न अप्ठ्यारो लाग्थ्यो। अहिले आफ्ना अधिकार र जिम्मेवारी बारे बुझ्ने भएकी छु र आवश्यक विषयमा खुलेर बोल्न सक्ने भएकी छु, सदाले भन्नुभयो। सदाको जस्तै अनुभव पर्साको वीरगंज महानगरपालिकाकी युवा महिला सानुमाया चौधरीको पनि छ। तालिम, छलफल र समूहगत गतिविधिमा सहभागी भएपछि समुदायका महिलाका समस्या पहिचान गरी समाधानका लागि पहल गर्न सक्ने आत्मविश्वास बढ़ेको उहाँ बताउनुहुन्छ। कार्यक्रममा सहभागी भएपछि हामी महिलाले पनि नेतृत्व गर्न सक्छौ भन्ने विश्वास जागेको छ। त्यसकारण आगामी निर्वाचनमा वडा अध्यक्षमा उम्मेद्वारी दिने सोच राखेकी छु, चौधरीले भन्नुभयो। बाराकी प्रमिला जयसवालका लागि भने रूपान्तरण कार्यक्रम सोच परिवर्तनको माध्यम बनेको छ। महिलाको भूमिका घरभित्रको काममा मात्रै सीमित हुन्छ भन्ने आफ्नो पुरानो सोचमा परिवर्तन आएको उहाँ बताउनुहुन्छ। अधिकार, नेतृत्व र क्षमता विकास सम्बन्धी प्रशिक्षणले परिवार र समाजमा महिलाको योगदानको महत्व बुझ्न सहयोग गरेको उहाँको भनाइ छ। पहिले महिलाको काम घरभित्र मात्रै हो जस्तो लाग्थ्यो। अहिले आफ्नो क्षमता विकास गरेर परिवार र समाजमा योगदान गर्नुपर्छ भन्ने सोच आएको छ, जयसवालले भन्नुभयो। सोचमा आएको परिवर्तनसँगै जयसवाल आगामी निर्वाचनमा उपप्रमुख पदमा उम्मेद्वारी दिने तयारीमा हुनुहुन्छ। उहाँका लागि निर्वाचनमा उम्मेद्वार बन्ने तयारी व्यक्तिगत आकांक्षा मात्र नभई स्थानीय तहमा महिलाको नेतृत्व स्थापित गर्ने अवसर पनि बनेको छ। मधेस प्रदेशका महिलाको अर्थपूर्ण राजनीतिक सहभागिता र रूपान्तरणकारी नेतृत्व विकासमा जोड़ दिँदै सञ्चालन गरिएको कार्यक्रममा धनुषा, सप्तरी, सिराहा, रौतहट, बारा र पर्साका 6 जिल्लाका 15 पालिकाबाट 38 जना समुदायका अगुवा महिला तथा निर्वाचित महिला जनप्रतिनिधिको सहभागिता रहेको थियो। 5 दिने कार्यक्रममा नेतृत्व विकाससँगै निर्वाचन प्रक्रिया बुझ्ने, प्रभावकारी राजनीतिक संचार गर्ने र निर्वाचन अभियान सञ्चालनका लागि आवश्यक रणनीति निर्माण गर्ने विषयमा अभ्यास गराइएको थियो। कार्यक्रममा रूपान्तरणकारी तथा महिलावादी नेतृत्व, महिला राजनीतिक सहभागिता, निर्वाचन प्रणाली तथा कानून, निर्वाचन अभियान तथा रणनीति, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, लैंगिक उत्तरदायित्व बजेट, स्थानीय शासन, सार्वजनिक जवाफदेहिता, राजनीतिक संचार, सामाजिक सञ्जाल तथा आगामी निर्वाचनको तयारी लगायत विषयमा प्रशिक्षण दिइएको थियो। तालिमका क्रममा सहभागीलाई सैद्धान्तिक जानकारी मात्र नभई नेतृत्व विकास, निर्वाचन प्रक्रिया, राजनीतिक संचार तथा अभियान सञ्चालन सम्बन्धी व्यवहारिक अभ्यास समेत गराइएको थियो। तालिममा सहभागी महिलाका अनुसार रूपान्तरण कार्यक्रमले अधिकार, नेतृत्व, आत्मनिर्भरता र सामाजिक सहभागिताका विषयमा जानकारी मात्र दिएको छैन, आफूले गर्न सक्ने कामप्रति विश्वास पनि बढ़ाएको छ।
3: यो खोजमूलक समाचार सँगै अब हाम्रो पालो छ कुराकानी। कुराकानीको लागि यो साता हामीले अतिथि निम्त्याएका छौं। घोराई उपमहानगरपालिका 14 रहेको नयाँ बजार शहरी स्वास्थ्य क्लिनिक की स्वास्थ्य अधिकृत प्रभा शर्मा। सर्वप्रथम प्रभाजीलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत छ।
5: नमस्कार तथा धन्यवाद छ।
3: सन्चै हुनुहुन्छ प्रभाजी?
5: हजुर सन्चै छ।
3: हजुर अहिले शहरी स्वास्थ्य केन्द्र नयाँ बजारमा कार्यरत हुनुहुन्छ, त्यहाँ अहिले स्वास्थ्य सेवाको हिसाबले मान्छेहरू अलमल परिरहेको जस्तो पनि लाग्छ मलाई। यो शहरी स्वास्थ्य केन्द्र भने फेरि कस्तो खालको, विभिन्न खालको स्वास्थ्य केन्द्रहरू, स्वास्थ्य चौकीहरू त छन् भन्ने खालको पनि छ, यसको सेवा कस्ता खालका हुन्, के सेवा दिन्छ विशेष त यसले?
5: अब अहिले चाहिँ स्थानीय सरकार हाम्रो चाहिँ जुन सुरु भइसकेपछि प्रत्येक वडाहरूमा एउटा एउटा स्वास्थ्य संस्था राख्ने भन्ने एउटा सोच अनुसार हाम्रो 14 वडामा पनि नयाँ बजार शहरी स्वास्थ्य केन्द्र भनेर चाहिँ संस्था चाहिँ राखेको छ होइन। यो संस्थामा अरू स्वास्थ्य चौकीको जस्तै गरेर प्रिभेन्टिभ, क्युरेटिभ र फोर्मेटिभ सेवाहरूलाई चाहिँ यसले चाहिँ सेवा दिइराखेको छ, जसमा चाहिँ अझ बढी मात्रामा भन्नुपर्दाखेरि हामीले जनस्वास्थ्यसँग सरकार राख्ने कुराहरूलाई चाहिँ हामीले बढी मात्रामा सेवा दिँदै आइराखेका छौँ।
3: हजुर, यो त्यहाँ आउने बिरामीहरूको रेसियो हेर्दाखेरि अथवा उपस्थिति हेर्दाखेरि महिला पुरुषको बराबर रहन्छ कि कुन तहका बिरामीहरू, कुन क्षेत्रका बिरामीहरू बढी आउनुहुन्छ त्यहाँ?
5: यहाँ सेवा लिन आउने सेवाग्राहीहरूमा जस्तो अब सानो हाम्रो 9 बच्चाहरू हेऱ्यौँ भनेदेखि जियोदेखि होइन, त्यसमा चाहिँ महिलाभन्दा पुरुष नै बढी देखिनुहुन्छ। तर जुन हाम्रो युवा अवस्था भनौँ अथवा चाहिँ हाम्रो 10 हाम्रो जुन 40 उमेर अथवा 60-70 उमेर हेर्दाखेरि पनि हाम्रो चाहिँ पुरुषभन्दा महिला नै एकदम धेरै नै हुनुहुन्छ हाम्रो डाटाहरू हेर्दाखेरि। सेवा लिनलाई चाहिँ हाम्रो सबै तहकै हुनुहुन्छ, प्रभुत्व अब हाम्रो जन्मे औषधिहरू साधारण किसिमको बिरामी चेक जाँच पनि हुने भएको हुँदा, परिवार नियोजन सेवा दिने भएको हुँदा, गर्भवती सेवा दिने भएको हुँदा, त्यसै गरेर आएर फोक सेवाहरू चाहिँ दिने भएको हुँदा, अहिले त हाम्रो संस्थामा चाहिँ हाम्रो आँखा साधारण किसिमको आँखा जाँच पनि हुन्छ होइन, आँखा जाँचमा जुन आँखा अस्पतालमै गएर भिडमा उभिनुपर्ने, उहाँ चाहिँ नाम लेखाउनलाई पनि पैसा खर्च गर्नुपर्ने होइन, त्यस्तो अवस्थाबाट चाहिँ जसमा पैसा छैन उहाँलाई हामी साधारण किसिमको आँखा जाँच गरेर चस्मा आवश्यक हुने अथवा चाहिँ आँखा अस्पतालमा जानुपर्ने अवस्था भयो भनेदेखि हामीले रेफर गर्ने व्यवस्था पनि भएको छ होइन, त्यसले गर्दाखेरि त्यस्ता खालका बिरामीहरू पनि आउनुहुन्छ भने, त्यसै गरेर मानसिक स्वास्थ्यको लागि अब भर्खरै अझै औषधिहरू त पर्याप्त भइसकेको छैन होइन, तर मानसिक बिरामीहरूलाई पनि हामीले चाहिँ त्यहाँबाट सेवा उपचारहरू चाहिँ दिने एउटा संस्था चाहिँ भएको छ होइन, त्यसले गर्दाखेरि अब मानसिक बिरामीहरू पहिचान गर्न पहिल्याउन चाहिँ एकदम कठिन विषय भए तापनि अब त्यो सेवा पनि हाम्रो संस्थाबाट सुरु हुँदैछ। त्यसै गरेर ओटिसी सेवा भन्छ, कुपोषण भएका बच्चाहरूलाई जुन 5 मुनिका कुपोषित बच्चाहरू छ उहाँहरूलाई चाहिँ हाम्रो त्यहाँ दर्ता गरेर हामीहरूले चाहिँ कुपोषण कुन कडा कुपोषण हो कि मध्यम कुपोषण हो कि पहिचान गरेर हामीले त्यो अनुसारको उपचार दिने र परामर्श दिने काम पनि गरिराखेका छौँ।
3: हजुर, त्यहाँ सेवा लिन जुन आउनुहुन्छ त्यहाँहरू कुन कुन क्षेत्रबाट आउनुहुन्छ भनेर मैले यहाँ जिज्ञासा राखेँ, विशेष गरी सबै वडाबाट त्यहाँ आइपुग्ने त सम्भव छैन, 14 मात्रै आउनुहुन्छ कि अरू वडाका पनि बिरामीहरू आउनुहुन्छ?
5: ए, त्यसको लागि चाहिँ हाम्रो 14 आउने त सो त भइहाल्नु भयो होइन, त्यसमा चाहिँ हाम्रो ठ्याक्कै 18 र 13 एकदम म्याक्सिमम नै आउनुहुन्छ। 18-13 हाम्रो संस्थाले धेरै नै सेवा दिने प्रवाह गरिराखेको छ। त्यसै गरी 16 पनि थोरै बहुत चाहिँ 16 पनि आउनुहुन्छ र जुन रेफर गरेर आउने ओटिसीका बिरामीहरू हुनुहुन्छ, जुन कुपोषणका बिरामीहरू, उहाँहरू चाहिँ अब अन्य संस्थाबाट पनि रेफर गरेर पठाउने चाहिँ छ।
3: अरूबाट आएपछि त्यहाँ कुपोषित बिरामीहरूलाई त्यहाँ राखेर त्यो कुपोषण जुन कुपोषित भएर आएका छन् तिनीहरूलाई सेवा गर्ने गरिन्छ कि अथवा आउने जाने गरेर त्यहाँहरूलाई परामर्श दिइन्छ, कस्तो खालको हुन्छ?
5: ए, कुपोषण भएका बिरामीहरूलाई भर्नै गर्नुपर्ने अवस्था आयो र अरू विभिन्न किसिमका जाँच पडताल गर्नुपर्ने भयो भनेदेखि हामीले राप्त विज्ञान प्रतिष्ठानमा राप्त एकाडेमीमै पठाउने, स्वास्थ्य विज्ञानमा नै पठाउने गर्दछौँ र जुन बच्चाहरू चाहिँ मध्यम र शीघ्र कुपोषणमा अरू कुनै पनि समस्या नभएका बच्चाहरू छन् भनेपछि हामीहरूले त्यहीँ दर्ता गरेर अनि उहाँहरू चाहिँ प्रत्येक अब 15 दिनमा महिना दिनमा उहाँहरूको परिवेश हेरेर हामीले चाहिँ फलोअपमा बोलाएर उहाँलाई निगरानीमा राखेर चाहिँ हामीले उपचार गरिराखेका हुन्छौँ।
3: हजुर, यो कुपोषित हुनुको कारण के हो? अहिले एकातिर भनिन्छ अब नेपालीहरू हिजो खान नपाएर बिरामी थिए, अहिले धेरै खाएर खान नजानेर बिरामी भयो भनिन्छ। अर्कोतिर फेरि एउटा वर्ग छ जो सधैँ शर्ममा विश्वास गर्छ, त्यो वर्ग फेरि कुपोषित भएर बाँचिरहेको छ। यो विशेष कस्तो खालको समस्याले यस्तो बढी देखिएको छ? खान नजानेर हो कि अथवा खुवाउन नजानेर हो कि के होला?
5: हो, कुपोषणलाई हामीले दुई किसिमबाट हेर्नुपर्ने हुन्छ। एउटा धेरै खाना खाएर पनि कुपोषण हुन्छ भनेपछि खाना अथवा चाहिँ आफ्नो आवश्यकताभन्दा बढी उपयोगले पनि कुपोषण हुन्छ भने, एउटा चाहिँ खानै नपुगेर अथवा चाहिँ बच्चालाई चाहिने आवश्यक किसिमको ब्यालेन्स डाइट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, मिनरल्सहरूको चाहिँ कमी कमजोरीले गर्दाखेरि पनि कुपोषण हुने गर्छ। तर अहिलेसम्म हाम्रो नेपालमा बढी तत्त्वहरू भएर कुपोषण हुनेको संख्या एकदमै न्यून नै छ। अहिलेसम्म चाहिँ खानाकै अभावले अथवा चाहिँ खाने तत्त्वहरूकै कमीले गर्दाखेरि चाहिँ हुने कुपोषणहरू बढी देखिन्छ। पहिलेको अवस्था र अहिलेको अवस्थामा चाहिँ हेर्दाखेरि आमाहरू पनि धेरै नै शिक्षित हुनुहुन्छ, बुवाहरू पनि धेरै नै शिक्षित हुनुहुन्छ र ब्यालेन्स डाइटका कुराहरू चाहिँ गर्नलाई चाहिँ अलिकति उहाँहरूको व्यवस्थापन चाहिँ छैन। एउटा त कस्तो छ भने अब अहिले चाहिँ सबैजना रोजगारीमा लाग्ने भएर आफ्नो बच्चाहरूलाई टाइम पनि दिन नसक्ने जस्ता खालका आमा बुवाहरू पनि भेटिनुहुन्छ भने, कतिजनाहरूलाई चाहिँ एउटा बाहिरको खानेकुराहरू, आफ्नो घरभित्रको खानेकुराहरूलाई चाहिँ प्राथमिकता नदिएर बाहिरको किनेर खाने, जङ्क फुडहरू खाने, होइन, खुवाउने, बच्चाहरूलाई टिफिन पठाउँदाखेरि पनि पैसा दिएर पठाउने अनि बाहिरकै किनेर खानालाई चाहिँ लगाउने, त्यस्तो किसिमले गर्दा पनि बच्चाहरू चाहिँ धेरै कुपोषित भएको चाहिँ हामीले भेटिन्छ। वास्तवमा भन्ने हो भनेदेखि हाम्रो घरभित्रकै खाना धेरै ठुलो छैन, हामीले धेरै मिहिनेत गर्नु पर्दैन, घरभित्रकै खानालाई हामीले चाहिँ ब्यालेन्स गरेर टाइम मिलाएर खुवाउन सक्यौँ भने बच्चाहरूलाई चाहिँ हामीले कुपोषितबाट सुपोषितमा चाहिँ लान सक्छौँ।
3: हजुर, घरभित्रकै सबै भान्सा नै हाम्रो स्वास्थ्य हो भनेर सचेत रहनु पर्छ।
5: भान्सा नै हाम्रो स्वास्थ्य हो, भान्साबाट नै हाम्रै भान्सामा जुन हाम्रो घर आँगनमै जस्तो कृषकले पनि हामीले चाहिँ खानेकुराहरू उत्पादन गर्न सकिराखेका हुन्छौँ, रोजगारी गर्नेले पनि किनेर ल्याउन सक्छ त्यही चामल, त्यही दाल, होइन, त्यही घरमा फलेका फलफुलहरू अनि घरमा उत्पादन भएका अन्डाहरू, त्यसैबाट पनि हामीले चाहिँ सन्तुलित खानेकुरा चाहिँ खुवाउन सक्यौँ भने हामीले बच्चालाई कुपोषणबाट एकदम बचाउँछौँ र सुपोषित गराउन सक्छौँ। एउटा कुरा हामीले बुझ्नुपर्ने के छ त भन्दाखेरि, बच्चाहरूको दिमागको वृद्धि विकास भनेको 2 वर्षभित्रमा 80% वृद्धि विकास हुन्छ दिमागको, त्यति बेलै हामीले चाहिँ बच्चालाई धेरै स्याहार गर्न सक्यौँ र 5 वर्षमा 90-95% हुने वृद्धि विकासलाई हामीले चाहिँ सम्झेर काम गर्न सक्यौँ भनेपछि हामीले आफ्नो बच्चालाई सोचे अनुसारको एकदम ट्यालेन्ट बच्चा अथवा भन्नुपर्दाखेरि जस्तो सुकै समस्याको नै समाधान गर्ने किसिमको बच्चा, होइन, सामना गर्ने किसिमको बच्चालाई हामी चाहिँ उत्पादन गर्न सक्छौँ।
3: हजुर, हजुरले थोरै प्रसङ्ग जोड्न खोज्नुभएको थियो मानसिक स्वास्थ्यको कुरा, अहिले मानसिक स्वास्थ्यको कुरा फेरि मैले दोहोऱ्याउन खोजेँ। मानसिक स्वास्थ्यले वास्तवमा हेर्ने भने अत्यन्त आजित छन् मान्छेहरू र यसको महत्व पनि खासै दिएको पाइँदैन। जहाँ पनि मानसिक स्वास्थ्यलाई त्यति मतलब न परिवारमा दिइन्छ न समाजमा दिइन्छ, बरु अवहेलना गर्ने गरिन्छ र औषधि उपचारको हिसाबले पनि ठ्याक्कै हेर्दाखेरि यो भएको हो भनेर रगत जाँचेर नदेखिने कारणले गर्दा त्यो अहिले ओझेल परेको जस्तो भनिन्छ। मानसिक स्वास्थ्यलाई जुन मानसिक बिरामीहरू हुनुहुन्छ त्यस्तोलाई मनोरोगीहरू हुनुहुन्छ त्यहाँलाई यहाँहरूले कसरी सेवा दिइरहनु भएको छ?
5: हो, हजुरले भने जस्तै मानसिक बिरामीहरू हाम्रो संस्थामा आउँदाखेरि उहाँ मानसिक बिरामी हो भनेर कहिले पनि आउनु हुँदैन। उहाँहरूले एकैपटकमा उहाँहरूका चिन्ह लक्षणहरूबाट हामीले मानसिक बिरामी हो भनेर पहिचान गर्न पनि सक्दैनौँ, पहिलो कुरा। दोस्रो कुरा, उहाँहरू मानसिक बिरामी हुँ भनेर आफूले थाहा पाउनु भएको छ भनेदेखि पनि आएर संस्थामा चाहिँ म मानसिक बिरामी भएको कारणले उपचार गरिदिनुहोस् भन्नु, किन भन्दाखेरि हाम्रो समाज नै त्यस्तै छ, मानसिक बिरामीलाई चाहिँ अवहेलना गर्ने, विभिन्न किसिमका वाञ्छनाहरू चाहिँ लगाउने, होइन, त्यस्तो किसिमको कारणले गर्दाखेरि उहाँहरू भन्दै भन्नुहुन्न। तर पनि हामीहरूले चाहिँ उहाँहरूका अरू किसिमका रोगका चाहिँ चिन्ह लक्षणहरू लिएर आएको बिरामीलाई चाहिँ हामीले एकदम आफ्नोपन देखाएर उहाँलाई चाहिँ परामर्श गर्दै गर्दाखेरि चाहिँ यो मानसिक बिरामी हो भन्ने चाहिँ हामीले पहिचान गर्नुपर्ने हुन्छ।
1: श्रोता, यति बेला हामी कार्यक्रम महिला सरकारमा छौँ र प्रविधिमा साथ दिँदै हुनुहुन्छ प्राविधिक
6: साथी शालिग्राम चौधरी। आज हामीले अतिथि निम्त्याएका छौं नयाँ बजार कराई उपमहानगरपालिका चौध स्थित छ शहरी स्वास्थ्य केन्द्रकी स्वास्थ्य अधिकृत प्रभा शर्मा। उहाँसँग विशेषतः अहिले त्यहाँ आउने बिरामीहरूको चाप, यहाँ स्वास्थ्य क्षेत्रमा प्रवेश गर्ने बेला र अहिलेको परिस्थितिमा स्वास्थ्य अवस्थामा भएको सुधारको सेरोफेरोमा रहेर विशेषतः हामीले कुराकानी गर्दैछौँ। प्रभाजी, थोरै प्रसङ्ग बदल्न पनि मन लाग्यो। स्वास्थ्य क्षेत्रमा यहाँले काम गर्न थालेको कति वर्ष भयो होला? यहाँ यो रहरको क्षेत्र थियो कि हुँदाहुँदै स्वास्थ्य कर्मी भएर अगाडि बढिरहनु भएको छ? यो कसरी सानैदेखि स्वास्थ्य कर्मी बन्छु भनेर सोच्नु भएको थियो कि, अथवा कसरी यति महत्वपूर्ण जिम्मेवारीमा सफलता हासिल गर्न सफल हुनुभयो?
7: धन्यवाद। अब पहिले मैले चाहिँ एसएलसी गर्दा समूहमा मलाई चाहिँ एक किसिम एउटा चाहिँ वकिल बन्ने चाहिँ रहर थियो वास्तवमा भन्नुपर्दाखेरि। यो पनि एउटा रमाइलो प्रसङ्ग छ। हामी चाहिँ ठुलुवाको छोरो र म चाहिँ के अरे सुर्खेत घुम्न जाने एसएलसी दिएर भनेर गएको बेला त्यहाँ चाहिँ सिएमए कोटामा चाहिँ हाम्रो यो वडा जिल्लाको कोटा अनुसार चाहिँ सिएमएको कोटा खुलेको रहेछ। अनि ऊ चाहिँ पढ्न भनेर गएको, म चाहिँ घुम्न भनेर गएको। अनि गएको बेलामा त्यहाँ इन्ट्रान्स दिइयो, इन्ट्रान्स दिँदा ऊ फेल भइदियो, म पास भइदिएँ फेरि होइन। त्यसले गर्दाखेरि म चाहिँ स्वास्थ्यकर्मी भएँ। अहिले ऊ चाहिँ मेरो फेरि भाइ चाहिँ वकिल नै भयो है, उल्टो भइदियो। तर पनि म आफ्नो पेसामा चाहिँ सन्तुष्ट छु, किनभनेदेखि मैले चाहिँ आफ्नो पेसामा आफूले चाहिँ सकेसम्मको ज्ञान सिपलाई प्रयोग गरेर जुन समस्याबाट ग्रसित व्यक्तित्वहरू हुनुहुन्छ, व्यक्तिहरू हुन्छ, उहाँलाई चाहिँ सेवा दिन पाउँदा म असाध्यै सन्तुष्ट नै छु।
6: यो सेवामा प्रवेश गरेको कति भयो?
7: मेरो यो सेवामा प्रवेश गरेको लगभग 29 वर्ष भयो। 29 वर्षको हाराहारीमा मैले हेर्दाखेरि भर्खर सेवामा प्रवेश गर्दाखेरि सरुवा रोगका समस्याहरू धेरै भेटिन्थे भनेदेखि अहिलेको अवस्थामा आइपुग्दा सरुवा रोगहरूको समस्या भनेको यो प्रकोपका रूपमा चाहिँ देखिने विभिन्न समस्याहरू तपाईँ हामीहरूले पनि देखिराखेका छौँ, बुझिराखेका छौँ। जस्तो कोरोनाको समस्याहरू भयो होइन, झाडा पखालाको समस्याहरू भयो, त्यो त छ नै। तर अब अहिले चाहिँ हाम्रो सरुवा रोगभन्दा नसर्ने रोगको समस्या चाहिँ एकदम बढी मात्रामा आइराखेको छ र हामी सबैले बुझ्नुपर्ने छ हाम्रो आहार विहार काम काजलाई चाहिँ हामीले ध्यान दिएर हामी चाहिँ नसर्ने रोगहरूलाई चाहिँ कमीमा ल्याउनु पर्ने एउटा हाम्रो उत्तरदायित्व चाहिँ आइपुगेको छ भन्ने मलाई लाग्दछ।
6: हजुर, अब अलिकति थोरै पर्वाजीसँग म जिज्ञासा राख्न खोजेँ। विशेष त समाजमा अहिले पनि छोराको महत्त्व निकै छ, त्यसको लागि अब छोरीहरू जन्मने रेसियो एकदम घट्दो छ। छोराहरू अहिले 115 जन्मिँदा पनि दिनमा 100 छोरीहरू जन्म नसकेका तथ्याङ्कहरू भेटिएका छन्। यसले गर्दा अहिले अब लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने छोरी हो भन्ने थाहा पाउँदा बित्तिकै गर्भपतन गर्ने प्रचलन हावी भएको छ। तथापि यो अवैधानिक हो, तर यहाँहरूको संस्थाहरूमा त्यस्तो खालको अवैधानिक हो हुन त, तर त्यस्तो परामर्श लिन अथवा गर्भपतनका कुराहरू लिएर आउने गर्न चाहिँ गर्नुहुन्न बिरामीहरू, विशेष त आमाहरू?
7: गर्भपतनका समस्याहरू लिएर त हाम्रो संस्थामा आउनुहुन्छ, किनभनेदेखि अब पर्यानिजनको साधनहरू हाम्रो संस्थाबाट 5 किसिमको साधनहरू हामीले प्रवाह त गरिराखेका छौँ। जस्तो चाहिँ हाम्रो कन्डम भयो, खाने चक्की पिल्स भयो, डिपो परिवेरा छुई भयो 3 महिनाको लागि, 5 वर्षको लागि हातमा राख्ने इम्प्लान्टहरू भयो, अनि 12 वर्षको लागि आइसिडी कपटी चाहिँ हामीले त्यहाँबाट सेवा प्रदान त गर्छौँ नै। तर पनि कति आमाहरू चाहिँ उहाँले चाहेको बेलामा चाहिँ आफ्नो अस्थायी साधनहरू प्रयोग गर्न नसक्ने र आफ्नो परिवार योजनाहरूको पनि आफ्नो श्रीमान श्रीमती बिचमा चाहिँ सरसल्लाहको कमी कमजोरीको कारण अहिले पनि गर्भपतन गर्ने महिलाहरू चाहिँ प्रशस्तै हुनुहुन्छ हुनलाई। तर हाम्रो संस्थामा आउँदाखेरि हाम्रो संस्थाबाट गर्भपतन सेवा पनि छैन दिनलाई होइन, पहिलो कुरा सल्लाह मात्रै दिने हो। दोस्रो कुरा चाहिँ भ्रूणको लिङ्ग पहिचान गरेर चाहिँ आउनु हुँदैन, त्यस्तो किसिमको समस्या चाहिँ छैन अहिले
6: समाजमा यस्तो खालको देखिएको छ। तपाईँ स्वास्थ्य कर्मी भएको नाताले म जिज्ञासा राख्न खोजेँ।
7: हजुर, अब समाजमा पहिलेको जस्तो अहिले चाहिँ छैन। पहिला चाहिँ असाध्यै छोरा र छोरीको बिचमा एकदम धेरै नै चाहना, छोरा नै चाहिने भन्ने थियो भनेदेखि अहिले चाहिँ छोरा र छोरीको बिचमा त्यति धेरै अन्तर चाहिँ लिएको देखिँदैन। तर चाहिँ अहिले कस्तो छ त भन्दाखेरि एउटा बच्चा मान्छेहरू चाहिँ एउटा बच्चामा सीमित एउटा भन्दा दुईटा बच्चामा सीमित त्यसले गर्दाखेरि चाहिँ कस्तो भइराखेको छ त भन्दा जनसङ्ख्या पनि वृद्धि पनि अब कम हुँदै गइराखेको छ, जनसङ्ख्या पनि घट्दै गइराखेको छ भने अब छोरो जन्मे पनि छोरी जन्मे पनि अब एउटा बच्चा मात्रै बनाउँदाखेरि चाहिँ अहिले साँच्चै नै महिला भन्दा पुरुषको संख्या चाहिँ बढी नै छ।
6: हजुर पर्वाजी, निकै महत्वपूर्ण थियो यहाँको लागि यो समय, तर हामीले यहाँसँग समय माग्यौँ, हाम्रो स्टुडियोसम्म आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँलाई असाध्यै भन्न मन लाग्यो र मैले जिज्ञासा राख्न छुटाएको केही छ कि हामी कुराकानीको श्रृङ्खलाबाट अर्को श्रृङ्खलामा जानुपर्छ?
7: हजुर धन्यवाद। मैले हजुरले छुटाएर भन्नुपर्ने कुरा त्यस्तो त मलाई लाग्दैन, तर पनि मैले चाहिँ के भन्न चाहन्छु भने सबैजनालाई एउटा स्वास्थ्य संस्थामा भएका स्वास्थ्य कर्मीहरू चाहिँ एउटा तालिम प्राप्त हुन्छ। अहिलेको यो अझ यो जोड्नुपर्ने कुरा के छ त भन्दाखेरि अहिले विभिन्न किसिमका एन्टिबायोटिकहरूको रेसिस्टेन्ट चाहिँ बढिराखेको छ, जुन चाहिँ आफै के भन्छ नेटहरू हेर्ने, आफैलाई यो बिरामी भएको छ भने आफै विभिन्न किसिमका औषधिहरू मेडिकलमा गएर किनेर खाने, अथवा चाहिँ बिना सिद्धि आवश्यकै नहुँदाखेरि चाहिँ विभिन्न किसिमका एन्टिबायोटिकहरू प्रयोग गर्ने, जसले गर्दा चाहिँ एन्टिबायोटिकको रेसिस्टेन्ट एकदम धेरै बढ्दै गइरहेको छ। त्यसले गर्दाखेरि म त के भन्छु भनेदेखि एउटा स्वास्थ्य संस्थामा हुने स्वास्थ्य कर्मीहरूले विभिन्न किसिमका तालिम लिएर उहाँहरूले चाहिँ कस्तो बिरामीलाई कस्तो किसिमको उपचार गर्नुपर्छ भन्ने लिएर चाहिँ बस्नुभएको हुन्छ। त्यसकारण कुनै पनि सानोदेखि अलिकति ठुलो समस्या हुँदासम्म चाहे स्वास्थ्य संस्था होस् चाहे चाहिँ हस्पिटल होस् होइन, उपचार अथवा सेवा लिनको लागि चाहिँ त्यही सरकारी संस्था अथवा चाहिँ जुन एउटा सूचीकृत संस्थाहरू छन् त्यो संस्थामा पुग्नुभयो भनेदेखि चाहिँ सबैलाई राम्रो र राहत हुने थियो भन्ने कुरा चाहिँ मैले अनुरोध गर्न चाहन्छु।
6: धन्यवाद पर्वजी, यहाँको काम कर्म अझै अब्बल भनोस्, समाजको लागि उदाहरण भनोस्, हाम्रो शुभकामना छ।
7: हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद छ, मलाई चाहिँ यहाँसम्म आएर दुई चार कुरा चाहिँ राख्ने मौका दिनुभएकोमा हृदयदेखि धन्यवाद दिन चाहन्छु। हस्त नमस्कार।
3: उहाँ हुनुहुन्थ्यो नयाँ बजार स्थित घोराई उपमहानगरपालिका 14 रहेको शहरी स्वास्थ्य केन्द्रकी स्वास्थ्य अधिकृत प्रभा शर्मा, उहाँलाई हाम्रो कार्यक्रम महिला सरकारको तर्फबाट धेरै धेरै धन्यवाद छ। यो विशेष कुराकानी सँगै हामी तेस्रो श्रृङ्खलामा प्रवेश गरेका छौ। तेस्रो श्रृङ्खलामा यो साथ हामीले लिएका छौं छाउगोठ त्याग्दै महिला सम्बन्धी जानकारीमूलक सामग्री।
8: बाजुरामा महिनावारी भएका महिला छाउगोठ छोडेर घरको कोठामा सुत्न थालेका छन्। यहाँका स्थानीय सरकार प्रहरी प्रशासनले महिलालाई महिनावारी भएका बेला बाहिर सुत्नु हुँदैन भन्ने जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएपछि अहिले उनीहरू छाउगोठ त्यागेर घरको कोठामा सुत्न थालेका हुन्। हिमाली गाउँपालिका 6 बोल्डी कि जन्मा पाण्डे पछिल्लो समय महिनावारी भएका बेला आफू घरको पाँडमा बस्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो विगतमा महिनावारी भएका महिला घरमा बसे देवी देवता रिसाएर प्रलय हुन्छ भन्दै छाउगोठमा बस्न बाध्य पारिन्थ्यो। अहिले त्यस्तो सोचाइमा केही परिवर्तन आउन थालेको छ। हामी घरैमा बस्दा न देवता रिसाएका छन् न कुनै प्रलय नै भएको छ, उहाँ विगत सम्झदै भन्नुहुन्छ। अहिले महिना 5 दिनसम्म कष्टकर रूपमा छाउगोठ बस्दै चिसोले सताउँथ्यो, जनावर र विषालु जीवको सधैँ डर भइरहन्थ्यो। अहिले कम्तीमा त्यस्तो डर मान्नु पर्दैन। यहाँका धामी झाँक्रीले महिनावारी भएकालाई दूध दही र मही खान दिएमा गाई भैँसी मर्ने र घरमा प्रलय हुने भन्ने डर देखाउने गरेकोले महिला पोसिला खानेकुरा खानबाट समेत वञ्चित हुने गर्थे, जसका कारण महिनावारी बेलामा उनीहरूको स्वास्थ्य कमजोर हुने गर्थ्यो। अहिले भने त्यो सोचमा केही सुधार आउन थालेको स्थानीयहरू बताउँछन्।
6: यो जानकारीमूलक सामग्री सँगै
0: हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौं। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
2: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज, सहित उमेश मार, घोराईजाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
0: हस्त, अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै यतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
3: प्राविधिक साथी शालिकराम चौधरीलाई
0: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
2: म रञ्जिता शर्मा
0: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
2: हस्त नमस्कार।
9: यो दाँत दुखेर
10: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
9: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नाइस भएको होइन।
10: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
9: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
10: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
11: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
12: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
13: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
15: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
12: सम्पर्क फोन नम्बर 082-5630-27,
15: 98-41-68-47-46।
12: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
16: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
16: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
16: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
16: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
18: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
19: मध्य पश्चिम ट्रान्ज यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। बाढ़ी पहिरोका कारण पछिल्लो चार दिनमा 21 जनाको ज्यान गएको छ, 5 जना अझै बेपत्ता रहेको र 5 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ। प्राधिकरणका अनुसार बाढ़ी र पहिरोका कारण 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले बताएको छ। बागलुङ, पर्वत, मनाङ, पूर्वी नवलप्रासी, चितौन, पाल्पा र धनुषा लगायतका जिल्ला र आसपासका क्षेत्रमा बाढ़ी, कटान र पहिरोले जनधनको क्षति गरेको हो। बागलुङमा मात्रै 10 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता छन्। विभिन्न जिल्लाबाट करिब 2000 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। प्राधिकरणका अनुसार जाजरकोट, म्याग्दी, बागलुङ लगायतका जिल्लामा बाढ़ी तथा पहिरोमा फँसेका व्यक्तिलाई हेलिकप्टर मार्फत उद्धार गरिएको थियो। उद्धार गरेका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा पालिका मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ। दाङको देखुरी क्षेत्रका किसानको काट्नका लागि ठिकै पारेको सयौं बिघामा लगाएको धान बालीमा असोज 4 गतेदेखि निरन्तरको वर्षा र हावाहुरीका कारण ठूलो क्षति पुगेको छ। वर्ष दिनका लागि धान खेतमै भिजेपछि किसानलाई अब के खाने भन्ने चिन्ताले सताएको छ। वर्षेनी यस्तो खाले समस्या भोग्दै आएका किसानले डुबानको समस्या समाधान गर्न र कृषि बीमाको व्यवस्था गरिदिन आग्रह गरेका छन्। एक रिपोर्ट।
1: निरन्तरको वर्षाका कारण पाकेर काट्न ठिक्क परेको गडवा गाउँपालिका चैनपुरको धान ठूलो नोक्सानी भएको छ। किसानहरूले स्याहार्न ठिक्क पारेको यो धान निरन्तरको वर्षा र हावाहुरीका कारण ढलेपछि धान कुहिने अवस्थामा पुगेको छ। वर्षा नरोकिए यो धान कुनै पनि काम लाग्ने अवस्थामा छैन। किसानलाई अब के खाने भन्ने चिन्ताले सताउन थालेको छ।
2: सिंचाईको सुविधा भएका कारण असारमै धान खेती गरेका यहाँका किसान धान भित्र्याउन ठिक्क परेका थिए। मौसमको पूर्व सूचना अनुसार किसानले यो वर्षापछि धान काट्ने तयारी गरेका थिए, तर लगातारको वर्षा र त्यसपछिको हावाहुरीका कारण धान सबै खेतमा सुतेको छ भने खेत जलमग्न छ। वर्ष दिनलाई खाने धान हावाहुरी र वर्षाका कारण खेतमै ढलेपछि उत्पादन घट्नुका साथै खानका लागि समस्या पर्ने भएपछि किसान चिन्तित छन्।
3: मेरो 14 कोटा धान ढल्यो, पानीले डुबेको छ, अब वर्ष दिनमा मैले के खाने हो? हजुरले के उपाय गर्नुहुन्छ गर्नुहोस्। घर 4 कोठामा त्यो पनि ढल्या छ, त्यहाँ पानी जम्या छ। अब यो पानी सुक्यो भने लाग्ला र सर मात्र लाग्न मुस्किल छ।
4: यदि यही भनौँ 2-4 दिनपछि अब सुरक्षा त लायो, काट्नु पर्दा भित्र भनेको त अनि अब पानी अब 4 दिन भयो पानी आउनु लाग्यो। धान त स्वाम मेसिसीको होइन, हाम्रो कान्छीको भयो, हाम्रो भागुङको भयो, अहिले छन् मान्छे त थुप्रो उता
2: देउखुरी क्षेत्रका लमही, राप्ती, गडवा र राजपुर गाउँपालिकाका अधिकांश किसानको खेतमा धान पाकेर पहेल पुर्छ। किसानले यो वर्ष मात्रै होइन वर्षेनी यस्ता खालका समस्या भोग्दै आइरहेका छन्। कहिले काटेर भित्र्याउन ठिक्क पारेको धान पानीले भिजाउँछ भने कहिले हावाहुरी र डुबानका कारण धान खेतीमा क्षति हुने गरेको छ।
5: यो 3-4 दिनको पानीले काट्न ठिक्क पारेको धान बाली सबै नोक्सानी गर्यो। अनि अब पानीले त धेरै क्षति पुर्यायो भन्ने सबैको, हाम्रो यहाँ हाम्रो मात्रै नभएर सबैजनाको काट्ने धान बाली ठिक्क परेको अनि सबै क्षति भएछ। हजुर, अब खाने जतिको धान जसको थियो उसको त अब खानेमा चौजन कि कम पर्ने भयो। अनि बेच्नेवालाको अब हेर्नुहोस्, बेच्ने जति धान त अब सडेर कोहेर जाने भयो, त्यही सबै घाटै घाटा छ। हजुर, त्यो पानीले त धेरै नोक्सान पार्यो।
2: निरन्तरको वर्षा र हावाहुरीका कारण धान बालीमा भएको क्षतिको विवरण संकलनको काम तत्कालै शुरू गर्ने र के कति सकिन्छ किसानलाई राहतको कार्यक्रम ल्याउने पालिकाहरूले जनाएका छन्।
1: निरन्तरको वर्षा र त्यस पछाडिको हावाहुरीले दाङका सयौं बिगामा लगाएको धान बाली यसरी नोक्सान पुर्याइराखेको छ। किसानहरूको एउटै माग छ, डुबान पर्ने ठाउँहरूमा सरकारले ढल निकासको व्यवस्था र कृषि बीमाको व्यवस्था गरिदिन उनीहरूले आग्रह गरेका छन्।
0: अब अन्य खबर प्रसंग, संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यसैगरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिष्ठान गर्न वस्तु बिक्री आमको दूधलाई प्रतिस्थापन गर्न वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै आजको बैठकमा मन्त्री मेहताले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यसैगरी राष्ट्रिय सभाको बैठक अपरान्ह 1:15 बजे दिउँसो 1:15 बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्राकृतिक स्रोत तथा वित्तीय आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यक्रम रहेको छ। बढ़दो एन्टीबायोटिक औषधिको रोकथाम तथा सही प्रयोगका बारेमा हिजो गोराहीमा छलफल भएको छ। नेपाल फार्मेसी संघको आयोजनामा गोराहीमा भएको छलफल कार्यक्रममा एन्टीबायोटिक प्रयोगकर्ता र सेवा प्रदायकका बीचको समन्वयको अभावमा यसो जथाभावी प्रयोग बढ़दो रहेको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए। नेपाल फार्मेसी संघ दाङका अध्यक्ष श्याम कुमार गिरीको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा घोराईमा भएको प्यानल डिस्कर्सका वक्ता फिजिसियन डाक्टर गौरव रावलले जथाभावी एन्टीबायोटिक औषधिको प्रयोगले बिरामीहरूमा तत्काल केही रोकथाम जस्तो देखे पनि यसले दीर्घकालीन समस्या निम्त्याउने भन्दै यसका बारेमा व्यापक प्रचार प्रसार तथा सेवा प्रदायकहरू बढ़ी जिम्मेवार बन्नुपर्ने बताउनुभयो। अर्का वक्ता एवं फार्माकोलोजिस्ट हेमन्त पन्तले एन्टीबायोटिक औषधि मात्रै नभएर यसको सही सदुपयोग गर्न नजान्दा विष बन्ने भन्दै चिकित्सकले अनुमति दिएका एन्टीबायोटिकको सही प्रयोग र मात्राको बारेमा फार्मेसीहरूले बिरामीलाई उचित सल्लाह तथा परामर्शमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको थियो। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रति घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: हल्का नबी थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
2: लामो समयदेखि पिनाश, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
3: डाक्टर आउने बारे सूचना।
4: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
3: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
5: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँचो निमित्त यही असोज 17 गते शनिबार
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ।
9: सम्पर्क फोन नम्बर 98479-57193 र 98188-99028।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: That was just the beginning. The real game begins now.
2: एफएक्स सिनेमाज घोराई दस चौटिकुला दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र आचार्य
3: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ मेरो शक्ति
2: जदौ
4: रागले बोल्यो जातको चलना पानी हातको
2: बाइक एउटा
5: मलाई मेरी छोरी फूल जस्तै लाग्छ आजदेखि हजुरको शिरमा सिउरी दिया छ
2: साथै हिन्दी कथानाक चलचित्र पैराडाइज पनि भव्य प्रदर्शन भइरहेको छ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
6: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा ये छोटे हुए उन कौओं की कहानी है
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
8: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
7: हुलासले बनाउँदै छ परिवार एक साथ
9: खुशीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ
13: हाम्रा सेवाहरू
12: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
13: छाती दम निमोनिया खोकी छेरो
12: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
13: मधुमेह सुगर मृगौला रोग पिसाब
12: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
12: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको
13: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
12: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
12: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
13: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
12: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
13: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
12: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थायराइड
13: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
15: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
16: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गो टिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक
17: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा सम्पर्क नम्बर 082-591-7694 मोबाइल नम्बर 98-22-87-74-94

0: अंगाउँदै मेरो एभरेस्ट
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
2: मनि अवरोध भयो भने मात्रै हृदयघात हुन्छ हृदयघात हुनको लागि चाहिँ धेरैवटा चीजले असर गर्छ त्यसमा सबभन्दा पहिलो चीज चाहिँ कोलेस्ट्रल नै जमा हुने भएकोले हामीलाई खराब गर्ने कोलेस्ट्रल नै कम गर्नुपर्छ भने मधुमेह भएको सुगरको रोगीहरूलाई हृदयघात बढी हुन्छ उच्च रक्तचाप भएको मानिसहरूलाई बढी हृदयघात हुन्छ धुम्रपान गर्ने मानिसहरूलाई पनि हृदयघात एकदम बढी हुन्छ ताकि धमनी भित्रको इन्टिमा भन्ने चीज जब च्यातिन्छ त्यो बेलामा रगतमा भएको सेतो कणहरू जम्मा भएर रगतको थेग्रा बनेर चाहिँ त्यो पुरै बन्द हुने त्यसकारण हिजोसम्म हिँडिरहेको मान्छे अचानक हृदयघात भएर मृत्यु हुने चाहिँ त्यो धमनी बन्द भएर नै हुने हो
3: हजुर यहाँले जुन भन्नुभयो कि विशेष गरेर मधुमेहका उच्च रक्तचाप कोलेस्ट्रोल भएकालाई चाहिँ हृदयघातको जोखिम धेरै छ भन्नुभयो अब समस्या छ औषधि खाइरहनु भएको छ तापनि हृदयघातको सम्भावना हो
2: एकदम हो किनभने

0: लागि लाइफ टाइम अनिवार्य रूपले खानै पर्छ। अब उच्च रक्तचाप नभएको व्यक्तिले पनि उच्च रक्तचापको औषधिहरू सेवन गरिरहेको मान्छेहरूले ल मेरो त ब्लड प्रेसर बढेकै छैन औषधि किन खाने भनेर भन्नुहुन्छ। ब्लड प्रेसरको औषधि ब्लड प्रेसरको लागि मात्रै चाहिँ होइन, धड्कनको लागि पनि दिएको हुन्छ भने कहिले कहिले हृदयघात पछि मुटुलाई बलियो गर्नलाई पनि दिएको हुन्छ, जुन चाहिँ ब्लड प्रेसरमा प्रयोग गर्ने औषधिहरू।
1: अब हृदयघात हुँदा चाहिँ देखिने प्रमुख लक्षणहरू चाहिँ के हुन्?
0: हृदयघात हुनुभन्दा अगाडि यो धेरै अगाडिदेखि सानो सानो लक्षणहरू चाहिँ देखाइरहेको हुन्छ, मानिसले त्यसलाई चाहिँ सिरियसली लिएको हुँदैन। अलिकति उकालो चढ्दाखेरि अलिकति त्यो देब्रे हात अलिक भारी भए जस्तो, छातीमा अलिक भारी अनुभव जस्तो, धड्कन अलिक बढेको जस्तो, धड्कनमा अनियमित भएको जस्तो, श्वासमा आए जस्तो, तर एकछिन आराम गर्ने बित्तिकै सबै चिज नै नर्मलमा हुन्छ। यो चाहिँ लक्षण कम्तीमा पनि छ महिना वर्ष दिन अगाडि पटक पटक आइसकेको हुन्छ, त्यो बेलामै मुटुको चाहिँ सबै जाँच गर्यौं भने पत्ता लाउन सकिन्छ। कुनै कुनै बेलामा त सबै जाँच गर्दा सबै नर्मल छ तर पनि हृदयघात हुन सक्छ। सानो पनि लक्षण छ भने मुटुको डाक्टरलाई चाहिँ तुरन्तै भेटिहाल्ने र सम्पूर्ण मुटु सम्बन्धी जाँच चाहिँ गर्नै पर्छ।
1: जस्तो अघि यहाँले भन्नुभयो कि उच्च रक्तचाप नापेर समयमै औषधि खाने, अब यो उच्च रक्तचाप कति भयो भने औषधि खाने भन्ने पनि चिकित्सक अनुसार फरक फरक हुन्छ, व्यक्ति पछि चाहिँ पनि फरक हुन्छ। ठ्याक्कै अलिकति सुनिरहनु हुनेहरूलाई चाहिँ कसरी तपाईँले कतिसम्म उच्च रक्तचाप भयो भने चाहिँ औषधि शुरू गरिहाल्ने अथवा कति समयसम्म चाहिँ हामीले जीवनशैलीलाई मात्र ध्यान दिने?
0: अब हामीले चाहिँ पहिला ब्लड प्रेसर चाहिँ 140-90 पनि नर्मल हो भन्थ्यौँ, तर यसपालिबाट चाहिँ होइन, 120-80 मात्रै, 120-80 पनि अझै धेरै भयो भने 120-70 मात्रै नर्मल हो, 139 मुनि 89 चाहिँ औषधि खाइहाल्नु पर्दैन, 140 मुनि 90 आज पनि छ, भोलि पनि छ, पर्सि पनि छ भने चाहिँ औषधि सेवन गर्नै पर्छ। तर कुनै दिन चाहिँ श्रीमान श्रीमतीको झगडा पर्यो अथवा आज भोलि जाँच छ भने त्यो बेलामा ब्लड प्रेसर बढ्यो भने त्यो चाहिँ क्षणिक मात्रै प्रेसर बढ्ने हो, धेरै बढेको बेलामा तुरन्त 2-4 मात्रै खाए पुग्छ भने ब्लड प्रेसर नर्मलमा आएपछि छोड्न पनि सकिन्छ। त्यस कारण चाहिँ ब्लड प्रेसर भनेको चाहिँ 140-90 भन्दा बढी आज पनि छ, भोलि पनि छ, पर्सि पनि छ भने चाहिँ हामीले नियमित रूपमा डाक्टरको सल्लाह अनुसारले खाइराख्नुपर्छ, र कम हुँदै गएको खण्डमा डाक्टरको सल्लाह अनुसारले कम गर्दै ल्याउनु पनि सकिन्छ। यदि उमेर धेरै भइसकेका छ भने कहिले कहिले ब्लड प्रेसरको लागि नभएर मुटुलाई बलियो गर्नको लागि, धड्कनलाई नियमित बनाउनको लागि पनि प्रेसरको औषधि चाहिँ सेवन गर्नुपर्ने हुन्छ।
1: कतिपयले चाहिँ उच्च रक्तचापको औषधि सेवन गरिराख्नु भएको हुन्छ र पछि चाहिँ अब त्यो कम हुँदै गएपछि आफै छोड्ने बानी, यो चाहिँ कतिको घातक हो हृदयघात हुने सम्भावनाको हिसाबले?
0: अब म चाहिँ के भन्छु, यदि क्षणिक ब्लड प्रेसर बढेको छ, कहिले कहिले मृगलामा पत्थर भएर मात्रै ब्लड प्रेसर बढेको छ, पत्थर निकालेपछि उनीहरूले औषधि पुरै छोड्न सकिन्छ। विद्यार्थीहरू जाँचको दिनमा चाहिँ ब्लड प्रेसर एकदम बढेको हुन्छ, औषधि शुरू गरेको हुन्छ, जाँच सकेपछि नर्मल हुन सक्छ, त्यो पनि औषधि छोड्न सकिन्छ। त्यसकारण डाक्टरको निगरानीमा औषधिहरू नियमित जचाएर छोड्न पनि सकिन्छ, तर उमेर 60 भन्दा बढी भइसकेको मान्छेहरूले ब्लड प्रेसरको औषधि, ब्लड प्रेसर नर्मलमा आएपछि नछोड्नु नै बेस्ट भन्छु, किनभने त्यसले त्यो ब्लड प्रेसरको औषधिले मृगौलालाई र मुटुलाई चाहिँ बचाउँछ। त्यसकारण लाइफ टाइम लो डोजमा खानै पर्छ।
1: हृदयघात तत्काल आइहाल्यो भने चाहिँ त्यस्ता व्यक्तिलाई चाहिँ के गर्नुपर्छ?
0: अब हृदयघात नहोस् भनेर चाहिँ आजकल धेरै सुगरको, प्रेसरको, कोलेस्ट्रोल बढेको बिरामीहरूलाई चाहिँ एस्पिरिन अथवा क्लोपिडोग्रेल भन्ने रगत पातलो गर्ने औषधिहरू चलाइरहेको हुन्छ। म चाहिँ सबैलाई के भन्छु, 4-4 गोली खल्तीमा बोकेर नै हिँड्नुहोस्। यदि कुनै बेलामा हिँड्दा हिँड्दै अचानक छाती दुखेर हृदयघात जस्तो लक्षण देखिहाल्यो भने त्यो 4 गोली एकैचोटि चपाएर खानुहोस् र तुरन्तै इसिजी गर्न सक्ने नजिकको ठाउँमा दौडेर गएर इसिजी गर्नुहोस् र एन्जियोग्राफी गर्न सक्ने अस्पतालमै जानुहोस्, अरू अस्पतालमा नजानुहोस्, किनभने त्यो चाहिँ हृदयघात भइसकेपछि समय चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ, गोल्डन आवर भनेर भन्छौ। 1 घण्टाभित्र 50% बिरामी मात्रै अस्पताल पुग्छ, त्यहाँ पुगिसकेर पनि 50% मात्रै बचाउन सकिन्छ। त्यसकारण हृदयघातको लक्षण एकदम थोरै हुन्छ, अचानक छातीमा ढुङ्गाले थिचेको जस्तो

0: अथवा ग्यास्ट्रिक भएको जस्तो पेटमा दुख्ने हुन्छ, चिटचिट पसिना आउँछ, त्यस्तो भएको खण्डमा चाँडै अस्पताल नै पुग्ने।
1: जुन यहाँले भन्नुभयो कि एउटा गोल्डन आवर भनेर हृदयघात हुने बित्तिकै समय, जुन समय चाहिँ हामीले खेर फाल्नै हुँदैन भनेर भन्नुभयो, र जुन चाहिँ औषधि खाइहाल्ने भन्नुभयो नि, त्यो कस्तोले खाने अझ अलिकति प्रश्न दिनु होला। कस्तो अवस्थाको व्यक्तिले चाहिँ त्यो एस्पिरिन चाहिँ खाइहाल्ने भन्नु खोज्नु भएको?
0: अब एस्पिरिन भनेको चाहिँ सबैले खानु चाहिँ ग्यास्ट्रिक भएको मानिसहरूले खाँदाखेरि कहिले कहिले त्यहाँ पेटमा घाउ पनि पार्न सक्छ, तर तुरन्तै हृदयघातको लक्षणहरू देखा परेर चाहिँ हृदयघात हो भन्ने प्रुफ भएपछि चाहिँ औषधि खाइहाल्नु चाहिँ एकदम राम्रो हुन्छ। एस्पिरिन भन्ने ट्याब्लेट चाहिँ पहिलाको मानिसहरूले सुन्नु भएको होला, टाउको दुखी पनि हामीले खाने एस्प्रो ट्याब्लेट जुन 300 मिलिग्रामको हुन्थ्यो, मानिसहरूले त्यसको चाहिँ प्रयोग एकदम अत्याधिक मात्रामा गर्न थालेर अहिले चाहिँ त्यसलाई चाहिँ बन्द गरेर अहिले चाहिँ मुटुको लागि भनेर 75-150 मिलिग्रामको मात्रै बनाउने गरिन्छ। त्यो एस्प्रो एस्पिरिन ट्याब्लेट चाहिँ एकदम राम्रो औषधि हो। त्यो चाहिँ खाइरहेको मानिसहरू घुँडा दुख्यो भने 600 मिलिग्रामसम्म खान्थे, जिन्दैभर खान्थे, तिनीहरूको चाहिँ हार्ट एट्याक नभएको कारणले ओहो यसले यो खाने मान्छेहरूको हार्ट एट्याक किन भएन भन्दा त्यो खाने मान्छेहरूको रगत चाहिँ जम्दैन रहेछ, त्यसकारण हार्ट एट्याक चाहिँ कम भएको हो। त्यसैले
1: घुँडा दुख्नेहरूले पनि खान्छन्।
0: घुँडा दुख्नेहरूले पहिला त एस्पिरिन डिस्पिरिन नै हो खाने संसारमा, पहिला 100 वर्ष अगाडिदेखि पत्ता लागेको औषधि। त्यसकारण घुँडा दुख्ने मान्छेहरूले घुँडा नदुख्ने औषधि खाइरहेको मान्छेहरूको चाहिँ हार्ट एट्याक एकदम कम भएपछि मात्रै थाहा भयो ए त्योले रगत चाहिँ जम्न नदिने रहेछ भनेर थाहा भएको। अहिले 40 वर्ष भन्दा बढी भएको छैन, त्यसकारण चाहिँ अहिले चाहिँ त्यही एस्पिरिन चाहिँ ट्याब्लेट खल्तीमा बोकेर हिँड्नु भनेको चाहिँ जसको सुगर प्रेसर र हार्ट एट्याक हुने सम्भावना छ उनीहरूले मात्रै बोक्ने, सबैले चाहिँ बोक्नु पर जरुरी छैन। त्यसकारण घरमा चाहिँ त्यो ट्याब्लेट चाहिँ राखिछाड्ने, यदि कसैलाई हृदयघात भएको संकेत आयो भने पिनेर अथवा चपाएर 4 गोली खान दिनुभयो भने अस्पतालसम्म पुर्याउन भ्याइन्छ।
1: अघि यहाँले भन्नुभएको लक्षण बायाँ हात दुख्ने त्यो लक्षणहरू देख्यो भने मात्रै खाने भयो यो होइन, जो पाए त्यसले चाहिँ अब प्रेसर सुगरको औषधि खानेले खाने होइन?
0: हजुर, प्रेसर सुगर हुने मानिसहरूले चाहिँ दिनको 1 गोली 75 मिलिग्राम चाहिँ रेगुलर खानुपर्छ,
1: त्यसरी पनि खान मिल्यो। अब हामी विशेष गरेर यो हृदयघातको चर्चा गरिरहँदा चाहिँ पछिल्लो समयमा निकै बढ्दैछ, त्यसमाथि विभिन्न खालका विपदका घटनाहरू चाहिँ बारम्बार दोहोरिरहेको छ, कहिले कोविड, कहिले भूकम्प होइन, र अहिले चाहिँ यो आकस्मिक बाढीले गर्दाखेरि पनि थुप्रै समस्याहरू आयो, यसले चाहिँ हृदयघात कतिको बढाइरहेको छ?
0: सिधा असर चाहिँ परेको छैन, तर एउटा मानसिक तनावले गर्दाखेरि नजिकको मानिसहरू यो घटनामा पर्दाखेरि यो मानसिक तनावले गर्दाखेरि अचानक हृदयघात भएको घटनाहरू चाहिँ छ। जस्तो अब अहिले समाचारमा आइरहेको सुन्नु भएको होला, दाजु चाहिँ यो अहिले भर्खर बाढीमा परेर बित्यो, तर भाइ चाहिँ घरमा हार्ट एट्याक भयो, बुवाहरू हार्ट एट्याक भएको घटना चाहिँ यो समाचारले गर्दाखेरि तनावले गर्दाखेरि यो रगतको नलीहरू खुम्चिने भएकोले हृदयघात चाहिँ बढ्छ।
1: पटक पटक हेरिराख्ने, दृश्यहरू हेरिराख्ने, कुराहरू सुनिराख्ने भनेपछि जसले चाहिँ दिमागलाई मुटुलाई असर गर्छ, मस्तिष्कलाई असर गर्छ भने त्यसबाट चाहिँ टाढा रहनु पर्यो।
0: एकदम सही कुरा हो, एकदम सही कुरा हो। त्यसकारण समाचार त दिनै पर्यो, भन्नै पर्यो, तर पटक पटक चाहिँ हेर्ने बानी चाहिँ नगर्नु। एक पटक हेर्यो त्यसलाई बिर्सिदिने, पटक पटक चाहिँ नहेर्नु, ताकि त्यसले चाहिँ हाम्रो शरीरमा असर गरेर एड्रेनालिन भन्ने तत्व चाहिँ निस्किएपछि यो धमनीहरू खुम्चिन्छ, ब्लड प्रेसर बढ्छ, त्यसपछि चाहिँ हृदयघात हुन सक्छ।
1: अब हृदयघात को लक्षण देखियो भने के गर्ने भने त अघि यहाँले भन्नुभयो, हृदयघातको लक्षण देखिने बित्तिकै व्यक्तिलाई चाहिँ उसको परिवार अथवा नजिकको जो छन् उसले चाहिँ के गर्न हुँदैन र के गर्नै पर्छ?
0: सबभन्दा चाहिँ हृदयघातको लक्षण कसै कसैलाई यो पेटमा दुखेर ग्यास्ट्रिक भएको जस्तो मात्रै पनि हुन्छ, अनि मानिसहरू चाहिँ यो डाइजिन ट्याब्लेट एन्टासिडहरू खाएर भोलि मात्रै अस्पताल जाउँ भनेर बस्ने चलन धेरै छ, यसलाई चाहिँ नेग्लेक्ट गर्न हुँदैन, तुरन्तै गएर इसिजी एउटा नजिकको अस्पतालमा गएर गरिहाल्नुपर्छ। यो हृदयघातको अलिकति पनि लक्षणहरू देख्ने बित्तिकै भोलि जाउँला भनेर कहिले नबस्नुहोस्, म त भन्छु तुरन्तै आजै अहिले नै गएर एकचोटि मुटुको जाँच गरिहाल्नुहोस्। अब एकदम छाती बेसरी नै दुखिसक्यो तर इसिजी कहिले कहिले नर्मल छ भने पनि म त भन्छु मुटुको अस्पतालमा नै पुग्नुहोस्। उनीहरूको चाहिँ कहिले कहिले लक्षण देखिरहेको हुन्छ इसिजीहरू सबै नर्मल हुन सक्छ तर हार्ट अट्याक चाहिँ भइरहेको पनि हुन सक्छ त्यसकारण मुटुकै अस्पतालमा गएर एन्जियोग्राफी गर्यौं भने उनीहरूको ब्लकेज पनि हुन सक्छ दायाँ बायाँ मेडिकलमा गएर सानो अस्पतालमा गएर चाहिँ अल्म लिने काम नगर्नु सिधै मुटुको अस्पताल जहाँ छ नजिक जति सक्दो चाँडो पुग्नुपर्छ
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा मुटु दिवसका सन्दर्भमा हामी कुराकानी गरिरहेका छौ मुटु रोगको बढ़दो जोखिम रोकथाम उपचार र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा कुराकानी गरिरहेका छौ मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्यसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: दुर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र आचार्य
3: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति
2: साथै नेपाली कथानाक चलचित्र बाहेक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
4: जस्तो नलाइफ फ्रेसन सामान पसेको मन नहोस्
5: हेलो पिंकी
6: बोल दिन
5: एलईडी टीवी किन नजाने
6: जान्न
5: फ्रिज डिप फ्रिज किन जाउन भने हैन
6: जान्न
5: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
6: जान्न
5: किन
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि
6: पाइनि भएर त जान लाग्यो नि
5: हो र कहाँ
6: भन्दिन के
5: सत्य भन्दिनौ
6: आई लभ यू पिंकुली भनेको
5: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
6: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
7: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
8: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
9: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082561210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र परबिंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: यो चिल्लो पदार्थ र मासु भनेको सकेसम्म कम खाने, नुनको प्रयोग एकदमै सकेसम्म कम खान प्रयोग गर्ने र दैनिक हिँड्नु नै पर्छ। पहिला पहिलाको मानिसहरूले मन्दिर टाढा टाढा बनाएर चाहिँ पूजा गर्नुपर्ने जात्राहरू बनाउने, यो सबै धेरै विद्वान थिए त्यो बेलाको मानिसहरू। वर्षको दुई चार पल्ट डाँडा चढ्नुस् भन्छु म त। अब वैशाख एक गते यहाँ काठमाडौँ भ्यालीमा चाहिँ डाँडा चढ्नुपर्छ भन्ने जुन यहाँ एउटा चलन चल्तीमा छ, वर्षको एकचोटि यहाँ पूजा पाठमा चाहिँ चार पाँच घण्टा हिँड्नु पर्ने नियम चलन बनाइरहेको छु। यो त एकदम राम्रो, हिँड्नु नै पर्छ। वर्षको एकचोटि दुईचोटि चाहिँ डाँडा चढ्नु, डाँडा चढ्दाखेरि गाह्रो भयो भने आएर मुठु जचाउनुहोस्। त्यसकारण हाम्रो पहिलो चिज चाहिँ जीवनशैली, त्यसपछि एकदम पानी पिउने। जबसम्म हामीलाई रोग लागेको छैन त्यो बेलामा प्रशस्त पानी पिउनु पर्यो। र धुम्रपान चाहिँ सबैभन्दा खराब चिज चाहिँ, पहिला पहिला क्यान्सर हुन्छ भनेर भन्थ्यौं भने दसजनाले धुम्रपान गर्दाखेरि पाँचजनालाई क्यान्सर हुन्छ भने अहिले हृदयघात चाहिँ आठजनासम्मलाई हृदयघात हुन सक्छ। तर कोही कोही मानिसहरूलाई धुम्रपान 90 वर्षको उमेरसम्म धुम्रपान गर्दा न क्यान्सर भएको छ न हार्ट एट्याक भएको छ। त्यो भनेको एकदमै न्यून छ, उनीहरूको जिनले नै त्यो चाहिँ जेनेटिक उनीहरूको एकदम बलियो छ, तर सबैलाई चाहिँ त्यस्तो हुँदैन।
2: अब जस्तो यहाँले जीवनशैली नै सुधार गर्ने भन्नुभयो, जीवनशैली सुधारमा ध्यान भन्नुभयो, अब बिहान उठ्ने बित्तिकै काममा दौडिनु पर्ने हाम्रो त्यो बाध्यताहरू पनि हुन्छ, त्यस्तो अवस्थामा चाहिँ के गर्नु?
1: अब ध्यान भन्ने बित्तिकै, ध्यान भनेको एकदम विभिन्न किसिमले हामीले ध्यान गर्न सक्छौ। ध्यान भनेर उही जोगी नै भएर बस्नु चाहिँ पर्दैन, पलिटी कसरी बसेर पूजा पनि गर्नु पर्दैन भन्छु म चाहिँ। ध्यान गर्ने भनेको हामीले जुन काम गर्छौं त्यो काममै मात्रै एकदम ध्यान दिएर गर्यौं भने त्यो पनि एउटा मेडिटेसन नै हो भन्छु म है। त्यसकारण मेडिटेसन चाहिँ संसारमा विभिन्न किसिमले गरिन्छ। अब कोही नाच्ने मानिसहरू नाच्दाखेरि पनि ध्यान हुन्छ, गाउने मान्छेहरू गाउँदाखेरि पनि ध्यान हुन्छ, अहिले बोलिरहँदा पनि हामी एकदम ध्यान दिएर यही विषयमा बोल्नुपर्छ भनेर जुन ध्यान एकत्रित भएको छ यो नै हो एउटा मेडिटेसन।
2: भनेपछि जो जे काममा लाग्नु भएको छ त्यो काममा नै एकदमै भनौँ न समर्पित भएर लाग्ने हो, त्यसलाई चाहिँ प्रेसरको रूपमा तनावको रूपमा नलिने हो भने त्यसैले पनि रोगहरू लाग्न नदिने भयो।
1: हजुर एकदम, त्यसले नै गर्दाखेरि हाम्रो मुटुको धड्कन र मुटुको प्रेसरलाई नियन्त्रणमा ल्याउँछ।
2: अघि यहाँले भन्नुभयो कि जुनै पनि काममा पनि केही क्षण त्यसमा चाहिँ रोक्दै खाली हुँदै फेरि कामलाई निरन्तरता दिनुपर्छ, धेरै जसोको आजकल टेबलमै बसेर गर्ने कामहरू धेरै हुन्छ होइन, यसलाई चाहिँ हामीले कसरी व्यवस्थापन गर्ने? काम बसेर गर्नु पर्यो, निष्क्रिय जीवनशैली भइरहेछ तर काम गर्नै पर्नेछ।
1: यसको लागि चाहिँ म त सकेसम्म के भन्छु, मोटरसाइकलमा जानुहुन्छ भने आफू काम गर्ने ठाउँभन्दा मोटरसाइकल अलि परे रोक्नुहोस्, अलिकति हिँड्नुहोस्, अनि लिफ्ट भएको अफिसमा लिफ्ट नचढ्नुहोस्, भरेङबाटै चढ्नुहोस्। र काम गर्ने ठाउँमा पनि काम गर्दाखेरि एक घण्टा दुई घण्टामा अहिले चाहिँ ताइची भनेर एउटा जुन चाइनिजले संसारभरि फैलाएर आएको छ, कुर्सीमै बसी बसी पनि अहिले एक्सर्साइजहरू गर्न सकिन्छ। घुँडा दुखेको मानिसहरू हिँड्नै पर्छ भन्ने छैन, हात खुट्टा मात्रै बेसरी आधी घण्टा एक घण्टा चलाउनु, त्यसैले मात्रै पनि मुटुलाई बलियो गर्छ।
2: यो रिस मस्तिष्क र भनौँ न मुटु बीच चाहिँ सन्तुलन कसरी ल्याउने होला?
1: म त भन्छु ध्यानै एउटा मात्रै चिज हो, यो रिस भन्ने चिज पनि कन्ट्रोल गर्नलाई एकदम ध्यान गर्ने मानिसहरू कहिले पनि रिसाउँदैन है। रिस भन्ने रिसलाई नै कन्ट्रोल गर्न सकिन्छ। अब मुख्य चाहिँ ध्यान भनेको नै के हो भने हाम्रो मन र शरीर दुईटा अलग चिज हो। हाम्रो शरीरले जे चाह त्यसको पछि लाग्यौं भने त्यो चाहिँ ध्यान भएन, हाम्रो मस्तिष्कले चाहिँ हाम्रो शरीरलाई कन्ट्रोलमा राख्यो भने त्यो चाहिँ हो ध्यान। त्यसकारण चाहिँ यदि मनलाई एकदम कन्ट्रोलमा राख्न सक्यौं भने हामीले कुनै पनि चिज आँट्यौं भने सबै चिज गर्न सक्छौं। र हामीले यहाँसम्म कि एकदम यो ध्यान घन्टौं घन्टौं गर्न सक्ने मानिसहरूले संसारमा धेरै चिज सफल गर्न सक्छ। र तेस्रो नेत्र खोल्ने भन्ने, आँखामा पट्टी बाँधेर सबै हेर्न सक्ने भनेको यो सबै ध्यानै हो है। त्यसकारण ध्यान एकदम गर्न सक्ने मान्छेले संसारमा कतिपय व्यक्तिहरू छ जसले कि आफ्नो मुटुको धड्कनसम्म रोक्न सक्ने पनि यो ध्यान गरेर गर्न सक्छ।
2: अब स्वस्थ मुटु राख्ने उपाय भन्छौ, हुन त वर्षौंदेखि यो विषयमा चर्चा गर्दै आइरहनु भएको छ यहाँहरूले होइन, तैपनि बुँदागत रूपमा भन्नुपर्दा मुटु स्वस्थ राख्ने उपाय चाहिँ के हुन्छ?
1: म चाहिँ भन्छु हाम्रो हातमा पाँचवटा औंला छ, कम्तीमा यो पाँचवटा औंलामा भएको पाँच चीज चाहिँ नियन्त्रणमा हामीले राख्न सक्यौं भने 80% हृदयघात चाहिँ हामीले पुरै रोक्न सक्छौ। पहिलो चाहिँ उच्च रक्तचाप नै हो है, दोस्रो नियन्त्रणमा राख्ने, डायबिटिज सुगरलाई नियन्त्रणमा राख्ने, कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने, मानसिक तनावलाई एकदम कन्ट्रोलमा राख्ने र धूम्रपान पुरै छोड्ने भने यति पाँच चीजले पनि हाम्रो मुटुलाई चाहिँ एकदम बचाउन सकिन्छ।
2: अब मुटु रोगको उपचारतिर जाउन हामी होइन, मुटु रोगको उपचार कतिको महँगो उपचार हो यो रोग लागिहालेको अवस्थामा चाहिँ?
1: मुटु रोगको उपचार चाहिँ एकदमै महँगो छ, अरू शल्यक्रिया भन्दा यसको उपचार महँगो भएको कारण चाहिँ पहिला पहिला मुटु खोल्नु पर्यो भने मैले सधैँ भन्ने गर्थे लाख रुपियाँ घटीमा मुटु खोल्न चाहिँ सम्भवै छैन, अहिले त 3-4 लाखै पर्छ। अहिले पहिला मैले त्यसो भन्थे 25 वर्षदेखि अगाडि, अहिले चाहिँ मुटु खोल्नु पर्यो भने 4-5 लाख घटीमा मुटु खोल्न सकिँदै सकिँदैन, मुटुलाई रोक्नु पर्यो, मुटु खोलेर सबै मर्मत गर्नु पर्यो। र आजकल चाहिँ मुटु नखोलिकन पनि उपचार गर्न सकिने चाहिँ एन्जियोप्लास्टीहरू, एन्जियोग्राफी गरेर कहाँ ब्लक छ त्यसलाई एन्जियोप्लास्टी गर्न सकिन्छ। अहिले मुटुको भल्भहरू पनि मुटु नखोलिकन भल्भ चाहिँ नसाईबाट मुटु इम्प्लान्ट गर्न सकिन्छ, त्यसकारण खर्च चाहिँ धेरै नै 20-25 लाखसम्म पर्छ।
2: भनेको नयाँ प्रविधि आयो त्यही अनुसार महँगो खर्चिलो पनि छ,
1: एकदमै खर्चिलो छ। र अब यतिसम्म कि मुटु अब थाक्दै गएर मुटु फेल भयो भन्ने पनि मुटुलाई चलाउने उपकरणहरू चाहिँ नेपालमा अहिलेसम्म राखिएको छैन, विदेशमा अहिले धेरै राख्न सुरु भइसक्यो। त्यसलाई चाहिँ लेफ्ट भेन्ट्रिकुलर एसिस डिभाइस भन्छौ, एलभ्याड भनेर, त्यो राख्यो भने नि मुटुलाई चाहिँ चल्नलाई मद्दत गर्छ। धड्कन खराब भयो भने राख्ने मेसिन पेसमेकर, त्यो पनि लाख रुपियाँ घटीमा आउँदैन। त्यसकारण यो सबै चिजलाई यो नियन्त्रणमा राख्नै नपर्ने गर्नै नपर्ने गर्नलाई हामीले जीवनशैली परिवर्तन गर्यौं भने यो चाहिँ मुटु 100 वर्ष चल्ने मुटुलाई 100 वर्ष धड्किन दिउँ भनेको यसपालिको नारा नै। त्यसैले मुटुलाई धड्किन दिनको लागि हामीले मुटुको धड्कन बिग्रिनलाई के चिजले बिगार्छ त्यसलाई चाहिँ अहिले नै नियन्त्रणमा गर्दै जानुपर्छ।
2: हजुर, अब जस्तो यहाँले भन्नुभयो विभिन्न प्रविधिहरू आइसकेको छ, त्यो प्रविधि अनुसार हामीले सेवाहरू गरिरहेको शुरू गरेको भन्नुभयो, सरकारी र निजी अस्पतालमा प्रविधिको कुरा गर्दाखेरि केही असमानता छन् कि अहिले सरकारीले पनि निजीले सरल ल्याउने क्षमता चाहिँ हासिल गरिसकेको छ?
1: अहिले सरकारीमा चाहिँ मुटुको उपचार धेरै हुन्छ भने निजीमा चाहिँ मुटुको उपचार त्योभन्दा कम हुन्छ। अहिले जस्तो सबैभन्दा धेरै शहीद गंगालाल मुटु रोग अस्पतालमा सबैभन्दा राम्रो बढी भइरहेछ भने मुटुको प्रत्यारोपण मात्रै एउटा भएको छैन र मुटुलाई फेल भयो भने चलाउने मेसिनहरू मात्रै प्रत्यारोपण भएको छैन। अब त्यसकारण चाहिँ निजीमा चाहिँ एउटा दुईटा अपरेसन गरियो त्यसपछि जनशक्तिको अभावले गर्दा मुटुको अपरेसन चाहिँ कन्टिन्यू गर्न सकेको छैन। अहिले अधिराज्यभरिको कुरा गर्ने हो भने अहिले पूर्वमा एक ठाउँ विराटनगरमा र चितवनमा एक ठाउँ मात्रै फाटाफुट मुटुको अपरेसन भइरहेको छ, अधिकांश मुटुको अपरेसन चाहिँ काठमाडौँ भ्यालीमा मात्रै भइरहेको छ।
2: राम्रो कुरा के रह्यो भने सरकारी अस्पतालले अझ राम्रो सेवा चाहिँ दिइरहेको छ मुटुको उपचारमा होइन। अब यो स्वास्थ्य बीमा लगायत सरकारले दिइरहेका विभिन्न सुविधाहरू छ नि, यसले मुटु रोगको उपचारमा कतिको सहयोग गरिरहेको छ?
1: यो त एकदमै राम्रो कुरा हो, यो चाहिँ अहिले नेपाल सरकारले मात्रै नेपालमा 15 वर्ष मुनिको बच्चाहरूको मुटुको शल्यक्रिया गर्नलाई पोहोर सालसम्म 100% निशुल्क गरेको थियो भने पोहोर सालबाट मात्रै अस्पतालमा भर्ना भएपछि मात्रै निशुल्क भएको छ, त्योभन्दा अगाडि गर्नुपर्ने खर्चहरू बिरामीले नै गर्नुपर्छ। अहिले चाहिँ त्यसलाई लिमिट तोकेर अपरेसनमा 2.5 लाख मात्रै खर्च गर्ने, त्योभन्दा बढी भयो भने बिरामी आफैले खर्च गर्नुपर्ने हुन्छ। अब मुटुको भल्भ रुमाटिक हार्ट डिजिज बाथमुटु रोगले भल्भ बिग्रेको छ भने त्यो भल्भ फेर्नको लागि पनि सम्पूर्ण खर्च सरकारले निशुल्क गरेको छ। र मुटुको हार्ट एट्याक भएको हार्ट अट्याक हुनु अगाडि गर्ने जुन बाइपास अपरेशन चाहिँ 75 वर्ष नआएको बिरामी सबैलाई निशुल्क हुन्छ भने 75 वर्ष ननआएकोहरूलाई सरकारले अहिले बिमाले 1 लाख र यो अर्को बिमा बाहेक विपन्न नागरिक भन्ने 1 लाख 2 लाख रुपियाँ दिइरहेको छ, त्योभन्दा बढी लागेको चाहिँ बिरामीले बेहोर्नुपर्छ भने नेपालमा मुटु रोगीलाई उपचार गर्न आधाभन्दा बढी सरकारले बेहोरिरहेको छ।
2: अब यो उपचार सँगसँगै चाहिँ जुन खालको अब नियमित खाने औषधिहरू छ नि, नियमित खाने औषधिमा चाहिँ सरकारले कतिको त्यो सर्वसुलभ रूपमा निशुल्क रूपमा उपलब्ध गराइरहेको छ?
1: यो औषधिको सम्बन्धमा चाहिँ मुटुको औषधिहरू क्यान्सरको औषधिहरूको दाँजोमा एकदमै सस्तो छ, त्यसकारण बाहिर बजारमा पनि त्यति महँगो पर्दैन र अहिले गंगालालमा र मनमोहन दुईटा अस्पतालमा चाहिँ उनीहरूले यो औषधिहरू बजारको प्राइस मूल्य भन्दा पनि आधा प्राइसमा बिरामीलाई दिइरहेको छ र अझै सरकारले यो गाउँ गाउँको स्वास्थ्य चौकीहरूमा पनि 70-72 प्रकारको औषधिहरू निशुल्क दिने औषधिहरूमा मुटुको केही औषधिहरू त्यसमा पर्दछ, जस्तो एम्लोडिपिन भन्ने ब्लड प्रेसरको औषधि निशुल्क पाइन्छ, लोसार्टन भन्ने निशुल्क पाइन्छ भने केही औषधिहरू गाउँ गाउँसम्म पनि औषधिहरू सरकारले निशुल्क पुर्याइरहेको छ।
2: अब र उपचारको लागि सरकारले जुन खालको सेवा सुविधाहरू, जुन खालको भनौँ न खर्चहरू गरिरहेको छ, जुन बजेट छुट्याइरहेको छ, रोकथामको लागि चाहिँ सरकार कतिको गम्भीर भएर लागेको छ र त्यसको लागि चाहिँ कतिको बजेटहरू छुट्याएको जस्तो लाग्छ?
1: यो चाहिँ एकदम राम्रो प्रश्न हो। अहिले हाम्रो नेपालमा चाहिँ यो रोकथामको लागि सरकारले पहिला चाहिँ केही मात्रा हदसम्म गरिरहेको थियो प्रिभेन्सनको लागि। नेपाल हर्ट फाउन्डेशनलाई पहिला सरकारले हरेक वर्ष 50 लाख जति पैसा दिएर यो बाथमुटु रोग नियन्त्रणको लागि पेन्सिलिन इन्जेक्सन हरेक जिल्ला अस्पतालमा पुर्याइरहेको थियो। विगत 8-10 वर्षपछि यो रोकियो, रोकिएपछि अहिलेसम्म चाहिँ दिएको छैन र अब चाहिँ यो बाथमुटु रोग पनि अब यो नसर्ने रोगमा परेकोले गर्दा अब चाहिँ सरकारले गर्ने प्लानमा छ भने रोकथाममा चाहिँ सरकार एकदमै पछाडि छ।
2: यदि
1: अपरेशन खर्च चाहिँ उता 20-25 करोडसम्म वर्षको खर्च भइरहेको छ भने यो रोकथामको लागि वर्षको 1 करोड मात्रै खर्च गरे पनि यो रोग चाहिँ धेरै नियन्त्रणमा लिन सकिन्थ्यो। र अर्को चाहिँ सबभन्दा ठूलो कुरो चाहिँ सरकारले अहिले मुटु प्रत्यारोपण गर्नुपर्ने बिरामीहरू थुप्रै छ, विदेशमा गएर लाइनमा पर्खिरहेको छ। अब हामी 3 जना मुटुको शल्य चिकित्सकहरू नेपालमा मुटु नै फेर्ने भनेर नेपालमा फर्किँदाखेरि पनि यो ट्रान्सप्लान्ट सेन्टर भक्तपुरमा हामीले वर्ष दिनमा सबै व्यवस्था मिलाइसकेपछि मुटुको अपरेशन सुरु गरेर 20 वटासम्म अपरेशन गरिसकेपछि बेहोस गर्ने डाक्टर नेपालै छोडेर जानु भएपछि पनि त्यहाँ चाहिँ सरकारले एउटा बेहोस गर्ने डाक्टरको व्यवस्था नभएपछि त्यहाँको मुटुको सबै सुविधा अहिले चाहिँ बन्द भइसकेको छ भने सरकारको ध्यान चाहिँ अझै पनि पुगेको छैन र अहिले चाहिँ मुटु ट्रान्सप्लान्ट गर्नको लागि हामी अझै 2 जना चाहिँ हामी फर्केर फेरि नेपाल आएर अझै पनि लागि परेका छौं र मुटुको सबै चीज नेपालमा हुन्छ, एउटा प्रत्यारोपण मात्रै भएको छैन।
2: त्यसको लागि पनि जनशक्ति र प्रविधि भएर पनि सरकारको उदासीनको कारणले सुरु भएको छैन।
1: हजुर, सबभन्दा मुख्य जनशक्ति नै अझै पुर्याउन सकेको छैन, ठाउँ भएर उपकरण सबै भएर पनि यसलाई चाहिँ अझै अगाडि बढाउन सकेको छैन। अब मुटु एउटै छ, मस्तिष्क मृत्यु भएपछि मात्रै मुटु निकाल्न सकिन्छ, त्यो पोलिसी नै अझै बलियो भइसकेको छैन। हरेक मानिस यदि मोटरसाइकल चढ्ने मानिसहरूको सबभन्दा धेरै टाउकोमा चोट लागेर मस्तिष्क मृत्यु हुन्छ र उनीहरूको मात्रै अङ्ग दान गर्न सकिन्छ भने हरेक मानिसको मोटरसाइकलको लाइसेन्समा यदि मस्तिष्क मृत्यु भयो भने अङ्ग दान गर्छु भनेर चाहिँ छाप सबैको लाइसेन्समा भयो भने परिवारलाई नसोधिकन हामीले त्यो निकाल्न सक्यो भने वर्षको 100 जना भन्दा बढी मस्तिष्क मृत्यु भएको मानिसहरू अझै पनि छ र 100 जनाले 200 जनालाई मृगौला दिन सकिन्छ, 100 जनाको कलेजो दिन सकिन्छ, धेरै 8 वटा भन्दा बढी अङ्गहरू चाहिँ त्यसरी दान गर्न सकिन्छ।
2: यसलाई पहिले जनचेतना जगाएर सबैले सहमतिमा काम गर्ने त्यो प्रक्रिया चाहिँ कतिको उपयुक्त होला?
1: हजुर, त्यो नै लाइसेन्स लिँदाखेरि नै मेरो मस्तिष्क मृत्यु पछि मेरो अङ्गदान म गर्छु भनेर छाप लगाउने, जसले इच्छा छैन उसले म गर्दिन भनेर पनि छाप लगाउन सकिन्छ।
2: त्यस कारण
1: पहिले नै सहमति हुनुपर्छ र म मस्तिष्क मृत्यु भयो भने मैले अङ्गदान गर्छु भनेर छाप लगाएको छ भने परिवारसँग सोधिरहनु, त्यो टाइम भित्रमा मानिसको मृत्यु भइसकेपछि फेरि अङ्ग लिन मिल्दैन। त्यसैले त्यो चाहिँ मस्तिष्क पछि मृत्यु पछि अङ्गदान गर्छु भन्ने छाप लाइसेन्समा पहिले नै सहमति अनुसारले नै लाउनुपर्छ।
2: अब जस्तो मुटुको भनौँ न प्रत्यारोपणको कुरा यहाँले भन्नुभयो, त्यसको लागि सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ यहाँले?
1: सरकारलाई पहिलो सुझाव नै यो लाइसेन्समा अहिले विश्वमा धेरैवटा देशमा मस्तिष्क मृत्यु भएपछि अङ्गदान गर्छु भन्ने लाइसेन्समै छाप लगाएकोले गर्दा धेरै अङ्गदान भइरहेको छ। त्यो एउटा व्यवस्था भयो भने मृत्यु हुनु अगाडि नै अङ्गदान चाहिँ मस्तिष्क मृत्यु भएको मानिसहरूले गर्न सम्भव सक्छ र अब गर्न सक्ने ठाउँहरू पनि छ, तर यो चाहिँ नियम नभएकोले गर्दा परिवारलाई सोधिरहनु पर्ने र सोधेर निर्णय दिने बेलासम्म मुटु बन्द भइसकेपछि अङ्ग चाहिँ लिन सकिँदैन। यो एउटा व्यवस्था चाँडै होस् भन्न चाहन्छु।
2: विशेष गरेर मुटु रोग लाग्नै नदिनको लागि जनचेतना जगाउन पालिकालाई वडालाई के सुझाव दिनुहुन्छ यहाँले?
1: अब सबभन्दा पहिलो ठूलो चिज चाहिँ यो यातायातको, यदि सरकारले यातायातको व्यवस्था राम्रोसँग बसको व्यवस्था गर्ने हो भने मानिसहरूले मोटरसाइकल गाडीहरू चलाउने थिएन र मानिसहरू एकदम हिँड्ने गर्थे। यो चाहिँ सबैभन्दा मान्छे जति हिँड्न थाल्यो मुटु उसको लागि त्यति नै हिँडिरहेको हुन्छ भनेपछि पहिलो चिज चाहिँ यातायात नै एकदम राम्रो हुनु पर्यो। अर्को एउटा चाहिँ यो खानेकुरा ट्रान्स फ्याट भएको खानेकुराहरू नियन्त्रण अझै गर्न पुगेको छैन। यो कोलेस्ट्रोल बढाउने, खराब कोलेस्ट्रोल बढाउने सबैभन्दा पहिलो चिज वनस्पति घिउबाट बनेको चिज, बजारमा पाउने तेलहरूमा ट्रान्सफ्याट एकदम अत्याधिक मात्रामा भएको, प्याकेटमा भएको खानेकुराहरूमा पनि ट्रान्सफ्याट भएको, यिनीहरूलाई चाहिँ नियन्त्रणमा लिनु जरुरी छ।
2: अब मुख्य कुरा भनेको रोग लाग्नै नदिने भनेको व्यक्ति स्वयं नै हो, होइन? हामी अन्त्यमा पनि आइपुगिसकेका छौँ। व्यक्तिलाई सुझाव दिनुपर्दा बुदागत रूपमा छोटकरीमा के सुझाव दिनुहुन्छ?
1: छोटकरीमा भन्नुपर्दाखेरि म त भन्छु, अब 25 वर्ष 20 वर्ष नाघिसकेको मानिसले आफ्नो जन्मदिनको दिनमा मुटुको जाँच चाहिँ अनिवार्य रूपले वर्षमा एकचोटि गरौं र जसको सुगर लागिसकेको छ भने उसले चाहिँ महिनाको एकचोटि सुगर चाहिँ अनिवार्य रूपले जाँचौं। ब्लड प्रेसर छ भने मेसिन एउटा घरमै किनेर राखौं र पटक पटक घरमा नापौं र कोलेस्ट्रोल चाहिँ वर्षको 1-2 पल्ट हरेक व्यक्तिले नापौं, त्यसपछि मात्रै यो मुटुको रोग चाहिँ हामीले एकदम कन्ट्रोलमा गर्न सक्छौं।
2: म डाक्टर साहबलाई धेरै धन्यवाद दिन चाहन्छु, विशेष गरेर मुटु दिवसका सन्दर्भमा आज हामीलाई यो मुटु रोगबाट बच्नको लागि के कस्ता उपायहरू अवलम्बन गर्ने भन्ने बारेमा कुराकानी गरिदिनु भएकोमा म फेरि धन्यवाद दिन चाहन्छु।
1: हस् धन्यवाद।
2: वहाँ हुनुहुन्थ्यो मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्य।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
8: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
7: नोट अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
6: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
9: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा।
10: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार।
11: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार।
12: बिना टाका प्रभावकारी उपचार।
10: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
12: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
10: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
12: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
13: बिरामी जाँचो निमिति यही असोज 16 गते शुक्रबार।
9: दिव्य फार्मेसी कुराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
15: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
16: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
15: के कुरा गर्थ्यो निमले, हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
19: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
18: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक OPD भर्ना तथा अपरेशन सेवा।
19: उपलब्ध शल्यक्रियाहरू
18: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
19: बालबालिकाको न्युरो सर्जरी,
18: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
19: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
18: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
19: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
20: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाइन्छ। सन् 2019 अक्टोबर 15 संयुक्त राष्ट्र संघको महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठनको सिफारिश र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्र संघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो। विश्वभर सूचनाको हकलाई साधारण नागरिकका बीचमा पुर्याउने उद्देश्य सहित विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइदिई आएको राष्ट्रिय सूचना आयोगले जनाएको छ। जुलाई 2011 संयुक्त राष्ट्र संघीय मानवाधिकार समितिले सूचनामा पहुँचको अधिकार अभिव्यक्ति स्वतन्त्रताको एक अन्तर्निहित हिस्सा हो भन्ने विषयलाई स्वीकार गरेको थियो। यो अधिकारका मुख्य दुई आयाम छन्, पहिलो राज्यलाई सीमित अपवाद बाहेकका सूचना दिने दायित्व र सार्वजनिक हितका सूचना स्वत प्रकाशित गर्ने। संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको सूचाङ्कले पनि सूचनाको हक सम्बन्धी प्रभावकारी कानून निर्माण तथा कार्यान्वयन गर्ने जिम्मेवारी तोकेको छ। विशेष गरी ग्रामीण क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय र पिछड़िएका समुदायमा सूचनाको हकका बारेमा अझै पर्याप्त जानकारी र चेतना पुग्न भने बाँकी रहेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यराती पक्राउ गरेको विषयमा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ। पक्राउको प्रक्रिया र पारदर्शितालाई लिएर गम्भीर प्रश्न उठेको हो। राष्ट्रिय मानवाधिकार आयोगले प्रहरीको कदम संवैधानिक तथा कानूनी अधिकार विपरीत भएको भन्दै जबराको पक्राउप्रति प्रश्न उठाएको छ। कानूनविद र विपक्षी दलका नेताहरूले समेत सरकारको आलोचना गरेका छन्। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा ट भएकाले प्रहरी कार्यालयमा ल्याइएको दावी गरेको छ। नव युवा अगुवा रक्षा बमले सरकारले जेएनजीलाई सुरक्षा खतराका रूपमा देखाउँदै मनलाग्दी पक्राउ गर्ने र आरोप लगाउने गरेको भन्दै प्रश्न उठाउनु भएको थियो। मानवाधिकार आयोगको टोलीलाई समेत भेट्न दिएको थिएन। निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने आफूहरूको कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन आयोगले माग गरेको छ। बाढ़ी पहिरोका कारण पछिल्लो चार दिनमा 21 जनाको ज्यान गएको छ। 5 जना अझै बेपत्ता रहेको र 5 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ। प्राधिकरणका अनुसार बाढ़ी र पहिरोका कारण 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले बताएको छ। बागलुङ, पर्वत, मनाङ, पूर्वी नवलप्रासी, चितवन, पाल्पा र धनुषा लगायतका जिल्ला र आसपासका क्षेत्रमा बाढ़ी, कटान र पहिरोले जनधनको क्षति गरेको, बागलुङमा मात्रै 10 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता भएका छन्। विभिन्न जिल्लाबाट करिब 2000 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। प्राधिकरणका अनुसार जागरकोट, म्याग्दी, बागलुङ लगायतका जिल्लामा बाढ़ी तथा पहिरोमा फँसेका व्यक्तिलाई हेलिकप्टर मार्फत उद्धार गरिएको उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा पालिका मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ। र सल्यानका विभिन्न पालिकामा फैलिएको स्क्रब टाइफस रोगबाट 355 जना संक्रमित भएका छन्। विशेष गरी दर्मा गाउँपालिकामा आक्रामक रूपमा फैलिएको यस रोगबाट जिल्लाका 6 पालिकाका नागरिक तर संक्रमित भएका छन्। स्क्रब टाइफस सँगै जटिलताका कारण दर्मा गाउँपालिकाका 8 जनाले ज्यान गुमाएका छन्। संक्रमणको जानकारी पाए लगत्तै स्वास्थ्य सेवा कार्यालय सल्यानले सम्बन्धित स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रमा द्रुत प्रतिकारी समूह परिचालन गरेको थियो। कार्यालयका अनुसार हालसम्म सरकारी स्वास्थ्य संस्थामा 1709 जनाको स्क्रब टाइफस परीक्षण गर्दा 269 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा रिचालले जानकारी दिनुभएको छ। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीवित रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते।
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिँ नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाल,
9: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478-27-9674
10: र 98578-30-689।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-592-8029। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
14: उपचार हुने रोगहरू:
13: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
14: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
13: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
14: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
13: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
14: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
13: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
10: होइन भाइला,
15: लखर लखर कहाँ हिनेस?
16: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै घर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
19: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
10: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
19: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
10: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
19: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
10: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
19: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
10: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
19: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
10: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
19: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
10: सम्पर्क नम्बर 082-560-023।
19: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
20: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
21: हुम्ला सर्केगाड बजारमा एकाबिहानै विमला लाहोरका आमा छोरी भेटिए। केही दिनको ज्वरोले थलिएकी विमला 2 महिनाको छोरा लिएर ग्रह दशा हेराउन निस्किएकी थिइन्।
22: सरकार गई त सरकार आए पनि गरी पनि हेर्ने कोही नै, ठुलो ठुलो औषधि गर्नु भने पनि गरी पनि रुपियाँ नै। प्लस टू भएछ, भ्यान्डरी पास भएछ।
21: कहाँ पढेको भेट्नाले?
22: काम पाएन तर खोज्न त खोजे। अब के हुन्छ, जुन माओवादी सरकार आयो भने गरी पनि हेर्ने नै, कङ्ग्रेस सरकार आयो भने गरी पनि हेर्ने नै, अब अहिले बालन छ गरी पनि हेर्ने नै।
21: के गरिदिनु पर्थ्यो त हजुर?
22: अब केही नाना व्यवस्था व्यवस्था कहीँ केही नाना फाल्नुहरू केही थाल्ने नै सरकारबाट।
21: ग्रह दशा हेरिदिने चाहिँ अस्मिता बिक
22: कमती अब गरी ल्याइयो त
21: श्रीमान बितेको 8 वर्ष भयो। सिलाई गरेर 2 छोरा हुर्काउँदै छिन्। उनको सानो पसलमा दिनहुँ थरी थरीका समस्या बोकेका मानिसहरू आइपुग्छन्।
22: यता
23: ऊ देवता, उता देवताको वाहन, त्यही घरकै दिउँसेको
0: तिम्रो घर पर्यासम्मै छ लागो बाबु, तिम्रो घरभित्र त्यस्तो त्यस्तो सिम्टमहरू सबै खराब खराब देखा पर्न थालेको त 5-6 महिना जति भइगयो छ। कति भयो?
2: 5-6 महिना जति भयो होला होइन।
0: घरै एकुरो थामो कि बगौँ भएर घरमा भुइँचालै जस्तो देखिन्छ तिम्रो घरमा। देउता सुत्याउनै पर्ने, देउता दुई बीचमा हाल हाल गरे जस्तो देखिन्छ। नाउ माटीबाटकै विषय छ, खोपो चोइलो केही गरेर देखेन। सुइना सपना खाँच खुच्छ तिमीलाई भयङ्कर भइरहेको थियो। ठ्याक्क उयो बतासो लाग्ने तालो भयो, रुखो ढल्ने तालो
3: भयो,
0: बुझ्नु पर्यो तपाईँको चलन अनुसार लाग्नु पर्यो। ए बच्चाका पनि ग्रह धुलोमुलो केही गरा भाइ ग्रह यहाँ। फर्स्टमा त मैले आफ्नै पीडा दर्शाएँ, अनि म चाहिँ देवताको त्यस्तो धामी जाग्री पनि होइन, ब्राह्मणको छोरीहरू भएर त्यस्तो ज्योतिषी पनि होइन। म भयङ्कर पहिला दुःख पाइरहेको थिएँ, म जता गए नि म एक्लै छु जस्तो लाग्ने, अनि एकदम हरेस खाने, म चिन्तामा हुने, मसँग कोही मान्छे नहुँदा मेरो माइती घर पनि धेरै टाढा छ।
3: कहाँ छ?
0: मेरो माइती घर उतै बाजुरा शनिकार्तीतिर हो। श्रीमान पहिल्यै बितिसक्नु 8 वर्ष अगाडि।
3: अनि बच्चा बच्ची?
0: दुईटा छोरा हुन्, एउटा छोरा सिलाइबाट नै पढाइरहेको छु, जेठो बाबु काठमाडौँ छ, कान्छो बाबु यता बाजुरा हो। अब पहिला यस्तो हिराउन चाहिँ म बस्दिनथे, यस्तो त अब यहाँ हेरेर त्यहाँ देख्ने मान्छे त होइन। अनि त्यसपछि अब कुरो मेल खाँदा खाँदा अब सबै मान्छे म कहाँ आउने।
3: तपाईँकोमा कस्तो कस्तो मान्छेहरू यसरी हेराउन आउनुहुन्छ?
0: बालबच्चा लिएर, अनि अब हटाखटा थाई लेभलका मान्छे, अब बुद्धिजीवी टाइपका मान्छे, एकै यही भन्नेमा छैन।
3: के गर्नुपर्छ भन्नुभयो त छोरीलाई? देउता घर घर चढाउने, बुदुत चढाउने, बाटो काट्ने, अरू क्या?
0: ए
3: आमा हजुरको नामै सोध्न बिर्सेछ।
0: भन्ने बेला मलाई नाउँ सोधि कि हाल्नु भोटो बिर्कुली दिक
3: बिरकुली बिरकुली रोडीकोटकी वडा सदस्य पनि हुन्। हामी उनकै गाउँतिर लाग्यौं।
4: दामी सिट हो त,
3: दमले थलिएकी झुप्रियामा नातिलाई गाउँ पुर्याउन हिँडेकी थिइन्। हामीले गाडीमा ठाउँ दियौ।
4: हामीले त के उद्धार गर्नु, संयोगले भेटेको ठाउँ छ, भइहाल्यो नि।
3: तर यात्रा सजिलो थिएन। अलि पर पुगेपछि उनको सास अड्किन्थ्यो, गाडी रोकिन्थ्यो। उनी लामो सास फेर्थिन् अनि फेरि अघि बढ्थ्यौ। यहाँ कतिपय यात्राहरू दूरीले होइन, सासले नापिँदा रहेछन्। यही बाटोमा भेटिन् मिना, 2 महिनाकी सुत्केरी, कोसेली पात बोकेर माइतबाट घर फर्किँदै गरेकी।
24: टिका लाएर हिँड्नु भएको छ त?
25: यता माइती घर हुँदा कोइली घर उहाँको पुगाउन आएको छ।
24: तपाईँहरू यसलाई कोइली घर पुर्याउन जान लागेर के छ त्यहाँ? कोसेली भिरा जस्तो छ, चिनी रोटी। अनि घरमा को को हुनुहुन्छ तपाईँको? ए पहिलो बच्चा हो? ए आफ्नो जिउलाई ठिक छ? कहाँ गएर बच्चा जन्माउनु भयो? चङ्खेलीमा स्वास्थ्य चौकीमा? कति उमेर भयो नि तपाईँको?
25: 20 वर्ष
24: हुनुभयो। अनि बिहा चाहिँ कहिले गर्नुभएको?
25: 19 वर्षमा।
24: ए अनि कति पढ्दै हुनुहुन्थ्यो त बिहा गर्दा?
25: 12।
24: अनि छोरीको नाम के राख्नु भएको छ? तपाईँको राष्ट्रिय हो कि क्या हो राम्ररी जानुहोस् है ल
21: चङ्खेलीसम्म पुग्ने उनको यात्रा पनि लामै थियो उनीहरू ओह्रालो लागे हामी उकालो भर्खरै ट्र्याक खुलेको बाटोमा गाडी नियमित नचल्ने रहेछ सर्केगाड आउने जानेहरूसँग बाटैभरि भेट भइरह्यो कोही संस्थाले बाँडेको सामान लिन हिँडेका त कोही उपचार गर्न
24: त्यो लिन जान लाग्यो
1: एउटा घरलाई एउटा चुलो
24: एउटा घरलाई एउटा चुलो कसले दिँदैछ आइएनजीओले
1: टोइलेटको लागि सामग्री दिँदैछ फिल्टरहरू दिँदैछ सिमेन्ट दिन्छ सबै सबै साधनहरू ह्यान्डल ऊ
24: अनि तपाईँहरूको घरमा अहिले टोइलेट छ कि छैन
1: भत्किन लागेको छ अब नयाँ पालिकाबाट हामी त माल जाँदाखेरि तिन घन्टा लाग्छ
24: दिनभरिकै बाटो अनि यो बाटो बने पनि गाडी चल्छ कि चल्दैन त यो बाटो
1: चल्छ
24: बिहान बेलुकाको गाडी चल्छ कि रुटको गाडी चल्छ कि
1: रिजर्भ गर्नु 1500 हजार लाग्छ
5: पहिलाको सरकारले यतिसम्म भयो अनि सरकारले कस्तो अवस्था ल्याउँछ

0: अनि के ज्वरो आयो के भयो भने अनि यसको भएन तल औषध दोकानमा पठाऊ भने
1: ए
0: ऊ उल्टी गर्छ खाना खाँदैन
1: कति दिन भयो त
0: आज 3 दिन भयो भयो नि त
1: अनि स्वास्थ्य चौकी जानुभयो कि भएन माथिको जानु नै भएन
0: तपाईँ छैन त केही उयो थाहै नगरी आइयो
1: कति बेर हिँडेर आउनुभयो
0: एक
1: घन्टा भइसक्यो बिरामी मान्छेलाई मेडिकलमा जसाउन जानुहुन्छ कि स्वास्थ्य चौकीमा जानुहुन्छ अघि पछि
0: औषधि कडा हुन्छ त
1: कहाँको औषधि राम्रो कडा हुन्छ त
0: तल स्वर्ग अब कहाँ छ हस्पिटल लगाएको छ
2: ल
1: जीवन बाबु बिस्तारै जाऊ है सचाएर आउने औषधि खाने है
3: यी पहाड़हरूमा सुन साईहरू केवल जीवन बोकिरहेका छैनन् उनीहरू अभाव बोकिरहेका छन् आशा बोकिरहेका छन् र एउटा यस्तो दिनको प्रतीक्षा गरिरहेका छन् जहाँ छोराको उपचार गर्न घण्टौं लामो यात्रा गर्नु पर्दैन
4: यसको गन्ध नि अर्कै छ है
3: एक घण्टा गाडीको यात्रापछि हामी रोडीकोट पुग्यौं हावामा रिक्षाको फूल बसाएका थिए
5: कति राम्रो फूल रहेछ
3: नानीहरू खेल्दै थिए पिठ्यूमा आफू जत्रै नानी बोकेकी सानीले हामीलाई गाउँ जाने बाटो देखाइन्

0: कति राम्रो यो लिउ भन्छ
1: लिउ
0: ए बाबा ए तपाईँको बच्चा निदाको हो कि क्या हो
2: निदा
0: कतिको भयो के नाम राख्नु भएको छ छोराको
2: छोराको नाम
3: दिलबहादुर दिलबहादुर अनि तपाईँले चाहिँ
1: लवेश
3: कसले राख्यो नाम लवेश
1: बाबुले राखियो
3: हो अनि लवेशको आमाको नाम के हो
1: आमाको नाम द्वादश छ
2: हुँदैन
3: तपाईँको भन्नु
4: मेरो नाम भद्रा काकी
1: मेरो नाम चाखर काकीहरू नामै आउँदैन के
3: भन्नु
1: कति
3: राम्रो राम्रो नाम के भैपुरा चाखुरी अब हजुरको
4: मेरो नाम देवसरा कार्की
3: देवसरा अनि
1: लालकला
3: के छ गाउँ घरमा सुख दुःख सजिलो अप्ठ्यारो के छ
4: पहाडको महिलालाई सुख कसरी नाने दुःखै हुन्छ पहिला जमाना भन्दा त अहिले सजिलो छ सरकारले पनि हेरेको छ व्यवस्था गरेको छ त्यहाँ माथि हस्पिटल छ अननी छन् त्यही लग्छन् सुत्यारी हुन पहिलाको दिन हेर्ने भने त हामीले त गोरु चराउन गएर बच्चा जन्माएर ल्यायौँ
3: है
4: होइन गोड्न गएर कोदो फापर चिनो गोड्न गएर बच्चा जन्माएर ल्यायौँ
3: तपाईँको कतिवटा त्यसरी भए
4: मेरा त दुईटै छन् नानी छोरो बाबेर घरै पाएँ छोरी हौरी पाएँ बाटाउने
3: बाटाउने
4: 24 घन्टा काम गरे पनि खाना पुग्दैन दुखै लाइन पुग्दैन दुखै यातायात छैन दुखै औषधि उपचार उति छिटै भुने जस्तो हुँदैन दुखै पैसा आउँदैनन् औषधि गर्नको लागि त्यहाँ दुखै सबै त दुखै हुन्छ त नानी पहाडको महिला सुख भने अहिले छैन भारी बोक्नु पर्छ नानी दाउरा बोक्छ पर्यो मैले अलि दाउरा ल्याएर आएँ तेल खान्छु त्यो तेल आफै हात हातले पेल्छु भात खान्छु धान आफै हातले कुट्छु
3: नगरौँ सुख छैन
4: नगरे खानै
3: पाइने
4: घर है बस त नानी खाना छैन के खाने
2: भारी बोक्छ
4: मल बोक्नु पर्छ दाउरा

0: सोतर बोक्नु पर्छ। मलाई त यो भाटाघरको लागि अपरेसन गरियो हो।
1: कहिले तपाईँले भाटाघरको अपरेसन?
0: मैले अहिले 3 वर्ष भइगयो मात्र गरे हो। यो घाउ पनि दुखिरहेछ, यो काँखा लगाएको ठाउँ यो पछाडि पनि दुखिरहेछ।
1: ए, अनि जतन जानु भएको छैन?
0: जतन गएको छैन, भुन्दा बित्तिकै भुइँसो हुँदैन, पानी हुँदैन, केही हुँदैन।
1: अनि यहाँ स्वास्थ्य चौकी जानु भएको छ कि छैन?
0: स्वास्थ्य चौकीमा गयो त केही यसलाई केही छैन पनि छैन।
2: स्वास्थ्य चौकीमा जानु नजानेखेरि जानु त जाने के त्यो औषधि पाएन नि त औषधि छैन त कर्मचारी भएर के
0: पहिला भन्दा त अहिले अनमी 12-14 घण्टा त्यहाँ खड्नु भएको छ।
1: तर औषधि चाहिँ पाइन्छ?
0: औषधि भने जस्तो आउँदैन, यो ठुल्ठुलो यो अपरेसन गरेको अर्को अर्को पाउँदैन।
1: ओठमा के भयो सानो नानीको? तपाईँको बच्चा हो कि? ठुलो छोरी? कतिजना बच्चा तपाईँको?
0: माथि बसिया छ।
1: अनि तपाईँको कति छ?
0: 3 छोरी एउटा छ।
1: चारजना भयो।
0: हाम्रो यो ठाउँको रीतिरिवाज के हो? खै अब छोरीको भरमा नपर्ने, छोरो नहुन्जेलसम्म 6 छोरी बिहा पनि बनाउनु पर्यो, 7 छोरी बिहा पनि बनाउनु पर्यो, छोरो एउटै बिहा पनि ठिक छ। त्यस्तो
1: किन रहेछ त्यस्तो चाहिँ?
0: खै त नानी, अब त्यस्तै गर्छन् त मान्छेलाई सुन त सुन्दैन रहेछ।
1: अनि कतिवटासम्म छोरी पाएर अनि छोरा पाउनेहरू छन् त गाउँमा?
2: 4-5 छोरी छन्। हजुर, छोरा पाउनेले
0: ढुक्कै। मेरो भिनाजु त 6 छोरी बल्ला 1 छोरो भएर त भ्रष्ट पनि गरे। 3 छोरी छन्, अब छोरा भए छैन।
2: छोराको उयो रुख्नु भएछ एक तर केही गर्नु।
0: मेरो आत्माले त के भन्छ, सन्तान आफूले जन्माइसके भए त हाम्रो सन्तान होइन त, छोरै नभए पनि त छोरीको लागि त बस्नु पर्यो त होइन? के हो खै, कसैले के हुन्छ कि? छोरा 5 भए पनि सही गरे, छोरी 5 भए पनि असही गरे, छोरीको मानव होइन।
2: छोरी भएर
0: पनि त्यो बुढाले भ्याक्सिन नगरेर अहिले बल्ला 1 छोरो भयो।
1: अनि आमाहरूले दिदी बहिनीहरूले चाहिँ भन्नु मिल्दैन अब भयो पुग्यो गाह्रो भयो भनेर?
0: भने हामी मैले दिदी बहिनीले भनेले श्रीमानले मानिदिए पो भयो त नानी,
2: समाजले पनि
0: मान्दैन।
2: छोरा नहुने मान्छे पनि कुरा अर्गेरी गरिसक्नु हुन्छ, त्यही भएर छोरा नपाइने बाध्यता हुन्छ पहाडको मान्छे।
1: तपाईँलाई नपाउँ जस्तो चाहिँ लाग्छ?
2: लाग्छ, एकै बच्चा चाहिँ नपाउने
1: त्यो कुरो बुझ्दैनन्
2: भाइ। मैले अब भाइ बुझिन्छु त, पुरुषले बुझ्न सक्दैन, समाजले बुझ्न सक्दैन।
1: आफ्नो लागि भन्दा नि समाजको लागि
0: बाध्यता हुन्छ।
1: समाजमा चाहिँ को हुन्छ त मान्छे त्यस्तो भन्ने?
0: समाजमा कोही हुन्छ नि त,
2: पर्सनमा एकजना ओभर मान्छे नभई समाजमा मान्छे ओभर कुरा गर्ने।
1: अनि यो गाउँमा छोरी छोरी दुईटा भएर अब भयो भनेर परिवार नियोजन गर्ने मान्छे कोही छन् त? दुई छोरी भएर पुग्यो भन्ने मान्छे कोही छैन?
0: छोरीको भरमा बसिए मान्छे छैन,
1: छैन, यो गाउँमै छैन, पहाडमै छैन, ठुलो गाउँमा नि छैन, आफ्नो चिनजानकोमा छैन। छोरीहरू चाहिँ स्कुल
0: जाँदैन?
1: पहिला चाहिँ कस्तो थियो त छोरीहरू?
0: पहिला छोरी लाइन स्कुल
1: तपाईँहरूले कसैले पढ्न जानु भएन?
2: गोरु चराउन जानु भयो, छोरा छोरी
0: गोरु चराइ ल्याऊ, बाख्रा चराइ ल्याऊ भने नानी हो।
1: छोरा चाहिँ पढाए तपाईँहरूको जमानामा?
2: हामी त भाइ पढाइकन थाई मास्टर छन्, थाई उ छैन, हामीले गोरु चराइ पहिला आएर जातक
1: स्कुलमा कख पनि पढ्न पठाएन।
0: तपाईँकन अल्ले मार्छ भने किन कसले कागज लिएको ढेलोमा ट्रान्स के भने हामी देख्न नै नानी
1: कति उमेर भयो?
2: मेरो अहिले 30 भयो।
3: मेरो उमेर 25 छ।
0: 25 भइत्यो गयो
1: 25 वर्ष हुन भयो हजुरको
0: म त अहिले 50 पुग्न लागेन अन्त यस्तो सबै आउने भइदियो यस्तो खासै रास्तामा यस्तो हामी तलकमा
1: पढ्दैछौँ
0: अब पढिए भयो लेखे भयो जान्ने हुनन् बुझ्ने हुन अगाडि अगाडि सरिए हुनन् अब पढिए भयो त अब गोड चराउने भयो पुरो गर्ने भयो
1: तपाईँहरूलाई पनि थाहा त रहेछ जिउ बिग्रियो गाह्रो भइरहेको छ
0: तर हाम्रो पनि पुरुषहरूले बुझ्न सक्दैन नि त बुझ्छन् त
1: अनि कसले कसरी बुझाउने
0: कसरी पुरुष बुझ्दैन नि त हामी महिलाले भने तपाईँ त एकै तुई पाउँछ है एकै तुई थियो महिला संसारमा कति महिला छ भन्ने हुन्छ होइन अब के भन्ने
3: हुम्ली महिलाका स्वास्थ्यको कथा भन्न कुनै एउटा रोगको नाम लिएर मात्रै पुग्दैन न त यहाँका महिलाहरूका पीड़ा कुनै अस्पतालमा गरिने उपचारले मात्रै निको हुन्छ सानै उमेरमा बिहे छोरा जन्माउनै पर्ने दबाव एकपछि अर्को सन्तान जन्मिँदा कमजोर बन्दै गएको शरीर कुपोषणले निमोठेका बालबालिका र अन्धविश्वासमा बाँचेको समाज
4: अब घर परिवारहरू काम गर्न गइहाल्छन् त्यो काम गरिकन आउँछन् खाना दिन्छन् खान्छु भने पनि त सुकेर मर्छ भोकले त्यही भएर आफै मिठो मिठो गर्ने खाने बस्ने
1: केही केही खाना जस्तो दही दुधहरू खान नपाउने भन्ने हुन्छ कि हुन्न
4: दही दुध त दिन्नन् नानी सुकेरिकन
1: कहिलेदेखि दिँदैनन् अहिले तपाईँ घर पस्नु भएको छैन
5: देउताको घर छ अरे देउताको घरमा दिँदैन अरे मैठमान छु हामी त्यही भएर मेरो घरमा बस्छु
1: ए आफ्नो घरमा बस्न मिलेन उहाँको घरमा बस्नु छ
5: अब नि 10 दिन बस्ने 10 दिन जाइ 10 दिन बस्ने
1: ए अनि घरबाट खाना साना ल्याइदिने आफै बनाएर खाने
5: हाम्रो ठाउँ त्यस्तो सुविधा छ कि अन्य सुविधा कति पाउने कि आफै भारी बोक्ने आफै सुविधा त्यस्तो छ
1: आफ्नो घरमा बस्न पनि मिलेन
5: आमा घरमा पनि नबस्नु त्यो सुविधा कहाँ लुने यो बाउ भारी बोक्नुपर्छ त्यो सुविधा कहाँ लुने लेखौला थाक छ पाडा बहिनी पहिला गोठा गर्दा त्यो सुविधा कहाँ लुने
6: हुँदाखेरि बिहानै रोटी बनाएर खाना बनाएर माथि लेकमा जान्छौ नानी हामी पहिला त गोडमा बसाल्दा थिए नानी तलि गाईले गोडमा बस्थे नानी हामीले पनि बच्चा जन्माउँदा गोडमा बस्थे
1: पत्कर उछाएर हजुर अहिले चाहिँ गोठमा कोही बस्दैन
6: अहिले बस्दैनन् नानी पहिलाभन्दा अहिले धेरै परिवर्तन भएको छ नानी
1: हजुर
6: भएछ
1: के भएको छ भन्नु त
6: अब सुत्केरीलाई खानेकुरालाई पनि त्यस्तै निको निको मिठो मिठो खुवाउँछन् कपडा पनि निको राम्रो लगाउँछन् बच्चाहरूलाई पनि अब हस्पिटल सुत्केरी उनीहरू लिएर कपडा दिन्छन् आमालाई पनि दिन्छन् अब भत्ता पनि दिन्छन् नानी आठपटक चेक गरेर 800 रुपियाँ डेलिभरी गराएको 5,000 रुपियाँ सबै खोपहरू पनि लाउँछन् बिसिजी लाउँछन् अर्को लाउँछन् सब म पनि महिला स्वास्थ्य सेवा
1: त्यही भएर हजुरलाई सबै थाहा रहेछ पहिलो बच्चा हो कि होइन चौथो चौथो यति छ नेति छ
6: नेति छ
5: दुई छोरा
1: दुई छोरी दुई छोरा
5: दुई छोरी भए अब पुग्यो कि अब फेरि पाउने नपाउने अब
6: पाउने
5: भयो
1: अब
5: के गर्ने
1: अब त तपाईँको पहिलो बच्चा हो होला भन्थे नि के गर्ने अब तपाईँको पहिलो बच्चा होला भन्थे
5: नि के गर्ने
1: अब तपाईँको तपाईँको पहिलो बच्चा होला भन्थे नि
6: कुना कुना ठाउँमा त 15 वर्ष बच्चा पाउँछन् नानी
1: है सानो उमेरमा बिहे
6: सानो उमेरमा बिहे गर्ने सानो उमेरमा बच्चा पाउने त्यो उता त्यो महिला त्यसै रोगी रोगी रोगी भएर उता मर्नु छ कि
1: कति उमेरमा बिहा भयो
5: मेरो 16 वर्ष 17 वर्षमा बिहा भयो कि बेला यति यति यति गते भयो यति सालो भयो भने के थाहा
6: म 13 वर्ष विवाह गरेँ
1: दुई छोरा चाहिँ खोज्ने चलन हुँदो रहेछ हो यतातिर
6: सकभर त
1: पाँचै छोरा चाहियो अनि के गर्ने त्यो छोराले के गर्छन्
6: कोही जुङ्गल खुनेर खान्छन् गरे छोरा धेरै बा भइगयो गरे कोही अर्को केही भारी बोकेर खान्छन् गरे कोही मजदुरी गरेर खान्छन् गरे
1: अनि महिनावारी हुँदा
6: महिनाहरू भन्दा आज भोलि बाहा बेलुका हिजो आउनुभयो भने कोही पर्छ आफै देख्नुहुन्छ
1: ए आज कोही छ कि छैन
7: कहिले खाली हुँदैन खाली हुँदैन
1: पहिला पहिला चाहिँ कसरी बस्ने गरेको थियो त
5: पर त्यो झारतोला छ त त्यो कोप्चो छ
1: तपाईं त्यही बसेको
6: त्यहाँ नराम्रो भयो हैन महिलालाई बस्नु पनि अप्ठ्यारो भयो खाना खान पनि गाह्रो भयो माथिबाट पानी खट्छ भनेर पुरुषहरूले पर्खाल लगाया खाया त्यो ढिकी पनि त्यही भित्र छ
1: ए अनि ढिकी चाहिँ राख्न मिल्छ सुन्न मिल्छ
6: मिल्छ
1: तपाईँहरूलाई चाहिँ यो गरेको ठिकै छ जस्तो लाग्छ कि होइन अब सुधार गर्नु
6: सुधार
7: देवी देवता मान्नु पर्ने भयो देवी देवताले जुठो मान्ने भयो क्या त्यही भएर
1: देवी देवताले जुठो मानेको चाहिँ कसरी थाहा हुन्छ
6: ढाकु दुख्ने गरे पैटिने गरे पाठा
7: काट्नुपर्छ
6: मस्टा भन्छ दुधे मस्टा
1: घर घरै जाने हो
6: यस्तै घरभित्र पसेर जाँदा पनि केही भन्दैन
1: यसलाई चाहिँ के भन्नुहुन्छ
6: लिनु भन्छ
1: लिनु
6: लिनु लिनु लिनु
1: लिनु लिनु
6: लिनु कि दिनु अब यी लिनु भयो निका निका भर्याङ दिनु राम्रो राम्रो भर्याङ दिनु होला अनि यस्तो गरी ओर्लिन्छ तपाईँलाई डर लाग्दो होला है
1: जानु त अनि यहाँ ओर्लिँदाखेरि र उक्लिँदाखेरिको यसको हुन्छ तरिका
6: हुन्छ त दे खर खर गर्नु ओर्लिन्छ त्यहाँ आउनुहोस् मेरो जस्तै गरी आउनु
3: दिलसराको गाउँकै आडमा दलित बस्ती छ दलित बस्ती पुग्दा सपनाको अधुरो सपना भेटियो एसएलसी पछि प्राविधिक विषय पढ्ने चाहना थियो तर 16 वर्षमै आमा भइन्
1: विद्या चाहिँ कति पढ्दा पढ्नु गरेको
6: सात क्लास
1: सात पढ्दै हुनुहुन्थ्यो अनि घरबाट बिहा गर्नुभयो कि आफै बिहा गर्नु आफ्नै खुसीले सँगै पढ्ने
6: सँगै पढ्नेसँग
1: तपाईँको चाहिँ
6: बच्चा एउटा मात्रै हो कि
1: छोरा तपाईँको कति पढाइ गर्नु तपाईँको
6: एसएलसी पास हुनु भएको छ
1: पहिलो बच्चा कि एउटा छोरा एउटा छोरी छ मलाई त कस्तो सानो सानो जस्तो लाग्ने कि अनि तिनवटा बच्चा भयो दुईवटा बच्चा भयो भन्दा त म सबै पढेका छु तपाईँको चाहिँ कति भयो उमेर पहिलो बच्चा कति पाउनु सोह्र वर्षमा ऊ कति वर्षको भयो
6: तिन वर्ष
1: आफै बिहा गर्नुभयो कि घरबाट गरिदिनु आफै हो अनि किन छिटै बिहा गर्न मन लाग्यो त
8: गाउँ घरको रहन सहन ढिलासम्म बसेपछि अब बुढो नपाए भन्ने भयो
1: तपाईँको जस्तो उमेर भएको सबैको एउटा दुईटा बच्चा चाहिँ हुन्छ होला
8: हजुर धेरै परा जस्तो धेरैजनाको छ तर गाउँघरमा केही नबुझेर अब बाध्यताले पनि पाउनु पर्ने स्थिति अब हो
1: कस्तो बाध्यता
8: कुनै अब सर सुविधाहरू नपुगेर अनि गाह्रो अप्ठ्यारो हुने घरमा अब फालु फालु भन्दै अब स्थितिहरूले भेटाउन नआउने आर्थिक कमजोरी हुने त्यही कारणले बच्चा जन्माउनु पर्ने अवस्था बच्चा जन्माए पनि अब सुत्केरी भएको अब मैले 6 महिना भयो अहिले होइन 6 महिनासम्म त्यस्तै हो खानेकुराहरूमा अभावै हुने अब लगाउने कुराहरूमा अभावै हुने हरेक कुराहरूको सुविधा नभएको अब लुगा धुनु भने साबुन नहुने नहुँ भने सेम्पू साबुन नहुने गाउँघरतिर यस्तै हो के जस्तै कुराहरूको अभाव
1: अनि
8: काम गर्नु गाह्रै हुने उकालो ओह्राली गर्दाखेरि धेरै दुखाउने काम नगर्दासम्म खाना नपुग्ने काम मिहिनेत गरे पनि खाना फल राम्रोसँग नभेटिने त्यस्तै हो
1: स्कुल पढुन्जेल चाहिँ तपाईँलाई के गरौँला जिन्दगीमा भन्ने थियो त
8: अब स्कुल पढ्ने अब त्यस्तै अब हामी गरिबहरूको बच्चाहरूले ठुलो ठुलो सपनाहरू देख्ने ऊ हुन्न धेरै नभए पनि बाह्र अब त्यतिसम्म क्लियर गरौँला भन्ने सोच हुन्थ्यो अब ठुलो ठुलो अब अठार महिनाको सब यताउति सानो सानो विषयहरू सब्जेक्टहरू लगेर पढ्ने सोच हुन्थ्यो माइतमा आउँदाखेरि मम्मी बुवाको आर्थिकले नपुग्ने बिहा गरेपछि यता घर परिवारको आर्थिकले नपुग्ने ग्यारको फर्म लगाउनलाई सोचे हौ अब त्यस्तै अब आर्थिक कमजोरी भएर अहिलेसम्म अब चार वर्ष लङ गरिएछ ज्यो
3: अझै पढ्ने मन छ
8: पढ्ने मन त छ अब के
3: कहिले फेरि होला त गाउँघरको जिन्दगी तपाईँहरूको जिन्दगी
8: खै अब यस्तै
3: कतिको भयो
8: दुई वर्ष पुग्न
3: लाग्यो छ महिना भयो डेढ वर्षसम्म पाउने भयो
8: छ महिनादेखि धेरै दुध खान पाएन उसले अनि त्यति एकास कुपोषण पढ्या रहेछ र अब यता हामी कुपोषणको लिटो मिल्दैन सिमकोड लग्नु भन्नुभयो सिमकोड अब यता हस्पिटलको रिपोर्ट लगेर जाने अरे आफ्नै आर्थिक खर्च गरेर जानुपर्छ अरे त्यही कारणले हामी अब आर्थिक छैन अब हामी गरिबहरूको घरमा चार पाँच धेरैवटा बच्चा हुन्छन् त्यही कारणले न खाना मिल्ने न आर्थिकले बच्चाहरूलाई पढाइ लेखाइ गर्न मिल्ने बच्चाहरूको जिन्दगी राम्रो भविष्य हुने बिग्रिने त्यतिकै त्यस्तै हो
3: आयुष र आस्तिका कि आमा सपना विकले पढाइ छाडिन् तर जिम्मेवारीले उनलाई छाडेन
9: कति के भइन्
10: नातिनी
9: बस्ती के भइ नातिनीको आमा खोइ ए अनि नातिनी हेर्ने जिम्मा हजुरआमाको
3: बेलसा बिक आठ महिना कि गर्भवती छिन् पहिलो सन्तान जन्मिएको केही दिनमै निमोनियाले लग्यो मनमा आशा र डर दुवै बोकेर बेलसा फेरि आमा बन्ने प्रतीक्षामा छिन्
9: कति महिना हुनुभयो अहिले आठ महिना भयो यो लुगा धेरै मैलो रहेछ त
10: काम गर्ने
9: के काम गर्दा लगाएको
10: बाला टिप्ने बेला
9: बाला टिप्ने बेला अनि अहिले तपाईँ के काम गर्नुहुन्छ
10: घरमा छोटो गर्ने अरू बाला टिप्ने
9: दाउरा घाँस गर्नु भएको छ कि छैन भारी बोक्ने काम गर्नु भएको छ कि छैन अहिले गर्नु भएको छ अनि अस्पतालमा भारी सारी नबोक्नु भनेको छ कि छैन त तपाईँलाई अनि नगर्न मिल्दैन
10: घर मान्छे हुँदैन आफूले नगरेन हुने पेट पनि भुक लाग्दो के गर्ने हुम्ला ठाउँमा त्यस्तै हुन्छ
3: रोडीकोटमा महिलाहरूको रोग फरक फरक होलान् तर पीड़ाको रंग उस्तै छ निको हुन निकै गाह्रो रोग चाहिँ अभाव र गरिबी
10: अस्ति उल्टो
9: अनि के गर्नुपर्छ
10: सिमकोट
9: जानु भनेर सिमकोट जानु पर्यो भने कसरी जाने
10: के गाह्रो पऱ्यो भने चाहिँ पछि जानु भन्ने
9: टाढा भयो त टाढा भयो अहिले कति महिना भयो तपाईँको
10: अहिले आठ भयो
9: आठ महिना भयो तिनवटा छोरी कता कता छन् त
10: जेठी
9: फिलिप लाउने कति उमेर
10: दुई वर्ष भए ए अब छ भइगयो
9: छ भयो
10: अनि कन्ठी पाँच भइगयो
9: पाँच वर्ष छ वर्ष अनि दुई वर्ष खेतीपाती के कस्तो छ
10: जग्गा अलिअलि छ विकास आएको विकास गर्दा
9: विकास भन्ने के हो
10: काम गर्ने के
9: काम गर्ने के काम गर्नुपर्छ विकास गर्दा
10: ढुङ्गा बोक्ने गिटी बोक्ने गिटी फुटाउने बालु ल्याउने
9: अनि अहिले पनि तपाईँ विकास आयो भने काम गर्न जानुहुन्छ यस्तो भएको बेलामा पनि
10: के गर्ने त घर मान्छे छैनन्
9: कहाँ जानु भएको छ घरको मान्छे
10: दुवै बुवा बुढी एकति लेख हट्टा हान्नु
11: हामी गरिबले के किर्सन काम के भैयाको धार छेउ कुनु कस्छ भएपछि त्यो किर्सन काम गरेपछि के टाइमबाट उब्जनी भयो भने खानु पर्यो त्यो उब्जनी भएन भने ढुङ्गा फोड्नु पर्यो खानु अरू के अरू यो मल्ल जातिका जस्ता छैनौँ हामी दलित कि त फलम छुटेर खानु पर्यो कि त ढुङ्गा फोडेर खानु पर्यो हामी गरिब कि महिलाकन दलित कि महिलाकन बाबा अरू महिला जन बसला आराम गरौला खाउला अहिले म अशक्ति छु सुत्केरी हुनेछौँ भुनि घर बस्न पाइँदैन अब आज सुत्केरी भयो भोलि बस्यो पर्सि बस्यो निकोसी दिन हामीले काम चल्नु पर्यो हामीले के हुन्छ गरिबको न घर खाउँ पनि रोटाउँदैन लाउँ पनि भोटाउँदैन
1: कति छन् बाल बच्चा तपाईँको
4: चार छोरी दुई छोरा
1: छजना छन्
4: पाठेघरको पनि समस्या छ सबभन्दा मुख्य पाठेघरलाई
1: के भएको छ आमालाई अनि जताउन जानु भएको छ कि छैन त अस्पताल
4: चोटि औषधि गरेको
1: औषधि गरिराख्नु भएको छ कति भयो औषधि गरेको
4: भयो पाँच छ वर्ष 50,000 रुपियाँ पायो
1: उहाँको
4: मेरो
1: तपाईँको के भन्यो र त्यहाँ
4: घाउ छ भन्यो
1: पाठी घरमा घाउ छ अरे
4: पाठी घरमा घाउ छ टाटा खाएर सुक्छ भन्यो त्यही औषधि खायो न विचार पनि भयो
1: ठिक भएछ अहिले ठिक भएछ अनि औषधि चाहिँ अस्पताल गएर खानुभयो कि मेडिकलमा खानुभयो कि बस्ती चौकी जानु भएन
11: औषधि निको हुँदैन
1: निको हुँदैन
4: यो त बिरामी भयो कि भयो
1: के भएको
4: छ तपाईँलाई दुम्या
1: अनि जताउँदा के भन्नुहुन्छ
4: त्यो औषधि दिए ऊ हाल्ने के पाठाघरमा हाल्ने रिङ होइन
1: अनि
4: त्यो रिङ हालेपछि दिउ कस्तो
1: अलिक गाह्रो
3: यो कठिन भूगोलमा स्वास्थ्य कर्मीहरू पनि आफ्नै संघर्ष बोकेर उभिएका छन् धनुषाबाट हुम्ला आएकी अनामी रागिनी मण्डल यहाँको भाषा भूगोल र जीवनसँग घुल्दैछिन्
1: म यहाँको दुई वर्ष भयो उहाँहरूलाई नामै थाहा छैन रहेछ मेरो नाम रागिनी मण्डल हो मेरो घर चाहिँ धनुषा जनकपुर भनेर सुने छ
4: जनकपुर भन्ने नाउँ मात्र रह्यो
11: यसको नाम बिरम लाग्यो पो लाग्यो
4: औषधि पनि त्यति काम गर्न औषधिले दुई हप्ता तिन हप्ता काम गर्छन् पुरै सन्च भाइर औषधि गर्न जान आर्थिक छैन कि त अब हामी आर्थिक गर्नलाई सिमकोट पुग्नु पर्यो कहिले 15 रुपियाँ घर आउँदैन सिमकोट तयारी
1: सिमकोट जान कति लाग्थ्यो
4: पहिला त अब 4 दिन 5 दिन हिँडेर जान्थ्यो अब 4,000-5,000 गाडीमा लैजाँदा
12: जति गरेर हुँदैन
1: अनि रोग पालेरै बस्ने
12: होइन त
4: एकचोटि सरकार पाटेघरको शिविर अब एक वर्षमा त्यो रिङ त टेक्दैन नि 3 महिनामा त टेक्छ नि 3 महिनापछि त उसले आर्थिक हुँदैन नि कहाँ
1: त्यहाँ उकालो ओह्रालो हिँड्नु पर्छ भारी काम गर्नुपर्छ हप्तामा पनि एक हप्तामा पनि दुई हप्तामा पनि झरियो
3: पल्लो गाउँकी दुर्गा हमालको मनमा गहिरो चोट छ सुत्केरी गराउँदा आफ्नै देउरानी बचाउन नसकेको चोट
1: धेरै महिलाहरूको चाहिँ
11: अब तलै हाम्रोसँग चेकअप गराउनु तलै हामी त अब सीमित स्रोत साधन हुन्छ थोरै औषधि हुन्छ होइन सबै पर्याप्त मात्रामा हुँदैन त्यति जे छ त्यहीँबाटै गर्ने हो अनि त्यहाँभन्दा ठुलो चेकअप गराउनु एकछिन तल जानु ठुलो डाक्टरबाट चेक गराउनु उहाँहरू जानु मान्नुहुन्न केयर गर्नुहुन्न क्या हामीले जति भने पनि जति जे गरे पनि भारी नभए अँ भन्नुहुन्छ गरेर चाहिँ उहाँहरू काम गर्ने हो
1: अनि फेरि अब नगरी सुख
11: नगरी सुख पनि भएन उहाँको आय आर्जन खेतीपाती नगरेर खाने हुँदैन
1: कति उमेर होला र उहाँको त
11: पहिलो वर्ष हो 18 वर्ष
1: 18 वर्ष भयो भने त उहाँलाई समस्या रहेछ अनि
11: सम्झाएकै हुन्छ उहाँ त भर्खरको तन्देरी हुनुहुन्छ उहाँहरूभन्दा त अलिक बुझ्नुपर्ने हो अब बुझ्नु
13: हुँदैन के खाने काम नगरेर खाने केही छैन त बाटै छैन गाडी छैन केही छैन
14: आराम गर्नु भन्दा नि
13: आराम गर्नु भन्नु पनि गाह्रो हामी त्यही पनि भन्छौँ
14: सरस्वती चौकमा भन्नुहुन्छ आराम गर्नु भन्नुहुन्छ अब हामी घर त आर्थिक कमजोर हुन्छ हामीले बोर्डमा बसेर 20 दिन
13: उहाँलाई पनि छ पाठेघरको समस्या उहाँलाई पनि छ कताबाट ल्याउनु भयो
14: टाटो भन्दा के हो
13: यो भेजेनल ट्याब्लेट भन्ने हुन्छ सेतो पानी बग्ने समस्या
14: भएपछि
13: त्यो टाटा हुनुहुन्छ उहाँहरू
14: ट्याब्लेटलाई
13: टाटा हुनुहुन्छ
14: टाटा भन्ने
13: चिन्न र लक्षण पाएर मात्र औषध दिने हामीले कसरी थाहा हुन्छ भित्र यो भएछ यो भएछ हामीलाई थाहा त हुँदैन के भएछ भित्र क्यान्सरै पो हुन लागेछ कि कसरी थाहा हुन्छ साधन नभएपछि त्यसको लागि रगत चेक गर्नु पर्यो हिसाब चेक गर्नु पर्यो अब ठुलो एमबिबिएस डक्टर भएको ठाउँ जानु पर्यो ल्याब भएको सुविधा भएको ठाउँ जानु पर्यो ल्याबको सुविधा पनि छैन हेर्नु अब कसरी सबै त गर्न सक्दैन
14: सुत्केरी त गरे उता गाउँको एउटा चाहिँ सानो बच्चा छ फेरि गर्भवती हुनुभएको छ एकचोटि चेक गर्न आउनु भएको छैन मैले बाहिरबाट सुने लाजले नआए बा होइन बच्चा सानो छ अब भनेर हो कि आजकल धेरै बच्चा भए पनि गाली गर्छौँ क्या किन पाउनु पर्यो एउटा तर एउटा छोरी भइगयो छिटो छिटो बच्चा पाइहाल्यो अनि बच्चाले दुःख खानु पाउँदैन अनि पोषण भइहाल्छ
13: राति 1 बजे बेथा लाग्यो भने फोन नम्बर दिइहाल्छु अनि राति फोन गरेर बेथा लाग्यो आउनु भनेपछि अनि म बाबु छ सानो बुइहालेर राति 1 बजे भए पनि गइहाल्छु माथि
14: सानो
13: त्यो बाल विवाहको कारणले पनि उहाँहरू पाठेघरको बिरामी हुने कारण र म्याक्सिमम त्यही पनि होला
14: जस्तो नानीहरू होइन त 15-16 वर्षमै
13: पाठेघर परिपक्व भएकै हुँदैन हेर्नु अनि कसरी अब पाठेघरले कामै गरेको त्यस्तो अवस्थामा गर्भवती भयो भने कति असर पर्ला कति 9 महिनासम्म राख्नु पर्यो फेरि
14: कोही चाहिँ अब केही थाहा नभएर पाइदिनुहुन्छ क्या फेरि बच्चा धेरै धेरै
13: थाहा हुनु मलाई 81 सालको वैशाखमा यतै एउटा मेरो घरको मेरो देउरानी मेरो कान्छी ससुराको बुहारी उहाँ चाहिँ गर्भवती हुनुहुन्थ्यो 3-4 दिनदेखि बेथा लागेको रहेछ दिनभरि राख्यौँ चेकजाम गऱ्यौँ सबै कन्डिसन राम्रै थियो अनि बेलुका 10 बजेतिर बच्चा एक जन्मियो भित्र पाठेको फुटिया थियो सायद के त्यो कारणले चाहिँ उहाँको वालवाली ब्लड बग्न थाल्यो उहाँ सिस्टर उहाँ मात्रै हुनुहुन्थ्यो अनि यहाँबाट भेन ओपन गऱ्यौँ यहाँबाट भेन ओपन गऱ्यौँ त्यहाँ लाउनु पर्ने सुईहरू के सबै लगायौँ त्यो गर्दा गर्दा 1 घन्टाभित्रै डेथ अनि मेरो देउरानी त्यतिखेरै चित्त दुख छ यत्रो सुत्केरी गराए धेरै लाइफ सुत्केरी गराए अनि आफ्नै घरभित्र यस्तो भयो भनेर त्यही आसम्म आफ्नै घरभित्र त्यस्तोमा बित्नु भयो सानो बच्चा छोरी थिए पछाडि 9-10 दिन यतै राखेर अहिले काठमाडौँ लगाएको छ घरमा अहिले त 2 वर्ष भयो ठुलो छ त्यसको धेरै सुत्केरी गरे आफ्नै घरभित्र यस्तो भयो किन लाग्छ क्या त्यस्तो कसैलाई नहोस् त्यस्तो होस् त न कसैले नहोस् हुन्छ यहाँ चिन्ता लाग्छ आजकल कोही गर्भवती आमा हजुर के पुन्यो के पुन्यो बचाउन सकिदियो कि न आमालाई भनेर घरमा ए म आउँदाखेरि अनि धेरै 2-3 वर्ष बाहिरमा आइसकेपछि पनि धेरै समय गर्नु बच्चा फेरि गर्भवती पनि फेरि सुत्केरी पनि त्यतिखेर बोर्डमा बसेर ओछ्याउन तालो पनि त्यस्तै होला नि बोर्डमा कस्तो फोहोर अनि बर्खातिर पानी वरिपरि हिलो यति बोर्डमा बस्नुभयो अनि बितिहाल्नुभयो सुनिनु भएको थियो पुरै यति सुनिएर त्यतिखेर त यहाँ हेल्थ कस्तो अवस्था नाजुक थियो केही पनि पाइन्न थियो अहिले त धेरै पाइन्छ
14: औषधि
13: अहिले बोर्डमा बस्नुहुन्न अब घरमा बस्नुहुन्छ हामी सम्झाउँछ त्यहाँ बोर्डमा नबस्नु है हामी त हेर्न आउँछ है पिएमसी एक्जाम गर्न आउँदाखेरि बोर्डमा बसेपछि तिमीहरूलाई सुत्केरी भए बापत आउने रकम दिन्नौ हामी बोर्डमा नबस्नु आयो भने अनि त्यही भएर हामी आजकल बस्दैनौँ अनि अस्तितिर हेल्थ कसमा काम थियो घेरबार बढिया थियो उहाँ हेल्थ कसमै सुत्पा हालेर खाइदिनु तपाईँहरू बाहिर खानु पर्यो यता नखानु है तपाईँहरू हेल्थ कसमा भने भन्ने लुकाउने आज म उतातिर गए खाइहाल्नु
14: सुल्पा
13: सुल्पा त्यस्तै सुल्प भन्छ त्यसलाई तमाकुसँग निकालिनु बिरामीसँग गरे औषधि किनेर ल्याएर गरे अनि सुल्प खानु है सन्चो हुन्छ टाटा नमाउनु है त्यो सुल्प खानु अब
14: यो के हो यो
13: के हो
14: कस्तो हो यो
13: को पक्नु है
14: अहिले को छ यहाँ बस्ने दसना सिरक ओछ्यानहरू चाहिँ आफ्नो लिएर आउने हो कि यही हुन्छ
13: आफ्नो ल्याएर आउने अनिदेखि धुने लग्ने
14: ए
13: छोड्ने चलाउने
14: आफ्नो आउँदा लिएर आउने
13: पानी बदल खतल सब हुन्छ
15: जसुकै दिए घरबाटै दिन्छन्
9: आफ्नो अनि गाउँभरिको मान्छेहरू महिलाहरू महिनावारी भएपछि यहीँ बस्ने हो
15: सब महिनावारी
9: भए तपाईँ पनि यहीँ बस्ने हो महिनावारी भएको बेला पनि यहीँ बस्ने जो जो भयो यहीँ आउने
15: भयो कि यहीँ आउने धेरै व्यस्तो छन् गफ गर्ने मजाले साथी खाना खाना खाने आगो बारले बस्ने अघि बिहानै उठेर काममा जाने
9: अनि पकाइ खाने चाहिँ कहाँ त
15: पकाइ खाने घरबाट दिनुहुन्छ
9: घरबाट ल्याइदिनुहुन्छ यहाँ पकाएर खानु पर्दैन
15: धान कुट्ने छाउपडी बस्ने
9: धान चाहिँ कुट्न मिल्छ त्यो बेलामा
15: धान कुट्छ
9: काम चाहिँ महिनावारी भएको बेलामा जे पनि गर्न मिल्छ घरतिर चाहिँ जानु मिल्दैन
15: घरतिर जानु मिल्दैन
9: जानै मिल्दैन
15: तिन दिनमा मात्र बस्दा छु तिन दिनपछि अन्त
9: पहिला पहिला पनि तिन दिनै बस्ने चलन थियो कि
15: नै पहिला त फाइमा पाँच दिनसम्म केटीहरू छ दिनसम्म
9: छैकुलीमै बस्छ
15: छैकुलीमै बस्छ
9: तपाईँ कतिमा पढ्ने सातमा कहाँ छ स्कुल तपाईँ सातमा दुईजना चाहिँ साथी साथी एउटै कक्षामा पढ्ने अनि महिनावारी भएको बेलामा चाहिँ स्कुल जाने कि नजाने जाने
15: सब लुगा फुगा कापी किताब सब दिँदा हुँदैन
9: भन्नु त
15: के लाज मनदेखि के हुँदैन होइन हाम्रो माइतघर त उता हो पिउसा
9: पिउसामा पनि छ यस्तै चलन छ
15: यस्तै छ तर हाम्रो यता ढोका हुका लगाएको यस्तै छाउको यहाँ त ढोका हुका केही छैन तर पहिला थियो अनि जाँड खानेहरूले खाइदिए बत्ती हत्ती राखेको थियो यता सब व्यवस्था
9: छैन
15: अहिले छैन
9: यहाँ ढोका पनि छैन एक्लै पऱ्यो भने केही गर्ने
15: एक्लै पऱ्यो भने
9: साँच्ची बोलाउने एक्लै चाहिँ नबस्ने अनि तपाईँहरूलाई चाहिँ यो चलन कस्तो लाग्छ आफ्नो गाउँघरको यो चलन
15: पहिलेदेखि गरिया चलन ठिकै लाग्छ होइन जे भइरहेछ भइरहेछ छाउको बस्ने होइन तह गर्ने होइन सब हुनुहुन्छन् अब हाम्रो गाउँघरले मान्दैन देवी देवता लाग्छन् कि गाई गोरु तक्दैनन् भन्छन् त्यस्तै गरी पहिलेदेखि बाजेको पुर्खादेखि गरेको काम हुनाले छोड्न मान्दैन
9: अब यो घरको यो गाउँको मात्रै कुरो होइन यो
15: संसारमा यस्तै हो लाभमा
9: सबैतिर त्यही
15: माइकमा पनि यस्तै हो सुन्तार यस्तै अब तराईमा मात्र होला भाइ
9: तलतिर जानु भएको छ कि छैन
15: पुग्या
9: छ के गर्नुभयो त्यो बेलामा तलतिर गएको बेलामा
15: तल गए बेला सँगै बस्ने सब सँगै बस्ने दिनदिन नुहाउने सफा गर्ने त्यस्तै
9: माथि आएपछि त्यो गर्न सकिन्न
15: माथि आएपछि सकिँदैन होइन गाउँघरको चलनले अनि

0: प्रडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी चाहि नाइस। अड्गुरी
2: मध्यपश्चिम ट्रान्ड च्याक, यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लगातारको वर्षा र हावाहुरीका कारण लुम्बिनी प्रदेशका बाँके बर्दिया र पाल्पाको धानबालीमा ठूलो क्षति भएको छ। पाकेर काट्ने बेला भएको धान ढल्नुका साथै कतिपय खेतमा बाढ़ी र डुबान पसेपछि किसान उत्पादन घट्ने चिन्तामा छन्। बाँकेका 8 वटै पालिकामा धानबाली ढलेको, डुबेको र कतिपय स्थानमा हावाहुरीले बालीमा क्षति पुर्याएको कृषि विज्ञान केन्द्रले बताएको छ। केन्द्रका अनुसार धानसँगै तरकारी खेतीमा समेत क्षति पुगेको छ। यद्यपि क्षतिको एकिन विवरण भने आएको छैन। कृषि ज्ञान केन्द्र बाँकीका वरिष्ठ कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी सुजिता शर्माले जिल्लाका सबै पालिकाबाट धान बालीमा क्षति पुगेको विवरण प्राप्त भएको बताउनुभयो। नेपालगंज 19 मन्नेपुरका किसान हेमराज कादुका अनुसार अधिकांश खेतमा हावाहुरीले धान ढलेको र वर्षाले डुबाएको छ। उहाँले कति धान जोगिने र कति नोक्सान हुने भन्ने अहिले नै भन्न सकिने अवस्था नरहेको बताउनुभयो। डुडुवा गाउँपालिका कम्दीका किसान सुजन थापाको खेतमा पनि अधिकांश धान ढलेर डुबेको छ। अविरल वर्षाका कारण बाढ़ी पहिरो र डुबानका घटना बढ़े पनि समयमै गरिएको पूर्व तयारी, पूर्व सूचना र प्रभावकारी समन्वयले सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुगेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार आइतबार बसेको मनसून प्रतिकार्य कमाण्ड पोस्टको बैठकले अविरल वर्षापछि सिर्जित विपदजन्य घटना, त्यसको असर तथा प्रतिकारको समीक्षा गरेको हो। बैठकमा समयमै पूर्व सूचना तथा पूर्व चेतावनी सम्प्रेषण जोखिम न्यूनीकरणका लागि गरिएको पूर्व कार्य तथा खोज उद्धार र राहतका लागि गरिएको प्रतिकारी प्रभावकारी भएको समीक्षा गरिएको प्रवक्ता महतले बताउनुभयो। स्थानीय तहदेखि संघीय तहसम्मका सम्बन्धित निकाय बीचको प्रभावकारी समन्वय, संचार र सहकारीले विपदका बेला तत्काल प्रतिकारी गर्न सहज भएको बैठकले निष्कर्ष निकालेको छ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर 28 का दिन यो दिवस मनाइन्छ। सन् 2019 अक्टोबर 15 संयुक्त राष्ट्र संघको सभा महासभाको 74 सत्रलीय दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठनको सिफारिश र विश्वमा लोकतन्त्रका लागि सूचना मा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्र संघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो। विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइदिई आएको राष्ट्रिय सूचना आयोगले बताएको छ। पहिलो राज्यलाई सीमित अपवाद बाहेकका सूचना दिने दायित्व र सार्वजनिक हितका सूचना स्वत प्रकाशित गर्ने संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको सूचाङ्कले पनि सूचनाको हक सम्बन्धी प्रभावकारी कानून निर्माण तथा कार्यान्वयन गर्ने जिम्मेवारी तोकेको छ। विशेष गरी ग्रामीण क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय र पिछड़िएका समुदायमा सूचनाको हकका बारेमा अझै पर्याप्त जानकारी र चेतना पुग्न बाँकी रहेको छ। र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यराती पक्राउ गरेको विषयमा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ। पक्राउको प्रक्रिया र पारदर्शितालाई लिएर गम्भीर प्रश्न उठेको हो। राष्ट्रिय मानवाधिकार आयोगले प्रहरीको कदम संवैधानिक तथा कानूनी अधिकार विपरीत भएको भन्दै जबराको पक्राउ प्रति प्रश्न उठाएको छ। कानूनविद तथा विपक्षी दलका नेताहरूले समेत सरकारको आलोचना गरेका छन्। प्रहरीले पक्राउ गरेको नभए सुरक्षा थ्रेट भएकाले प्रहरी कार्यालयमा ल्याइएको दावी गरेको छ। नभए युवा अगुवा रक्षा बमले सरकारले जेएनजीलाई सुरक्षा खतराका रूपमा देखाउँदै मन लाग्दै पक्राउ गर्ने र आरोप लगाउने गरेको भन्दै प्रश्न उठाउनु भएको छ। मानवाधिकार आयोगको टोलीलाई समेत भेट्न दिएको थिएन। निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने आफूको कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन आयोगले माग गरेको छ। अवस्था बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
1: अन्य विशेषज्ञ सेवाहरू:
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 082563218।
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान खाँची तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा हिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
10: फोन नम्बर 082563479,
9: मोबाइल नम्बर 98494767487।
11: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
12: के तपाईँलाई पाइल, फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
14: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
15: हुलास फुसका उत्पादहरू: हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
16: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
15: हुलासले बनाउँदैछ परिवार एक साथ।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082590847, 082590847।
19: होइन महिला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका?
14: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको निकाका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछले।
14: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
14: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा,
10: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
14: उपलब्ध, शल्यक्रियाहरू,
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
14: बालबालिकाको न्युरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
14: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
14: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ, सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
14: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
20: ल हजुर गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, शेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
21: सञ्चालक नरेश कुमार श्रेष्ठ।

तपाईलाई थाहा छ आज सोमबार अनि बिहानीको समय सुमधुर गीत संगीतका बानकीले यहाँलाई भरपूर मनोरञ्जन दिने र आज कार्यक्रमको तालिका अनुसार चाहिँ तपाईँले प्रेषित गर्नुभएका अथवा तपाईँले पठाउनुभएका तिनै शुभकामना सन्देशहरू इन्द्रेणी मार्फत वाचन गर्ने व्यवसाय हो। त्यसैले तपाईँले हामीलाई 9841434472 मा इनबक्स गरेर अथवा तपाईँले हामीलाई चन्द्रमणि गौतमको टिकटक लाइभ मार्फत हामी प्रस्तुत भइरहँदा त्यहाँ तपाईँले कमेन्ट छोड्न सक्नुहुन्छ अनि रेडियो काठमाडौँ एचडी मार्फत हामी सामाजिक सञ्जाल फेसबुकमा भइरहँदा फेसबुक को माध्यमबाट पनि तपाईँले हामीलाई चाहिँ कमेन्टहरू गर्न सक्नुहुन्छ। तिनै कमेन्टहरू आजको बसाईमा वाचन गर्दै अगाडि बढ्छौं र आजको यस कार्यक्रमलाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रायोजन गरेको छ। तपाईँ विभिन्न अब गेम खेल्दै हुनुहुन्छ होइन, गेम खेलिरहनु भएको छ, त्यसपछि तपाईँलाई एकदम इनर्जी चाहिएको छ भने त्यसको लागि चाहिँ एक्सट्रिम इनर्जी ड्रिंक नै तपाईँले आफ्नो रोजाईमा पार्न सक्नुहुन्छ। किनभने एकपटक यो पिइसकेपछि यसले तपाईँलाई एकदम आनन्दित बनाउनेछ। त्यसैले तपाईँ एक्सट्रिम इनर्जी ड्रिंकको धेरै पारखी हुनुहुन्छ। हामीले धेरै पसलहरूमा अथवा क्याफेहरूमा, विभिन्न होटल रेस्टुरेन्टहरूमा अथवा विभिन्न किराना पसलहरूमा मजाले एक्सट्रिम इनर्जी ड्रिंक पिइरहेको पनि देख्न सक्छौ। त्यसैले राम्रो भएर त होइन, अथवा यसले इनर्जी दिने भएको हिसाबले नै त साथीहरूले त्यसलाई आफ्नो रोजाइमा पार्नु भएको छ। हो, एक्सट्रिम इनर्जी ड्रिंक आजको यस कार्यक्रमको प्रायोजक रहेको जानकारी गराउँछु। अब मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्दा तपाईँलाई कस्तो लाग्छ? कार्यक्रमका सन्दर्भमा तपाईँले सल्लाह सुझाव प्रतिक्रियाहरू पनि लेख्न सक्नुहुन्छ। यो पनि मैले यहाँलाई अवगत गराइरहेको छु र तपाईँले सुन्दै गर्दा हेर्दै गर्दा कार्यक्रमसँगै तपाईँलाई मनपर्ने गीतहरू पनि आज तपाईँले रोज्न सक्नुहुन्छ र मिठा मिठा गीतहरू सुनाउँछौ। राम्रा राम्रा गीतहरू सांगीतिक बजारमा छन्, केही समय अगाडिका पनि हुन सक्छन्, भर्खरै आएका पनि हुन सक्छन्। सबै खालका गीतहरूलाई उत्तिकै प्राथमिकतामा राख्दै हामी इन्द्रेणी मार्फत चाहिँ गीत संगीतहरू प्रस्तुत गरिरहेका छौं र यतिखेर टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशाले हामीलाई साथ दिइरहनु भएको छ अनि देशैभरका विभिन्न रेडियो स्टेशनमा रहेर यो आवाजलाई देश दुनियाँ पुर्याउनु पर्छ भनेर लागिरहनुभएका तमाम हाम्रा रेडियोका साथीहरूलाई पनि म नमन व्यक्त गर्न चाहन्छु। परदेशमा रहने साथीहरू हामीलाई विभिन्न माध्यम जस्तै सामाजिक सञ्जाल मार्फत हेरिरहनु भएको होला, फ्रिक्वेन्सीबाट सुन्ने साथीहरू देशमै विभिन्न ठाउँमा बसेर विभिन्न रेडियोको सहायताबाट सुनिरहनु भएको होला अनि विभिन्न ठाउँमा बसेर अथवा विभिन्न रेडियोहरूमा रहेर टेक्निकल सपोर्टमा रहेर साथ दिइरहनुभएका सम्पूर्ण साथीलाई पनि नमन व्यक्त गर्न चाहन्छु। अब म तपाईँका केही कमेन्टहरू पढ्छु, त्यसपछि गीत तयारी अवस्थामा छ, त्यो गीत पनि म तपाईँलाई सुनाउँछु। आजको लागि मिलन घायल मुटुले पनि अब बज्ने गीत चाहिँ सम्पूर्ण साथीहरूलाई म प्रस्तुत गर्न चाहन्छु। म दोहा कतारबाट म मिलन भन्न लेख्नु भएको छ। जनक राजाले मगरले पनि यतिखेर सम्पूर्ण साथीलाई शुभ बिहानी भन्दै एकदम मिस गरिरहेको जानकारी गराउनु भएको छ। विनिता दाहाल सुवेदीले पनि धनकुटाबाट म पनि सुन्दैछु, सम्पूर्ण साथीलाई मिस गर्न चाहन्छु दादा भन्नुभएको छ। रामलाल सुमन जो हामीलाई निरन्तर सुन्नुहुन्छ, अहिले मलेसियाको पेनाङबाट अब बज्ने गीत चाहिँ सम्झनु पर्दा साथीहरू अप्सरा दाहाल भट्टराई, जमिन्दर बाउको इमान्दार छोरो पवित्रा राई अनिता, मीडिया प्रेमी निर्मला बनेम, अनि त्यसपछि कुर्बान हवारी सर, मनिषा कार्की, घायल अभिरमन सुनवार, मनिषा छेत्री, सम्झना सुनवार, बुद्ध बज्राचार्य दाई, सिम्पल सरिना, अनि अन्जिता मल्ल ठकुरी छेत्री, कुमार पूर्वेली कान्छा, पवन श्रेष्ठ, टीकाराम सुनवार, अनि युक्त प्रसाद श्रेष्ठ, राज घले मगर, अनि माया राई लगायत मिठो सम्झना सबैलाई गर्न चाहन्छु भन्दै अब बज्ने गीत सुनाउन चाहेको भनेर लेख्नु भएको छ। अनि सम्पूर्ण साथीहरूलाई नमस्कार, म इण्डियाको बेंगलोरबाट भन्दै यतिखेर हामीलाई एसएमएस गर्नु भएको छ, परिवर्तन सम्भव छ, हामी पनि सुन्दैछौ, सम्पूर्णलाई नमस्कार भन्दै गगन बैतडीले हामीलाई एसएमएस गर्नुभएको छ। लक्ष्मणचन्द ठकुरीले पनि मजाले कार्यक्रम सुन्दैछु हजुर, सुन्दर सुदूरपश्चिम डडेलधुरा जिल्लाको अजयमेरू गाउँपालिका वडा नम्बर छ राजुल घर भई, अहिले महाराष्ट्र इण्डियाबाट सुन्दै गर्दा सम्पूर्ण साथीलाई मिठो सम्झना, पश्चिम पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण साथीलाई धेरै धेरै माया अनि मिठो सम्झना भनेर लेख्नु भएको छ। त्यस्तै गरी ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, आज जन्मदिन मनाउने रेडियो बैतरेश्वरकी ब्युटिफुल आरजे मनसुन तामाङलाई एकदम सम्झना गर्न चाहन्छु। विराटनगर एसके एफएम तथा मखालु टेलिभिजनकी आरजे विजय सिस्टर करिश्मा कार्की, इटहरीकी बहिनी माया थापा कार्की, इलामकी साली नानी कल्पना घिमिरे, झापाका मीडिया प्रेमी साथी माधव ढुङ्गेल, इलामको साथी सपना योङहाङ इशारा, मोरङको मधुमल्लाकी साथी कला सुब्बालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै

अब बज्ने जुनसुकै भाका उहाँहरूलाई समर्पण गर्दै सुनाउन चाहन्छु भन्नुभएको छ। यहाँलाई पनि मन नमन गर्न चाहन्छु। हामी एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित इन्द्रणीमा राख्दैछौ अर्को गीत। यो गीत सुन्नुहोला, कमेन्ट र एसएमएसहरू गर्दै रहनुहोला। एकैछिन पछि हामी आउँछौं।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला सुनिरहनु भएको छ। हामी देशैभरका रेडियोबाट सँगै रहेका छौं। पूर्व मेची र पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्दा कस्तो लागिरहेको छ? सल्लाह सुझाव र प्रतिक्रिया चाहिँ दिन नभुल्नुहोला। तपाईँको सल्लाह सुझाव प्रतिक्रियाको हामी प्रतीक्षामा छौं। इन्द्रणीको बसाई सुन्दै गर्दा हामीलाई धेरै ठाउँहरूबाट एसएमएसहरू आएका छन्, धेरै ठाउँहरूबाट हामीलाई कमेन्टहरू प्राप्त भएका छन्। यहाँहरू सबैलाई हामी एकदम धन्यवाद दिन चाहन्छौ। तपाईँले यति धेरै माया इन्द्रणीको बसाईलाई दिनुभएको छ र यो मायाप्रति हामी निरन्तर एकदम अनुग्रहित पनि छौं र तपाईँप्रति आभारी पनि छौं। जसरी इन्द्रणीको बसाईलाई माया दिनुभएको छ, कार्यक्रम सुनिदिनुहुन्छ, सल्लाह सुझाव दिनुहुन्छ, अनि आफूलाई मनपर्ने भाकाहरू पनि रोज्न सक्नुहुन्छ, होइन? तपाईँले रोजाई मार्फत कमेन्टमा छोडिरहनु भएको छ, यसको लागि पनि म यहाँहरू सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र आजको कार्यक्रमलाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रायोजन गरेको जानकारी त मैले यहाँलाई गराइनिरहेको छु। र भर्खरै हामीले निस्टोरेबलको यो गीत सुनायौं, जहाँ सरोज लामिछाने, स्मृति गौतमको आवाज रहेको छ। र यो गीत सुनिसकेपछि पक्कै पनि तपाईँलाई मनपर्ने गीतहरू नै सुनाउने क्रम जारी छ। टेक्निकलमा काठमाडौँबाट ईशाले राम्रा राम्रा गीतहरूलाई तयारी अवस्थामा राख्नु भएको छ र कमेन्टसँगै एसएमएससँगै तपाईँका ती लोभलाग्दा तपाईँलाई मनपर्ने गीतहरू पनि हामी इन्द्रणी मार्फत प्रसारण गरिरहेका छौं। हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेरिरहनु भएको छ, सुनिरहनु भएको छ। यतिखेर म टिकटक लाइभमा प्राप्त भएका

परिवारलाई सम्झना गर्न चाहन्छु भन्नुभएको छ। गंगा कार्कीले पनि नमस्कार दाई, म पनि सुन्दैछु, सबैलाई सम्झना भन्नुभएको छ। अतीत अञ्जान राईले पनि कार्यक्रमलाई सुन्दै र हेर्दै यो आत्मीय प्रोग्राममा उही त हो हजुरलाई माया गर्ने कान्छो अतीत अञ्जान राई भन्नुभएको छ। उदयपुरको मान्छे अहिले काठमाडौँबाट सबैलाई सम्झना गर्नुपर्दा चाहिँ उषा किरण मुस्कान बन्तवा अनि मनकुमारी कान्छी कुलुङ, दीपा मगर, कालीकमला लिम्बुनी, मीडिया प्रेमी निर्मला बनेम, राजघले मगर, सोनिम शेर्पा, जेनी लिम्बु अनि मिसिङ रेवतलाई सम्झनु भएको छ, अनि रामलाल साङपाङ, अस्मिता बान्तवा राई, रञ्जना बहेङ राई, अनि पूर्ण बहादुर थुलुङ, राधिका अधिकारी दिदी, पुष्पा अञ्जली राई, सरला राई, दिपेश कार्की, सहयात्री उमेश अञ्जान राई, रीमा थामी, अनि उहाँले पूर्णिमा थुलुङ राई र नाम छुटेका सबैलाई चाहिँ सम्झना भन्न लेख्नुभएको छ। टीकाराम दरलामी मगरले पनि दैलेखबाट हेर्दै र सुन्दै गर्दा सबैलाई सम्झना भन्नुभएको छ। त्यस्तै गरी पदम बहादुर खाती, जो इन्द्रेनलाई असाध्यै माया गर्नुहुन्छ, हेलो दा नमस्कार, आराम सन्चै हुनुहुन्छ, चिया नास्ता खाना भयो होला भन्नुभएको छ, अनि यता पनि सबै ठिकठाक छ, त्यतातिरको कस्तो छ अवस्था, रेडियो काठमाडौँ 92.1 मेगाहर्जको के छ खबर, रेडियो काठमाडौँ परिवर्तन सम्भव छ, म पनि सुन्दै र हेर्दैछु, भारतको महाराष्ट्रबाट पदम बहादुर खाती, सायल गाउँपालिका वडा नम्बर 3 सुदूरपश्चिम 7 नम्बर प्रदेश मेरो घर भन्नुभएको छ, र सबैलाई उहाँले चाहिँ सम्झना गर्न चाहनुभएको छ। कविता नेपालीले पनि सन्चै हुनुहुन्छ, बौद्धबाट हेर्दै र सुन्दैछु, अब बज्ने गीत, घर परिवार, साथी, सम्पूर्ण रेडियो टीमलाई र सबैलाई टेक केयर भन्दै विदा हुन्छु भन्नुभएको छ। निगम बहादुर साउथ भारतको उमरियाबाट हामीलाई सुन्दै हुनुहुन्छ, अनि हर्मलाल धामीले पनि बिथरचेर गाउँपालिका वडा नम्बर 6 घर भई भारतको बेंगलोरबाट हेरिरहेको जानकारी गराउनु भएको छ। बान्तावा जेनु धनकुटाबाट सुन्दै हुनुहुन्छ। नवीन मगरले पनि गुड मर्निङ कैलालीदेखि भन्नुभएको छ। जयन्ती धामीले सुन्दैछु कञ्चनपुरको पुनर्वासबाट, सम्झनु पर्दा हजुर लगायत चिन्ने नचिन्ने सबैलाई मिठो माया र सम्झना गर्न चाहन्छु भनेर भन्नुभएको छ। हामी इन्द्रणीको बसाईमा छौं, आज कमेन्टहरू वाचन गर्दै अगाडि बढ्दै गर्दा यतिखेर इन्द्रणीको बसाईमा अर्को एउटा गीत सुनाउने रहर जागेको छ। मैले यतिखेर पूर्वैमा झ्याल राखे बोलको गीतलाई प्रस्तुत गर्दैछु।

पूर्वैमा झाल राखे यो असाध्य सुमधुर भाका हामीले प्रस्तुत गर्यौं। यो गीतलाई हाम्रो दीपक तिवारीले रोज्नु भएको छ एकदम काठमाडौँबाट। उहाँको घर सिन्धुपाल्चोकको काठमाडौँमा बस्नुहुन्छ। कहिलेकाहीँ गोकर्णेश्वर नगरपालिका वडा नम्बर 5 रहेको विश्रान्ति तरकारी बजारमा भेट हुन्छ। अनि हिजो पनि भन्दै हुनुहुन्थ्यो दीपकले एकदम यो गीत चाहिँ मलाई मनपर्छ, म रेडियो सुनेर बस्ने, तपाईँ गीत प्रस्तुत नगर्ने भन्दै हुनुहुन्थ्यो। दीपकजी आज तपाईँले रोज्नु भएको गीत पनि हामीले सुनाइसकेका छौं। यतिखेर अब उहाँले सम्पूर्ण साथीलाई सम्झना गर्न चाहनुभएको छ। हामी तपाईँका कमेन्टहरू वाचन गर्दै इन्द्रणीको बसाईलाई अगाडि बढ़ाइरहेका छौं र मेचीदेखि महाकालीसम्मबाट हामीलाई इन्द्रणी सुनिरहनु भएको छ। यतिखेर भने पवित्र मगरातीले भोजपुरको चरम्बीबाट म पनि सुन्दैछु हैदाई भन्नुभएको छ। हस् थ्याङ्क यू, यहाँलाई पनि सुनिरहनु भएको छ। अनिश मगरको मैले जानकारी गराइसकेको छु। त्यसपछि यतिखेर कलावती डाङ्गीले सुदूरपश्चिमको डडेलधुरा जिल्लाको परशुरामबाट हामीलाई रेडियो अम्बरगढ़ी मार्फत सुन्दै र हेर्दै भन्नुभएको छ। त्यसपछि हाम्रो एस्टेन क्रिएसन नेपालबाट नमस्ते भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद छ। सम्झना चौला गाईले नमस्कार भाई, अब बज्ने गीत चाहिँ देख्न मन लागेको छैन र घाम अस्ताए जुन पनि उदाए भन्ने गीत बजाइदिनुहोस् न भन्नुभएको छ। यो गीतलाई पनि तयारी अवस्थामा राख्नको लागि मैले ईशालाई अनुरोध गरे। सम्झना चौला गाईले यो गीत चाहिँ सुन्न मन लाग्यो भन्न हामीलाई कमेन्ट मार्फत लेख्नु भएको छ। सर म रोमानियाबाट हेरिरहेछु, मेरो घर प्युठान हो, म कमल बस्नेत भन्न लेख्नु भएको छ। कमलजी तपाईँलाई पनि धन्यवाद छ। शिव केसीले पनि म चाहिँ शिवराम खत्री, अहिले म रोमानियाबाटै सुन्दैछु भन्न लेख्नु भएको छ। एमलाल अरियालले पनि सबैलाई सम्झना। जीवन मोक्तानले पनि हामीलाई सुन्दै हुनुहुन्छ। अरविन्द छेत्रीले पनि सुन्दै हुनुहुन्छ। नवराज गजुरेल निराश केवलपुर 2 धादिङ दोहा कतारबाट अहिले सुन्दै र हेर्दै तेरी कसम वाउ यो नामबाट हामीलाई भोजपुरबाट सुन्दै हुनुहुन्छ। दीपक रेग्मीजी नमस्कार, म पनि सुन्दैछु भन्नुभएको छ। अविरल दीपले पनि चन्द्र सर रेडियोलाई शुभकामना छ, राम्रा कार्यक्रम प्रस्तुत गर्नुहोस् भन्नुभएको छ। हामीलाई निरन्तर सुन्ने पुरानो मित्र नेस्मा खकुरेलले पनि इन्द्रणीको बसाईलाई सुनेर मेरो नामसँग चिर परिचित रहनुभएका रेडियो प्रेमील मनहरूलाई नमन भन्न लेख्नु भएको छ। मुस्कानजी डडेधुराको भागेश्वर 4 केशव भण्डारी मुस्कान भन्न लेख्नु भएको छ। प्रेमराज दाहाल जो इन्द्रलाई सधैँ माया गर्नुहुन्छ, आज त अति ढिला भए पनि अरूण एफएम मार्फत सुनिरहेको छु, सबैलाई सम्झना र मिठो माया भन्दै चैनपुरबाट रेडियो सुन्दै घर चाहिँ उहाँको मादी भन्न लेख्नु भएको छ। सुन्दैछु है यता डडेलधुराको भागेश्वरबाट मुस्कानजी, तपाईँको मैले भनिसकेको छु। त्यसपछि सबिन तामाङले पनि काठमाडौँको म चाहिँ सुन्दैछु दाई भन्न लेख्नु भएको छ काठमाडौँबाट रेडियोलाई सम्झना। प्रेम गुरूङले पनि सामाखोशीबाट सुन्दै हुनुहुन्छ। अनि मनजित सुनारले सबैलाई सम्झना। नितुले पनि सुनिरहनु भएको छ। अनि यतिखेर भने हामीलाई चाहिँ सुनिरहनु भएको छ एकदम नमस्कार छ। पम्फा कडेलले पनि सुन्दै हुनुहुन्छ जो लोकदोहोरी गायिका हुनुहुन्छ। अनि दिप्सन दिव्यानी श्रेष्ठले पनि सुनेर साथ दिइरहेको छु। सुनिता कुमारले पनि सुनेर साथ दिइरहेको छु। विमला जोशी बजाङ घर भई अहिले किर्तिपुर काठमाडौँबाट सुन्दै हुनुहुन्छ। अस्मिता बस्नेत पुरानो मित्र सुन्दै हुनुहुन्छ। सुन्दैछु बारा जिल्लाबाट काठमाडौँमा मम्मी बाबा र अस्ट्रेलियाको दाई भाउजूलाई सम्झना भन्दै निस्माले सम्झना गर्न चाहनुभएको छ। त्यस्तै गरी अर्को साथी हुनुहुन्छ, उहाँ चाहिँ हेमन्तजी हुनुहुन्छ। सविता भट्टले नमस्कार, म पनि हेरिरहेको छु। सविता भट्ट मैना सुगा, एकदम खुशी लाग्छ यहाँहरू जस्ता साथीहरू, पुराना साथीहरू आउँदा। अस्ति एक दिन सनपरी पनि आउनु भएको थियो, म खाना खाँदैछु टेलिफोन गर्न पाइन भन्नुभएको थियो है। आज सनपरी कता हुनुहुन्छ सम्झिएका छौं। धेरै समयपछि हजुरलाई देख्न पाइयो, खुशी लाग्यो भनेर सविता भट्ट मैनाले लेख्नु भएको छ। हेमन्तले पनि सबैलाई सम्झना गर्दै अब बज्ने गीत भन्नुभएको छ। त्यसपछि कुन ठाउँदेखि सर हजुर भन्नुभएको छ हेमन्तजीले, हामी काठमाडौँबाट बोलिरहेका छौं, रेडियो काठमाडौँ 92.1 प्रसारण भइरहँदा देशैभरका रेडियोबाट इन्द्रणी प्रसारण हुन्छ, तपाईँलाई जहाँ पाए पर्छ ती ठाउँहरूबाट सुन्न सक्नुहुन्छ। यतिखेर हाम्रो सानीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी गरेको अवस्था छ। मधु थापाले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ, यहाँलाई पनि म नमन गर्न चाहन्छु। त्यस्तै गरी इनबक्स हामीलाई 98 41 43 42 72 मा पनि एसएमएस गर्न सक्नुहुन्छ। यहाँ पनि हामीलाई एसएमएसहरू प्राप्त भएको छ र तपाईँ जुन ठाउँमा बस्नुहुन्छ ती ठाउँहरूमा इन्टरनेटको पहुँच छैन, तपाईँलाई इनबक्स गर्न मन छ र आफ्नो नाम आओस् भन्ने चाहनुहुन्छ भने 98 41 43 42 72 मा तपाईँले एसएमएस गर्न सक्नुहुन्छ, जुन एसएमएस मलाई सिधै प्राप्त हुन्छ।
किमालुङबाट चामलिङ निर्मला राई, अरूण एफएमबाट इन्द्रले सुन्दैछु भन्नुभएको छ। अनि मेनुका गुरूङले पनि सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउन चाहन्छु भन्न सामा खुशीबाट भन्नुभएको छ। इनबक्समा पपुलर विमलराज जोशीको पनि एसएमएस आएछ, मैले त तपाईँको एसएमएस पढिसकेको थिएँ, खैर केही छैन। किर्तिपुरबाट उहाँले सबैलाई सम्झना र सुशीला खनालको लागि अब बज्ने गीत चाहिँ सुनाउन चाहन्छु भन्न लेख्नु भएको छ, यहाँलाई पनि नमन छ। तपाईँ पनि यसरी नै एसएमएस गर्न चाहनुहुन्छ भने हामीलाई एसएमएस गर्न सक्नुहुन्छ, हामी आउँछौ। यतिखेर एक्सट्रिम इनर्जी ड्रिङ्कद्वारा प्रायोजित बसाईमा राख्दैछौ अर्को एउटा सुमधुर गीतलाई।

हिमाल सेतै छ हाँस्ने बोल्ने हजारौं भए पनि सानो यो मन चाहिँ मेरो त्यतै छ। यो असाध्य समधुर विमला छेत्री विष्णुमाझीको आवाजमा रहेको बहुचर्चित गीतलाई हामीले सुनायौं र यो गीतसँगै एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित बसाईमा यहाँलाई स्वागत छ। हामी इन्द्रणीको बसाईमा छौं। कार्यक्रम सुन्दै गर्दा कस्तो लागिरहेछ? सल्लाह सुझाव प्रतिक्रिया भनी तपाईँले दिन सक्नुहुन्छ, जसका लागि 9841434472 अनि सामाजिक सञ्जाल फेसबुक इनबक्स होइन त्यसपछि मेसेन्जर व्हाट्सएप तपाईँलाई जे सजिलो हुन्छ अथवा टिकटक लाइभ फेसबुक लाइभमा हामी भइरहँदा कमेन्टहरू पनि हामीलाई जानकारी गराउन सक्नुहुन्छ। कार्यक्रमलाई सुन्दै गर्दा धेरै साथीहरूले राम्रो लागेको जानकारी गराउनु भएको छ, यहाँहरू सबैलाई नमन छ। गोपाल त्रिवाले पनि रेडियो काठमाडौँ 92.1 मेगाहर्जबाट सुन्दैछु। दर्शन नमस्कार, के छ सदा झैं? आज पनि इन्द्रणी मजाले घरको काम गर्दै कार्यक्रम सुन्दै अब बज्ने गीत मार्फत सम्झना सन्देश राख्नु पर्दा विशेष गरी दाई हजुरलाई अनि गोपाल तिरुवा भन्दा चिन्ने नचिन्ने सबैलाई सम्झना। मेरो घर भन्नुपर्दा कालीकोट जिल्लाको पाचल झरना गाउँपालिका 9 तिर्खातीमा हो भनेर लेख्नु भएको छ। अनि भावना धामी थापाले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, नमस्कार भन्नुभएको छ। जमुना चौधरीले पनि अब बज्ने गीत सबैको लागि कञ्चनपुरको झलारी अहिले बेंगलोरबाट सुन्दैछु, बेंगलोरबाट भन्नुभएको छ। अनि पूर्णबहादुर मगरले पनि घर मेरो रोल्पा अहिले मलेसियाबाट हेर्दै र सुन्दै सम्झना गर्नुपर्दा सबै सबैलाई भन्नुभएको छ। त्यसपछि अर्को साथी टीकाराम सुनवारले तिनजुरे मिडिया ग्रुपको मेम्बर हुनुहुन्छ, उहाँले सबैलाई सम्झनु भएको छ, हस् धन्यवाद छ। कमला बनेम लिम्बुले पनि हेलो नमस्कार, म कमला सयपत्री मिडिया ग्रुपको मेम्बर काली कमला बनेम लिम्बु ताप्लेजुङ घर भई अहिले चाहिँ चन्द्रमणि दाई म कुवेतबाट सुन्दैछु, राम्रो लाग्छ इन्द्रणी। उहाँले चाहिँ तिलक सपना साम्पाङ राई अनि उदित लाई भन्नुभएको छ, जन्मदिनको धेरै धेरै शुभकामना। आफ्नै आत्मीय साथीहरू निर्मला बनेम, सन्देश गुरूङ, खुशी यमुना विष्ट, अतित रञ्जन राई, कुमार प्रजा, छेम निर्दोष, लक्ष्मी राई, लक्ष्मी छेत्री, रमेश साम्पाहाङ, निशान योङहाङ, रत्नबहादुर थापा, लिम्बु विजय, देवमान देवान, सुरज राई तुम्छा, वसन्त श्रेष्ठ, पूर्वली आकाश राई, हरपल रोशनी, विष्णु खनाल, सचिन नेमुहाङ, कृष्ण तामाङ, शुक्रराज गसाईली, वरूण चञ्चले राई, एबीसी तासपुरिया, नम्रता शेर्पा, ढकाल धर्मराज, विपिन रूमदाली, अन्त्यमा यो कार्यक्रम सुनेर बस्ने सबैलाई भन्नुभएको छ। भरत साउदले पनि दिपाल सिलगढ़ीबाट मजाले सुन्दै हुनुहुन्छ। प्रकाश भट्टले पनि हामीलाई सुदूरपश्चिम धनगढ़ीबाट सुन्दै हुनुहुन्छ। आवाज शेर्पाले पनि भोजपुरको किमालुङबाट सुन्दै हुनुहुन्छ। पश्चिमली डोटेरी लोकेन्द्र कठायतले पनि सबैलाई सम्झना। निरञ्जन नेपालीले पनि हामीलाई सुन्दै रहनु भएको छ। मुस्कान थापा, आशिष किङ धानुकले पनि सुन्दै हुनुहुन्छ। अनि धीरू छेत्रीले पनि गुड मर्निङ, अनि दैला शेर्पाले पनि सबैलाई सम्झना, नमस्ते दाई भन्नुभएको छ। जिज्ञासु जीवनदेखि लिएर ढकाल धर्मराजले सबैलाई सम्झना भनिसक्नु भएको छ। केबी मुस्कान अनि नारायण भण्डारीले पनि हामीलाई सुनिरहनु भएको छ। तारा प्रसाद भण्डारीदेखि लिएर अभागी राई नि योनिसाले पनि सुन्दै हुनुहुन्छ। कविता राई चरम्बीबाट सबैलाई सम्झना भन्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। नवराज जयसी, तारा प्रसाद भण्डारीदेखि लिएर अर्को साथी हुनुहुन्छ, उहाँ चाहिँ हरि विवश घायल हुनुहुन्छ, दोलाखाली कान्छो नवीन खत्रीदेखि सरिता सेन्चुरीले पनि सुन्दै हुनुहुन्छ। अनि अर्को साथी, अब धेरै साथीहरू हुनुहुन्छ, म प्रस्तुत गर्छु तर यतिखेर एउटा गीत राखौं, त्यसपछि हामी आउँछौ। यतिखेर भने तपाईँले रोजाइमा पार्नु भएको थियो नि, सुन्नुहोस् यो गीत।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 0825162010 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र परवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अद्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 भितिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन भाइला
6: लखर लखर कहाँ हिँडिस
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
7: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
9: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा तीन पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानु भावले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578 45226

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। भूकम्प गएको 3 वर्षसम्म पुननिर्माण प्रभावकारी रूपमा अघि नबढ़ेपछि पीड़ित परिवारले गुनासो व्यक्त गरेका छन्। भूकम्पले घर भत्किएपछि आवास विहीन भएका सर्वसाधारणका निजी आवास पुननिर्माणमा स्थानीय सरकार गम्भीर नहुँदा अझै पनि अस्थायी आवासमा बस्नु परेको छ। सरकारको मापदण्ड अनुसार स्थानीय तहले पुननिर्माणको गति नबढ़ाई ढिला सुस्ती गरेपछि टिनको छाना मुनि उनीहरू बस्न बाध्य भएका छन्। पीड़ितका लागि पुननिर्माणको प्रक्रिया स्थानीय तहले अघि बढ़ाउने सरकारवाला निकायसँग समन्वय सहकार्यको काममा व्यस्त व्यवस्था गरिँदा भूकम्प प्रभावित परिवार समस्यामा परेका छन्। स्थानीय सरकारले पूरा गर्नुपर्ने प्रक्रिया समयमै नगरेपछि पुननिर्माणले गति लिन नसकेको हो। सरकारले पुननिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरे पनि स्थानीय सरकारले ढिलासुस्ती गरेपछि प्रभावित अन्यलमा परेका छन्। भेरी नगरपालिका विपद शाखाका प्रमुख एके गौतमका अनुसार भेरी नगरपालिकाले 188 घर पुननिर्माणका लागि पठाएका केही फाइल सरकारको मापदण्डमा नपरेको कारण समस्या भएको छ। लगातारको वर्षा र हावाहुरीका कारण लुम्बिनी प्रदेशका बाँके बर्दिया र पाल्पाको धान बालीमा ठूलो क्षति भएको छ। पाकेर काट्ने बेला भएको धान ढल्नुका साथै कतिपय खेतमा बाढ़ी र डुबान पसेपछि किसान उत्पादन घट्ने चिन्तामा छन्। बाँकेका 8 पालिकामा धान बाली ढलेको, डुबेको र कतिपय स्थानमा हावाहुरीले बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रले बताएको छ। केन्द्रका अनुसार धानसँगै तरकारी खेतीमा समेत क्षति पुगेको छ। यद्यपि क्षतिको एकैन विवरण भने आएको छैन। कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी सुजिता शर्माले जिल्लाका सबै पालिकाबाट धान बालीमा क्षति पुगेको विवरण प्राप्त भएको बताउनुभयो। नेपालगंज 19 मन्नीपुरका किसान हेमराज कादुका अनुसार अधिकांश खेतमा हावाहुरीले धान ढालेको र वर्षाले डुबाएको छ। उहाँले कति धान जोगिने र कति नोक्सान हुने भन्ने अहिले नै भन्न नसकिने अवस्था नरहेको बताउनु भएको छ। बाढ़ी पहिरोका कारण पछिल्लो 4 दिनमा 21 जनाको ज्यान गएको छ। 5 जना अझै बेपत्ता रहेको र 5 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ। प्राधिकरणका अनुसार बाढ़ी र पहिरोका कारण 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले बताएको छ। बागलुङ पर्वत मनाङ पूर्वी नवलप्रासी चितवन पाल्पा र धनुषा लगायतका जिल्ला र आसपासका क्षेत्रमा बाढ़ी कटान र पहिरोले जनधनको क्षति गरेको हो। बागलुङमा मात्रै 10 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता भएका छन्। विभिन्न जिल्लाबाट करिब 2000 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। र सल्यानका विभिन्न पालिकामा फैलिएको स्क्रब टाइफस रोगबाट 355 जना संक्रमित भएका छन्। विशेष गरी दार्मा गाउँपालिकामा आक्रामक रूपमा फैलिएको यस रोगबाट जिल्लाका 6 पालिकाका नागरिक त्रसित भएका हुन्। स्क्रब टाइफसकै जटिलताका कारण दार्मा गाउँपालिकाका 8 जनाले ज्यान गुमाएका छन्। संक्रमणको जानकारी पाए लगत्तै स्वास्थ्य सेवा कार्यालय सल्यानले सम्बन्धित स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य समूह परिचालन गरेको थियो। कार्यालयका अनुसार हालसम्म सरकारी स्वास्थ्य संस्थामा 1709 जनाको स्क्रब टाइफस परीक्षण गर्दा 269 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा रिचालले जानकारी दिनुभएको छ। यस अनुसार सरकारी स्वास्थ्य संस्थामा परीक्षण गरिएका बिरामीमा संक्रमण दर 15.74% रहेको छ। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन बङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-5635-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
5: डाक्टर आउने बारे सूचना
8: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमटी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा
5: डाक्टरद्वारा दिइने सेवाहरू
8: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टिबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
5: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
9: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
10: बिरामी जाँचो निमित्त यही असोज 17 गते शनिबार
11: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
12: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ
13: सम्पर्क फोन नम्बर 98479-57193 र 98182-9098
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
14: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
15: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684
16: यो दाँत दुखेर
17: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
16: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
17: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
16: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
17: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
18: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
19: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
20: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
21: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्हाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
22: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
23: सम्पर्क फोन नम्बर 082-5635-027
24: 98-41-67-46
23: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
0: सीता के भो तिमलाई घुम्सेर बसी छौ
1: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो
0: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आचार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
3: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
6: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
24: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
25: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गो टिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक
6: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा सम्पर्क नम्बर 0825917694 मोबाइल नम्बर 9822877494

0: अंगाउ रेडिस मेरो एभरेस्ट
1: श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
3: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टिरोग निदान उपचार
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
3: सुक्खा आँखा परीक्षण तथा उपचार न्युरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
2: कन्ट्याक्ट लेन्स सेवा
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
2: कृत्रिम आँखा फिटिङ गरिन्छ
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
2: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू अल्छी आँखा उपचार
1: डेढो आँखा उपचार
2: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
3: डबल भिजन उपचार
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
1: फोन नम्बर 9869884602 र 9864883473

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-5364-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 चुलिसपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिचियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
1: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङ में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858 34 9 10।
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
4: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848 26001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्स च्याट, यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म रिय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। थुनिएको मर्स्याङ्दी नदी क्रमशः खुल्दै लमजुङमा बाढ़ीको जोखिम नरहेको प्रशासनको भनाई। बाढ़ीले बन्द भएको कालीगण्डकी एबाट विद्युत उत्पादन शुरू गर्ने तयारी। प्राविधिक टोलीद्वारा आयोजनाको निरीक्षण। सुनको भाव आज एकै दिन 5,000 रूपियाँले घट्यो। तोलाको 2,94,300 रूपियाँमा कारोबार। बेलायतमा रहेको अमेरिकी हवाई अखाड़ा नजिक 5 जना पक्राउ। आतंकवादी गतिविधिको आशंका। र वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान एसियाली खेलकुद क्रिकेटको सेमी फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। अविरल वर्षापछि स्थानीय घट्टे खोलामा आएको लैदो सहितको ढुंगा, गिटी र बालुवा थुप्रिएपछि तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीमा पानीको बहाव क्रमशः खोल्न थालेको छ। नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले मनाङको मर्स्याङ्दी नदीको पानीको बहाव क्रमशः खुल्दै गएको जानकारी दिनुभयो। नदी थुनिएको क्षेत्रमा सड़क सम्पर्क विच्छेद रहेकाले स्कावेटर लगेर पानीको बहावलाई थप सहज बनाउने विषयमा छलफल भइरहेको उहाँको भनाई छ। बाढ़ीका कारण लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा समेत क्षति पुगेको थियो। प्रमुख जिल्ला अधिकारी खनालले मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अझै पनि सतर्क रहन भन्ने आग्रह गर्नुभएको छ। यता लमजुङमा तत्काल बाढ़ीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले अहिले नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। उहाँका अनुसार केही दिन अघि नदीमा पानीको बहाव असार साउनमा आएको बाढ़ी भएरको तुलनामा दोब्बर जस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै गएको छ। कालीगण्डकी नदीमा पानीको बहाव घट्दै गएपछि स्याङ्जाको बेलटारीमा कालीगण्डकी ए जलविद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन फेरि सञ्चालन गर्ने तयारी गरेको छ। 4 दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढ़ेपछि जोखिम हुन नदिन आयोजनाबाट विद्युत उत्पादन बन्द गरिएको थियो। अहिले नदीको जलसतह घट्दै गएपछि आयोजनाले बाढ़ीपछिको अवस्थाको निरीक्षण गरी उत्पादन फेरि सञ्चालन गर्न लागेको छ। कालीगण्डकी ए जलविद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलका अनुसार प्राविधिक टोलीले बाढ़ीपछिको अवस्थाबारे निरीक्षण गरिसकेको छ। उहाँका अनुसार कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढ़ेपछि जोखिम हुन नदिन उत्पादन बन्द गरिएको थियो। बाढ़ीका बेला मिर्मीमा रहेको आयोजनाको बाँधका सबै ढोका खोल्दै पानी नदीमा फालिएको हो। कालीगण्डकी ए जलविद्युत आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुँदै आएको छ। आज एकै दिन सुन तोलामा 5,000 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको 2,94,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 700 रूपियाँले बढ़ेर 2,99,300 रूपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाव पनि तोलामा 145 रूपियाँले घटेर 4,510 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,655 रूपियाँ थियो। अर्थमन्त्री डाक्टर सोनी वाग्ले र एसियाली पूर्वाधार लगानी बैंकी अध्यक्ष जौ जीआई बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंकी अध्यक्ष जीआईलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा एआईआईबीका अध्यक्ष जीआईले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण नेपालले भोग्नु परेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। उहाँले विपदपछिको पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्राकृतिक विपत्तिका बीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश, आर्थिक गणना लगत प्रशोधन प्रक्रिया शुरू लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz एफएमजेल। हामीले थुनिएको मर्स्याङ्दी नदी क्रमशः खुल्दै बाढ़ीले बन्द कालीगण्डकी एबाट विद्युत उत्पादन शुरू गर्ने तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। भोटेकोशी बाढ़ी लगातारको वर्षा र सड़क अवरोधका कारण पोखरामा पर्यटक आगमन ठप्प प्राय भइरहेका बेला पर्यटन क्षेत्र खुला र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश पोखराले दिएको छ। विश्व पर्यटन दिवसका अवसरमा पोखराको लेक साइडमा आयोजित मिनी सड़क महोत्सव मार्फत पर्यटन व्यवसायीले प्रतिकूल परिस्थितिका बावजूद पोखराका पर्यटकीय गतिविधि सञ्चालनमा रहेको सन्देश दिएका छन्। रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेवान पोखराले आयोजना गरेको महोत्सवमा पोखराको मौलिक संस्कृति, स्थानीय कला, खानाका परिकार तथा आतिथ्य प्रस्तुत गरिएको छ। यसैबीच पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपतकालीन शीघ्र उद्धारका लागि उच्च क्षमताको जेटस्की उद्धार बोट डुंगा सञ्चालनमा ल्याइएको छ। फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपतकालीन अवस्थामा छिटो उद्धार गर्ने उद्देश्यले हिजोदेखि सञ्चालनमा ल्याएको बोट प्रति घण्टा 105 किलोमिटर गतिमा सञ्चालन हुन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत संशोधन प्रक्रिया धमाधम अघि बढ़ाएको छ। गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले प्रविष्ट गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अंकलाई सच्याएर गुणस्तर सुनिश्चित गर्ने जानकारी दिनुभयो। लगत संशोधन प्रक्रियालाई अत्यन्त महत्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइएको छ। संकलन गरिएको तथ्याङ्कलाई सही परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ। अब विदेशको खबर। बेलायतको ग्लस्टर शहरमा रहेको अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको आरएफएफएफ फियरफोर्ड हवाई अखाडातर्फ जाँदै गरेका 5 जनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकामाथि विस्फोटक पदार्थ सम्बन्धी अपराध र आतंकवादी कार्यको तयारी रहेको आशंकामा अनुसन्धान अगाडि बढ़ाएको बीबीसीले जनाएको छ। हिजो स्थानीय समयअनुसार 1 बजेतिर प्रहरीले ठूलो घटनाको घोषणा गर्दै हवाई अखाड़ा नजिकका बेलफर्ड गाउँ वरपरका दर्जनौ घर खाली गराएको थियो। पक्राउ परेकाहरूलाई शुरूमा विस्फोटक पदार्थ सम्बन्धी अपराधको आशंकामा नियन्त्रणमा लियो, पछि उनीहरूलाई आतंकवादी कार्यको तयारी गरेको आशंकामा फेरि पक्राउ गरेर त्यहाँको प्रहरी पक्राउ गरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान सिधै सेमिफाइनलमा पुगेका छन्। प्रतियोगितामा आजको पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङसँग र दोस्रो क्वार्टर फाइनलमा भारतले अफगानिस्तानसँग खेल्ने तालिका थियो, तर वर्षाका कारण टस समेत हुन नसकेपछि भारत र पाकिस्तान आईसीसी वरियताका आधारमा अन्तिम 4 पुगेका हुन्। यसैबीच भोलि बिहान 5:45 हुने नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनलमा पनि वर्षाको सम्भावना छ। यो खेल पनि वर्षाका कारण रद्द भएमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। यस्तै चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बंगलादेश र मलेसिया खेल्दैछन्। प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानलाई हराएर समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। थुनिएको मर्स्याङ्दी नदी क्रमशः खुल्दै लमजुङमा बाढ़ीको जोखिम नरहेको प्रशासनको भनाई। बाढ़ीले बन्द भएको कालीगण्डकी एबाट विद्युत उत्पादन शुरू गर्ने तयारी। प्राविधिक टोलीद्वारा आयोजनाको निरीक्षण। सुनको भाव आज एकै दिन 5,000 रूपियाँले घट्यो। तोलाको 2,94,300 रूपियाँमा कारोबार। बेलायतमा रहेको अमेरिकी हवाई अखाड़ा नजिक 5 जना पक्राउ। आतंकवादी गतिविधिको आशंका। र वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान एसियाली खेलकुद क्रिकेटको सेमी फाइनलमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हारजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 0825 60 434 र 0825 60 138।
11: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
12: न्युरो रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
13: वरिष्ठ न्यूरो फिजिक्सियन डाक्टर सन्दीप कुमार जयसवाल अब हरेक महिनाको दोस्रो शुक्रबार दिव्य फार्मेसी घोराई दाङमा।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: टाउको दुखाई,
12: चक्कर लाग्ने, बेहोस हुने,
13: प्यारालाइसिस, पक्षघात,
12: मिर्गी रोग, छारे रोग,
13: इन्सिफलाइटिस, मेनेन्जाइटिस भएको,
12: पार्किन्सन रोग,
13: इइजी, इएमजी, एनसीभी गराउनु पर्ने अवस्थामा,
12: नसा च्यापिएको,
13: स्मरण शक्ति कम हुने,
12: मस्तिष्कघात, स्ट्रोक र न्युरोलोजिकल जटिलता भएका बिरामीले पनि तुरन्त सम्पर्क गर्नुहोला।
13: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
12: डाक्टर आउने समय यही असोज 16 गते शुक्रबार।
13: सम्पर्क फोन नम्बर 0825904 10, 98478 28913।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908 47, 0825908 47।
16: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
17: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
18: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
17: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
18: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684।
19: डाक्टर आउने बारे सूचना।
20: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
19: डाक्टरद्वारा दिइने सेवाहरू
20: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
19: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
21: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
22: बिरामी जाँचो निमिति यही असो 17 गते शनिबार
23: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
24: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ।
25: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: 火星文。
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम ट्रिपिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082584 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478263।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तिनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: का हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-707।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलईडी टिभी किन्न जाने?
7: जान्न।
6: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: साथै भन्दिनौ।
7: आई लभ यू पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: फोन नम्बर
7: 082-5627-452
6: 082-5627-452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो। टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक।
3: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-7994, मोबाइल नम्बर 98-22-87-74-94।

0: गंगा उदय दे मेरो एवरेस्ट
1: मध्य पश्चिम जांच चेक यति बेला दिउँसोको एक बजेको छ।

दिवसो 1 बजे को मध्यपश्चिम हाइलाइट्स बाट देवा भसालको नमस्कार। गत बिहिबारदेखि दाङसहित देशभर बन्द भएका विद्यालयहरू आजदेखि खुलेका छन्। मौसममा क्रमिक सुधार हुँदै गएपछि आजदेखि विद्यालयहरू सञ्चालनमा आएका छन्। भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै गत बिहिबारदेखि विद्यालय बन्द भएका थिए। लगातार 4 दिन बन्दसम्म बन्द भएका विद्यालयहरूमा आजदेखि पठन पाठन शुरू गरिएको छ। सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा दाङमा मौसममा क्रमिक सुधार हुँदै गएपछि सवारी साधनको पनि आवागमन खुल्ला गर्ने गरिएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङले आइतबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण सवारी साधनको पूर्ण रूपमा आवागमन खुल्ला गरिएको जनाएको छ। प्रशासनले वर्षातका कारण जोखिम भएका मुख्य सड़क खण्ड तथा सहायक सड़क खण्डमा गत शुक्रबारदेखि सवारी आवागमन रोक लगाएको थियो। मौसममा सुधार हुँदै गएको र सड़कको जोखिम समेतलाई मध्यनजर गर्दै सवारी आवागमन खुल्ला गरिएको प्रशासनले जनाएको छ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले भोटेकोशी बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गरेको छ। संस्थाले 2,51,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोपबाट उद्धार कोषमा सहयोग गरेको हो। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि संस्थाले उक्त रकम प्रदान गरेको हो। विपदको यो घड़ीमा देशका नागरिकहरूलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको संस्थाका पदाधिकारीहरूले बताएका छन्। प्राकृतिक विपत्तिले निम्त्याएको यो संकटको घटीमा भोटेकोशीका पीड़ित दाजुभाइ तथा दिदीबहिनीहरूको घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भनेर संस्थाको तर्फबाट यो सहयोग गरिएको संस्थाका अध्यक्ष एमकान्त भण्डारीले बताउनुभयो। बाढ़ी पहिरोका कारण ठूलो जनधनको क्षति बेहोर्नु परेका भोटेकोशी क्षेत्रका नागरिकहरूलाई तत्कालीन राहत पुगोस् भनी कार्य समितिको निर्णय बमोजिम 2,71,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको संस्थाका कोषाध्यक्ष भोला प्रसाद थापाले जानकारी दिनुभयो। तुलसीपुर खानेपानी संस्थाले यसअघि पनि विभिन्न स्थानीय तथा राष्ट्रिय विपदका समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ। नेपालगंज पर्यटन परिषदको प्रथम साधारण सभा तथा अधिवेशनबाट नेपालगंजका वरिष्ठ पर्यटन व्यवसायी केशव नेउपानीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। परिषदको विधान 2083 नियम 16 बमोजिम 7 सदस्यीय नयाँ कार्य समिति विरोध चयन गरिएको निर्वाचन अधिकृत अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा नाटा बाकेका अध्यक्ष डिल्लीराज रेग्मी, महासचिवमा होटल व्यवसाय संघ बाकेका अध्यक्ष भीमलाल कडेल र कोषाध्यक्षमा एकराज पाण्डे चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा निशा वाग्ले, भागीराम ओली र सूरज बहादुर भण्डारी चयन हुनुभएको निर्वाचन अधिकृत गौतमले बताउनुभयो। उहाँका अनुसार उम्मेद्वारी दर्ताका क्रममा परिषदका 7 पदका लागि तोकिएको संख्या अनुसार नै उम्मेद्वारी परेकाले सबै पदमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो। पश्चिम नेपालमा पर्यटन क्षेत्रको प्रवर्धन, विकास र संरक्षण गर्नुका साथै पर्यटन व्यवसायसँग सम्बन्धित सरकारवाला बीच सहकार्य र समन्वय गर्ने उद्देश्यले नेपालगंज पर्यटन परिषदको गठन गरिएको हो। र कालीकोटमा बाल विवाह रोकथामका प्रयास गर्दा पनि नरोकिएपछि चुनौती थपिएको छ। कानूनी रूपमा बाल विवाहलाई अपराधका रूपमा व्याख्या गरे पनि समाजमा बाल विवाहको दर घट्नुको सट्टा बढ़िरहेको देखिएको छ। तथ्याङ्कमा घटिएको देखिए पनि समाजमा लुकीछिपी हुने बाल विवाहले सामाजिक अभियन्ता समेत निराश हुँदै गएका छन्। बाल विवाह विरूद्धको अभियानमा लामो समय काम गरेका सरस्वती माध्यमिक विद्यालय भिटाका शिक्षक
कटक बहादुर बमले रोक्ने प्रयास जति गरे पनि बाल विवाह रोक्न नसकिएको बताउनुभयो। कालीकोट जिल्लामा बाल विवाह विरूद्धको अभियानमा विभिन्न गैर सरकारी संस्था कार्यरत रहेका छन्। उनीहरूले बाल विवाह रोक्ने धेरै प्रयास गरेका भए पनि गाउँमा सचेतीकरणका कार्यक्रमदेखि प्रहरीलाई तालिम, संयुक्त अभियान, सड़क नाटक, बाल विवाहले पार्ने असरबारे तयार पारेका भिडियो डकुमेन्ट्री आदि बनाएर देखाए पनि समाजमा बाल विवाह रोकिनुको सट्टा झन बढ़िरहेको आभास हुन थालिएको छ। जिल्ला समन्वय प्रमुख धनजित शाहीले सबै स्थानीय तहका प्रमुखलाई यस विषयमा प्रभावकारी कार्यक्रम चलाउन आग्रह गर्नेदेखि गाउँमा आफै पनि सचेतीकरण गर्न जाने गरेको बताउनु भएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइभाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
6: प्रोप्रेटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98-4-78-27-977
7: र 98-5-78-30-6-89।
8: के तपाईँलाई पायल फुस्दा फिसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
9: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98-4-71-93-944, 98-4-71-93-944।

0: अंगाउ रेडिस मेरो एभरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-023।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: हजुर गजबको अफर आयो, हजुर गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, शेयर गर्नु, 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्।
4: संचालक नरेश कुमार श्रेष्ठ।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: But that was just the beginning. The real game begins now.
4: VFX सिनेमाज घोराई 10 चौडीकुला दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
3: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति।
4: जदौ
5: रागले बोल्यो जातको चलना पानी हातको
4: बाइक एउटा
6: मलाई मेरी छोरी फूल जस्तै लाग्छ। आजदेखि हजुरको शिरमा सिउरी दिएछ।
4: साथै हिन्दी कथानाक चलचित्र पैराडाइज पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
7: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा। ये क्रोधित हुए उन कौओं की कहानी है।
8: सूर्य को विकिरण बढ़ते आंखा कमजोर होते ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाइफ।
1: The real game begins now.
2: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
3: उसको निधारमा शान्ति छ, तर उसको आँखाभित्र लुकेको छ विनाशको शक्ति।
2: साथै नेपाली कथानायक चलचित्र बाहेक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
4: जस्तो नलायक छोराई संसारमा फसेको पनि नहोस्।
5: होइन भाइला,
6: लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
9: मध्य पश्चिम जाङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार भुडा आमा घरको नमस्कार। हावाहुरीले सल्यानमा फलफूल तरकारी खेती तथा रूख बिरूवामा ठूलो क्षति गरेको छ। शनिबार आएको तीव्र गतिको हावाहुरीले जिल्लाका विभिन्न क्षेत्रमा लटरम्म फलेका सुन्तला, टिमुर, रिठा लगायतका फलफूलका दाना छार्नुका साथै तरकारी र मकै बालीमा समेत क्षति पुगेको हो। हावाहुरीका कारण छत्रेश्वरी, त्रिवेणी, बनगाड, कुबिन्डे, बागचौर र कपुरकोट लगायतका क्षेत्रमा व्यावसायिक खेती प्रभावित भएको किसानले बताएका छन्। छत्रेश्वरी गाउँपालिका 2 मात्र लाखौं रूपियाँ मूल्य बराबरका सुन्तला हावाहुरीले झारेको स्थानीय विजय कुमार घरतीले बताउनुभयो। उहाँका अनुसार सुन्तला सहित अन्य फलफूल र मकै बालीमा समेत ठूलो क्षति पुगेको छ। बनगाड कुबिन्डे नगरपालिकाको माझकाँडा, त्रिवेणी गाउँपालिकाको फालाबाङ लगायत क्षेत्रमा पनि सुन्तला र टिम्बरमा क्षति पुगेको छ। कपुरकोटमा पनि तरकारी तथा फलफूल खेतीमा व्यापक क्षति पुगेको छ। कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनका अनुसार केही घर, गोठ र विद्यालयका छाना उडाउनुका साथै विभिन्न सामुदायिक वनमा हजारौं सल्लाका बिरूवा ढलेका छन्। बागचौर नगरपालिका प्रमुख जनक राज गौतमले किसानबाट क्षतिको विवरण प्राप्त हुन थालेको भन्दै सबै क्षेत्रको क्षति विवरण संकलन गरिने बताउनुभयो। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण सोमबार बिहान 11 बजेसम्म 1454 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 236 जना, नुवाकोटमा 204, धादिङमा 72, चितवनमा 369, गोर्खामा 79, तनहुमा 38, नवलपरासी पूर्वमा 232 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1452 जनाको शव फेला परेको हो। साथै 2 जनाको काठमाण्डुमा उपचारको क्रममा मृत्यु भएको हो। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1334 वटा शव माटोमुनि सुरक्षित राखी व्यवस्थान गरिएको छ। शव पहिचानका लागि मृतकका 1330 र आफन्तका 2061 गरी कुल 3391 वटा डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1421 वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। हालसम्म बेपत्ता भएका 4718 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा 1283 जना व्यक्तिलाई राखिएको छ। गत बिहिबारदेखि दाङसहित देशभर बन्द भएका विद्यालयहरू आजदेखि खुलेका छन्। मौसममा क्रमिक सुधार हुँदै गएपछि आजदेखि विद्यालयहरू सञ्चालनमा आएका हुन्। भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै गत बिहिबारदेखि विद्यालय बन्द भएका थिए। लगातार 4 दिनसम्म बन्द भएका विद्यालयमा आजदेखि पठन पाठन शुरू भएका छन्। सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा दाङमा सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको छ। मौसममा क्रमिक सुधार हुँदै गएपछि सवारी साधनको आवागमन खुल्ला गर्ने निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय दाङले आइतबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण सवारी साधनको पूर्ण रूपमा आवागमन खुल्ला गरिएको जनाएको छ। प्रशासनले वर्षातका कारण जोखिम भएका मुख्य सड़क खण्ड तथा सहायक सड़क खण्डमा गत शुक्रबारदेखि सवारी आवागमनमा रोक लगाएको थियो। मौसममा सुधार हुँदै गएको र सड़कको जोखिम समेत मध्यनजर गर्दै सवारी आवागमन खुल्ला गरिएको प्रशासनले जनाएको छ। र तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले भोटेकोशी बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गरेको छ। संस्थाले 2,51,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि संस्थाले उक्त रकम प्रदान गरेको हो। विपदको यो घड़ीमा देशका नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको संस्थाका पदाधिकारीहरूले बताएका छन्। प्राकृतिक विपत्तिले निम्त्याएको यो संकटको घड़ीमा भोटेकोशीका पीड़ित दाजुभाइ तथा दिदीबहिनीहरूको घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भनेर संस्थाको तर्फबाट यो सहयोग गरिएको संस्थाका अध्यक्ष एम कान्त भण्डारीले बताउनुभयो। बाढ़ी पहिरोका कारण ठूलो जनधनको क्षति बेहोर्नु परेका भोटेकोशी क्षेत्रका नागरिकहरूलाई
तत्कालीन राहत पुगोस् भनी कार्य समितिको निर्णय बमोजिम 2,71,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको संस्थाका कोषाध्यक्ष भोला प्रसाद थापाले बताउनुभयो। तुलसीपुर खानेपानी संस्थाले यसअघि पनि विभिन्न स्थानीय तथा राष्ट्रिय विपदका समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको छ। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: छकत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-065-23।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-03 र 98-29-54-555।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
13: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको? के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
13: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
13: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
14: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।

0: पक्का सफल रेफरल मा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाया नेट अब सबै कनेक्टेड
1: हीरा काटने हीरे मारा के
2: नमस्ते म रामकृष्ण ढकाल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि पर्यो नि
1: पाइनि भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनाव मा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथी को बिहे मा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
6: बालबालिकाको न्यूरो सर्जरी
7: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
6: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
6: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
8: खुशीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
10: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
13: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
13: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जान त धेरै ठाउँ गाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
15: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
16: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
19: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
17: दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9558745226।
20: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, शेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
21: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम ट्रान्स च्याट यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्व प्रधान न्यायाधीश जबरालाई बिना कारण पक्राउ गरेको भन्दै विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध। जीएनजीको बदनाम नगर्न चेतावनी, राष्ट्रपतिका सांसद मौन। चाडपर्वमा यात्रुको शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म चाडपर्वमा भाड़ा नबढ़ाउने यात्रा व्यवसायीको प्रतिबद्धता। हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। अमेरिका इरान तनाव बढ़ेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़्यो, विश्व बजारमा दबाव। रसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलंका बीचको खेल वर्षाले विथुल हुने चिन्ता। नेपाल खबरमा अब पूरा खबर। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसदमा सरकारसँग जवाफ मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले सरकारले कानून, विधि र विधिको शासनको उल्लंघन गरेको आरोप लगाए। बैठकमा एमालेका प्रमुख सचेतक एन बहादुर महरले बिना कुनै कसुर र अभियोग पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको दावी गर्दै सरकारले कानून र विधिको शासनको उल्लंघन गरिरहेको बताउनुभयो। जेएनजी पुस्ताको नाम जोडेर सरकारले सुरक्षा थ्रेट देखाएको भन्दै महरले निन्दा गर्नुभयो। यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले मध्यरातमा गरेको यो कदमलाई स्टन्ट बाजीको संज्ञा दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जबरा पक्राउको घटना केटाकेटी खेले जस्तो भएको टिप्पणी गर्नुभयो। राप्रपाका सांसद भरत गिरीले मानव अधिकार कर्मीले समेत भेट्न नदिएको प्रति आपत्ति जनाउँदै सरकारले बाटो बिराइरहेको बताउनुभयो। प्रहरले शनिबार राति 12:30 बजे महाराजगंजमा रहेको निवासबाट पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको थियो। 12 घण्टापछि जबरालाई छाडेको प्रहरले सुरक्षा चुनौतीका कारण प्रहरी कार्यालय लगेको बताएको छ। तर सुरक्षा चुनौती रोक्न काम भयो भन्ने बारे प्रहरी वा सरकारले अहिलेसम्म आधिकारिक रूपमा केही भनेको छैन। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालले आफ्नो र परिवारको सुरक्षाको माग गर्दै उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको छ। उहाँका छोरा सचिन्द्र शमशेर जबरालले हस्ताक्षर गरी दर्ता गराउनु भएको निवेदनमा विगतमा सम्पादन गरेका न्यायिक निर्णय र सामाजिक सञ्जालमा उठेका सुरक्षा सम्बन्धी विषयले आफूमाथि गम्भीर असुरक्षा महसुस भएको उल्लेख गरेको छ। प्रहरीले निवेदन प्राप्त भएको र अहिले उहाँ घरमै प्रहरी निगरानीमा रहनु भएको जनाएको छ। दशैं तिहार र छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढ़ी पहिरोले अवरूद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै संचालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र बीपी राजमार्गलाई दशैं अगावै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ। छलफलका क्रममा सांसदहरूले मौसमी योजनामा मात्र सीमित नभई दिगो यातायात पुनर्स्थापना गर्नुपर्ने, बस पार्क बाहिरबाट जथाभावी यात्रु चढ़ाउने प्रवृत्ति रोक्नुपर्ने, राजधानी काठमाडौँका प्रमुख सड़कमा ट्राफिक पूर्वाधार चुस्त बनाउनु पर्नेमा जोड़ दिएका छन्। सांसद राजुनाथ पाण्डेले निर्णयहरू कार्यान्वयन नभए संसदीय समिति आफै अनुगमनमा निस्कने चेतावनी दिनुभयो। यस्तै बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद छिटौलाले इन्धनको मूल्य नबढ़ेसम्म चाडपर्वमा भाड़ा नबढ़ाउने प्रतिबद्धता जनाउनुभयो। नेपाल प्रहरीका डीएसपी सुनिल जंगशाहले यात्रु ठगी रोक्न प्रमुख नाकाहरूमा यात्रु सहायता कक्ष स्थापना गर्ने र कलंकी नागढुङ्गा खण्डको जाम हटाउन विशेष प्रहरी परिचालन गर्ने जानकारी दिनुभयो। मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये थप 2 जनाको शव भेटिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीए को उद्धार टोलीले आज वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला पारेको हो। हिजो छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो। यससँगै हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या चारजना पुगेको छ। एनएनएमजीएका अनुसार अझै बाह्रजना हराइरहेका छन्। हिमलुङ हिम पहिरो क्षेत्रमा आज पनि खोजी अभियानलाई निरन्तरता दिइरहेको एनएनएमजीएका अध्यक्ष तुलसिन गुरूङले जानकारी दिनुभयो। बाढ़ी र पहिरोका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा 1400 मेगावाट भन्दा बढ़ी बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ। पछिल्लो वर्षा र बाढ़ीले 1000 मेगावाट भन्दा धेरै बिजुलीको उत्पादन र प्रसारण अवरूद्ध बनाएको हो भने यसअघि भदौ 10 गतेको भटेकोशी बाढ़ीका कारण 431 मेगावाट बिजुली राष्ट्रिय प्रणालीबाट टुटेको थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो वर्षापछि उत्पन्न विपदले दानाकुसमा 220 केभी प्रसारण लाइनका दुईवटा टावरमा बाढ़ीले क्षति पुर्याएपछि कालीगण्डकी करिडोरका 7 भन्दा बढ़ी आयोजनाबाट उत्पादन हुने 370 मेगावाट विद्युत रोकिएको छ। यस्तै मर्स्याङदी करिडोर आयोजनाहरू र 40 मेगावाटको राहु घाट जलविद्युत आयोजनाको स्विच रियाक्टमा पनि बाढ़ीले क्षति पुर्याएको छ। उत्पादनमा ठूलो गिरावट आए पनि आउँदो दशैं तिहारमा लोडसेडिङको जोखिम भने नरहेको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले प्रसारण लाइनमा झण्डै 2500 मेगावाट विद्युत छ, जुन स्थानीय माग धन्न पर्याप्त छ। चाडपर्वका बेला उद्योग धन्दा बन्द हुने भएकाले माग अझ घट्छ। रुद्ध प्रसारण लाइन र टावरको मरमतमा विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकहरूको संस्था इपान मिलेर तीव्र गतिमा काम गरिरहेका छन्। टावर मरमतका लागि 8-10 दिन लाग्ने अनुमान छ। अरू साना क्षति भएका आयोजनाहरू दशैं अघि नै पुनः संचारमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। ग्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन घर बरसिन उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाने लकी ड्रॉ कूपन अनि पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाने एक जोड़ी को लागि बाली टूर यूरो पेंट घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहपथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू बिजुलीको करेन्ट लागेर ज्यान गुमाएकी काभ्रेको भुम्लु गाउँपालिका साथ फलाटेकी 45 वर्षीय देवी उप्रेतीको परिवारलाई नेपाल विद्युत प्राधिकरणले 10 लाख रूपियाँ क्षतिपूर्ति उपलब्ध गराएको छ गएको साउन 7 गते भुम्लु 8 डाँडा थोक तल्लो टारमा विद्युत पोल अड्याउन राखेको स्टे वायरमा प्रवाह भएको करेन्ट लागेर उहाँको घटनास्थलमै ज्यान गएको थियो स्थानीय बजारमा दूध पुर्याउन जाने क्रममा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा पुग्दा उहाँको ज्यान घटनापछि जिल्ला समन्वय समिति जिल्ला प्रशासन कार्यालय नेपाल विद्युत प्राधिकरण र पीड़ित परिवारलाई 10 लाख रूपियाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। अब विदेशको खबर अमेरिका र इरान बीचको तनाव पुनः बढ़ेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ। इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि तेलको मूल्य बढ़ेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1.8% बढ़ेर प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगेको छ। गएको हप्ता संयुक्त राष्ट्रसंघको महासभामा इरानले 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो। प्रस्ताव स्वीकार भएमा रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्ग खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्ति हुने अपेक्षा थियो। तर व्हाइट हाउस बाहिर संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभयो। हर्मुज जलमार्ग खोल्ने इरानले रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा हुनुपर्ने तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य हुनुपर्ने शर्त राखेको छ। यद्यपि राष्ट्रपति ट्रम्पले दुई देशबीच पुनः वार्ता शुरू हुने संकेत दिनुभएको छ। अमेरिकी संचार माध्यमका अनुसार दुवै देशबीच आजदेखि अप्रत्यक्ष वार्ता हुने सम्भावना रहेको छ। इरानको प्रस्ताव सार्वजनिक भएपछि अघिल्लो शुक्रबार कच्चा तेलको मूल्य 2% बढ़ीले घटेको थियो। तर पछिल्लो अनिश्चितताका कारण तेलको मूल्य फेरि बढ़दा विश्वव्यापी मुद्रास्फीति बढ़ने र विभिन्न देशका शेयर बजारमा नकारात्मक असर पर्ने चिन्ता छाएको छ। अब खेल खबर एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलंकासँग खेल्दैछ। यो खेल भोलि बिहान पाउने 6 बजे करोगी स्पोर्ट्स पार्कमा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलंका बीच 16 वर्षपछि भेट हुन लागेको हो। यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग 2 विकेटले पराजित भएको थियो। यसैबीच भोलि हुने नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना छ। यो खेल वर्षाका कारण हुन नसकेमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ। आज भएको पहिलो र दोस्रो क्वार्टर फाइनल खेल पनि वर्षाका कारण रद्द हुँदा भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा पुगेका छन्। प्रतियोगिताको चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बजे बंगलादेश र मलेसिया बीच खेल हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पूर्व प्रधान न्यायाधीश जबरालाई बिना कारण पक्राउ गरेको भन्दै विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध। जेएनजीको बदनाम नगर्न चेतावनी, राष्ट्रपतिका सांसद भने मौन। चाडपर्वमा यात्रुको शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन। पेट्रोलियम पदार्थको मूल्य नबढ़ेसम्म चाडपर्वमा भाड़ा नबढ़ाउने यातायात व्यवसायीको प्रतिबद्धता। हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो, 12 जना बेपत्ता। अमेरिका इरान तनाव बढ़ेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़्यो, विश्व बजारमा दबाव। र एसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलंका बीचको खेल वर्षाले बिथोलिने चिन्ता।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
5: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
9: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
8: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा,
14: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेसन सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
17: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई। फोन नम्बर 0825362018।
18: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
19: वरिष्ठ पाइल्स, फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्या फार्मेसीमा।
15: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
1: डाक्टरद्वारा दिइने सेवाहरू,
8: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
6: बिना टाका प्रभावकारी उपचार,
15: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
6: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
15: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
6: नोट: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
5: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
19: दिव्य फार्मेसी, कुराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 0825904110, मोबाइल नम्बर 98478829913, 98478826163 र 98095128371।
0: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
15: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
20: हाम्रा सेवाहरू
15: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
20: छाती, दम, निमोनिया, खोकी, छेरो,
15: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
20: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
15: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
21: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
20: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
15: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
20: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
20: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
15: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
20: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
15: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
20: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
22: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
23: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गोटिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक
24: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा सम्पर्क नम्बर 082-585-7694 मोबाइल नम्बर 98227974

0: गंगा रेडियो मेरो एवरेस्ट।
1: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: नमस्कार, आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ।
1: प्राविधिक मित्र सीमा पाण्डेसँगै
0: म शालिकराम चौधरीको तर्फबाट सदाझै आज पनि उपस्थित भइसकेका छौं। लेख बेसीको भाका लिएर आज सोमबारेको बसाईमा छौं। सोमबारेको बसाईमा के गर्छौं त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौ। आज पनि मीठा मीठा लोक भाकाहरू लिएर आएका छौं। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँ संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
1: आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौं निकै नै मिठो भाकाबाट। पिपल बोटे दाई नाम गरेको भाका, बसन्त थापा, तेजस रेग्मी, पूर्णकला विशी र सुभाष खत्रीको स्वरमा सजिएको भाका यति बेला तपाईँको माझमा राख्न चाहन्छु कार्यक्रमको शुभारम्भमा। निकै नै मिठो भाका रहेको छ, पक्कै पनि मनोरञ्जन लिनुहुनेछ भने पूर्ण विश्वासका साथ यो भाका तपाईँको माझमा राख्न चाहन्छौ। स्वीकार्नुहोस्।

0: निकै नै मिठो भाका राखेको थिए पिपल बोटे दाई नाम गरेको भाका बसन्त थापा तेजस्वी रेग्मी पूर्णकला विशी र सुभाष खत्रीको स्वरमा सजिएको भाका निकै नै मिठो भाका राखेको थिए बसन्त थापाकै शब्द संगीतमा रहेको भाका। श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेखबेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। फरक बार फरक तवरले आउने क्रममा आज सोमबारको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं। अवश्य पनि मन पराइरहनु भएको छ, मलाई विश्वास छ। कार्यक्रम लेखबेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरू बार फरक फरक फर्मेट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौ। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन, त्यसकारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं।
1: आउनुहोस् फेरि पनि अर्को भाका राखौं। मनुङ कोटैमा नाम गरेको भाका बद्री सापकोटा र शान्तिश्री परियारको स्वरमा सजिएको भाका यति बेला राख्न चाहन्छौ। शब्द संगीत रहेको छ बद्री सापकोटाको, यति बेला निकै नै मिठो भाका स्वीकार्नुहोस्।

निकै नै मिठो भाका राखेका थियौं बद्री सापको चार शान्ति श्री परियारको स्वरमा सजिएको भाका। यति बेला मलाई प्राविधिक रूपमा साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र प्रदीप अधिकारी। श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौं। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाईँ जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ। लेक बेसीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी। आउनुहोस् फेरि पनि अर्को भाका राखौं। धागो र चंगा नाम गरेको भाका खेमसेन सुरी र दीपिका बयम्बु मगरको सुरमा सजिएको भाका निकै रमाइलो भाका रहेको छ। यति बेला तपाईँको माझमा स्वीकार्नुहोस्।

0: होइन, यो अल्लारेलाई कसै छोरी देला र समयमा नसारेको खेती खलो न धनसारको भन्छन्। बेलैमा यसको बिहे नदेखि परान जान्छ कि क्या हो
1: त नि? मैले पनि त्यही भनेको, पहाडमा उसकै मामाको छोरी छ, मान्छ भने अहिले बिहा दिन्छु।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझमा मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू, यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौ। कार्यक्रम लेख बेसीको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेख बेसीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाई लेख बेसीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। हामी आज तपाईहरूलाई सहभागी प्रत्यक्ष सहभागी गराएका छैनौ। तपाईको माझमा हामी लगातार एकलौटी रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं। अवश्य पनि सुनेर साथ दिनुहोला। आउनुहोस् फेरि पनि अर्को भाका राखौं। बुकी फूल भिरैमा नाम गरेको भाका टेक बेसी र समीक्षा अधिकारीको स्वरमा सजिएको भाका यति बेला राख्न चाहन्छौ। यो भाकाको शब्द संगीत रहेको छ ऋषि खड्काको। यति बेला तपाईँको माझमा निकै नै मिठो भाका राख्न चाहन्छु, स्वीकार्नुहोस्।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाम,
6: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847779770
7: र 9857830689।
8: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिविस रोड, खोराहीदाङ।
11: फोन 562-5521।
8: सम्पर्क मोबाइल
10: 9857-32-819 र 9857-32-223।
12: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
12: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
13: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
12: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
13: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
12: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
13: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 9847967487।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ खुबे, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ, साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857-45-226।
15: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858-34-910।
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ।
17: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
18: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
19: विस्तृत आँखा परीक्षण उपचार,
20: बाल दृष्टि रोग निदान उपचार,
21: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
19: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
21: कन्ट्याक्ट लेन्स सेवा,
17: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
21: कृत्रिम आँखा फिटिङ गरिन्छ,
19: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
21: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
17: डेढो आँखा उपचार,
21: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
19: डबल भिजन उपचार,
21: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
19: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
21: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
19: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना,
14: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
17: फोन नम्बर 9869-84-602 र 9864-84-73।
22: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
23: स्वर्गद्वारी ड्रिंकिंग वाटर,
22: हाम्रा सेवाहरू
23: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
22: अर्डर अनुसार खाली बोतलको उत्पादन,
23: 20 लिटर जारमा होम डेलिभरी सेवा।
22: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 0825-63-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 9848-62-375।
23: शुद्ध पानी पिउनुहोस्, स्वच्छ जीवन जिउनुहोस्।
24: मध्यपश्चिम चाङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। कपिलवस्तुको कारागारमा क्षमता भन्दा 76 जना बढ़ी कैदी बन्दी भएपछि व्यवस्थापनमा चुनौती देखिएको छ। करिब 350 जनाको क्षमता रहेको कारागारमा हाल 426 जना कैदी बन्दी रहेका छन्। कारागार प्रमुख मानबहादुर सारूले कारागार व्यवस्थापन विभागले पछिल्लो समय 50 जना महिला कैदीबन्दी समेत कपिलवस्तु कारागारमा पठाएको जानकारी दिनुभएको छ। यसअघि पुरूष कैदीबन्दी मात्र राखिँदै आएको कारागारमा महिला कैदीबन्दी समेत थपिएपछि व्यवस्थापनमा थप चुनौती देखिएको प्रमुख सारूले बताउनुभयो। क्षमताभन्दा बढ़ी कैदीबन्दी हुँदा बसोबास, स्वास्थ्य, सरसफाई तथा दैनिक व्यवस्थापनमा समस्या हुने गरेको उहाँले बताउनुभयो। विक्रम सम्वत 1995 स्थापना भएको कारागारको भौतिक संरचना पुरानो भएकाले कैदी बन्दीको संख्या अनुसार थप संरचना र आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको प्रमुख सारूले बताउनु भएको छ। आगामी मंगसिर 16 गतेदेखि 27 गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलहरू नेपालगंज रंगशालामा सञ्चालन गर्ने भएका छन्। सोही उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको नेतृत्वमा टोलीले आज नेपालगंज रंगशालाको निरीक्षण तथा अनुगमन गरेको छ। साबिक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दका अनुसार 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सम्बन्धमा स्थलगत जानकारी लिन सुर्खेत पुग्नु भएको मन्त्रालयका सचिव पौडेल र सहसचिव रमेश ढकाल लगायतले फर्किने क्रममा नेपालगंज पुगेर रंगशालामा रहेका खेल पूर्वाधारहरूको निरीक्षण गर्नुभएको हो। सो क्रममा उहाँहरूले रंगशालाको मुख्य मैदान, पौडी पोखरी, सुटिङ रेन्ज, कवर्ड हल लगायतको निरीक्षण गरी 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिताका करिब 6 वटा खेलहरू नेपालगंजमा खेलाउने तयारी गर्नुपर्ने बताउनु भएको हो। उचित संरक्षण र रेखदेखका लागि बजेट नहुँदा खेल पूर्वाधारहरूको अवस्था दयनीय बन्दै गएको बेला नेपालगंजमा 10 औं खेलकुदका केही खेलहरू आयोजना गरिएको पूर्वाधारको संरक्षण र रेखदेखमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यवसायी प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढ़ाएको छ। गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले प्रविष्ट गरिएको तथ्याङ्कमा रहेका गल्ती दोहोरिएका विवरण तथा नमिलेका अंकलाई सच्याएर गुणस्तर सुनिश्चित गरिने जानकारी दिनुभयो। लगत प्रशोधन प्रक्रियालाई अत्यन्त महत्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइन्छ। संकलन गरिएको तथ्याङ्कलाई सही परिमाण र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ। आर्थिक गणनामा 13,66,000 व्यावसायिक प्रतिष्ठान सहभागी भएका थिए। गएको वैशाख 2 गतेदेखि असार 7 गतेसम्म आर्थिक गणना भएको थियो। प्रतिष्ठानलाई तिनीहरूको प्रकृतिका आधारमा औद्योगिक, व्यापारिक, सेवामूलक, अन्तर्राष्ट्रिय वा राष्ट्रिय मापदण्ड अनुसार कोडिङ गरिनेछ। यस्तै कागजी वा डिजिटल फारमलाई केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्ट गर्ने काम भइरहेको निर्देशक डाक्टर ढकालले उल्लेख गर्नुभएको छ। तथ्याङ्क प्रविष्ट लगायत कार्यका लागि 200 जनशक्ति व्यवस्थापन गरिएको छ। प्रतिवेदन तयार भएपछि देशको आर्थिक विकासका लागि महत्वपूर्ण तथ्याङ्क प्राप्त हुने अपेक्षा गरिएको छ। र रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण आज बिहान 11 बजेसम्म 1,454 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 236 जना, नुवाकोटमा 204 जना, धादिङमा 72, चितवनमा 369, गोर्खामा 79, तनहुँमा 38, नवलपरासीमा 232 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1,452 जनाको शव फेला परेको हो। साथै 2 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,334 वटा शव माटोमुनि सुरक्षित राखी व्यवस्थापन गरिएको छ।
शव पहिचानका लागि मृतकका 1330 र आफन्तका 2061 गरी कुल 3391 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1421 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। हालसम्म बेपत्ता भएका 4718 जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 1283 जना व्यक्तिलाई राखिएको छ। हवस्त, अपरान्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
1: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर घर घर हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एकसाथ।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-31-684।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
7: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी खोराईदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
12: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944, 9847793944।

राम राम सन्झेक पाँच बजे थारूभाषक मध्यपश्चिम खबरमा शालिकराम चौधरीको हार्दिक स्वागत बा। गत बिहिबार से दाङ सहित देशभर बन्द हुलक विद्यालय आजसे खुललबाट मौसम क्रमिक सुधार हुइतिर गइल पाछा आजसे विद्यालय सञ्चालनमा अइलक हुइछ। भारीसे अति भारी वर्षाको सम्भावना मध्यनजर गर्दै गत बिहिबार से विद्यालय बन्द हुइल रह। लगातार चार दिनसम्म बन्द हुलक विद्यालयमा आजसे पठन पाठन शुरू हो रहल। सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा दाङमा मौसममा क्रमिक सुधार अइति गइल पाछा सवारी साधनका आवागमनमा खुल्ला गर्न कगिल बा। जिल्ला प्रशासन कार्यालय दाङसे आइतबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्र सञ्चालन हुन सक्कु सवारी साधनको पूर्ण रूपमा आवागमन खुल्ला कर्गिलक जना राखल। प्रशासनसे वर्षातको कारण जोखिम हुलक मुख्य सड़क खण्ड तथा सहायक सड़क खण्डमा गत शुक्रबारसे सवारी आवागमनमा रोक लगाइल रह। मौसममा सुधार हुइति गइलको सड़कको जोखिम समेत हुन मध्यनजर गर्दै सवारी आवागमन खुल्ला कर्गिलक प्रशासन जना राखल। तुलसीपुर खानीपानी उपभोक्ता तथा सरसफाई संस्थाले भोटेकोशी बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गरिराखल। संस्थाले 2,51,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्लक हो। भोटेकोशी क्षेत्रमा अहिलेको विनाशकारी बाढ़ीसे प्रभावित नागरिकको कनकको उद्धार तथा राहतका लागि संस्थाले उक्त रकम प्रदान गर्लक हो। विपदको यी घड़ीमा देशको नागरिकको कनकलाई सहयोग गर्न सक्कुको मानवीय दायित्व हिलक संस्थाका पदाधिकारीको नक्से बतुवा राख्ल। प्राकृतिक विपत्तिसे निम्ति लगी यी संकटको घड़ीमा भोटेकोशी पीड़ित दाजुभाइ तथा दिदी बहिनी कनक घाउमा दान्से हुलसेरमा मलम लगाई सेक्जाइकन संस्थाको तर्फसे यी सहयोग कर्गिलक संस्थाका अध्यक्ष एम कान्त भण्डारी बतुवा राख्ल। बाढ़ी पहिरोको कारण भारी धनजनको क्षति बिहार पर्लक। भोटेकोशी क्षेत्रमा नागरिक कनकलाई तत्कालीन राहत पुगोस कैकन कार्य समितिको निर्णय बमोजिम 2,71,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा कर्गिलक संस्थाको कोषाध्यक्ष भोला प्रसाद थापा जानकारी दिइराख्ल। तुलसीपुर खानी पानी संस्थाले यसै अगाडि फे विभिन्न स्थानीय तथा राष्ट्रिय विपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक तथा भौतिक सहयोग गर्दै आरहल। सल्यानमा विभिन्न पालिकामा फैललक स्क्रब र टाइफस रोगसे 355 जना संक्रमित हुइलबाट विशेष गरिकन दारमा गाउँपालिकामा आक्रामक रूपमा फैललक रोगसे जिल्लामा 6 पालिकामा नागरिक संक्रमित हुइलक हुइट। स्क्रब र टाइफसको कारण जटिलताको कारण दारमा गाउँपालिकाका 8 जनासे ज्यान गुमा राख्ल। संक्रमणको जानकारी पाए लगत्त स्वास्थ्य सेवा कार्यालय सल्यानसे सम्बन्धित स्थानीय तह प्रदेश तथा संघीय सरकारसे आवश्यक समन्वय गरिकन प्रभावित क्षेत्र द्रुत प्रतिकार समूह परिचालन गरल रह। कार्यालयको अनुसार हालसम्म सरकारी स्वास्थ्य संस्थामा 1,709 जनाको स्क्रब टाइफस परीक्षण गराबेर 269 जनामा संक्रमण पुष्टि हुलक। स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिइराख्ल। यी अनुसार अस्तिको सरकारी स्वास्थ्य संस्थामा परीक्षण गरिगिलक पिरमयमा संक्रमण दर 15.74% रहल बा। निजी क्षेत्रको स्वास्थ्य संस्था मध्ये बागचौर नगरपालिकामा केल परीक्षणको तथ्याङ्क संकलन रहल। बागचौर स्थित निजी स्वास्थ्य संस्थामा 331 जनाको परीक्षण गराबेर 86 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि हो रहल। ओ रसुवाको भोटेकोशीमा अहिलेक विनाशकारी बाढ़ीको कारण सोमबार बिहान 11 बजेसम्म 1,454 जनाको शव फेला पर्लक। नेपाल प्रहरी जना राखल। ज्याकर मध्ये रसुवामा 236 जना, नुवाकोटमा 204 जना, धादिङमा 72, चितवनमा 369, गोर्खामा 79, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 जना, ओनवलपरासी पश्चिममा 222 जना कैकन 1,452 जनाको शव फेला पर्लक हो। उसको 2 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु हुलक हो। फेला पर्लक शवको पहिचानका लागि डीएनए नमूना संकलनसे आवश्यक प्रक्रिया पूरा कैकन हालसम्म 1,334 ठो शव माटी भित्तर सुरक्षित धैकन व्यवस्थापन करगिल बा। सब पहिचान कलाक मृतक 1,330 ओ आफन्तक 2,061 कैकन कुल 3,391 ठो डीएनए नमूना संकलन करगिल बा। उसको पहिचान निहुलक 1,421 ठो सबको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड करगिल बा। हालसम्म बेपत्ता हुलक 4,718 जनाको खोजी हुइति रहल बा। उसको विभिन्न जिल्लामा रलक होल्डिङ सेन्टरमा 1,283 जना व्यक्ति हुनकला धरगिल बा।
गुइठा ताजुक थारूभाषक मध्यपश्चिम खबर अत्रह काल सन्ज्याफे थारूभाषक मध्यपश्चिम खबर सुन सिक्ने बाटी अखसक खबर मैस समाचार कक्ष कसकको संग्रहसँग मै शालिक राम चौधरी विदा हिटु रिदी मध्यपश्चिम ओनिटी रवि राम राम।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
2: मुटुको गति एकनास नभएको,
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
2: मुटुको बाचोक मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक।
3: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-7694, मोबाइल नम्बर 98-22-87-74-94।

0: अधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: नमस्ते म रामकृष्ण ढकाल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 चुलिसपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
1: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
10: इन्डोस्कोपी सेवा,
6: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-5560-734 र 082-5560-138।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू,
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
12: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
11: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
7: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू,
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
14: डाक्टर आउने बारे सूचना, दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
14: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
15: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
16: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
17: बिरामी जाँच निमिति यही असोज 17 गते शनिबार
18: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
19: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ।
20: सम्पर्क फोन नम्बर 98479193 र 98182898।
21: खुसीको खबर।
22: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
23: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
24: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
23: उपलब्ध। शल्यक्रियाहरू:
24: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
23: बालबालिकाको न्युरो सर्जरी,
24: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
23: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
24: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
23: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
26: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
25: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
27: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
25: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
27: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
25: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
27: ल ल काका, गइहाले म।
28: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
27: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
28: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
26: साथै अन्तर्वार्ता, ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
28: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा
26: तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
0: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
17: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
1: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
0: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
1: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
0: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
25: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478 26001।
1: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
26: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
26: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
26: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
1: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै म शान्त कुमार बुढा मगरको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौ मुख्य खबरका शीर्षकहरूबाट।
0: लुम्बिनीमा 4 दिनमा 78 विपदका घटना, 6 जनाको मृत्यु, 1200 बढ़ी विस्थापित।
1: बिहिबारदेखि दाङ सहित देशभर बन्द भएका विद्यालयहरू आजदेखि खुले, जिल्लाभित्र सञ्चालन हुने सवारी साधन आवागमन पूर्ण रूपमा खुल्ला।
0: विपदका बेला महामारी छिटो फैलन सक्ने चिकित्सकको भनाई, खानपान र सरसफाईलाई ध्यान दिन चिकित्सकको आग्रह।
1: र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारूद्वारा राष्ट्रिय पूँजी निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड।
0: अब खबर विस्तारमा।
1: असोज 8 गतेदेखि 11 गतेसम्म 4 दिनको अवधिमा लुम्बिनी प्रदेशका 12 वटा जिल्लामा भएका 78 वटा विपदका घटनामा 6 जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार विपदका घटनामा परि प्रदेशभर 1280 जना विस्थापित भएका छन्। यस अवधिमा 27 वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने 56 वटा घरमा आंशिक क्षति पुगेको छ। 16 वटा घर डुबानमा परेका छन् भने 117 घर जोखिममा रहेका छन्। केन्द्रका अनुसार सबैभन्दा बढ़ी पहिरोका 31 वटा घटनामा 5 जनाको मृत्यु र 1 जना घाइते भएका छन्। पहिरोका कारण 480 जना विस्थापित भएका छन्। जिल्लागत रूपमा अर्घाखाँचीमा सबैभन्दा बढ़ी 15 वटा विपदका घटना दर्ता भएका छन्। त्यसपछि बाँकेमा 13 र गुल्मीमा 10 वटा घटना भएका छन्। मानवीय क्षतिको हिसाबले पाल्पामा सबैभन्दा प्रभावित देखिएको छ। पाल्पामा पहिरोका कारण 5 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। रोल्पामा हावाहुरीका कारण 1 जनाको मृत्यु भएको छ। विपदका कारण प्रदेशभर अनुमानित 40,17,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। आर्थिक क्षतिमा दाङ सबैभन्दा अगाडि रहेको छ। दाङमा 22,10,000 रूपियाँ बराबरको क्षति भएको विवरणमा उल्लेख गरिएको छ। नवलपरासीमा 5,60,000, बर्दियामा 5,57,000 क्षति भएको छ। हावाहुरी र वर्षाका कारण दाङ, रूकुम पूर्व र रूपन्देहीमा 1-1 वटा विद्यालयमा क्षतिग्रस्त भएका छन्।
0: गत बिहिबारदेखि दाङसहित देशभर बन्द भएका विद्यालय आजदेखि खुलेका छन्। मौसममा क्रमिक सुधार हुँदै गएपछि आजदेखि विद्यालयहरू सञ्चालनमा आएका छन्। भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै गत बिहिबारदेखि विद्यालय बन्द भएका थिए। लगातार 4 दिनसम्म बन्द भएका विद्यालयमा आजदेखि पठन पाठन शुरू भएका छन्। सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा आएका छन्। दाङमा मौसमका क्रमिक सुधार हुँदै गएपछि सवारी साधनको आगमन पूर्ण रूपमा खुला गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाङले आइतबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण सवारी साधनको पूर्ण रूपमा आवागमन खुल्ला गरिएको जनाएको छ। प्रशासनले वर्षातका कारण जोखिम भएका मुख्य सड़क खण्ड तथा सहायक सड़क खण्डमा गत शुक्रबारदेखि सवारी आवागमन रोक लगाएको थियो। मौसममा सुधार हुँदै गएको र सड़कको जोखिम समेतलाई मध्यनजर गर्दै सवारी आवागमन खुल्ला गरिएको प्रशासनले जनाएको छ।
1: तुलसीपुर उपभोक्ता खानेपानी तथा सरसफाई संस्थाले भोटेकोशी बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गरेको छ। संस्थाले 2,51,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि संस्थाले उक्त रकम प्रदान गरेको हो। विपदको यो घटीमा देशका नागरिकहरूलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको संस्थाका पदाधिकारीहरूले बताएका छन्। प्राकृतिक विपत्तिले निम्त्याएको यो संकटको घड़ीमा भोटेकोशीका पीड़ित दाजुभाइ तथा दिदीबहिनीहरूको घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भन्ने संस्थाको तर्फबाट यो सहयोग गरिएको संस्थाका अध्यक्ष एमकान्त भण्डारीले बताउनुभयो। बाढ़ी पहिरो का कारण ठूलो जनधन को क्षति बेहोर्नु भएका भोटेकोशी क्षेत्र का नागरिक तत्कालीन राहत पुगोस भनी कार्य समिति को निर्णय बमोचिम 2,71,000 रूपया प्रधानमंत्री राहत कोष में जमा गरिएको संस्था का कोषाध्यक्ष भोला प्रसाद थापाले जानकारी दिनुभयो। तुलसीपुर खानेपानी संस्थाले यसअघि पनि विभिन्न स्थानीय तथा राष्ट्रीय विपद का समय में सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ।
0: लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारूले प्रदेशको आर्थिक विकासका लागि सार्वजनिक वित्तको दायरा विस्तार गर्दै राष्ट्रिय पूँजी निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। दाङको भालुबाङमा आज सिद्धार्थ सामाजिक विकास केन्द्र एसएसडीसीले आयोजना गरेको लुम्बिनी प्रदेश वित्तीय सम्वाद 2083-84 बोल्दै मन्त्री थारूले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि दक्ष जनशक्ति उत्पादनदेखि रोजगारी उत्पादन र व्यापारसम्मलाई बजेटसँग जोड्नुपर्ने बताउनुभयो। बजेट विनियोजनदेखि सामाजिक न्यायका परिमाणसम्म सार्वजनिक वित्तीय व्यवस्थापन र वित्तीय सुशासन सुदृढीकरण विषयक संवादमा मन्त्री थारूले सार्वजनिक वित्तलाई केवल खर्च गर्ने माध्यमका रूपमा मात्र नभई उत्पादन र आर्थिक गतिविधि विस्तार गर्ने आधारका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले राष्ट्रिय पूँजीको विकासलाई प्राथमिकतामा राखेर प्रदेशको आर्थिक गतिविधि बढ़ाउनु पर्ने बताउनुभयो। मन्त्री थारूले बजेट विनियोजनसँगै त्यसको प्रभावकारी कार्यान्वयनलाई पनि त्यत्तिकै महत्व दिनुपर्ने बताउनुभयो। बजेट कुन क्षेत्रमा कति विनियोजन भयो भन्ने भन्दा पनि विनियोजित बजेटले लक्षित परिमाण हासिल गर्यो कि गरेन भन्ने विषय महत्वपूर्ण हुने उहाँको भनाइ थियो। प्रदेशको सीमित स्रोतलाई प्राथमिकताका क्षेत्रमा केन्द्रित गर्दै उत्पादन रोजगारी र आर्थिक वृद्धिसँग जोड्नुपर्ने उहाँले बताउनुभयो। सार्वजनिक खर्चको प्रभावकारिता बढ़ाउन योजना छनौटदेखि कार्यान्वयनसम्म वित्तीय सुशासन र सुशासन कायम गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। कार्यक्रममा प्रस्तुत कार्यपत्रले पनि लुम्बिनी प्रदेशको बजेट प्रणालीमा स्रोतको संकुचन टुक्री आयोजना छनौटको कमजोरी तथा कार्यान्वयन क्षमताको प्रश्नलाई प्रमुख चुनौती रूपमा उल्लेखेको थियो।
1: मध्यपश्चिम खबरमा अब कुराकानीको पालो। बाढ़ी पहिरो डुबानका लगायतका विपदका समयमा नागरिकहरूले विभिन्न समस्या भोग्ने गर्दछन्। ती समस्यासँगै नागरिकले स्वास्थ्य समस्याहरू पनि भोगिरहेका हुन्छन्। अन्य कुराहरूमा ख्याल गर्नुपर्ने भएकाले नागरिकले आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत ध्यान जाँदैन। यस्तो बेला नागरिकमा के कस्ता स्वास्थ्य समस्या आउने गर्छन् र के कस्तो सावधानी अप्नाउनु पर्ला भनेर आज हामीले बुद्ध इन्टरनेशनल अस्पताल घोराहीमा कार्यरत डाक्टर अभ्यास पोखरेलसँग कुराकानी गरेका छौं।
2: यो विपदको समयमा आम नागरिकहरूमा खास गरेर चाहिँ कस्ता खालका समस्याहरू आउने गर्छन्, मानिसले चाहिँ कस्ता खालका स्वास्थ्य समस्याहरू बेहोर्ने गर्छन्?
3: हजुर, विपदको समयमा चाहिँ अब एकजना विपदमा परेको मान्छेहरू उहाँहरूको वासस्थानको समस्या हुन्छ। मौसमको कारणले गर्दाखेरि चिसोको कारणले गर्दाखेरि दम रुगाखोकीको समस्याहरू हुनसक्छ। अनि वासस्थानको अभावको कारणले गर्दाखेरि सरसफाईको समस्याले गर्दाखेरि खानेपानीको अभावको कारणले गर्दाखेरि यी कारणले गर्दाखेरि पखाला, भैजा, टाइफाइड यिनीजन्य रोगहरू चाहिँ बढी हुनसक्छ। यो बाहेक चाहिँ विपदको समयमा रेगुलर औषधि खाने जस्तै दमको औषधि, सुगर प्रेसर यानि औषधिको अभाव पनि हुनसक्छ। त्यसले गर्दाखेरि रेगुलर औषधि खाइराख्नुभएका पुराना रोगहरू जुन रेगुलर औषधि खानुहुन्छ त्यसको अभावले गर्दाखेरि त्यसमा पनि समस्या पर्ने गर्दछ। विशेष गरी त अब यो सरसफाई रिलेटेड पानीजन्य रोगहरू अनि मौसमको कारणले गर्दाखेरि चाहिँ रुगाखोकी दम यिनी समस्याहरू चाहिँ बढ्ने गरेको पाइएको छ।
2: अब अहिले यो पछिल्लो चार दिनको अवधिलाई हेर्ने हो भने असोजको 8 गतेदेखि 11 गतेको समयमा लुम्बिनी प्रदेशको कुरा गर्ने हो भने 78 विपदका घटना भएका छन्। 6 जनाको मृत्यु भएको छ, 1200 जना मान्छे विस्थापित भएका छन्, आफ्नो घर छोडेका छन्। अब यस्तो बेलामा चाहिँ मानिसले आफ्नो स्वास्थ्यको लागि त्यस्ता खालका संक्रमणहरूबाट बच्नका लागि के कस्तो सावधानी अपनाउनुपर्छ?
3: हजुर, मान्छेले सर्वप्रथम त आफ्नो जोखिम कति छ, अब यदि खोला नालाको साइडमा अथवा बाढीको जोखिम बढ़ी छ भने आफूलाई चाहिँ समयमै आफ्नो चाहिँ वासस्थान चाहिँ व्यवस्था गर्नु पर्यो। जोखिम रहित आफूलाई चाहिँ जति सकिन्छ जोखिमबाट चाहिँ आफूलाई चाहिँ टाढा लगेर जानु पर्यो।
2: यो बेला चाहिँ यस्तो अवस्थामा हाम्रो लोकल लेभलमा रहेका स्थानीय तहहरूमा रहेका स्वास्थ्य संस्थाहरूको भूमिका चाहिँ कस्तो रहन्छ डाक्टर साहब?
3: हजुर, स्वास्थ्य विशेष गरी यस्तो समयमा कति मान्छेको धेरै क्षति भएको हुन्छ, पैसाको धन पैसाको समस्या हुन सक्छ, वासस्थानको समस्या हुन सक्छ। अब यस्तो विपदको समयमा हस्पिटलहरू सबै स्वास्थ्य संस्थाले चाहिँ सबै यस्तो विपदमा परेको मानिसहरूलाई चाहिँ सबै निशुल्क रूपमा चाहिँ उपचार गरिदिनु पर्यो, अनि औषधिको व्यवस्थापनहरू गरिदिनु पर्यो, वासस्थानको समस्या हुने जति पनि हुनुहुन्छ उहाँहरूलाई वासस्थानको व्यवस्था, अस्पतालमा निशुल्क उपचारहरू चाहिँ पुर्याउनु पर्छ।
2: स्वयं नागरिकहरूले पनि यस्तो बेलामा चाहिँ अघि यहाँले पनि कुरा गर्नुभयो, दमका बिरामीहरू, नियमित औषधि खाइराख्ने दीर्घ रोगीहरू पनि हुनुहुन्छ, होइन? यस्तो बेलामा चाहिँ स्वयं नागरिकले चाहिँ, अब हुन त नागरिकले त्यति ध्यान पुर्याउन सक्छ सक्दैन यस्तो अप्ठ्यारो अवस्थामा, तर पनि नागरिकले बेसिक कुराहरूमा चाहिँ के केमा ध्यान पुर्यायो भने यस्ता खालका सामान्य स्वास्थ्य समस्याबाट बच्न सक्छ?
3: सामान्य स्वास्थ्य समस्यामा चाहिँ विशेष गरी यो समयमा पानी चिसो बाढीको कारणले गर्दाखेरि चाहिँ पानीमा आफूले जति सक्यो आफू चाहिँ बाहिर ननिस्किने, पानीबाट पानीमा रुज्नु भएन, चट्याङहरू पर्ने चान्सहरू सम्भावनाहरू बढी हुने भावनाले चाहिँ आफू चाहिँ जति सक्यो घरभित्रै बस्नु पर्यो। बाढी नजिकमा अथवा खोला नजिकमा घरहरू भएकोले आफ्नो समयमा आफ्नो वासस्थान चाहिँ आफ्नो मिलाउनु पर्यो। अनि दम रोगी, सुगर प्रेसर भएको अरू वृद्ध मानिसहरूले पनि आफूलाई तातो कुराहरू खानु पर्यो, चिसोबाट चाहिँ आफूले बचाउनु पर्यो, अनि विशेष गरी सरसफाइमा ध्यान दिनु पर्यो।
2: यो भयो भने पछाडि स्वास्थ्य समस्याबाट चाहिँ केही हदसम्म बच्न सकिन्छ,
3: केही हदसम्म आफू बच्न सकिन्छ।
2: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: हस्, तपाईँलाई पनि धेरै धन्यवाद।
1: अब बाँकी समाचार। हावाहुरीले सल्यानमा फलफूल, तरकारी खेती तथा रूख बिरूवामा ठूलो क्षति पुर्याएको छ। शनिबार आएको तीव्र गतिको हावाहुरीले जिल्लाका विभिन्न क्षेत्रमा लटरममा फलेका सुन्तला, टिमुर, रिठा लगायतका फलफूलका दाना झार्नुका साथै तरकारी र मकै बालीमा समेत क्षति पुर्याएको हो। हावाहुरीका कारण छतेश्वरी, त्रिवेणी, बनगाड, कुपिण्डे, बागचौर र कपुरकोट लगायतका क्षेत्रमा व्यावसायिक खेती प्रभावित भएको किसानहरूले बताएका छन्। लामो समयसम्म लगातार परेको वर्षापछि आएको तीव्र हावाहुरीले फल लागेका सुन्तलाका बोट जोडले लाउँदा ठूलो मात्रामा दाना र पात झरेर खेतबारीमा छरिएका छन्। कतिपय स्थानमा बोट नै निमोठेर क्षतिग्रस्त भएका छन्। छत्रेश्वरी गाउँपालिका दुईमा मात्र लाखौं रूपियाँ मूल्य बराबरको सुन्तला हावाहुरीले झारेको स्थानीय विजय कुमार घरतीले बताउनुभयो। वडा अध्यक्ष प्रेम नेपालीले वडाका करिब 800 घरधुरी किसानले सुन्तला खेती गर्दै आएकोमा मुख्य आमदानीको स्रोत सुन्तला र टिमुरमा क्षति पुगेपछि निराशा छाएको बताउनु भएको छ। त्यस्तै बनगाड, कुपिण्डे नगरपालिकाको माझकाँडा, त्रिवेणी गाउँपालिकाको फालाबाङ लगायत क्षेत्रमा पनि सुन्तला र टिमुरमा क्षति पुगेको छ। टिप्ने समय नजिकिएका सुन्तलाका दाना ठूलो मात्रामा झरेका छन्। रिठाका दाना समेत अधिकांश झरेको र टिमुरका बोटमा क्षति पुगेको स्थानीय यमबहादुर भण्डारीले बताउनुभयो। त्यस्तै कपिरकोटमा पनि तरकारी तथा फलफूल खेतीमा व्यापक क्षति पुगेको छ। हावाहुरीले कृषि क्षेत्रसँगै वन क्षेत्रमा समेत क्षति गरेको छ। कपिरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनका अनुसार केही घर, गोठ र विद्यालयका छाना उडाउनुका साथै विभिन्न सामुदायिक वनमा हजारौं सल्लाका रूखहरू ढलेका छन्। बागसोर नगरपालिकाका प्रमुख जनकराज गौतमले किसानबाट क्षतिको विवरण प्राप्त हुन थालेको भन्दै सबै क्षेत्रको क्षति विवरण संकलन गरिने बताउनु भएको छ।
0: सल्यानका विभिन्न पालिकामा फैलिएको स्क्रब टाइफस रोगबाट 355 जना संक्रमित भएका छन्। विशेष गरी दार्मा गाउँपालिकामा आक्रामक रूपमा फैलिएको यस रोगबाट जिल्लाका 6 पालिका नागरिक संक्रमित भएका छन्। स्क्रब टाइफसकै जटिलताका कारण दार्मा गाउँपालिकाका 8 जनाले ज्यान गुमाएका छन्। संक्रमणको जानकारी पाए लगत्तै स्वास्थ्य सेवा कार्यालय सल्यानले सम्बन्धित स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य समूह सञ्चालन गरेको थियो। कार्यालयका अनुसार हालसम्म सरकारी स्वास्थ्य संस्थामा 1709 जनाको स्क्रब टाइफस परीक्षण गर्दा 269 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिनुभयो। यस अनुसार सरकारी स्वास्थ्य संस्थामा परीक्षण गरिएका बिरामीमा संक्रमण दर 15.74% रहेको छ। निजी क्षेत्रका स्वास्थ्य संस्था मध्ये बागसौ बागचौर नगरपालिकामा मात्रै परीक्षणको संख्या संकलन भएको छ। बागचौर स्थित निजी स्वास्थ्य संस्थामा 331 जनाको परीक्षण गर्दा 86 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ।
1: रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण आज बिहान 11 बजेसम्म 1454 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 236 जना, नुवाकोटमा 204 जना, धादिङमा 72, चितवनमा 369, गोर्खामा 79, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1452 जनाको शव फेला परेको हो। साथै दुईजनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1334 शव माटोमुनि सुरक्षित राखी व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1330 र आफन्तका 2061 गरी कुल 3391 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1421 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। हालसम्ममा बेपत्ता भएका 4718 जनाको खोजी कार्य पनि तीव्र बनाएको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 1283 जना व्यक्तिहरूलाई राखिएको छ।
0: देशभरमा बाढ़ी पहिरोका कारण पछिल्लो चार दिनमा 21 जनाको ज्यान गएको छ। 5 जना अझै बेपत्ता रहेका छन् र 5 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ी र पहिरोका कारण 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ। बागलुङ पर्वत मनाङ पूर्वी नवलपरासी चितवन पाल्पा र धनुषा लगायतका जिल्ला र आसपासका क्षेत्रमा बाढ़ी कटान र पहिरोले जनधनको क्षति गरेको हो। बागलुङमा मात्रै 10 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता छन्। विभिन्न जिल्लाबाट करिब 2000 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। प्राधिकरणका अनुसार जाजरकोट म्याग्दी बागलुङ लगायत जिल्लामा बाढ़ी तथा पहिरोमा फँसेका व्यक्तिलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वय मा पालिका मार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया अगाडि बढ़ाएको छ। गणना शाखाका निर्देशक डाक्टर वेदप्रसाद ढकालले प्रविष्ट गरिएको तथ्याङ्कमा रहेका गल्ती दोहोरिएका विवरण तथा नमिलेका अंकलाई सच्याएर गुणस्तर सुनिश्चित गरिने जानकारी दिनुभयो। लगत प्रशोधन प्रक्रियालाई अत्यन्त महत्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइन्छ। संकलन गरिएको तथ्याङ्कलाई सही परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ। आर्थिक गणनामा 13,66,000 व्यावसायिक प्रतिष्ठानहरू सहभागी भएका छन्। गएको वैशाख 2 गतेदेखि असार 7 गतेसम्म आर्थिक गणना भएको थियो। प्रतिष्ठानलाई तिनीहरूको प्रकृतिका आधारमा औद्योगिक व्यापारिक सेवामूलक अन्तर्राष्ट्रिय वा राष्ट्रिय मापदण्ड अनुसार कोडिङ गरिनेछ। यस्तै कागजी वा डिजिटल फारमलाई केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्ट गर्ने काम भइरहेको निर्देशक डाक्टर ढकालले जानकारी दिनुभयो।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। गाजापट्टीमा आइतबारदेखि जारी इजरायली आक्रमणमा कम्तीमा 4 प्यालेस्टाइनीको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन्। अल जजिराले स्थानीय चिकित्सा स्रोतलाई उद्धृत गर्दै उक्त विवरण सार्वजनिक गरेको हो। पछिल्लो घटनामा गाजा शहरको उत्तरमा रहेको तबाम क्षेत्रमा इजरायली सेनाले गोली प्रहार गर्दा 1 प्यालेस्टाइनीको मृत्यु भएको हो। यसअघि दक्षिण गाजाको अल मवासी क्षेत्रमा रहेको अस्थायी शिविरमा द्रोण आक्रमण हुँदा एकजना र गाजा शहरको पश्चिम क्षेत्रमा एउटा गाड़ीलाई लक्षित गरी गरिएको द्रोण आक्रमणमा अर्का एकजनाको मृत्यु भएको जनाइएको छ। यसैबीच इजरायलले सेप्टेम्बर 23 दक्षिण गाजाको खान युनुसमा गरिएको लक्षित कार्यवाहीमा हमासको वित्त विभागका प्रमुख मोहम्मद अबु अलवान मारिएको जनाएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलंकासँग खेल्दैछ। यो खेल भोलि बिहान 5:45 करोगी स्पोर्ट्स पार्कमा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एकको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। समूह चरणमा नेपालले अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन भएको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलंका बीच 16 वर्षपछि भेट हुन लागेको हो। यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग 2 विकेटले पराजित भएको थियो। यसैबीच भोलि हुने नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना छ। यो खेलमा वर्षाका कारण हुन नसकेमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19.7 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय खोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 75% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: लुम्बिनीमा 4 दिनमा 78 विपदका घटना, 6 जनाको मृत्यु, 1200 बढ़ी विस्थापित।
1: बिहिबारदेखि दाङ सहित देशभर बन्द भएका विद्यालयहरू आजदेखि खुले। जिल्लाभित्र सञ्चालन हुने सवारी साधन आवागमन पनि पूर्ण रूपमा खुल्ला।
0: विपदका बेला महामारी छिटो फैलन सक्ने चिकित्सकको भनाई। खानपान र सरसफाईलाई ध्यान दिन चिकित्सकको आग्रह।
1: र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारूद्वारा राष्ट्रिय पूँजी निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने जोड।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म शान्त कुमार बुढामगर
1: अनि म देवा भूषाल पनि विदा हुन्छौ। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: But that was just the beginning. The real game begins now.
6: एफएक्स सिनेमाज घोराई दस चौडीकुला दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
5: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति।
6: जदौ
7: रागले बोल्यो जातको चलना पानी हाथ को
6: बाइक योद्धा
8: मलाई मेरी छोरी फूल जस्तै लाग्छ। आज देखि हजुरको शिरमा सिउरी ब्यास
6: साथै हिन्दी कथानाक चलचित्र पैराडाइज पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
9: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा। ये क्रोधित हुए उन कौओं की कहानी है।
10: मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्दै रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
13: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 082592222
11: रोड टुटी पुका।

0: सीता के भो तिमलाई घुम्सेर बसेछौ
1: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
0: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी डिटिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847723572
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
5: फोन नम्बर 082-562-601 9858-35990 9858-31684
6: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिसा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने ती बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
7: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
8: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9847793944 9847793944

0: Angam Reddy's Meru Everest.
1: The real game begins now.
2: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
3: उसको निधारमा शान्ति छ, तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति।
2: साथै नेपाली कथानायक चलचित्र बा एक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
4: जस्तो नलाइक फरेसन सामान कसैको पनि नहोस्।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम विषय बहसको पर्खाईमा बस्नुभएका तपाई सम्पूर्ण श्रोताहरूलाई। तपाई यति बेला रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ र यति बेला प्रविधिमा शालिकरामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाई 7 बजेसम्म सुन्दै आउनु भएको छ। यदि तपाई इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र कार्यक्रम

0: विषयवहसमा हामीले हरेक हप्ता फरक फरक क्षेत्रमा आबद्ध रहनुभएका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं र आज हामीले कार्यक्रममा कुराकानी गर्दैछौं घोराही उपमहानगरपालिका वडा नम्बर 17 गुलरियामा व्यावसायिक रूपमा अम्बा खेती गर्दै आउनुभएका कृष्ण राणासँग कार्यक्रममा कुराकानी गर्दैछौ। उहाँहरूले व्यावसायिक रूपमा अम्बा खेती गर्दै आउनु भएको छ। खास गरेर उहाँहरू दुवैजना राजनीति कर्मी पनि हुनुहुन्छ र राजनीतिसँगै आफ्नो व्यवसायलाई पनि सँगसँगै उहाँहरूले अगाडि बढ़ाइराख्नु भएको छ। आजको बसाईमा हामीले उहाँसँग कार्यक्रममा कुराकानी गर्दैछौ।
1: मेरो नाम कृष्ण राणा थापा, घोराई 17 गुलरिया जमुना टोल विकासमा मेरो घर पर्छ। यो अम्बा खेती गरेको 2 वर्ष पुगेर 3 महिना लाग्यो, भर्खर भर्खर हो।
0: यसको व्यावसायिक रूपमा खेती गर्नुपर्छ भनेर यहाँले सुरुमा कसरी सोच्नुभयो?
1: हामी एउटा राजनीति रूपमा राजनीतिमा पनि जोडिएको भएको हुनाले श्रममा मुख्यत श्रममा भाग लिन पर्छ, साथै उत्पादनमा पनि भाग लिन पर्छ भनेर त्यो सोच विचारले हामी अगाडि बढेका हौ।
0: यो 3 वर्ष भयो भन्नुभयो, उत्पादन अनि बिक्री वितरण कहिले बार सुरु गर्नुभयो?
1: यसको उत्पादन पोहोर सालदेखि हो, पोहोर सालदेखि अहिले त यही 1 वर्ष हुन्छ, पोहोर असार साउन भदौ असोजदेखि हो के र उत्पादन भएको। अहिले अब 1 वर्ष पुरा पुगेर 2 महिना लाग्छ, यो बुटा लगाएको चाहिँ 3 वर्ष हुन्छ, उत्पादन दिएको चाहिँ 1 वर्ष हुन्छ।
0: सुरुवातमा लगानी कति लाग्यो
1: यसको? सबै तार बेर बिरुवा अनि फेरि त्यो श्रम श्रमिकहरूलाई ज्याला यताउता गर्दाखेरि यसमा करिब 4 लाख खर्च गरेका छ।
2: हजुर,
0: कुन जातको लाउनु भएको छ?
1: यो ताइवानी पिङ्क, यो बिरुवा चाहिँ ताइवानबाट लिएको र यसलाई लगाउने जुन पकेटहरू छ त्यो पनि कागज ताइवानमै उत्पादन हुँदो रहेछ। पुँजीवादी देशहरूले अब साना देशहरूमा अब आफ्नो लगानी लगाउनको निम्ति यही पनि यो कागज पनि यहाँ बन्दिन, यसको पकेटहरू जुन छ त्यो सेतो त्यो यहाँ बन्दैन, त्यो ताइवानमै बन्छ, इन्डियामा आएर पकेट बन्छ अनि इन्डियाका व्यावसायिकहरूलाई हामीले सम्पर्क गरेर अनि अर्डर दिएर केही समय वेट गरेर बल्ल हामीले पाउने हो। यो
0: जुन यहाँहरूले फललाई त्यो बाहिरबाट सुरक्षित राख्नु भएको छ यो के कारणले?
1: यो खास गरी यसको मूल उद्देश्य चाहिँ जुन गेडाहरू छन् बेलौतीका गेडा फलहरू छ त्यो फललाई सुरक्षित गर्न, बाहिरबाट संक्रमण नहोस् र त्यो प्रमुख हो भनेपछि यसले जुन पकेट लगाएको छ हामीले त्यसले फलको आकार पनि राम्रो हुने र रङ पनि राम्रो आउने भए हुनाले सेभ गर्नको निम्ति हामीले त्यो पकेट लगाएको छौँ। यदि पकेट लगाइएन भने अहिले किराहरूले छ्यापछ्याप्ती संक्रमण गरेर बोटमा यति बेला हामीले त्यो पकेट लगाउन थियौँ भने अब अहिले नै खसेर झरिसक्थ्यो, त्यो अवस्था हुन्थ्यो। हजुर,
0: अहिले कसरी बिक्री गर्नुभएको छ?
1: अहिले हामीले थोकमा अझै गएको छैन, हामीले फुटकर मात्रै बिक्री गरेका छौँ, घरै आउनेलाई पनि 200 रुपियाँ केजी छ। अब घरमा आएर पनि बिक्री गर्न बचेकोलाई मैले बिहानमा माथि सब्जी मण्डीमा लैजान्छु, त्यहाँ पनि हामीले त्यही 200 रुपियाँमै बिक्री भइरहेको गरिरहेका छौँ।
0: जस्तो उत्पादन दिन थालेपछि अम्बाले अहिलेसम्म कतिको कारोबार गर्न सफल हुनुभयो?
1: अहिले त 10-12 दिन भन्दा बढी भयो यो पटकको, पोर चाहिँ 20-25 हजार भन्दा बढीको पोरै भा हो, सानो सानो बुटाहरू थियो, अहिले 15-20 दिन भएको पनि छैन, अहिले त्यो 10-12 दिनको बीचमा 25 हजार भन्दा माथि गइसकेको छ। यो फल जुन फल लागेको छ त्यसको अन्तिमसम्म बिक्री वितरण गर्यो गर्न पायौँ भने हामीले 2 लाखको अनुमान गरेका छौँ यो फलबाट। हजुर, यो वर्ष
0: जस्तो यो त अब फलिराख्ने भयो, वर्षनी सालै हुन्छ उत्पादन?
1: यो वर्षनी साले भन्दा पनि यो नियमित हुन्छ यसको, हजुरको जल र मल अनि रोगबाट संक्रमणबाट हुन बचाउन सक्यो भने अब फल्दैछ, फल तयार हुँदैछ, फुल्दैछ, त्यस्तो यो प्रक्रिया नियमित हुन्छ यसको। यो बोट अब 1 वर्ष आउने, 1 वर्ष नआउने, 6 महिना आउने, 6 महिना नआउने हुन्न यसको।
0: यसको व्यावसायिक रूपमा खेती गरिरहँदाखेरि यसमा के समस्या चुनौतीहरू देख्नुहुन्छ अम्बा खेतीमा?
1: समस्या पनि छन् चुनौती पनि छ, किनभने अहिले हाम्रो देश कृषि प्रधान देश भए पनि कृषिमा आधारित जुन किसानहरू लागिरहेका छौँ हामी किसान, तर त्यसले मात्रै नपुग्ने अवस्था छ। किनभने राज्यले जुन किसानलाई उपलब्ध गराउनु पर्ने मल बिउ अनि त्यस पछाडि अरू संक्रमणबाट बस्ने जुन उपायहरू छन् त्यो राज्यले भुइँ तहका किसानहरूलाई नगरेको अवस्था छ। त्यसैले गर्दा पनि अहिले प्रत्येक किसानहरू किसानप्रति विकर्षण भएर किसानप्रति आकर्षण नभएर विस्थापित भएको अवस्था छ। यो अवस्थामा किसानहरूको समस्या बुझ्नको निम्ति किसानहरूलाई सहज रूपमा मल बिउको उपलब्ध गराउनको निम्ति र किसानहरूले उत्पादन गरेका जुन वस्तुहरू छन् त्यसको उचित मूल्य र बजार व्यवस्थापन सरकारले ध्यान दियो भने बल्ल मात्रै यो हाम्रो देश किसान हाम्रो किसानमा कृषिमा आधारित देश छ यसले फर्क मार्थ्यो भन्ने लाग्छ। तर कृषिमा समस्याहरू धेरै छन्। अब किनभनेपछि किसानहरूको लागत अनुसार जुन कृषि फर्महरू कृषि खेतीहरू सञ्चालन गरिरहनु भएको छ त्यो लागत उठाउन सकिरहेको अवस्था छैन। त्यसैले समस्याहरू छन्।
2: यहाँहरूले सुरुवातमा कतैबाट तालिम लिनुभयो यो गर्नुपर्छ भनेर कसरी सुरुवात गर्नुभयो?
1: हामीले योभन्दा अगाडि 71 सालदेखि नै लोकल कागती उत्पादन गरिरहेका छौँ। 71 वर्षमा लाएर लगायौँ र तिनले 5-6 वर्षदेखि 75-76बाट हामीले यो कागती व्यावसायिक पनि गरेका छौँ। हामी अब गर्नुपर्छ भन्दा पनि अब यो कसैबाट तालिम पनि ल्याएनौँ हामीले। अनि यो उत्पादन अथवा श्रममा जोडिन पर्छ, श्रममा नजोडिकन कुनै पनि व्यक्ति अथवा किसान अब समाज अगाडि बढ्दैन भन्ने लाग्यो र हामी यो उत्पादनतिर लाग्यौँ। हामीले 71 कागती लगायौँ भने हामीले यो 2 वर्ष अगाडि बेलौतीमा लाग्यौँ। अब त्यो त्यसको अलावा हामीले फुल खेती पनि गरिरहेका छौँ। अहिले 4 वर्ष जति भयो तिहारको लागि सयपत्री उत्पादन गरिरहेको, अनि हामी त्यसरी नै आकर्षित भयौँ र हामीले यो तालिम भन्दा पनि हामी आफै सहभागी हुनपर्छ, उत्पादनमा भाग लिनुपर्छ भन्ने धारणा अनुसार हामी अगाडि बढेका हौँ।
2: फुल खेती कति क्षेत्रफलमा गर्नुभएको छ?
1: अहिले फुल खेती पुरपरार भन्दा अलिक कम छ हामीसित, अहिले कम्तीमा पनि त्यही 1.5 कट्ठा जतिमा होला हाम्रो फुल खेती अहिले।
2: जस्तो अब तिहारको समयमा अहिले धेरै जसोले व्यावसायिकमा फुल खेती गर्न थाल्नु भयो पछिल्लो समय, बजारको के हुन्छ, समस्या हुन्छ कि हुँदैन?
1: अब यो समस्या यदि सरकारले अथवा राज्यले इन्डियाबाट उत्पादित जुन फूल हुन्छ त्यो इन्डियाबाट आयातित फूलहरू रोक्ने हो भने नेपाली किसानहरूको निम्ति धेरै राहत हुन्छ। अब जस्तै अब बाहिरबाट आयो भने हामीले थोरै लगानीमा लगाएको हुन्छौँ, उनीहरूले ठुलो मात्रामा इन्डियाले ठुलो मात्रामा फूल उत्पादन गरेको हुन्छ, स्वाथ्य बोर्डरबाट भित्रिन बित्तिकै हामी नेपालीहरूको फूल चाहिँ अलिक कम हुने, अलिक वितरण गर्न धौ हुने त्यस्तो अवस्था चाहिँ हुन्छ।
2: यो फूल खेतीमा कतिको समय दिनुपर्छ के छ?
1: समय चाहिँ दिनुपर्छ, यसलाई निरन्तर रूपमा त्यो फङ्गसको भन्ने हुन्छ त्यो जुन कालो कालो रोग लाग्छ फूल र पातहरूमा, त्यसको निम्ति पनि अब छिटिरहनु पर्छ त्यो फङ्गसको औषधि, अनि गोडमेल गरिरहनु पर्छ, त्यसका हाँगाहरू कटिङ गरिरहनु पर्छ। अब मैले त खास गरी 12 मासी भन्दा पनि खास त्यही भाइ टिकाको निम्ति लक्षित गरेर उत्पादन गरिरहेको अहिले 4 वर्ष जति भयो। हजुर,
2: कसरी बिक्री गर्नुहुन्छ फुललाई?
1: यो फुललाई हामीले उनेर भन्दा पनि थुङ्गाहरू टिपेर केजीका हिसाबमा बिक्री गर्छौँ। अब केजीका हिसाबमा बिक्री गर्ने बेलामा कुनै बेला इन्डियाबाट सरकार ल्याउन बन्द गरिदियो भने राम्रै उत्पादन हुन्छ, राम्रै मूल्य पर्छ, तर सरकारले उताबाट इन्डियाबाट आउन रोकेन र सरकारको के अरे सरकारले त्यो पहल नगरिकन इन्डियाबाट डाइरेक्ट फुल आयो भने हामी अलि मर्कामा पर्छौँ। पोहोर साल चाहिँ राम्रै आमदानी भयो फुलबाट, हामीले करिबन 1 केजीमा 700 रुपियाँका दरले बेच्न सफल भयौँ। यसपटक पनि अब हेरौँ, आशा चाहिँ धेरै लागेको छ, अब कस्तो हुन्छ त्यति बेलासम्मको अवस्था।
2: जस्तो अब अहिले पछिल्लो समय आफ्नै उत्पादन स्थानीय उत्पादन फुल प्रयोग गर्नुपर्छ भन्ने त्यो कति पाउनुहुन्छ
1: अहिले? नागरिक अथवा जनताहरूमा धेरै मात्रामा सचेत भएको अवस्था छ। किनभनेपछि योभन्दा अगाडि हजुरको यो फाइबरबाट उनेका मालाहरू धेरै परेको हुन्थ्यो भनेपछि बरु थुङ्गा लगाइदिने, यसपटक चेतना बढ्या छ जनतामा, बरु थुङ्गा लगाइदिने फूलको माला पुग्दैन भने, तर फाइबर चाहिँ आफ्नो दाजुभाइलाई लगाइदाखेरि फाइबर चाहिँ प्रयोग नगर्ने, अब यो फूल पनि आयुर्वेदिक भित्र पर्दो रहेछ, यो सयपत्री फूल पनि आयुर्वेदिक भित्र पर्ने भा हुनाले अब सकभर सकेसम्म जोड चाहिँ आफ्नो भाइलाई दाई भाइलाई लगाइदिनको निम्ति हामीले अब आर्गनिक र यो आयुर्वेदिक सयपत्री फूल नै प्रयोग गर्नुपर्छ भन्ने बुझाइ हामीले पाइरहेका छौँ।
2: अब यति धेरै कागती अनि सयपत्री फूल अम्बा खेती गर्नुभएको छ, समय कसरी व्यवस्थापन गर्नुहुन्छ?
1: यो समय यस्तो हुन्छ, अब सधैँभरि सबै ठाउँ एक्लै पनि हुन्न, समय त अब मिलाएर मिल्ने चिज हो। त्यही पनि अब म फेरि उता राजनीति क्षेत्रमा पनि काम गर्ने भएको हुनाले अब खास गरी हामीले यो जति बेला यो फूलहरू लगाउने अम्बाहरूको यो काटछाँट अथवा यताउता गोडमेल गर्ने बेलामा अब अरू मान्छेहरू पनि लगाइन्छ होइन, अब त्यसरी समय म्यानेज गरिरहेका छौँ, अहिलेसम्म त्यसरी नै चलेका छौँ हामी।
2: स्थानीयलाई रोजगारी?
1: हजुर, स्थानीयलाई पनि अहिले हामीले नियमित रूपमा एकजनालाई रोजगारी दिएका छौँ, एकजना महिला हुनुहुन्छ हामीबाट रोजगारी ल्याइरहनु भएको छ एकजनालाई, अनि फूल टिप्ने बेलामा पनि कोही कोही अब आवश्यक पर्यो छिटो तयार गर्न पर्यो भने अरूजना पनि थप्न सकिन्छ, त्यसरी हामी गाउँका महिलाहरूलाई पनि रोजगारीको व्यवस्था अहिलेसम्म गरिरहेका छौँ एकजनालाई।
2: यहाँहरू अहिले पार्टीको केमा रहेर काम गर्नु भएको छ?
1: म अहिले राष्ट्रिय जनमोर्चाको जिल्ला सहसचिव हो, अनि अखिल नेपाल महिला संघको केन्द्रीय परिषद सदस्य हुँ। अब कहिले काहीँ टाइम धेरै व्यस्तता हुन्छु म, कसैले भेट्न बोलाउनु भयो भने पनि म भेट्न समस्यामा भेट्न पाउने अवस्थामा पनि हुन्न, त्यो टाइम मिलाएरै गर्नुपर्ने हुन्छ। म यो अन्तर्पार्टी महिला सञ्जालको योभन्दा अगाडिको कार्यकालमा को सदस्य थिएँ, अहिले जिल्लाको उसमा सदस्यमा रहेर काम गरिरहेको छु। यो चारैतिर जोडिएर काम गर्न गाह्रो भए पनि अब अहिलेसम्म टाइम मिलाएकै छु, खास गरी अब समाज परिवर्तनको निम्ति लाग्न पर्छ भन्ने धारणाका साथ हामी अब यो खेतीमा पनि फूल खेती अथवा अम्ब खेती कागत खेतीमा पनि जोडिएका छौँ, र समाजलाई परिवर्तन गर्न पनि आफूले एउटा समय मिलाएर लागिरहेका छौँ।
2: अब सर पनि राजनीतिमै हुनुहुन्छ, हजुर पनि साथै आफ्नो व्यवसाय पनि निरन्तर रूपमा सञ्चालन गर्नुभएको छ, यो एकता समन्वय कस्तो रहन्छ?
1: यसमा एकता समन्वय अब सर पनि बाहिरै बाहिरै हिँड्नुहुन्छ, समन्वय राम्रै रहेको छ अहिलेसम्म। अब सर पनि बाहिर भएको बेलामा अब पार्टीकै काम गर्नुहुन्छ, अनि अहिले घरमा आएको बेलामा सरलाई पनि एक मिनट फुर्सद हुन्न, अब म त झन् सधैँभरि बिजी छ हुने भए घरमा बसे पनि, तर समन्वय हामीले मिलाएर गर्छौँ। अब जस्तो फलफुल अब कागतीमा टाइम बिले दिने बेलामा पनि अब समग्र रूपमा दुवैजना मिलेर गर्छौँ, अनि यतातिर बेलौती अम्बातिर टाइम दिने बेलामा पनि अब मिलाएर दिन्छौँ। खास गरी यसमा सर आउनुभयो भने घरमा बस्न पाउनुहुन्न, उहाँ अब काटछाँटदेखि लिएर अब बिरुवालाई अब मलजल सबै गर्नेतिर लाग्नुहुन्छ, अब बिदामा अब घरको टाइममा आउनु घरमा आएको टाइममा उहाँले पनि फुर्सद पाउनुहुन्न।
2: अब जस्तो यी व्यवसायमा केही समस्या प्राविधिक कुराहरू आफै हेर्नुहुन्छ यहाँहरूले?
1: अहिलेसम्म अब समस्या छ हामीसित प्रशस्त मात्रामा सिंचाईको सुविधा छैन, हामीले अब केही समस्या पर्यो भने हामी आफै हेर्छौँ, यदि हामीले जाने भन्दा अब बढी नै त्यस्तो खालको बिरुवामा संक्रमण पर्यो भने हामीले विज्ञहरूसित पनि देखाउने गर्छौँ। जस्तै हाम्रो यो घोराईको कृषिको ऊ छ, अब त्यसमा पनि हामीले कृषि विकास संस्थामा पनि हामी लैजान्छौँ अब त्यहाँ चेक जाँच गराउनको निम्ति, यो के कारणले गर्दाखेरि यो ठुलो रोग लाग्यो, अब कसरी लाग्यो, यसको समाधान के हो भनेर बागवेनी हुनुहुन्छ जुन कृषि उसमा कार्यालयमा, हामीले त्यहाँ पनि लैजान्छौँ। अब सामान्यतया अब फङ्गसको रोगहरू लाग्यो भने हामी आफै सकभर संक्रमणबाट बचाउनको निम्ति हामी आफै औषधि गरिरहेका छौँ।
2: अम्बा खेती दाङ जिल्लामा त्यति गरेको देखिँदैन, के पाउनुहुन्छ अन्यत्र पनि व्यवसाय रूपमा गरेको?
1: अहिले धेरै हुनुहुन्न, यता एक दुई ठाउँ छ, त्यो ठ्याक्कै मलाई ठाउँ चाहिँ थाहा भएन। धेरैजना हुनुहुन्न, किनभनेपछि अहिले यो अम्बा पहिलाको बुझाइ भन्दा अहिलेको बुझाइ धेरै फरक छ। किन भनेपछि पहिला सामान्य खालको अब लोकल स्तरमा पाइने बेलौटी नै हो, किन किनेर खान पर्यो भन्ने अवस्था थियो। अहिले भने अम्बा चाहिँ खान पर्छ, यसले खास गरी स्वास्थ्यको लागि राम्रो काम गर्छ भन्ने धारा र नागरिकमा अथवा जनतामा परेको छ। अब हजुरलाई भन्ने हो भने यहाँ हामीसित खास गरी अब सुगरका बिरामीहरू आउनुहुन्छ, स्याउ भन्दा पनि बेलौती सुगरको लागि निकै राम्रो फाइदाजनक छ भनेर एक पटकमा 3-4 केजी लैजाने, नियमित रूपमा लैजाने हामीसँग ग्राहकहरू हुनुहुन्छ। उहाँहरूले नियमित रूपमा लग्नुहुन्छ। पहिलाको तुलनामा अम्बा खेतीमा खान पर्छ भन्ने चाहिँ धेरै चेतना बढेको अवस्था छ अहिलेको स्थितिमा।
2: अहिले जति उत्पादन हुन्छ त्यो सहज रूपमा बिक्री भइरहेछ अहिले?
1: हजुर, अहिले सहज रूपमा बिक्री भइरहेछ, थोरै अलि पाक्दै गइरहेको अवस्था छ। अब अलि बढी मात्रामा उत्पादन भयो भने त गाह्रै पर्छ, किनभनेपछि अब सधैँभरि अब एउटै मान्छेले खानेकुरा भएन। यो यसको निम्ति समस्या आइपऱ्यो भने यसलाई बजार व्यवस्थापनको निम्ति सम्बन्धित निकायले नै ध्यान दिनपर्छ।
2: एकदमै जस्तो अब महिलाहरूले केही गर्न सक्दैनन् भन्ने पनि अझै पनि सोच छ समाजमा। यहाँले आफ्नो राजनीतिक यात्रा र व्यवसाय पनि सँगसँगै लग्नु भएको छ, अन्य दिदी बहिनीहरूलाई यहाँको सुझाव आग्रह के रहन्छ?
1: अब सुरु सुरुमा त अब महिलाहरूले पनि कसरी गर्न सक्लान् र अब हाम्रो समाज भनेको त पुरुष प्रधान समाज हो, पुरुषले अभिकरण गरेको समाज हो। महिलाहरूको त खासै बाहुल्यता नभएको, महिलाहरूले भनेको पनि नमान्ने स्थिति हो। तर अहिलेको अवस्थामा धेरै परिवर्तन भएछ। अब परिवर्तन भन्नाले पूर्ण रूपमा परिवर्तन त भएको छैन, तर महिलाहरूले पनि गर्न सक्छन्। राज्यका निकायहरूमा पनि महिलाहरूको धेरै उपस्थिति भए हुनाले अहिले किसानमा पनि धेरै पुरुषहरू अब विदेश जाने क्रम जारी छ। भनेपछि अब घर धान्नको निम्ति त महिलाहरूले नै गर्न पर्यो, त्यो भएको हुनाले उत्पादनमा पनि धेरै महिलाहरू पनि जोडिएको स्थिति छ अहिले। अब समाजको तुलनामा त अहिले पहिलाको स्थितिमा त्यस्तो छैन। अब महिलाहरूको मेरो मलाई सुझाव दिने चाहिँ अझै गर्नपर्छ, महिलाहरूले पनि नगरे के हुन्छ र गरेपछि सबै चिज हुन्छ। सफल र सक्सेस हुनको निम्ति आफै नै प्रयत्नशील रहनुपर्छ भनेर सुझाव सल्लाह चाहिँ दिनुहुन्छ।
2: अब यहाँ विभिन्न राजनीतिक तहमा रहेर काम गर्दा यहाँको भूमिका के रहन्छ त्यहाँ?
1: मेरो भूमिका चाहिँ अब खास गरी समाज परिवर्तनको निम्ति, अन्याय अत्याचारका विरुद्धको निम्ति र जुन एउटा हिंसात्मक हिंसामा परेको महिलाहरूको निम्ति समाजलाई न्याय र समानताको रूपमा अगाडि बढाउनको निम्ति मेरो चाहिँ भूमिका रहन्छ।
2: अब व्यवसायका कुरा गरिरहँदाखेरि खास गरेर व्यावसायिक रूपमा जुनसुकै व्यवसाय कृषि व्यवसाय अंगाल्नुभएका किसानहरूलाई सरकारी स्तरबाट के गर्दै भने अझ सहज हुन्थ्यो जस्तो लाग्छ?
1: अब सरकारी स्तरबाट गर्न किसानहरूको निम्ति गर्न पर्ने धेरै कुराहरू छन्। हेर्नु अब अहिलेको स्थिति भनेको हाम्रो देश कृषि प्रधान देश भए पनि कृषिबाट जुन उत्पादन हुन पर्ने उत्पादन भएका जुन वस्तुहरू छन् तिनले उचित मूल्य पाउन सकिरहेको अवस्था छैन र बजार त्यस जुन उत्पादन भएका वस्तुहरू हुन्छन् तिनले बजार पाउन पनि सकिरहेका छैनन्। अझ भन्यो भने त ठुलो डर लाग्दो कुरो त के छ भनेपछि अब हजुरको उत्पादन गरेको चिज जुन किसानले उत्पादन गर्छन् र बिचौलियाले बढी नाफा खाने, उपभोक्ता नि मारमा किसान पनि मारमा, उपभोक्ताले महँगो पैसा तिर्न पर्ने, अब सस्तोमा उत्पादन किसानबाट ल्याउँछन् बिचौलियाले अनि त्यो बिचौलियाबाट ल्याएको चिज उपभोक्ताले किन्ने कुरा भइरहेछ। अब यसमा सिधै उपभोक्ता पनि मारमा नपर्ने, किसान पनि मारमा नपर्नको निम्ति सरकारले नै आफ्नो राज्य निकायबाट किसानहरूको निम्ति जुन मल बिउ बजार व्यवस्थापनका कुराहरूलाई ध्यान दिनपर्छ। नत्र भने किसान मारमा परेको परे, उपभोक्ता पनि मारमा परेका परे, बिचौलियाहरू जुन हुनुहुन्छ उहाँले नाफा कमाएको स्थिति छ अहिले।
2: अब यहाँको अम्बा खेती धेरैले थाहा नहुन पनि सक्छ, अहिले जुन बिक्री पनि गर्नुभएको छ यहाँले किलोको 200 रुपियाँका दरले निकै अर्ग्यानिक खाना पनि निकै मिठो अन्य जुन उपभोक्ताहरूलाई यहाँसम्म आउन कानेर छ भन्ने सबै
1: यहाँ आउनको निम्ति धेरै सजिलो छ। हाम्रो अब यो बाटो नजाने ठाउँ पनि छैन। अब हाम्रो यो अम्बा खेती अम्बा फर्ममा आउन चाहने जुन महानुभावहरू हुनुहुन्छ उहाँहरूको निम्ति हामीले यो एउटा बाटोमै पर्छ। हाम्रो यो गुलेरिया पार्कदेखि ठ्याक्कै अलिकति अगाडि मात्रै पर्छ। त्यहाँनिर गुलेरिया पार्कमै आएपछि त्यहाँ दुई चारवटा घरहरू छन्। त्यहाँ आएर सम्झे पनि अब सम्झेर सोधे पनि फर्म कहाँ छ भनेदेखि बताइहालिदिनुहुन्छ। होइन भने अब हामीलाई हजुरहरूले सहज रूपमा उपलब्ध गर्नको निम्ति अब हामीलाई सम्पर्क गरे पनि थाहा पाउन सक्नुहुन्छ, सजिलै उपलब्ध गराउन सक्छौँ हामी। अब यो हाम्रो अम्बा खेती भनेको आर्गानिक हो। अब हामीले विषादी प्रयोग गरिरहेको अवस्था छैन। हामीले विषादी प्रयोग गरे पनि हाम्रै अब यो गाई छ, गाई वस्तुहरू छन्, गाईको पिसाबबाट हामीले विषादी गराएर त्यही विषादी नै संक्रमणबाट बचाउनको निम्ति हामीले अम्बा खेतीलाई अम्बा खेतीमा यो त्यो औषधि छरिरहेका छौँ।
2: यो अलि बढी अम्बा खेतीमा अलि बर्खाको समय हुन सक्छ अथवा गर्मी कुन समयमा अलि कति क्षति हुने त्यस्तो हुन्छ कहिलेकाहीँ?
1: यो बर्खाको टाइममा टाइमको फल राख्यो भने अलि क्षति होइन धेरै नै क्षति हुन्छ। किनभने पानी बढी पर्छ, पानी बढी पर्यो भने त्यसमा संक्रमण बढी हुन्छ र किसानलाई धेरै क्षति हुन्छ। त्यति बेलाको फल राख्यो भने धेरै क्षति हुन्छ, कम मात्रामा त्यसले उत्पादनले कम मात्रामा मूल्य पाउने हुन्छ। हामीले यो चाहिँ यो बर्खाको फल नराखेर यो आजभोलि तयार हुने गरी फल राखेको भएको हुनाले अहिले हामी अलि सेफ भएका छौँ। यसको यो फल उत्पादन र मूल्य पाउनको निम्ति अहिले सेफ भएका छौँ।
2: अब हामी कार्यक्रमको अन्त्यतिर आएका छौँ। यति जसमा कुरा गरिरहँदा अझ पनि यहाँलाई त्यस्तो केही भन्न मन लाग्यो अथवा मैले सोध्न छुटाएको छु भने भन्न सक्नुहुन्छ?
1: अब मलाई भन्न मन लागेको जति कुरा त आए, तर मलाई एउटा कुरा उ गरे भन्न मन लागिरहेको छ। किनभने हामी किसानहरूको निम्ति जुन राज्यले अनुदान छुट्याएको हुन्छ किसानको पहुँचमा भनेर, किसान अगाडि बढोस् भनेर जुन अनुदान छुट्याएको हुन्छ, तर त्यो अनुदान चाहिँ भुइँ तहका किसानहरूले पाएको अहिले पनि अवस्था छैन। यसको निम्ति राज्यले वास्तविक किसान को हो त, वास्तविक किसान र भुइँ तहका किसानलाई ल ठिक छ अब उसको लगानी अनुसार दिन सफल होस् बरु, तर वास्तविक किसानलाई छानेर वास्तविक किसानलाई चुनेर नै जुन अनुदान वितरण गरिरहेको अवस्था छ राज्यले, त्यसलाई मुख्य रूपमा ध्यान पुर्याओस् भन्ने मलाई लाग्छ। र अब के अरे हजुरलाई पनि धन्यवाद। अब हाम्रो यो फर्मसम्म दुःख गरेर आएर हाम्रा कुराहरू किसानको माझमा पुर्याइदिनको निम्ति जुन ठुलो भूमिका खेल्नुभयो हजुरलाई धेरै धेरै धन्यवाद। अब यहाँले हाम्रो कुराहरू जुन रेडियोको माध्यमबाट सबैको माझमा पुर्याउनको निम्ति जुन ठुलो पहल गर्नुभयो हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामीले।
2: हस्, आज कार्यक्रममा यहाँले पनि निकै महत्वपूर्ण समय दिनुभयो, त्यसका लागि यहाँलाई पनि धन्यवाद।
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद हाम्रो तर्फबाट है।
2: आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं कोराही उपमहानगरपालिका वडा नम्बर 17 गोलरियामा व्यावसायिक रूपमा अम्बा खेती गर्नुभएका कृष्ण राणासँग। आज कार्यक्रम तपाईँले कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताले धन्यवाद। प्राविधिक मित्र शालिग्रामजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।

0: वन रेफरलमा
1: वायनेट को बाय वन गिफ्ट वन फ्री अफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
2: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिराछु नि
2: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडीमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहाले
2: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडीमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स दैत उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइजा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा
8: उपचार हुने रोगहरू
7: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: मध्य पश्चिम FM 91.4 MHz।
1: डाक्टर आउने बारे सूचना।
2: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू।
2: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातीमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
1: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
4: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
5: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ।
7: सम्पर्क फोन नम्बर 98479-57193
6: र 98-1-88-89-08।
8: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-9-10।
8: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट, दाङ।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
10: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
10: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
10: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
10: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
10: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
10: सम्पर्क नम्बर 082-560-23।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
11: होइन भाइला,
12: लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू

0: दारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
2: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
1: दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ। साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानमा परि एक्काइसजनाको मृत्यु, पाँचजना बेपत्ता, देशका विभिन्न क्षेत्रमा विद्युतीय संरचनामा ठूलो क्षति, सातवटा जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरूद्ध।
2: यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
1: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित चारजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू, 13 सम्ममा सम्पन्न हुने।
3: 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै प्रति सभा क्षेत्रमै तपाईँको माध्यमिक प्रतिनिधिको निर्वाचन भइसकेको हुन्छ।
1: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम बढ़दै विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको सांसदहरूको भनाई। प्रधानमन्त्रीको महातत्वमा बलियो संयन्त्र बने मात्र विपदमा संयोजनकारी कार्य हुने।
4: गृह मन्त्रालयका अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेशन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि।
1: र जापानमा जारी 20 एसियन प्रतियोगिताको पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: बसाईसराई आफैमा नकारात्मक होइन, यो अवसर र विकासको खोजीसँग जोड़िएको सामाजिक प्रक्रिया पनि हो। तर गाउँबाट शहरतर्फको एकतर्फी प्रवाहले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र जनसांख्यिक सन्तुलनलाई कमजोर बनाएको छ। अझ डोजरे विकासले बाढ़ी र पहिरोको चपेटाले असुरक्षित भएपछि पहाड़ छोड्नेको संख्या बढ़दो छ। यस्तो बसाईसराईले गाउँलाई समृद्ध र शहरलाई बस्न योग्य दुवै बन्न दिँदैन। अब खबर सन्तोष गन्धर्वबाट।
6: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। आर्थिक वर्ष 2079-80 देशभर 119,392 जनावरको टोकाईका घटनाहरू दर्ता भएकोमा 2080-81 यो संख्या बढ़ेर 210,301 पुगेको थियो। पछिल्लो आर्थिक वर्ष 2081-82 आइपुग्दा टोकाईका कुल घटना 223,510 पुगेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेशगत आधारमा हेर्दा 2081-82 सबैभन्दा बढ़ी बागमती प्रदेशमा 80,185 जनावरको टोकाईका घटनाहरू दर्ता भएका छन्। जनावरको टोकाईका घटना बढ़नुले रेबिज नियन्त्रणमा थप चुनौती देखिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्। विशेष गरी कुकुरको टोकाई र रेबिजको जोखिम बीच प्रत्यक्ष सम्बन्ध भएकाले पनि टोकाईपछि समयमा उपचार तथा रेबिज विरूद्धको खोप लगाउनु महत्वपूर्ण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डाक्टर अनुप वास्तोलाले सीआईएनसँग बताउनुभयो।
7: एउटै मात्र भनेको कम्युनिकेसन, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट, संचार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने यो

0: अर्को अर्को कुरा चाहिँ हामी अहिले पछि छलफल गरौँला होइन, एउटा अर्को एकदमै इम्पोर्टेन्ट कुरा छ, त्यो भनेको चाहिँ हाम्रो कम्युनिटीमा भएका कुकुरहरू हामीले होइन भन्दाखेरि स्टे डग भन्छौँ, तर अहिलेको परिप्रेक्ष्यमा हामी रेस्पेक्ट दिउँ कम्युनिटी डग भन्छौँ, र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने जुन अघि मेमले भन्दा चेन हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
1: जुन भन्नुभयो नि यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ कति छिटो
0: एकदम एकदम ट्रिकी क्वेसन छ। यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ। कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि म यहाँ जोडिहाल्छु अहिले होइन, के छ भन्दाखेरि कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नै पर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
1: तत्कालै
0: तपाईँको समुदायका मान्छे बाउ आमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
2: विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोशी बाढ़ी पछिको उद्धार तथा प्रतिकारको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अखोराब नेपालले काठमाडौँमा आज आयोजना गरेको विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका कानूनहरू बनाउनुपर्ने प्रतिबद्धता समेत व्यक्त गरे। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो। नेकपा एमाले सांसद पद्म अर्यालले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको बताउनुभयो।
3: कानून भनेको यो पूर्व सूचनासित जोडिएर गरे हो। अब अर्को कानून चाहियो, अहिलेको पुनर्स्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रातो टासित निर्देशिकाले नै काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ। तर हामीले अस्थायी खालको पुनर्स्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानुन छ। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गर्यो अहिले हामीले भनिरहेछौँ।
2: जल विज्ञान तथा जलस्रोत केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय पोर्टोकल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम प्रष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय पोर्टोकल बनाउनुपर्ने धारणा राख्नुभयो।
4: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौ होइन। एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर, चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यसपछि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भल्नरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
2: कार्यक्रममा राष्ट्रिय प्रकोप सञ्जालका अध्यक्ष सूर्य बहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्ति परिचालन गर्न नसकेकाले पनि त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा हुनुपर्ने बताउनुभयो।
5: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि, हामीले त अझ के हुने, त्यसको चाहिँ आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
2: यसै बीच लगातारको अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानमा परि करिब विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ भने 5 जना अझै बेपत्ता छन्। तर विज्ञहरूका अनुसार बाढ़ी पहिरोको तीव्रता र क्षतिको अवस्था हेर्दा मानवीय क्षति झन ठूलो हुन सक्ने सम्भावना रहेको पनि बताइएको छ। समयमै गरेको मौसम पूर्वानुमान, पूर्व सूचना र उद्धारका कारण ठूलो संख्यामा मानिसहरू सुरक्षित हुन नसकेको विज्ञहरूले दावी गर्दै आएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी पहिरोबाट 419 परिवारका 1451 जना विस्थापित भएका छन्। बागलुङ, पर्वत, म्याग्दी, नवलप्रासी पूर्व लगायतका जिल्लामा घर, सड़क र पुलमा ठूलो क्षति पुगेको छ। बागलुङमा मात्र 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन्। नवलप्रासी पूर्वमा डुबानका कारण 613 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यता 3 दिन परेको अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत संरचनामा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण कुस्मा, दाना, त्रिशुली, मर्स्याङदी, सितीमादी, कालीगण्डकी तथा समुद्र टार लगायतका क्षेत्रमा गरी कुल 1292 मेगावाट क्षमताका जलविद्युत आयोजनामा प्रभाव परेको छ। प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना कुस्मा खण्डको टावर नम्बर 21 र 22 क्षति पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हाल 7 जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरूद्ध भएको बताउनुभयो।
6: असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोका कारण प्रसारण, वितरण तथा विद्युत उत्पादन संरचनामा क्षति पुग्दा विद्युत उत्पादन र आपूर्ति प्रभावित भएको छ। प्रारम्भिक विवरण अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध हुँदा 13 आयोजनाको करिब 370 मेगावाट तथा विभिन्न नदी खोलामा आएको अत्याधिक बहावका कारण म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँका थप 14 आयोजनाको करिब 630 मेगावाट उत्पादन प्रभावित भएको छ। यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
2: त्यस्तै भदौ 10 गते भोटिकोशी र त्रिशुली नदीको बाढ़ीले माथिल्लो त्रिशुली 320 केवी हबमा क्षति पुगेको छ। त्यस्तै विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावाट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान पनि सार्वजनिक गरिएको छ। कांग्रेस आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार 32 जिल्लाका 55 निर्वाचन क्षेत्रमा आज अधिवेशन शुरू भएको हो। यसअघि 10 असोजमा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सक्ने तालिका थियो, तर देशभर बाढ़ीका कारण धेरै जस्तो जिल्लामा अधिवेशन हुन सकेको छैन। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग भन्नुभयो,
7: अन्तर्गत प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन 10 गतेदेखि 13 गतेको अवधिभित्रमा सबै 165 क्षेत्रमै सकिनेछ। यही अवधिभित्र काठमाडौँ 5, ललितपुर 3, ललितपुर 1 को निर्वाचन सकिसकेको छ भने अरूमा निर्वाचन सकिएर मतपरिणाम अथवा निर्वाचन परिणाम आउन शुरू भएको छ अहिले र कार्यक्रम जारी छ। यो निर्वाचन कार्यक्रम जारी छ, भोलिसम्ममा सम्भवतः आधीभन्दा बढी निर्वाचन क्षेत्रहरूमा चाहिँ निर्वाचन परिणाम पनि आइपुग्छ र 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै प्रतिनिधि सभा क्षेत्रमै तपाईँको माध्यमिक प्रतिनिधिको निर्वाचन भइसकेको हुन्छ।
2: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकारी सहित वसन्त कुमार बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार चीनको बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै अधिकारीले सेवाग्राहीसँग व्हाट्सएप मार्फत कुराकानी गरी घुस रकम माग गरेको आरोप लागेको छ। साझा खबरमा अब खेल खबर। जापानमा विश्वौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल बिहान 6 बजेदेखि शुरू हुनेछ, तर खेल समय शुरू हुनु पूर्व उच्च वर्षाको सम्भावना रहेको समय जनाइएको छ। जापानको आइची निसनमा हुने खेलमा वर्षा बाधक बन्ने देखिएको छ। वर्षाले खेल नै रद्द हुने सम्भावना बढ़ेको छ भने खेल हुने भनिएको अधिकांश क्षेत्रमा करिब 80-90% वर्षाको सम्भावना रहेको देखाइएको छ। यसैबीच नेपाली क्रिकेट टोली हङकङ सिक्सेल क्रिकेटमा सहभागी नहुने भएको छ। आयोजकले आज सार्वजनिक गरेको टीमको सूचीमा नेपालको नाम परेको छैन।
8: सन्तोष गन्धर्व। धुन्चे र स्याप्रो बेसी जोड्ने पुल छिट्टै बन्दै
9: धुन्चे र स्याप्रो जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौँ त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट शुरू गर्छौं।
8: बाढ़ी प्रभावित क्षेत्रका सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली भोटेकोशी बाढ़ीपछि आपतकालीन छुट्टै कानूनको आवश्यकता महसुस विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
12: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहार हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत भरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ। सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562-7707।
13: बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
15: प्याज त फिर्ता लिनु भयो त, एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
17: धुन्चे र स्याफ्रोबेसी जोड्ने पुल बाढ़ीले बगाउँदा रसुवाको आमा छोदिङमो गाउँपालिकामा फलेको बन्दा बजारसम्म पुर्याउन समस्या भइरहेको किसानले बताएका छन्। हामीले रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई धुन्चे र स्याफ्रोबेसी जोड्ने पुल निर्माणको काम कहिलेबाट शुरू हुन्छ भनेर सोधेका छौं।
9: धुन्चे र स्याफ्रो जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौं त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट शुरू गर्छौँ। बेली ब्रिज पनि हो र हामी चाहिँ त्यसको अल्टरनेट झोलुङ्गे पुल पनि त्यसमा सँगसँगै अहिलेलाई राख्ने भन्ने हाम्रो प्लान छ। पूर्वाधार मन्त्रालयबाट आउनुभएका सम्बद्ध निकायबाट आउनुभएका प्राविधिक टोलीले के सुझाव दिनुहुन्छ त्यो अनुसार चाहिँ दीर्घकालसम्म चाहिँ कायम हुने खालको चाहिँ कनेक्टिभिटी चाहिँ हामी जोड्छौँ। उद्धार र खोजको चाहिँ जुन काम गरिरहेका थियौँ त्यसले गर्दा पनि हामीलाई चाहिँ त्यो एसेसमेन्ट गर्नको लागि अलिकति गाह्रो भयो र कहाँनिर चाहिँ हामीले बेली ब्रिजहरू राख्ने कहाँ चाहिँ सजिलो हुन्छ एक्सेसिबल हुन्छ भन्ने विषयमा पनि हामीले प्राविधिक रूपमा चाहिँ तय गर्नुपर्ने अवस्थाले गर्दा केही ढिलो पक्कै भएको हो। यद्यपि अहिले हामीले ट्विन सञ्चालन गरेका छौँ त्यहाँ त्यो ट्विनलाई चाहिँ इलेक्ट्रिक बनाउने र अटो सञ्चालन हुने बनाउने साथसाथै चाहिँ बेली ब्रिजको प्रक्रिया पनि हामी अगाडि बढाउँछौँ।
17: अबको केही दिनमै धुन्चे र स्याफ्रुबेसी जोड्ने पुल निर्माणको काम शुरू हुने बताउँदै हुनुहुन्थ्यो रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे। कुकुरले टोक्न साथ रेबिज विरूद्धको खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन्। अनि कुकुरले गाईवस्तुलाई टोक्यो भने चाहिँ के गर्ने? पशुसेवा विभागका डाक्टर रोशिका श्रेष्ठ।
18: तपाईँ यदि बाढ़ी प्रभावित क्षेत्रहरूमा बसिराख्नु भएको छ भने रेबिज रोगको संक्रमणको उच्च जोखिमको एरियामा हुनुहुन्छ। हाल आएको बाढ़ीको कारणले घर गाई गोठहरू नै बगाइरहेको अवस्थामा हाम्रा जनावरहरू विस्थापित भएको अवस्था छ। उनीहरू खानाको खोजीमा आवासको खोजीमा जंगलतिर भौतारिरहेको अवस्था छ जसले गर्दा उनीहरूलाई रेबिज रोगको संक्रमण भई पुनः हाम्रो समुदायमा आएर रेबिज रोग फैलाउने सम्भावना रहेको छ। यदि तपाईलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरूद्धको सुई लगाउनु अत्यन्त आवश्यक हुन्छ। यो रेबिज रोग लागिसकेपछि यसको कुनै पनि उपचार हुँदैन भने समयमा नै हामीले भ्याक्सिन लगायौं भने यस रोगबाट सजिलै बस्न सकिन्छ। यदि हाम्रा घर पालुवा जनावरहरू गाई भैँसी भेडा बाख्राहरूलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा स्थानीय तहको पशु स्वास्थ्य शाखामा सम्पर्क गरी रेबिज रोग विरूद्धको सुई निशुल्क लगाउनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु।
17: कुकुरले टोकिहाले जति सक्दो छिटो रेबिज विरूद्धको खोप लगाउन सुझाव दिँदै हुनुहुन्थ्यो पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ। गत भदौ 10 गते बाढ़ी आउँदा नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठको परिवारका सबै सदस्य काठमाण्डुमा थियो। बाढ़ीले घरमा चाहिँ क्षति गर्यो। यो बाढ़ीको सिकाइ पनि अघिल्लो पटकको भन्दा फरक छ।
19: हामी 9 गतेदेखि नै घरमा कोही पनि थिएनौं, जसको कारणले गर्दाखेरि मेरो आफ्नै परिवारमा चाहिँ मानवीय क्षति मैले बेहोर्न परेन। परिवारमा मैले व्यक्तिगत हिसाबले मानवीय क्षति बेहोर्न नपरेको कुरो चाहिँ आफ्नामा छ। तथापि यहाँ बस्ने हामी सबै पीड़ित छौँ, सबै मर्माहत छौँ। सेवा सुविधा जहाँ पाइन्छ मान्छेको बस्ती त्यहीँ हुने, बजार त्यहीँ बस्ने भएको कारणले गर्दाखेरि अब वर्षै पछि कहिले चाहिँ नि अब कुन जिल्लामा चाहिँ नि अब बाढ़ी पहिरो पर्ने, कहिले कुन जिल्लामा बाढ़ी पहिरो गर्ने हुने भएको कारणले गर्दाखेरि पुल पुलेसाहरू बनाउने सन्दर्भमा अब नदी किनारको तल बेसीको भाग छेउछाउमा भए पनि अब सड़कको विकास गर्दाखेरि त्यसलाई चाहिँ अलिकति अलि माथिल्लो भेग हुँदै लगिदिएको भएदेखि सायद अब बेसीमा बस्ने बस्तीहरू त्यो नदी सतहभन्दा माथि बस्थ्यो होला। पूर्वाधारहरू पनि नष्ट हुने थिएन, मानव क्षति पनि हुने थिएन। अब अहिले अब यसलाई स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन। त्यसो भएको हुँदा अब जुन जुन ठाउँमा चाहिँ नयाँ विकासका संरचनाहरू निर्माण हुँदाखेरि कम्तीमा पनि नदी सतहबाट 50-60 मिटरको चाहिँ अब माथिबाट सड़क सञ्जालको विकास भइदियो भने यो किसिमको क्षति हुँदैन थियो भन्ने मलाई लाग्छ।
17: नुवाकोट देवीघाटका अर्जुनलाल श्रेष्ठ रसुवा भोटेकोसी बाढ़ीपछिको अनुभव सुनाउँदै। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट गर्न र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
8: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको कुरा,
19: यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून, जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ।
8: पछिल्ला घटनाहरूले आपतकालीन छुट्टै कानूनको आवश्यकता देखाएको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
10: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराइचौध नयाँ बजार बाल विकास स्कूलको अगाडि,
19: फोन नम्बर 082-563-479,
10: मोबाइल नम्बर 98-494-67-487।
20: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा, डाक्टर द्वारा दिइने सेवाहरू
21: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
20: एपेन्डिसाइटिस हाइड्रोसिल हर्नियाको चिरफार,
21: पुरुषको लिंग सम्बन्धी समस्या,
20: पिसाब पोल्ने समस्या,
21: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
20: पाइल्स फिस्टुला होमोराइड साइनसको समस्याको चिरफार तथा उपचार,
21: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
20: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: डाक्टर भेट्ने समय
20: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
21: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
20: साँझ 5 बजेदेखि 8 बजेसम्म।
22: सम्पर्क शंकर मेडिकल हल, निमहल रोड घोराही दाङ, फोन नम्बर 082-5562-23, 98-478-1817 र 98-478-1745।

0: रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: अब भोटेकोशी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको प्रसंग। 1000 भन्दा बढ़ीको मृत्यु भइसकेको रसुवाको भोटेकोशी बाढ़ीको कारण परेका प्रभावहरू अनगिन्ती छन्। त्यसको तथ्याङ्क समेत निकाल्न सकिएको अवस्था छैन। बाढ़ीपछिको उद्धार अनुभव, आवश्यक कानून र अप्नाउनु पर्ने सावधानीका बारेमा सांसद श्रीराम नेउपानेसँग साथी लील प्रकाश जनले कुराकानी गर्नुभएको छ।
2: भूकम्प पनि हुन्छ, कोविड पनि विकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आगलागी पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन। मानव गतिविधि संसारको अर्को कुनामा हुन्छ, त्यसको प्रभाव हाम्रो जस्तो देशमा आइपुग्छ र हाम्रो जनजीवनमा प्रत्यक्ष रूपमा पार्छ भने त्यस्ता कुराहरूलाई हामीले त्यही किसिमको संयन्त्र तयार गर्नु पर्यो, विकास गर्नु पर्यो र सहकार्य पनि, अब क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
3: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन, चीन, भारत, नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। यो चीनसँग हाम्रो भारतसँग जति सजिलो भइरहेको छ, चीनसँग त्यो जुन खालको त्यो अप्ठ्यारो छ नि, त्यो फुकाउनको लागि प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको, अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले।
2: तपाईँको पार्टी हुनुपर्छ भनेर मैले भन्दै गर्दा तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र अहिले यहाँ सबै निकायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौं र त्यसलाई हामी इस्ट्याब्लिसै गर्छौं, त्यसमा कुनै शंकै छैन, त्यसमा हामी प्रतिबद्ध छौं, त्यो गर्छौं। अहिले मैले भन्दै गरेको सबै ठाउँबाट त्यो सरकार पक्षहरूबाट पनि त्यो आवाजहरूलाई सम्बन्धित निकायमा ल्याउँदै गर्दा, त्यसलाई रियलाइज गर्दै गर्दा, अझ थप छलफल गरेर त्यसलाई परिष्कृत बनाएर बुन्दागत रूपमा ल्याउँदै गर्दा अझ नीति निर्माणमा सहज हुन सक्छ। अब विशेष गरी हिमताल अहिलेको सबैभन्दा फ्युचरमा, अब भविष्यमा हुन सक्ने जोखिम भनेको हिमतालमै केन्द्रित छ। 2000 भन्दा बढी हिमतालहरू भएको नेपाल हो। अब सर्वोच्च शिखर लगायत 14 मध्ये 8 शिखरहरू नेपालमै छन्। विशाल हिम श्रृङ्खला छ अनि त्यसपछि त्यो हिमतालहरू 2000 भन्दा बढी मध्ये 47 हिमतालहरू जोखिम को अवस्थामा छन् भनेर इसी मोडको 2020 होला सायद स्टडीले बताएको छ। तर अब के हुनु पर्यो भने, अब त्यसलाई अपडेट गर्नु पर्यो। 6 अगाडि जे थियो आज त्यही स्थिति छ कि छैन, तिनीहरूको स्थिति के छ, त्यहाँको भौगोलिक अवस्था, सेन्सिङ सिस्टम, नेभिगेसन सिस्टम, अनि त्यसपछि पछिल्ला प्रविधिहरू प्रयोग गरेर अबको सिचुएसन के छ र कुन कुन बढी जोखिमपूर्ण छन्, त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटेकोशीले त्यो एउटा लेसन पाठ पनि सिकाएको छ। कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने, अनि त्यसपछि हामीले ती पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ। जलविद्युत आयोजनाहरूको त मैले पटक पटक भन्छु,
3: त्यो आयोजनामा यो हाम्रो नागडुङ्गा सुरुङ मार्गको विषयमा तपाईँले पनि धेरै ठाउँमा लेखेको पनि हामीले हेर्यौँ होइन, कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
2: यो विषयमा
3: हामीले के कुरा सुधार गर्नुपर्छ,
2: उहाँले पनि उठाउनु भएको थियो। मैले अब जस्तो उहाँले एउटा कुरो के उठाउनु भयो भने, माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने, त्यो चाहिँ होइन। के हो भने, त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ।
1: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। लगातारको अविरल वर्षापछि आएको बाढ़ी, पहिरो र डुबानका कारण 21 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता छन्। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ र जापानमा 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै अप्सरा बोखराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: जबरा पक्राउ प्रकरणमा विपक्षीद्वारा सदनमा सरकारको कड़ा आलोचना। राष्ट्रपाल सांसद मौन। छोरी कुटेर बुहारी तर्साउने सरकारको प्रपञ्च भएको प्रचण्डको टिप्पणी।
0: पार्टी कार्यवाहीमा परेका कर्णालीका सांसद राजकुमार शर्माको पद खारेज। 28 लाख घुस लिने खाद्य अधिकृत सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा।
1: चाडपर्वमा यात्रा सहज र सुरक्षित बनाउन संसदीय समितिको निर्देशन। बाढ़ीले बगाएका सड़क तत्काल मरमत गर्न व्यवसायको माग।
0: अमेरिकाले इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेसँगै तेलको मूल्य बढ़्यो। युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट।
1: र एसियन गेम्सको सेमी फाइनल प्रविष्टका लागि भोलि नेपालले श्रीलंकाको सामना गर्ने। अमेरिकी क्रिकेटर शुभम रंजानेले विराटनगर किंग्सबाटै एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। पूर्व प्रधान न्यायाधीश चोडेन्द्र शमशेर जबरालाई पक्राउ गरी छाडिएको विषयमा विपक्षी दलका सांसदहरूले सरकारप्रति प्रश्न उठाएका छन्। आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दल नेकपा एमाले पूर्व प्रधान न्यायाधीश जबराको गिरफ्तारीलाई सरकारको राज्य आतंक र बर्बर नमूना भएको बताएको छ। बैठकको आकस्मिक समयमा एमाले प्रमुख सचेतक ऐनबहादुर महरले पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै पक्राउ गरिएको घटनाप्रति असन्तुष्टि जनाउँदै मध्यरातमा अपहरण शैलीमा पक्राउ गरेर राज्य आतंक र बर्बर नमूना प्रस्तुत गरेको आरोप लगाउनुभयो। वहाँले लोकतन्त्रमा कोही पनि कानून भन्दा माथि नहुने भन्दै कसैले कानून उल्लंघन गरेको भए तथ्य र प्रमाणका आधारमा अभियोग लगाएर कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो।
3: बिना कसुर बिना अभियोग चाहिँ चोलेन्द्र शमशेर जनकको जंगबहादुर रायालाई यो सरकारले पक्राउ गरेको छ। हामी चाहन्छौ, हामी भन्न चाहन्छौ सरकारलाई, कानून भन्दा र प्रश्न भन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन, कोही पनि छैन। र यदि कोही मान्छेले कानून हातमा लिने, कानून मिच्ने काम गरेको छ भने जोसुकै मान्छेलाई पनि त्यो अभियोग लगाएर तथ्य र प्रमाणका आधारमा पक्राउ गरिनुपर्छ र राज्य कानूनको दायरामा ल्याउनुपर्छ। हामी यसमा सहमत छौं। तर सरकारले पटक पटक पूर्वाग्रहका आधारमा, प्रतिशोधका आधारमा, उसको विरोध गरेका आधारमा सरकारले मान्छेहरूलाई तर्साउने, धम्काउने, पक्राउ गर्ने र हुर्मत दिने काम गरिरहेको छ।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ र रिहाई प्रकरणले देशमा गैर कानूनी राज्यको अभ्यास भइरहेको देखाएको आरोप लगाउनुभयो।
4: आज पूर्व प्रधान न्यायाधीशलाई पनि मध्यरात नै गिरफ्तार गरियो र 12 घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेड के हो र को हो त्यो सुरक्षा थ्रेड? म भन्न चाहन्छु, कतै सरकारी जेन्जीकै सुरक्षा थ्रेड त होइन। के खाएपछि मध्यरातमा जोस आउँछ र मध्याहमा होस आउँछ? सरकारले यसको जवाफ नेपाली जनतालाई दिनुपर्छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद भरत गिरीले सरकारले राज्य आतंक सिर्जना गरेको आरोप लगाउनुभयो। उहाँले जबरा पक्राउ प्रकरणमा सरकारले बाटो बिराएको टिप्पणी गर्नुभयो।
5: सरकारका यी हरकतहरूको बारेमा यसो देख्दै जाँदाखेरि अहिले फेरि के भने सरकार किन बाटो बिराइरहेको छ? सरकारले गर्नुपर्ने कामहरू धेरै गर्छु भनेर बाचाहरू बाँधेका थिए, ती बाचाहरूको बारेमा चाहिँ कुनै ध्यान र कुनै किसिमको त्यसमा एउटा सोच अगाडि बढ़िरहेको छैन।
0: यस्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गर्ने र भोलिपल्टै छाड्ने सरकारी शैलीप्रति कड़ा आपत्ति जनाउँदै केटाकेटी खेलको संज्ञा दिनुभएको छ।
6: केटाकेटी खेले जस्तो र लुकी छिपी गरे जस्तो पार गतिविधि भइरहेको छ कि घरी भरत दाल पक्रो छोडो, घरी चोलेन्द्र शमशेर पक्रो छोडो। कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नुहोला, नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ।
0: जबरा पक्राउ प्रकरणमा विपक्षी कड़ा रूपमा प्रस्तुत हुँदा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू मौन रहे। रासोपाका सांसदहरूले आकस्मिक समयमा बाढ़ी र पहिरोको क्षति र आवश्यक सतर्कताको विषयमा बोल्दै गर्दा जबरा प्रकरण बारे भने मौन बसेका हुन्। जबरालाई प्रहरीले शनिबार राति घरबाट नियन्त्रणमा लिएको थियो, तर कुन कसूर र के पूर्जीको आधारमा समातिएका हुन् भन्ने बारे प्रहरीले प्रश्न खुलाएको छैन। यसबारे सरकारी निकायहरूले पनि आधिकारिक रूपमा केही बोलेका छैनन्। राति नियन्त्रणमा लिएर जबरालाई दिउँसो छाडिएको हो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। आज सिंहदरबार स्थित संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै उहाँले बिना कारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने दुस्साहस गरिराखे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने बताउनु भएको हो। जबरा पक्राउ पर्नुमा रासोपा भित्रकै आन्तरिक कलह भनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा संयोजक प्रचण्डले जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेको तर्फ संकेत गर्दै छोरी पिटेर बुहारी तर्साउन खोजे सरकारकै लागि घातक हुने टिप्पणी गर्नुभयो।
7: यही तरिकाले सरकार चलाउने कोसिस दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ भन्ने म भन्न चाहन्छु र यस खालको घटना नदोहोर्याउन म सरकारलाई अलि गम्भीर रूपले ध्यानाकर्षण गराउन।
8: जसरी चोलेन्द्र शमशेरलाई पक्राउ गरियो केही समय पछाडि छोडियो, यो चाहिँ रासोपाभित्रै आन्तरिक कलह हो भनिन्छ कि?
7: अब यसको त तथ्यहरू त बिस्तारै बाहिर आउँदै जान्छ। जे भए पनि यदि सरकारले यो सोचेको हो कि छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक।
0: राष्ट्रिय मानवाधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्कासँग सोधपूछ गर्ने भएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएर टेकु प्रहरी कार्यालयमा राखिएको अवस्थामा आयोगको टोलीलाई अनुगमन र भेटघाट गर्न नदिएपछि आयोगले सोधपूछ गर्न लागेको हो। आयोगले आज पत्र लेख्दै एसएसपी खड्काले भोलि बिहान 11:30 बजे उपस्थित हुन भनेको प्रवक्ता टीकाराम पोखरेलले थाहा सुन्छ नेटवर्कलाई जानकारी दिनुभयो।
9: त्यो विषय भन्दा पनि त्यो अस्तिकै त्यो भेट्न नदेखेको भन्ने विषयमा हो, त्यो भोलि 11:30 बजेलाई बोलाएको थियो।
0: आयोगका सदस्य मनोज दुवाडी नेतृत्वको तीन सदस्यीय टोली हिजो जबरालाई भेट्न पुग्दा प्रहरीले रोक लगाएको थियो। सुरक्षा थ्रेडको कारण देखाउँदै महाराजगंज स्थित निवासबाटै नियन्त्रणमा लिएका पूर्व प्रधान न्यायाधीश जबरालाई भेट्न नदिएको विषयमा आयोगले प्रहरीको कदमप्रति कड़ा आपत्ति जनाएको छ।
1: सरकारले जनसंख्या वृद्धिका लागि समेत प्रसूति विदा 6 महिना बनाउन लागेको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्दै स्वास्थ्य मन्त्री निशा मेहताले यसबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार प्रस्तावित विधेयकमा सरकारी तथा गैर सरकारी वा निजी निकायमा काम गर्ने महिलालाई सुत्केरी हुनु अघि र पछि गरी 6 महिनाको तलब सहितको सुत्केरी विदा दिने व्यवस्था रहेको छ। साथै पुरूष कर्मचारीको पनि सुत्केरी भएमा 42 दिन तलबसहितको प्रसूति स्याहार विदा दिने व्यवस्था प्रस्ताव गरिएको छ। प्रचलित कानूनमा आमालाई सुत्केरी विदा 90 दिन र बाबुलाई सुत्केरी स्याहार विदा 15 दिन दिने व्यवस्था रहेको छ। यसका साथै नेपालको संविधानद्वारा प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी हकको सम्मान संरक्षण र परिपूर्ति गर्नको लागि मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित गुणस्तरीय सर्वसुलभ तथा पहुँचयोग्य बनाउन विधेयक ल्याइएको उहाँले बताउनु भएको छ।
0: प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचन पर्सी हुने भएको छ। आज प्रतिनिधि सभाको बैठकमा सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावली 2079 नियम 176 बमोजिम असोज 14 गते दिउँसो 2 बजे सभापति निर्वाचनको समय तोकिएको जानकारी गराउनु भएको हो। यसअघि असोज 5 गतेको बैठकले जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापनलाई लक्षित गरी 15 सदस्यीय विशेष समिति गठन गरेको थियो।
1: सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका सांसद राजकुमार शर्माको सांसद पद खारेज गर्ने निर्णयलाई सदर गरेको छ। न्यायाधीश द्वय सारंग सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज शर्माले दायर गरेको रिट खारेज गर्दै प्रदेशसभा सचिवालयको निर्णय कार्यान्वयनको बाटो खुला गरिदिएको हो। यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै शर्माको सांसद पद गुमेको छ। तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित शर्माले अर्को पार्टीको चुनाव प्रचार प्रसारमा सहयोग गरेको भन्दै नेपाली कम्युनिष्ट पार्टीले कार्यवाही गरी प्रदेशसभालाई पत्र पठाएको थियो। सोही पत्रका आधारमा प्रदेशसभा सचिवालयले पद रिक्त गर्ने निर्णय गरेपछि शर्मा अदालत जानुभएको थियो।
0: सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका व्यवसायी अमित मोरलाई सर्वोच्च अदालतले 1 करोड़ रूपियाँ धरोटीमा छान्न आदेश दिएको छ। विशेष अदालतको आदेश अनुसार कारागारमा रहेका हिमालय री इन्सुरेन्स कम्पनीका संचालक अमित मोरलाई न्यायाधीश द्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको समिति इजलासले आज धरोटीमा रिहा गर्ने आदेश दिएको हो। सोही मुद्दाका अन्य प्रतिवादी विशेष र सर्वोच्च अदालतबाट पहिले धरोटीमा छुटिसकेकाले मोरलाई मात्रै थुनामा राखिरहनु न्यायचित नहुने ठहर सर्वोच्चले गरेको छ। शेयर कारोबार र वित्तीय प्रक्रियामा बुझिएका कम्पनीका अध्यक्ष शेखर गोल्छा, शुभेच्छा खरेल, राजीव मोर र रोहित गुप्ता यसअघि नै धरोटीमा रिहा भइसकेका छन्। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
10: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: पछिल्लो 24 घण्टामा देशभर भएका विपदका विभिन्न घटनामा 21 जनाको मृत्यु भएको छ पहिरोमा परि 21 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ यो अवधिमा 4 जना बेपत्ता र 26 जना घाइते भएका छन् 24 घण्टामा अविरल वर्षा बाढ़ी पहिरो र हावाहुरी सर्पदंश आगलागी जनावर आक्रमण र हिमपातको घटना भएको छ बाढ़ीका घटनामा मानवीय क्षति नभए पनि 415 जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ अविरल वर्षाका घटनामा पनि 700 जनाको उद्धार गरिएको छ
3: जड़ीबुटी संकलन गर्न गएका हुम्ला सिमकोट गाउँपालिका 2 ठेही गाउँका 10 जना सम्पर्कविहीन भएका छन् बलिवान बोहरा जोन बोहरा गोरा सिंह भण्डारी धनपुरी भण्डारी तमान सिंह बोहरा पिउली बोहरा पुन्न बोहरा नर भण्डारी खिम भण्डारी लक्ष्मी बोहरा 1 हप्तादेखि सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले बताएका छन् उनीहरू हुम्लाकै खारपुनाथ गाउँपालिका 5 र चंखेली गाउँपालिका 5 को सीमामा पर्ने वनमा जड़ीबुटी संकलनका लागि गएका थिए आफन्तले खोज तथा उद्धारका लागि स्थानीय प्रशासन प्रदेश र संघ सरकारलाई जानकारी गराएको पनि बताएका छन् उनीहरू सम्पर्कविहीन भएको खबर आए लगत्तै आज दिउँसो जिल्ला सुरक्षा समितिको बैठक बसेको प्रमुख जिल्लाधिकारी भननाथ गोरागाईले जानकारी दिनुभएको छ यसबारे प्रदेश सरकार र गृह मन्त्रालयमा पनि जानकारी गराएको उहाँले बताउनु भएको छ यता मनाङ हिम पहिरोमा परि सम्पर्कविहीन भएका 12 जना मध्ये थप 2 जनाको शव फेला परेको छ हालसम्म 4 जनाको शव फेला परेको छ विभिन्न ट्रेकिङ एजेन्सी मार्फत हिमलुङ बेस क्याम्प स्थापना गर्न गएका 22 जना नेपाली नागरिक मध्ये 10 जना यही 11 गते सकुशल फर्किएका थिए बाँकी 12 जना सम्पर्कविहीन भएका थिए यसमध्ये 2 जनाको परिचय खुलेको छ उनीहरू संखुवासभा भोटखोला गाउँपालिका 3 का 52 वर्षीय छेबी भोटे र संखुवासभा भोटखोला गाउँपालिका 2 का 31 वर्षीय पासङ भोटे रहेका छन्
4: यस्तै सर्लाहीको गडैतामा छिमेकीको दाह संस्कारमा सामेल भएका एक वृद्ध लखन देही स्रोतीमा डुबेर बेपत्ता हुनुभएको छ आज दिउँसो गडैता नगरपालिका 1 बहादुरपुरका 70 वर्षीय छित्म शाह स्रोती खोलामा डुबेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ
3: अविरल वर्षा र बाढ़ी पहिरोका कारण अवरूद्ध भएका बाढ़ी प्रभावित सम्पूर्ण जिल्लाहरूमा भोलिसम्ममा विद्युत आपूर्ति पूर्ण रूपमा सुचारू हुने भएको छ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आज पत्रकार सम्मेलन गर्दै म्याग्दी बागलुङ तनहु र रूकुम पूर्वमा विद्युत सुचारू भइसकेको र बाँकी जिल्लाहरूमा भोलिसम्ममा आपूर्ति सहज हुने जानकारी दिनुभएको छ बाढ़ी पहिरोले प्रसारण संरचनामा क्षति पुर्याउँदा राष्ट्रिय प्रणालीबाट 1000 मेगावट भन्दा बढ़ी विद्युत बाहिरिएपछि आन्तरिक माग धान्न प्राधिकरणले भारतबाट 1154 मेगावट विद्युत आयात गरिरहेको छ कालीगण्डकी सेती मादी र मर्स्याङ्गी करिडोरका अधिकांश जलविद्युत केन्द्र पुनः सञ्चालनमा आइसकेका छन् यद्यपि प्रसारण लाइन र आयोजनाहरूमा भएको क्षतिका कारण प्रणालीबाट अझै 230 मेगावट विद्युत बाहिरिरहेको छ
4: रसुवाको टिमुरे स्थित नेपाल टेलिकमको टेलिफोन टावरमा 12 किलोवाट क्षमताको सोलर प्रणाली जडान गरी दूरसंचार सेवा निरन्तर बनाइएको छ गत भदौ 10 गते भोटेको सिनदीमा आएको बाढ़ीले विद्युत आपूर्ति ठप्प भएपछि टेलिकमले डिजेल जेनेरेटर चलाएर टावर संचालन गर्दै आएको थियो जेनेरेटरका लागि आवश्यक डिजेल समेत हेलिकप्टरबाट ध्वनि गर्नुपर्ने बाध्यता रहेकामा टेलिकमले हेलिकप्टर मार्फत नै सोलर उपकरण पुर्याएर नयाँ प्रणाली जडान गरेको हो सोलर प्रणाली संचालनमा आए सँगै अब केन्द्रीय विद्युत सेवा उपलब्ध नहुँदा पनि टिमुरे क्षेत्रमा 2G तथा 4G मोबाइल र इन्टरनेट सेवा निरन्तर संचालन हुने नेपाल टेलिकमले जानकारी दिएको छ
3: विपदको पूर्व सूचनाका लागि कानूनी प्रोटोकल निर्माण गर्न आवश्यक रहेको विज्ञहरूले सुझाव दिएका छन् काठमाडौँमा आयोजित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान र कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी विज्ञहरूले कानूनी सुधार गरी पूर्व सूचना प्रणाली विकास गर्न सुझाव दिएका छन् जल विज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय प्रोटोकल आवश्यक रहेको बताउनुभयो। बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम स्पष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय प्रोटोकल बनाउन आवश्यक रहेको उहाँको भनाइ छ।
5: अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौं अथवा यहाँ चाहिँ खतराको अवस्था छ यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन अलर्टहरू जारी हुन्छ त्यस पछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भल्नरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन। मेरो विचारमा चाहिँ कानूनी रूपमै हामीले त्यस्तो एउटा प्रोटोकल चाहिँ बनाउँ।
3: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख एवं वरिष्ठ जलविद विनोद पराजुलीले नेपालमा आगामी दिनमा बाढ़ी तथा अन्य विपदको आवृत्ति बढ़न सक्ने भएकाले वर्तमान पूर्व सूचना प्रणाली पर्याप्त नहुने बताउनुभयो। हिमाली क्षेत्रमा वास्तविक समयमै जोखिम अनुगमन गर्ने र मानवीय हस्तक्षेप बिना सूचना उत्पन्न गर्न सक्ने अत्याधुनिक प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ।
6: हामीले भेटेपछि जस्तै बाढ़ीको लागि चाहिँ हाम्रो परम्परागत प्रणालीले पुग्दैन। हामीले एसएमएस पुस गर्यो थाहा पाएको विदिन 10 मिनट पुस गरेको तर 10 मिनटमा बाढ़ीले 10 किलोमिटर भन्दा बढ़ी ट्राभल गरिसकेका थियो डिस्ट्रोय गरिसकेका थियो भनेपछि हामीलाई एकदमै अत्याधुनिक प्रविधि जुन आजको विश्वले केही प्र्याक्टिस गरिरहेको छ विकसित देशहरूमा त्यसलाई हिमालयन मनिटरिङ सिस्टम होइन इस्टाब्लिस गरेर त्यसलाई रियल टाइममा मनिटरिङ गरेर त्यहाँ ह्युमन इन्भल्भ नभइकन वार्निङ जेनेरेट गर्ने किसिमको हाम्रो चाहिँ सिस्टम नट ओन्ली इन भोटेपछि थ्रु आउट द कन्ट्री हिमालयन रिजनमा खास गरी त्यो आवश्यक छ जसमा चाहिँ सरकारले अब विशेष ध्यान दिनुपर्ने आवश्यकता चाहिँ देखिन्छ।
4: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगामी बड़ा दशैं तिहार र छठ पर्वमा यात्रु आवागमनलाई सहज सुरक्षित र व्यवस्थित बनाउन सरकार तथा सरकारवाला निकायलाई निर्देशन दिएको छ। अध्यक्ष आशिष गजुरेलको अध्यक्षतामा आज बसेको समितिको बैठकले तोकिएको भाड़ा दर भन्दा बढ़ी लिने टिकटमा ठगी गर्ने र क्षमता भन्दा बढ़ी यात्रु राख्ने कार्य तत्काल नियन्त्रण गर्न भन्नुभएको हो। समितिले सम्भावित सड़क जोखिमको पूर्व मूल्यांकन वैकल्पिक मार्गको तयारी यात्रु सहायता कक्ष स्थापना र चालकको विश्रामको व्यवस्था मिलाउन मन्त्रालयलाई ताकेता गरेको छ। यस्तै यात्राका क्रममा हुने अखाद्य वस्तु बिक्री र महँगी रोक्न पनि समितिले ध्यानकर्षण गराएको छ। सभापति गजुरेलले विगतका वर्षहरूमा यस्तै जस्तै यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा त्यसको जिम्मेवारी लिने निकायलाई कड़ा कार्यवाहीको दायरामा ल्याउने चेतावनी दिनुभयो।
7: यो दशैंको यात्रालाई चाहिँ सहज र व्यवस्थित गर्नुपर्छ र जुन यात्रा पोहोरको जस्तै कठिन भयो अव्यवस्थित भयो यात्रुहरू ठगिए असुरक्षित भयो भन्ने चाहिँ खबर हामीलाई आयो भनेदेखि हामी कसलाई कहाँ के कारवाही गर्नुपर्छ त्यसमा हामी अगाडि बढ्छौं।
4: बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बाढ़ी पहिरोले बिग्रिएका सड़क तत्काल स्थायी रूपमै भए पनि मरमत गर्न आग्रह गर्नुभयो। इन्धनको मूल्य स्थिर राखिए चाडपर्वमा भाड़ा नबढ़ाउने प्रतिबद्धता जनाउँदै उहाँले यात्रुवाहक बसलाई सड़कमा पहिलो प्राथमिकता दिन सुझाव दिनुभयो।
8: अहिले पेट्रोलियम पदार्थको मूल्य कुनै हालतले बढ्नु हुँदैन बढ़िनु हुँदैन उताबाट बढेर आए पनि सरकारले घाटा सर्नुपर्छ किनभने नागरिकलाई अप्ठ्यारो पर्छ। त्यो त्यो यदि के भन्छ भने त्यो पेट्रोलियम पदार्थको मूल्य यदि बढेर आएन भने यातायात व्यवसायले बिल्कुल मात्रामा हिजो लागेको दाग जतिखेर भाडा हामी बढाउँदै बढ्दै बढ्दै तेलको कारणले मात्रै हो बढ्नु।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ
9: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
10: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
9: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
10: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
9: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
10: एकपटक दङ्गालीबाट किनेर हेर न
9: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
11: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
12: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
13: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
11: प्रोप्राइटर सोमराज रैदास।
14: सम्पर्क फोन नम्बर 0825367775।
11: सम्पर्क नम्बर 98478726873।
15: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
16: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: के को सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिने खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित चारजना विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दा दायर गरिएका अन्य व्यक्तिमा वसन्त कुमार बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ रहेका छन्। अनुसन्धानका क्रममा उनीहरूले आपसमा मिलेमतो गरी विभिन्न कम्पनी उद्योग तथा भन्सार एजेन्टहरूसँग व्हाट्सएप मार्फत कुराकानी गरेर रकम माग गरेको अख्तियारको ठहर छ। अख्तियारका अनुसार घुस बापतको रकम लिन उनीहरूले विभिन्न बैंक खाता तथा क्यूआर कोड समेत प्रयोग गरेका थिए। चारैजनाको गरी कुल 28,20,375 रूपियाँ घुस रकम विभिन्न बैंक खातामा दाखिला भएको पुष्टि भएको छ।
3: अध्ययन विदा सकेपछि नियमअनुसार सेवामा नफर्किएका तथा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक कर्मचारीबाट त्रिभुवन विश्वविद्यालयले हालसम्म 16,50,00,000 रूपियाँ असुल उपर गरेको छ। त्रिवी रजिस्ट्रारको कार्यालय अन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार विदाका समयमा विश्वविद्यालयबाट लिएको तलब भत्ता तथा अन्य सुविधामा नियमअनुसार खर्चना समेत जोडेर रकम असुल गरिएको हो।
4: साइबर अपराध सम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई लाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो।
3: गृहमन्त्रीका सचिवालय सदस्यसँग सम्पर्क छ भनी अडियो सम्वाद गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको नेपालगंज उपमहानगरपालिका 4 घर भई काठमाडौँको कागेश्वरी बस्ने 37 वर्षका आशिष भन्ने धर्मराज मल्ल रहेका छन्। अडियो बारे सोधपूछ गर्न खोज्दा सोधपूछमा खटिएको प्रहरी टोलीमाथि नै गाली गलौज गर्दै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। मल्लमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुसन्धानका लागि 2 दिनको म्याद लिएको छ।
4: प्रतिकूल मौसमका कारण 3.5 महिनादेखि ठप्प रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमले आजदेखि पुनः नियमित उडान शुरू गरेको छ। गत जेठ 22 गते यता बन्द रहेको विमानस्थलमा आज काठमाडौँबाट 13 जना यात्रु लिएर सुकेटार पुगेको ट्विनटर जहाज 5 जना यात्रु बोकेर काठमाडौँ फर्किएको छ। उडान पुनः शुरू भएसँगै पर्यटन क्षेत्रका व्यवसायी र स्थानीयवासी उत्साहित बनेका छन्।
3: साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचकको दोहोरो अंकले घटेको छ। त्यससँगै परिसूचक नेप्से 16.47 अंकले घटेर 2633 बिन्दुमा कायम भएको छ। यो 0.62% गिरावट हो। आज कारोबार भने 5 अर्ब नागेको छ। आज कुल 5,38,00,000 57,85,414 रूपियाँ बराबरको कारोबार भएको छ। आज 50 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 223 कम्पनीको शेयर मूल्य घटेको छ। आज व्यापार बाहेक अन्य सबै उपसूचक ओह्रालो लागेका छन्।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अस्वीकार गरेपछि आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्य बढ़ेसँगै विश्वव्यापी मुद्रास्फीति बढ़न सक्ने चिन्ता बढ़ेको छ। इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो, तर ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनु भएको थियो। युद्ध विरामको प्रस्ताव सार्वजनिक भएपछि शुक्रबार 2% भन्दा बढ़ी घटेको कच्चा तेलको मूल्य आज पुनः बढ़ेको हो। अन्तर्राष्ट्रिय बजारमा उत्तर समुद्री ब्रेन्ट कच्चा तेलको मूल्य 8% बढ़े प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगे। त्यस्त अमेरिकी वेस्ट टेक्सास इंटरमीडिएट कच्चा तेल को मूल्य 1% बढ़े प्रति ब्यारेल 93.34 डलर पुगे।
3: युक्रेनले रूसका लागि लड़िरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा हस्तान्तरण गरेको विषय सार्वजनिक गरेपछि दक्षिण कोरियाले असन्तुष्टि जनाएको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे मिङले दुई देशबीच भएको गोपनीयता सम्झौता उल्लंघन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै माफी माग्न आग्रह गर्नुभएको हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत सात दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा पठाएको खुलासा गर्नुभएको थियो। उहाँले ती सैनिकलाई जीवितै पक्राउ गर्नु सहज नभएको बताउनु भएको थियो। यस घटनाले युक्रेनलाई दक्षिण कोरियाबाट सैन्य सहयोग प्राप्त गर्ने प्रयासमा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। वर्षाका कारण एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटका दुई क्वार्टर फाइनल खेलहरू टस समेत नभएर रद्द भएका छन्। खेल रद्द भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी ट्वेन्टी वरियतामा माथिल्लो रहेका आधारमा भारत र पाकिस्तान सेमी फाइनलमा प्रवेश गरेका छन्। मैदानमा भारी वर्षा र ओसिलो आउट अफ फिल्डका कारण आजका दुवै खेल रद्द भएका हुन्। पहिलो क्वार्टर फाइनलमा पाकिस्तान र हङकङ तथा दोस्रो खेलमा

0: शुभम रंजानेलाई फेरि अनुबन्ध गरेको छ। टोलीमा पुनः आबद्ध भएपछि रंजानेले पनि खुशी व्यक्त गर्दै आगामी सिजनमा अझ प्रभावकारी प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्। विराटनगरले आज सामाजिक सञ्जाल मार्फत रंजानेलाई अनुबन्ध गरेको जनाएको हो। 32 वर्षीय रंजाने दायाँ हाते ब्याटिङ तथा मीडियम पेस बलिङ गर्छन्। उनले समग्र टी20 क्रिकेटमा 74 खेल खेल्दा 1177 रन बनाएका छन्। 29 विकेट पनि लिएका छन्। यसअघि विराटनगरले श्रीलंका चरित असंकालाई अनुबन्ध गरिसकेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जबरा पक्राउ प्रकरणमा विपक्षीद्वारा सदनमा सरकारको कड़ा आलोचना। राष्ट्रपा सांसद मौन। छोरी कुटेर बुहारी फर्साउने सरकारको प्रपञ्च भएको प्रचण्डको टिप्पणी।
0: पार्टी कार्यवाहीमा परेका कर्णालीका सांसद राजकुमार शर्माको पद खारेज। 28 लाख घुस दिने खाद्य अधिकृत सहित चारजना विरूद्ध भ्रष्टाचार मुद्दा।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदाङ बिरामी भए गोर्खा हस्पिटल जाउँ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-563-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
4: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
3: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
4: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
5: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
6: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
7: दाङ गोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक रूपमा विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन रोग विशेषज्ञ डाक्टर वसन्त डाङ्गीद्वारा दैनिक बिरामी चेक जाँच तथा परामर्श सेवा दिँदै आइरहेको जानकारी गराउँदछौ विशेषज्ञबाट दिइने सेवाहरू छाती खोकी

0: दम तथा श्वास प्रश्वास सम्बन्धी रोगहरू,
1: उच्च रक्तचाप, प्रेसर, मुटु सम्बन्धी समस्या उपचार,
0: पेट, गाना गोला, पाचनमा गडबडी, अल्सर, मुखमा अमिलो पानी आउने, डकार आउने, कब्जियतको उपचार,
1: थाइराइड तथा हर्मोन सम्बन्धी जाँच तथा परामर्श,
0: ज्वरो, सरुवा रोग सम्बन्धी उपचार सेवा,
1: बात तथा जोड्ने दुख्ने समस्याको उपचार
0: र सामान्य तथा जटिल आन्तरिक रोगहरूको परीक्षण तथा उपचार सेवा।
1: सम्पर्क स्थान पल्लवी स्वास्थ्य क्लिनिक, भानुचोक, घुराही, दाङ। सम्पर्क फोन नम्बर 0825616683 र मोबाइल नम्बर 98479250700।
2: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
4: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
5: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
6: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिखानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
0: इन्डोस्कोपी सेवा,
3: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराई, दाङ। फोन नम्बर 0825607434 र 0825601038।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
7: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
7: मुटुको गति एकनास नभएको,
1: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
7: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
7: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
9: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825594010, मोबाइल नम्बर 98478829913 र 98095128071।
10: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
11: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: अन्य सेवाहरू:
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
13: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825616694। सम्पर्क मोबाइल नम्बरहरू 98578030145, 98478030153 र 98649419944।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804, 98430088804, www.pashupatiicare.com।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
20: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
21: डाक्टर राजीव ढकाल एमबीबीएस एमएस एफएमएएस डीएमएएस अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
22: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
21: एपेन्डिसाइटिस हाइड्रोसिल हर्नियाको चिरफार,
22: पुरुषको लिंग सम्बन्धी समस्या,
21: पिसाब पोल्ने समस्या,
22: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार, फार तथा उपचार,
21: पाइल्स फिस्टुला होमोराइड साइनसको समस्याको चिरफार तथा उपचार,
22: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
21: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
22: डाक्टर भेट्ने समय
21: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
22: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
21: साँझ 5 बजेदेखि 8 बजेसम्म।
23: सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-5562-23, 98-478-1817 र 98-478-3543।
24: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
25: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
26: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-578-45-226।
27: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
28: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
29: विस्तृत आँखा परीक्षण उपचार,
30: बाल दृष्टि रोग निदान उपचार,
31: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
32: सुक्खा आँखा परीक्षण तथा उपचार, न्युरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
31: कन्ट्याक्ट लेन्स सेवा,
27: न्यून दृष्टि व्यवस्थापन, पुनस्थापना परामर्श,
31: कृत्रिम आँखा फिटिङ गरिन्छ,
32: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
31: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
27: डेढो आँखा उपचार,
31: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
32: डबल भिजन उपचार,
31: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
32: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
31: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
32: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
30: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
27: फोन नम्बर 98-6-89-84-602 र 98-64-83-84-73।

0: केबीसी नेपाली सेवाको साँझ पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पछिल्लो वर्षबाट प्रभावित सबै राजमार्गहरू दुई तीन दिनभित्र सञ्चालनमा ल्याइसक्ने सड़क विभागको भनाई।
1: बिस्तारै हामीले दुई तीन दिनभित्र सबै राजमार्गहरू सुचारू गराउँछौ।
0: माघ धान्न आउँदो हिउँदियाममा भारतबाट 1150 मेगावाट बिजुली आयात गर्ने सरकारको तयारी।
2: कुल 1154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ।
0: र पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको घटनाबारे एक कानूनविदसँग कुराकानी। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। ड्रोन हमलामा परेपछि युक्रेनको चर्चित नेशनल अकाडेमी अफ साइन्समा आगो लागेको छ। किएवको मध्य भागमा अवस्थित उक्त तीन तले भवनमा लागेको आगोको लप्का र बाक्लो धुवा तस्विरहरूमा देख्न सकिन्छ। किएवबाट बीबीसीका पल एडम्स भन्छन्, जेटको इन्जिन भएको ड्रोन भुइँमा बजारिएको बेला उक्त हमलाले पारेको प्रभाव एकजना प्रत्यक्षदर्शीले कैद गरेका थिए। कालो बाक्लो धुवा आकाशमा फैलिरहँदा त्यहाँ कार्यरत स्टाफहरू भित्र दन्किएको आगोबाट आफूलाई जोगाउन झ्यालतर्फ भागिरहेको देखिएको थियो। हामी जब त्यहाँ पुग्यौं, किएवका मेयर भिताली क्लिच्को घटनास्थलमा थिए र उनले उक्त शहर रूसको प्रमुख निशाना बनेको बताए। किएव स्थित बीबीसी संवाददाता राष्ट्रपति जेलेन्स्कीले उक्त हमलाको युक्रेनले जवाब दिने भन्दै आफ्नो देशका साझेदारहरूलाई कदम चाल्न आह्वान गरेका छन्। इरानले दक्षिण इंग्ल्याण्डमा अवस्थित एउटा एयरबेस नजिकै संदिग्ध बम हमलाको योजनामा आफ्नो कुनै हात नरहेको बताएको छ। लन्डन स्थित इरानी राजदूतावासले अनुमानका आधारमा उक्त घटनामा इरानलाई जोड़िनु निन्दनीय रहेको जनाएको छ। अमेरिकाले इरानलाई हमला गर्न प्रयोग गरेको उक्त एयरबेसतर्फ भ्यानमा आइरहेका पाँचजना पुरूषहरूलाई आइतबार सबेरै पक्राउ गरिएको थियो। आतंकवाद र विस्फोटक सामग्रीसँग सम्बन्धित कसुरमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका ती सबै ब्रिटिश नागरिक रहेको ब्रिटेनका प्रहरीले जनाएका छन्। नाइजेरियाको प्रहरीले दक्षिण पूर्वी राज्य एबिया स्थित संदिग्ध अपराधीहरूको शिविरमा फेला परेका 20 जनाको अस्थि पंजरको पहिचान गर्न अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानकर्ताहरूले ती अवशेष बन्धक बनाइएका व्यक्तिका हुन सक्ने ठानिरहेका छन्। देशको उत्तरमा दुईवटा घटनामा 80 जना भन्दा बढ़ीलाई सामूहिक रूपमा बन्धक बनाइएको स्थानीय विवरणमा यो घटना प्रकाशमा आएको हो। नाइजेरियामा कतिपय आपराधिक समूहहरूले अपहरणलाई पैसा असुलीको प्रमुख माध्यम बनाएका छन्। इजरायली संचार माध्यमहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति मोहम्मद बिन जायदसँगको भेटवार्ताका लागि गोप्य रूपमा संयुक्त अरब एमिरेट्सको भ्रमण आइतबार गरेको विवरण प्रकाशित गरेका छन्। युएईका नेताले अक्टोबर 7 हमलाभन्दा केही समय अघि नै हमासले ठूलो आक्रमण गर्न लागेको चेतावनी नेतान्याहुलाई दिएका खबर इजरायली संचार माध्यमले प्रकाशित गरेपछि आक्रोश व्यक्त भएका छन्। इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। र उत्तर पश्चिम भारतको पंजाब राज्यमा अवस्थित एउटा युनिभर्सिटी क्याम्पसमा भएको हिंसात्मक प्रदर्शन 2000 भन्दा बढ़ी प्रहरी खटाएर नियन्त्रणमा लिइएको छ। शनिबार सामाजिक सञ्जालमा पागवाडामा रहेको लवली प्रोफेशनल युनिभर्सिटीले सञ्चालन गरेको एउटा छात्रावासमा एक महिला विद्यार्थीको बलात्कार गरिएको हल्ला चलेको थियो। विश्वविद्यालयले उक्त हल्ला पूर्ण रूपमा झुटो भएको उल्लेख गरेको थियो, तर सप्ताहन्तमा त्यसलाई लिएर झडपहरू भएका थिए। पछिल्लो घटनापछि 10 दिनसम्म पठन पाठन स्थगित गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट प्रभावित सबै राजमार्गहरू दुई तीन दिनभित्र सञ्चालनमा ल्याइसकिने सड़क विभागका प्रमुखले बताएका छन्। विभागका महानिर्देशक विजय जैशीले भोटेकोशी त्रिशुली बाढ़ीले पुर्याएकै स्तरमा पछिल्लो पटक सड़क पूर्वाधारमा क्षति नपुगेको भए पनि ठूलै प्रभाव परेको बीबीसीलाई बताए।
1: मुख्यतया कालीगण्डी कोरिडोर बेनीबाट जोमसोम कोरोला राजमार्ग र यतातिर विशेषर पानी र त्यो ठाउँका धेरै पुलहरू र सड़कमा पनि ठूलो प्रभाव पर्यो। रसुवा बाढीले जस्तो पुरै काटेर कामी नलाग्ने सड़क चाहिँ धेरै भएको छैन। करिब करिब जोड्दाखेरि 2 किलोमिटरको 3 किलोमिटरको रेन्जमा प्रत्येक हाइवेको खोलाले काटेको छ र अहिले पुनः त्यसलाई निर्माण गर्नुपर्ने भएको छ।
0: महानिर्देशक जेसीका अनुसार पछिल्लो वर्षाले 6 पुलमा सामान्य असर पुर्याएको छ। बाढ़ीले 2 पुलको एप्रोच काटेको उनले बताए। तर आइतबारदेखि पानी घट्न थालेपछि प्रभावित राजमार्गहरू पुनः सञ्चालनमा ल्याउन काम थालिएको जेसीले बताए। राजमार्गहरूको पछिल्लो अवस्थाबारे उनले भने,
1: समग्रम भन्नुपर्दा पृथ्वी राजमार्ग अहिले चलेको छ, पृथ्वी राजमार्ग समस्या छैन। भोलि बेलुकासम्म बिपी हाइवे पनि चल्ने स्थितिमा ल्याउँछौँ हामीले। कान्ति राजमार्ग पनि आजबाट चलेको छ, हालाकि यो रातिमा चाहिँ सम्भावित पहिरोको जोखिमलाई हेरेर स्थानीय प्रशासनले बन्द गर्न पनि सक्नुहुन्छ। त्रिवेन्द राजपथ चलेको छ, अरू राजमार्गहरू पनि बिस्तारै हामीले दुई तीन दिनभित्र सबै राजमार्गहरू सुचारू गराउँछौँ।
0: चार दिने वर्षाले कुल कति रकम बराबरको सड़क पूर्वाधार तथा पुलहरूमा क्षति पुर्याएको छ भन्ने बारे आकलन गर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। अर्को विषय, आउँदो हिउँदियाममा बिजुलीको माग धान्न भारतबाट 1,150 मेगावाट विद्युत आयात गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक उत्पादनले मात्र माग धान्न नसक्ने भएकाले हिउँदमा भारतबाट बिजुली आयात गर्नुको विकल्प नरहेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार बताए। सुनौ एक रिपोर्ट। विद्युत प्राधिकरणले आज एउटा पत्रकार सम्मेलन गरी भदौ 10 र पछिल्लो वर्षपछि जल विद्युत उत्पादनमा परेको असरबारे जानकारी गराएको हो। आम उपभोक्ताले हिउँदियाममा लोड सेडिङ हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका बेला प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अपुग बिजुली भारतबाट आयात गरिने योजना सुनाए।
2: सुक्खा याममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता 1,218 मेगावाट रहेको छ। माग र आपूर्ति सन्तुलनका लागि ढल्केबार मुजफ्फरपुरबाट 600 मेगावाट, टनकपुर महेन्द्रबाट 54 मेगावाट र बिहारका विभिन्न विन्दुबाट 350 मेगावाट, आरटीसी को माध्यमबाट 150 मेगावाट गरी कुल 1,154 मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको छ, जस अनुसार कुल विद्युत उपलब्धता 2,372 मेगावाट हुने अनुमान गरेको छ।
0: भोटे कोशी त्रिशुलीको विनाशकारी बाढ़ीले झण्डै 1 दर्जन जल विद्युत आयोजनामा अर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको प्राधिकरणको अनुमान छ। यद्यपि ती आयोजनाहरूका सुरुङ तथा पावर स्टेशनहरूबाट गेग्रान हटाउने काम सकिएपछि थप क्षतिको तस्विर प्रष्ट हुने अधिकारीहरूले बताएका छन्। क्षतिग्रस्त आयोजनाको पुननिर्माणको सन्दर्भमा पुनः प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ,
2: सम्पूर्ण सभा गरिसके पछाडि मात्रै वास्तविक ड्यामेजको एसेसमेन्ट गर्न सकिन्छ र सोही ड्यामेज एसेसमेन्टको आधारमा त्यस पछाडिका टेन्डरिङ गर्ने वा बजेटको लागि व्यवस्थापन गर्ने कार्य अगाडि बढाइने कुरा पनि म जानकारी गराउन चाहन्छु।
0: गत बिहिबारदेखि आइतबारसम्म भएको वर्षाबाट पनि कयौं जल विद्युत आयोजनामा प्रभाव पर्न गई आपूर्तिमा असर परेको प्राधिकरणले जनाएको छ। तर बुधबारसम्म प्रभावित सबै क्षेत्रमा बिजुली आपूर्ति नियमित भइसक्ने उसले जनाएको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। आजबाट हामीले भोटे कोशी त्रिशुली बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। उक्त कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एको ऱ्याप मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ। चर्चा बाढ़ीसँग सम्बन्धित विषयकै, भोटे कोशी त्रिशुली बाढ़ीका कारण बन्द रहेका विद्यालयहरू खुल्न थालेपछि सहपाठीहरूसँग घुलमिल हुन पाउँदा राहतको महसुस गरेको विद्यार्थीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल नियमित पठन पाठन भन्दा अरू क्रियाकलापमा जोड़ दिइएको छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
4: बाढ़ीका कारण बन्द रहेको देवीघाटमा रहेको शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालय असोज 1 गतेबाट सञ्चालन गरे तापनि त्यस अघिदेखि नै विद्यार्थीहरूलाई विद्यालयमा सहभागी गराई विभिन्न खेलहरू खेलाउने मनोपरामर्श लगायत कार्यहरूमा सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताइन्।
5: कक्षाको साथसाथै बच्चाहरूलाई काउन्सिलिङ पनि गर्दै गर्दै अगाडि बढ़िरहेका छन्। केही स्टुडेन्टहरू पुल पारेको हुनुहुन्थ्यो, त्रिशुली खोला पारेको, तुइनमा आउनुभयो र स्कूलमै हामीले होस्टल व्यवस्थापन गर्यौं र उहाँहरू आवासीय रूपमा स्कूलमै बसिरहनु भएको छ।
4: बाढ़ीले घरहरू बगाएपछि होल्डिङ सेन्टर र आफन्तकोमा बस्दै आएका आफूहरूलाई विद्यालय खुल्दा समय बिताउन सहज हुनुका साथै शिक्षक र साथीहरूसँगको कुराकानीले पहिला भन्दा डर कम भएको त्यसै विद्यालयमा अध्ययनरत विराज चित्रकारले बताए।
6: स्कूल शुरू नहुँदा पहिलाखेरि अब साथीहरू भेट हुँदैनथ्यो, आफूलाई मात्र परेको जस्तो लाग्थ्यो। अब स्कूलहरू खुलेपछि अब अरू यस्तो पीड़ित साथीहरू छ अनि उनीहरूसँग गफहरू गर्न पाइन्छ, के भयो सोध्ने, खेलाउने, अलिक बिर्सन खोज्ने यस्तो बाहिरको वातावरण।
4: बाढ़ीले आफू जन्मेको घरसँगै आफ्नो बालापनको धेरै यादहरू बगाएको प्रकृति चित्रकारले बताइन्। स्कूल आउँदा पीड़ा कम हुने बताउँदै उनले भनिन्,
7: स्कूल आउँजेलसम्म सबै बिर्सिन्छ, जब जाँदाखेरि चाहिँ यस्तो भएको थियो है जस्तो लाग्ने, बाढी पछि चाहिँ अब पहिलाको जस्तो त यति पनि रहेन जब पहिला थियो, घरको मात्रै सम्झना आउने, मैले घरमा अब के गर्थे होला मैले घरमा यस्तो गर्छु भनेर राखेको चिजै छैन, अब के गर्ने जस्तो लागेर आफै रुन मन लाग्यो।
4: बाढीले घरबार गुमाउँदाको पीड़ासँगै बाल बालिकाको भविष्य र पठन पाठनको चिन्ताले सताउने गरेकोमा अहिले विद्यालय खुल्दा राहत महसुस गर्छिन् अभिभावक रञ्जना श्रेष्ठ। तर उनी भन्छन् बच्चाहरूमा डराउने आतिने समस्या भने छ।
8: उनीहरूले त न्युज पनि हेर्छ अनि त्यहाँबाट खोला आउँछ रे भन्छ, यस्तो क्लासमा हेर्दा नि खोला देख्छ आउँछ कि के आऊ भनेर यस्तो डर चाहिँ लाग्छ अरे के बच्चाहरूलाई नि अहिले पनि।
4: लामो समयपछि विद्यालय आउन पाउँदा केही राहत महसुस भए तापनि बाल बालिकाहरूमा बाढीको गहिरो मानसिक आघात रहेको र पहिलेको अवस्थामा ल्याउन अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब आजको अन्तिम विषय, पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाईको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। यसै सन्दर्भमा हामीले काठमाण्डु विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारीलाई सरकारको पछिल्लो कदमबारे सोधेका छौं।
9: यो त धेरै चिन्ताजनक कुरा भयो, किनभने हामीले चुलेन्द्र शमशेर व्यक्तिका रूपमा मात्र लिनु हुँदैन, उहाँ नेपालको पूर्व प्रधान न्यायाधीश पनि हो र नेपालका न्यायालयहरूको स्वतन्त्रतासँग जोडिनु भइरहेछ। उहाँ उपर गरिने कुनै पनि काम कारवाहीको तुरन्तै प्रभाव भनेको आज कर्तव्य निर्वाह गरिरहेका सयौं न्यायाधीशहरू उनीहरूमा प्रभाव पर्दछ। त्यस हुनाले नम्बर एक, यसको कानूनी हैसियत के हो प्रष्ट भएको छैन। दोस्रो कुरो, ल गिरफ्तारी गर्दा प्रष्ट भएन तर छोड्दाखेरि त प्रष्ट गर्नु पर्थ्यो, त्यो पनि देखिँदैन। अनि जे जति भए अर्धरात्रिमा भए र आजसम्म यत्रो कोलाहल हुँदाखेरि पनि सरकारले सार्वजनिक जानकारी दिएको छैन कि यस्तो केस हो भनेर। सरकारले देशको फौजदारी कानूनलाई अक्षरश पालन गरेर यो काम कारवाही अघि बढाएको छ भन्ने देखिनु पर्यो।
0: एक थरीले यो अवस्था आउनुमा तिनै व्यक्तिका पनि केही न केही गतिविधि क्रियाकलाप जिम्मेवार छ भन्ने पनि तर्क गरिरहेका छन्।
9: हुन सक्दछ यसमा धेरै कुरा होला, तर पहिलो कुरो त हामीले जुन रूपमा यो काम कारवाहीलाई अगाडि बढायौं त्यो रूपमा गर्नु जरुरी थियो। कानूनको जुन एउटा घोषित नीति छ त्यस बमोजिम त यो गर्नै पाइँदैन, अनि हामी यत्रो देशमा परिवर्तन भएको छ, यो परिवर्तन राम्रोका लागि हो भनेर कसरी देखिने? त्यहाँको समस्या त्यो हो, हुन सक्दछ धेरै कुरा होला, तर आश्वस्त बनाउन सक्नुपर्छ र त्यो त सरकारले नै गर्नुपर्छ। रिटायर भएको न्यायाधीशलाई यदि यसै गरी धरपकड गरियो भने उसले आफ्नो कुर्सीमा बसेर स्वतन्त्र रूपमा न्याय कसरी गर्न सक्छ? यो संविधानको संरक्षण गर्ने जुन शक्ति छ त्यो शक्तिको प्रयोग अब उपरान्त सर्वोच्च अदालतले कसरी गर्ला त? यत्रो पूर्व प्रधान न्यायाधीशलाई हिरासतमा लिँदा देशको प्रधान न्यायाधीशलाई कन्सल्ट गरिँदैन, हामी कहाँ न्याय परिषद छ, त्यसका बारेमा कुनै दृष्टिकोण लिँदैन भनेदेखि त चिन्ताजनक कुरो हो भनेर त यसै पनि जसले पनि त्यो कुरो ठान्न सक्दछ।
0: अब अन्त्यमा यहाँले भने जस्तै यदि यो काम एकदम चिन्ताजनक हो, बेलगाम देखिन्छ भने कसरी लगाम लगाउन सकिन्छ सत्तामाथि यस्ता गतिविधि आगामी दिनमा नगरोस् भनेर?
9: खास गरी अहिले जुन सक्रियता देखिएको छ सरकारको भ्रष्टाचारलाई निर्मूल गर्ने या यस सम्बन्धमा विभिन्न काम कारवाहीहरू अगाडि बढाउने, सुशासनको ग्यारेन्टी गर्ने, तर ती सबै प्रक्रियाहरू कानून बमोजिम सम्पन्न गर्ने र कानून बमोजिम सम्पन्न गर्न बाध्य गर्ने संस्थाहरू भनेको अड्डा अदालतहरू नै हो। त्यस हुनाले अड्डा अदालतलाई छुँदा अड्डा अदालतको माथवर मान्छेहरूसँग सल्लाह गरेर गर्ने हो, यति कुरो त विवेकमान मान्छेले त्यसै पनि बुझ्नु पर्दछ। यो निर्णयकर्ताहरूमा त्यति कुरो पुगेन र यस बारेमा मलाई लाग्दछ न्याय परिषदले पनि, नेपाल बार एसोसिएसनले पनि र न्याय क्षेत्रका सबैले सरोकार राख्नु पर्दछ। सरकारले पनि के भएको हो भन्ने बारेमा स्पष्टता दिने र अब उपरान्त यस्तो गरिने छैन भनेर आश्वस्त पनि गर्नुपर्दछ।
0: काठमाडौँ विश्वविद्यालय स्थित कानून विषयका प्राध्यापक विपिन अधिकारी। यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
10: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 9 बजेको छ।
11: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
12: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
13: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
14: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
12: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
15: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
12: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
16: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाम,
17: सम्पर्क मोबाइल 98477 977
18: र 98578 3689।

0: को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा
2: आधुनिक लेजर प्रविधि द्वारा उपचार र बिना चिरफार उपचार
1: डाक्टर द्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
3: बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
3: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
3: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
4: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार
1: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 98478-26163 र 98095-12871
5: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653

0: रंगाव रेडी मेरो एवरेस्ट
1: हजुर गजबको अफर आयो ल हजुर गजबको अफर आयो कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50,000 कार्टुन पुरस्कार जित्नुहोस् ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
0: सञ्चालक नरेश कुमार श्रेष्ठ
2: The real game begins now.
3: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानायक चलचित्र आचार्य
2: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति
3: साथै नेपाली कथानायक चलचित्र बाएक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
4: जस्तो नलाइफ फ्राइसन सामान पसेको मनमा होस्

0: 야, 이 나 눕히라고.
1: 다 초비로 버티라고. 오사디 거나 자는 분이고 맞네 해나.
0: 아야, 어떻게 바꿔도 오사디 거래고. 미스코 언니서 바꿔 해나.
1: 잡아야 돼 오사디 거래 버치 됐어요 또 운차.
0: 야 아픈 해 눕히라 모르는 거 있어 큐. 티비 보는 나 가나 더 뭐.
1: 고라히 코 호스피털 로드 마라히 코 सगरमाथा डेंटल क्लिनिक मा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेंटल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेंटल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेंटल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतु धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-68-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
7: मध्य पश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

0: रूपनारायण दाहालजी प्रश्न गर्नुहुन्छ, एउटा परिवारले दिएको संस्कार पीएचडी गरेर आएको छोराले भुलेको नदेखिएको अवस्थामा हामी 21 दिनमा के कसरी सिक्छौँ होला? अति सुन्दर। बच्चामा सिकेको कुरा भुलिँदैन, चाहे राम्रो होस् या नराम्रो होस्। नानीदेखि लागेको बानी भन्छन् नि, नराम्रो बानी बच्चादेखि लागेको छ भने 21 दिनमा अथवा 21 दिनको अभ्यासले, साधनाले के ती नानीदेखि लागेका नराम्रा बानीहरू हट्न सक्छन् होला? सुन्दर प्रश्न छ। के हट्न सक्छन्, के हट्न सक्दैनन्, हटाउन के सकिन्छ, के सकिँदैन, थोरै यसमा विचार गरौँ। तीन प्रकारले हाम्रा आदतहरू निर्माण भएका हुन्छन्। एउटा जन्मजातै आउँछ, त्यसमा परिवार संस्कार त्यसमा केही रहँदैन। एउटै आमा बुवाको दुईटा बच्चाहरू छन्, दुईटैको स्वभाव एकदम विपरीत देखिन्छ। एउटाको स्वभाव कति राम्रो लाग्छ, आहा कस्तो असल मान्छे, कति राम्रो संस्कारमा हुर्केछ जस्तो लाग्छ। त्यही बुवा आमाको उसै गरी हुर्काएको, तर अर्को अलिक खराब प्रवृत्तिको हुन्छ, कस्तो नराम्रो संस्कार दिए है बाबामाले भने जस्तो पनि लाग्छ। यो जन्मजात आएको गुण, उसको प्रारब्ध होला, अघिल्लो जन्मको कर्म होला, त्यस आधारमा गुण बन्दछ, स्वभाव बन्दछ। यसलाई चाहिँ हटाउन सकिँदैन, जति प्रयास गरे पनि सकिँदैन। जुन गुणहरू जन्मजातै आए, कुनै व्यक्ति गम्भीर प्रकृतिको छ, कम बोल्छ, बढी बोल्दैन, जहाँ आवश्यक छ त्यहाँ बोल्छ, गम्भीर स्वभाव छ उसको। कुनै व्यक्ति मानिसदेखि गफ गर्नु परिहाल्छ, कुरा गरिहाल्छ, ए बाबु एकछिन चुप लागेर बस्न भन्यो भने सक्दैन बिचरो, कुरा गर्नै पर्छ, पुखलो छ। यो उसको जन्मजात गुण हो। त्यो गम्भीर मान्छेलाई परपर बोलिरहने बनाउन सकिँदैन, जति अभ्यास गराए पनि सकिँदैन। र परपर बोलिरहने मान्छेलाई चुप लागेर बस्ने, गम्भीर शान्त बनाउनु त्यो पनि असम्भव हुन्छ, उसको आफ्नो स्वभाव हो। कुनै व्यक्तिलाई के काम गर्न मन लाग्छ त्यसमा रमाउँछ, कुन व्यक्ति कुन काममा रमाउँछ, कुनै व्यक्ति बोल्नमा रमाउँछ, मान्छे देखेर गफ गर्न पायो भने दङ्ग पर्छ, खुब रमाइलो लाग्छ। कुनै व्यक्तिलाई खाना बनाउन पठाउनुहोस्, खाना बनाउनमा यति रस हुन्छ, खाना बनाउँदाखेरि खुब खुब खुसी हुन्छ, त्यो उसको स्वभाव हो। त्यही स्वभावलाई समातेर चाहिँ आफ्नो कर्मको छनौट गर्नुपर्छ, कामको छनौट गर्नुपर्छ। जसलाई बोल्न रमाइलो लाग्छ उसलाई बोल्ने काम नै जिम्मा दिने, जसलाई खाना बनाउन रमाइलो लाग्छ उसलाई त्यही काम दिने, त्यही विषय पढाइदिने, खुब प्रगति गर्छ। जे गर्दा आफूलाई रमाइलो लाग्छ त्यही विषय त्यसैलाई व्यवसाय बनायो भने व्यक्ति छिटोभन्दा छिटो प्रगति गर्छ। यो उसको जन्मजातै गुण हो, जन्मजातै आएको स्वभाव। बाबुआमामा यो स्वभाव थियो थिएन थाहा छैन, तर उसमा छ। यस्तो स्वभाव जुन प्राकृतिक रूपमा आयो, यसलाई परिवर्तन गर्न हुन्न। आफ्नो मूल स्वभाव के हो त मेरो चिन्ने र त्यही अनुसारको काम छनौट गर्ने, यसलाई नै आफ्नो बाटोमा हिँड्नु, आफ्नो पथमा हिँड्नु भनिन्छ। अर्को स्वभाव, बच्चामा जुन संस्कारमा हुर्क्यो, जस्तो वातावरणमा हुर्क्यो, त्यही अनुसारको बोलीचाली, अरूसँग गर्ने व्यवहार त्यही प्रकारले विकास भएको हुन्छ। बच्चादेखि लागेको बानी यो हटाउन गाह्रो हुन्छ, तर असम्भव छैन। यदि बच्चादेखि लागेको बानी पनि नराम्रो बानी छ भने त्यसलाई हटाउन सकिन्छ। हामीले देखेका छौँ नि बानी हटाएको, कति व्यक्तिहरू बच्चादेखि माछा मासु नखाएका मान्छेहरूले पनि अलि पछि आएर खान थालेर पनि देखेका छन्। कति मानिसहरू बच्चादेखि माछा मासु खाएको पछि आएर छोडिदियो, उसले खानै छोडिदियो, संस्कारमा त खानै थियो तर खाएन, छुट्न सक्छ। बच्चादेखि लागेका केही बानीहरू जुन आफूलाई गलत लाग्छ त्यसलाई परिवर्तन गर्न सकिन्छ, सकिँदैन भन्ने होइन, तर अलि मेहनत गर्नुपर्छ, अलि बढी प्रयास गर्नुपर्छ, अनि मात्रै परिवर्तन हुन्छ, तर असम्भव छैन। जुन संस्कार ठीक छ जस्ता बानी व्यवहारहरू ठीक छन् त्यसलाई राख्ने, गलत छन् भने त्यसलाई हटाउने। त्यसै गरी अर्को अहिलेको वातावरण, यतिखेरको वातावरण कस्तो छ, यतिखेरको संगत कस्तो छ, संगत भनिन्छ नि व्यक्ति संगतले बिगार्यो भनिन्छ, अहिलेको संगतबाट आएका गुणहरू यसलाई चाहिँ छिट्टो भन्दा छिट्टो परिवर्तन गर्न सकिन्छ। यसको लागि त 21 दिन पनि लाग्दैन। अहिलेको यतिखेरको परिवेशबाट आएका उसमा आएका गुणहरू बानी व्यवहारहरू हटाउनलाई 7 दिन पनि पर्याप्त हुन्छ। तर संस्कारबाट आएका आदतहरूलाई हटाउनको लागि चाहिँ ऋषिहरू भन्छन् 7 दिन, कसैको 7 दिनमा पनि हट्न सक्छ, असम्भव छैन, कसैको 21 दिन। तर 21 दिनबाट पनि हटेन भने 108 दिन प्रयोग गर, 108 दिनको अभ्यासबाट चाहिँ कुनै पनि संस्कारबाट आएका आदतहरू परिवर्तन गर्न सकिन्छ। तर जन्मदातै आएको छ भने सकिँदैन। जस्तो मलाई बोल्न मनपर्छ, मान्छे देखेपछि कुरा गर्न मन लाग्छ, मलाई चुपो लागेर कसैसँग नबोलिकन त्यो सहज अवस्थामा बस्न मन लाग्दैन, मान्छे भेटेको कुरा गर्न मन लाग्छ। अब मलाई जति सुकै तपाईँले सिकाउनुहोस्, जति सिकाए पनि मेरो त्यो स्वभाव हो, म गम्भीर बन्न सक्दिनँ, कुरा गरि नै हाल्छु। उकुस मुकुस हुन्छ गर्न पाएन भने त, स्वभाव अनुसारको काम गर्न पाएन भने त मान्छे डिप्रेसन हुनुहुन्छ, उसलाई फुक्न दिनुपर्छ, आफ्नो स्वभावमा समकिन दिनुपर्छ। त्यसैले परिवर्तन के गर्ने के नगर्ने आफूले पहिला बुझ्ने, जन्मजातै आएका गुणहरूभन्दा बाहेक अरू सबै गुणहरू अपरिवर्तनीय छैनन्, परिवर्तन गर्न सकिन्छ आफ्नो आवश्यकता अनुसार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-562-707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा गत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।
9: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
10: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्। सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमर पथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
0: उमा ढकालजी सोध्नुहुन्छ, हरिओम गुरुदेव, परम पद, मुक्ति, मोक्ष, परम धाम एक अर्काका परिपूरक हुन् गुरुदेव? कति राम्रो। परम पद परम धाम एक अर्काका परिपूरक हुन् कि होइनन्? मलाई अहिले यो प्रश्न सोध्ने होइन, म पनि परम धाम गइसकेपछि सोध्नु होला। अहिले गएकै छैन, सोधेर के गर्ने? मलाई के थाहा, जानेहरूलाई थाहा होला, र पछि सोध्न पनि गाह्रो छ। परम धाम गएपछि कोही आउँदै आउँदैन, परम धाम पुगेर म आएँ ल भनेर भन्ने मान्छे अहिलेसम्म भेटिया छैन। सधैँ अनुमान हो, अनुमान हो, कुरा हो, जे जे कुरा गरे नै हुन्छ, गफै त हो। परम धाम भन्नुहोस्, परम मुक्ति भन्नुहोस्, परम मोक्ष भन्नुहोस्, शब्दहरू जे जे भने पनि हुन्छ, जानु पर्दैन, हुनु पर्दैन। कसैलाई मोक्ष बनाउन सकिँदैन, अनि नसकेपछि के भन्ने भने, बाबु अहिले मैले अराको काम गर, मोक्ष अहिले होइन, मरेपछि पाउँछस्। कति सजिलो उपाय, मरेपछि भनिदियो, अब मरेपछि पाए कि पाएन कसले हिसाब राख्ने, कसले कसलाई सोध्ने? त्यसकारण जहाँ जवाबदेहिता हुँदैन नि, जे भने पनि हुन्छ। मरेपछि हुने कुराको जवाबदेहिता लिनु पर्दैन, मरेपछि भएन भने पनि त्यो मान्छे फर्केर आएर तपाईँले भनेको कुरो भएन भनेर सोध्न आउँदैन। त्यस्तै यस्ता कुराहरूमा जे जे भने पनि हुन्छ। वास्तवमा सत्य चाहिँ के हो भने, मरेपछि त जे होला होला, अहिलेको जीवनलाई कस्तो बनाउने त्यतातिर चाहिँ हाम्रो ध्यान जानुपर्छ। अहिलेको जीवन राम्रो भयो भने ऋषिहरूको भनाइअनुसार भविष्य पनि राम्रो हुन्छ, त्यही भन्छन् जान्नेहरू। यो जन्ममा राम्रो कर्म गर बाबु, तिम्रो मृत्यु पछाडिको जीवन पनि राम्रो हुन्छ भन्छन्। यसमा चाहिँ सत्यता छ। किन छ भन्नुहोला भने, आज राम्रो काम गऱ्यौँ भने भोलि सुख पाइँदो रहेछ कि, यो त तपाईँ हामीले भोग्यौँ नि त। हिजो राम्रो काम गरेको फाइदा मैले आज भोगिरहेको छु, आज राम्रो काम गरेँ भने भोलि फाइदा भोग्छु, हिजो नराम्रो काम गरेको थिएँ भने त्यसको परिणाम मैले आज भोगेको छु, दुःख पाउनु परेको छ। हेर्नुहोस् त, यी भ्रष्टाचार गर्ने मान्छेहरूले गरे त अहिले गरे हो र बिचराहरू, कति दिन पहिला गरेका हुन्, तर समात्तिने बेला आज समातेर दुःख पाउनुपर्छ। हेर्नु न, कर्म पहिला गर्यो परिणाम पछि आउँछ, कर्म पछि परिणाम आउँछ। त्यसले गर्दा यो जीवनमा राम्रो काम गर्यो भने अवश्य पनि पछाडिको जीवनमा पनि राम्रो होला भन्ने अनुमान गर्न सकिन्छ, किनभने अहिलेको भोगाइबाट। आज राम्रो गरे भोलि राम्रो हुन्छ, यो वर्ष राम्रो गरे भन्दा अर्को वर्षलाई पनि त्यसको फल खान पाइन्छ। त्यसै गरी यो जीवनमा राम्रो गर्यो भने अर्को जीवनमा पनि पाइएला, ऋषिहरू भन्छन् पाइन्छ, यसमा चाहिँ सत्यता हुन सक्छ। अब त्यसो भए के गरौँ त, अर्को जीवनको कुरा नगर्ने, यो जीवनलाई कसरी राम्रो बनाउन सकिन्छ त्यतातिर पनि ध्यान लगाउने। यो जीवनमा मबाट कसैको चित्त नदुखोस्, कसैले पनि मेरो कारणले दुःख पाउनु नपरोस्, सकेदेखि सबैको राम्रो होस्, नसके पनि मबाट कसैको नराम्रो चाहिँ नहोस्, त्यतापट्टि सजग हुने र पल पल सुख बढाउने, दुःख होइन, सुख बढाउने उपायहरूको खोजी गर्ने। जस्तो सबैलाई सम्मान गर्यौँ भने सुख आउँछ, अरू मानिसलाई इज्जत दियो भने सुख आउँछ, कसैको प्रशंसा गर्यो भने सुख आउँछ, किनभने तपाईँले कसैलाई इज्जत दिनुभयो, सम्मान गर्नुभयो, प्रशंसा गर्नुभयो भने त्यो दुश्मन भए पनि तपाईँको दोषमा साथीमा परिणत हुन्छ। प्रशंसा कसलाई मन पर्दैन, सम्मान गरे कसलाई मन पर्दैन, इज्जत दिएको कसलाई मन पर्दैन। सबै मान्छे आफ्नो हुन्छन्, जीवनमा खुसियाली आउँछ। कसरी शान्त हुन सकिन्छ, कसरी कलहमुक्त जीवन बाँच्न सकिन्छ, कसरी एउटा सफल जीवन बाँच्न सकिन्छ, त्यतातिर चाहिँ ध्यान जानु राम्रो। यहाँ सोध्नुहुन्छ परमपद, परमपद भनेको के हो? परमपद भनेको आनन्दको पद। दुईटा पद हुन्छ, एउटा पीडाको पद, अर्को आनन्द। तपाईँ आनन्दमा प्रतिष्ठित हुनुहोस्, यही हो परम सबभन्दा राम्रो पद। अनि नराम्रो पद चाहिँ के हो? दुःख पीडा, पीडामा गएर बस्नु पर्यो। पद भनेको के हो? बस्ने ठाउँ त हो नि, नराम्रोतिर होइन राम्रोतिर जाने परम पद। मुक्ति के हो? मोक्ष के हो? मोक्ष भनेको दुःख मुक्ति, अरू के हो? जीवनमा दुःख छ, यो दुःखबाट आफूलाई मोक्ष गर्नुभयो, दुःखबाट माथि उठ्नुभयो, तपाईँ दुःखबाट मुक्त हुनुभयो। अब दुःखबाट मुक्त कसले गराउँछ? मैले अघि नै भने दुःख दिने के हो बुझौँ, अनि दुःखबाट मुक्ति पनि तपाईँले सूत्र थाहा पाउनुहुन्छ। हामीलाई दुःख दिने भनेका हामीभित्रका अवगुणहरू हुन्, हाम्रो आफ्नै नराम्रो बानी व्यवहार हो, नराम्रो कर्म हो, नराम्रो आचरण हो। अनि नराम्रो आचरण गर्ने, नराम्रो बानी व्यवहार बोकेर हिँड्ने, नराम्रो कर्म गर्ने, अवगुणै अवगुण लिएर हिँड्ने, अनि सुख पाऊँ भनेर हुन्छ र? यसलाई हटाइदिनुहोस् न, अहिलेको अहिले दुःखबाट मुक्त भइयो। अवगुण हटायो कि व्यक्ति मोक्ष भयो। केबाट मोक्ष भयो? दुःखबाट मोक्ष भयो। आखिरी हामीले मोक्ष कसबाट हुन खोज्या? त्यही दुःखबाट त हो नि। यो जीवन कस्तो दुःख, भगवान मुक्ति देऊ। मुक्ति पाएपछि चाहिँ दुःख पाउनु पर्दैन, त्यति नै हो। त्यसकारण हामीलाई मोक्ष दुःखबाट चाहिएको होइन, साँचो अर्थमा मोक्ष अवगुणबाट चाहियो। र आफ्ना अवगुणहरूबाट मुक्त त्यही व्यक्ति हुन सक्छ जोसँग अवगुण छ। तपाईँको अवगुणबाट म मुक्त हुन पनि सक्दिनँ, मेरो अवगुणबाट तपाईँ मुक्त हुने कुरा पनि हुँदैन, किनभने अरूको गुणले हामीलाई धेरै सताएको छैन, आफ्नै गुणले सताएको छ। त्यस कारण ख्याल राखौँला, परमपद भनेको नै त्यही हो, मोक्ष भने पनि त्यही हो, परमधाम भने पनि त्यही हो। यी सबै कुरालाई तपाईँले के लिनुहोस् भने, अवगुणहरू दुर्गुणहरू नै, नराम्रा बानी व्यवहारहरू, नराम्रो व्यवहार नै यो हाम्रो दुःखको कारण हो। दुःखबाट मुक्तिको पद परमपद नै सद्गुणहरू, राम्रा बानी व्यवहारहरू, राम्रो व्यवहार, राम्रो आचरण, बस यसले हामीलाई दुःख मुक्त दिन्छ। यतातिर चाहिँ गरौँ जो काम अहिलेको अहिले गर्न सकिन्छ, कि आजैबाट प्रयास गर्न सकिन्छ, जीवनलाई रूपान्तरण गर्न सकिन्छ। होइन भने अब स्वर्ग के हुन्छ, वैकुण्ठ कहाँ छ, कसो छ, अब यति ठुल्ठुलो कुरा गरेर मरेपछि के हुन्छ, जन्मदै यहाँ अहिले समस्या परिसक्यो, मरेपछि त जे हुन्छ होस् न त, के मतलब? यहाँ अहिले समस्या परिसक्यो मान्छेलाई, अहिले दुःख पाएर रोइरहेछ, मरेपछि के हुन्छ? त्यही भएर मेरो
11: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
12: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
11: हाम्रा सेवाहरू
12: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
11: अर्डर अनुसार खाली बोतलको उत्पादन,
12: 20 लिटर जारमा होम डेलिभरी सेवा।
11: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
12: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
13: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान, अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
14: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू,
15: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
16: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
15: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
16: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
17: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
18: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुचोक दाङ, सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
20: विशेषज्ञ डाक्टरी सेवाहरू,
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
20: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा
20: नोट अत्याधुनिक सेवा सहित 500 ml को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्य में पाइन
19: फोन बाटी नाम दर्ता गर्न सकिने
20: संपर्क दांग मध्य पश्चिम पोलिक्लिनिक हॉस्पिटल रोड खोराहीदांग
19: संपर्क फोन 082-590-079 मोबाइल नंबर 98478-10-030 र 98229-54555
1: सूर्य को विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43

0: एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
1: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
2: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
3: बिरामी जाँचो निमित्त यही असोज 17 गते शनिबार
4: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
5: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ
6: सम्पर्क फोन नम्बर 98479193 र 98128909028
7: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
8: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
7: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
7: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34910
7: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
9: हरि ओम गुरुदेव म मेरो जिज्ञासा छ यो हामी ब्रह्मा विष्णु महेश भनेर हामी तीन रूप मानिन्छ होइन भगवान मानिन्छ नि हामीले यिनका ती यी रूप हुन् कि यी अदृश्य शक्ति हुन् एउटा ऊर्जा शक्ति मात्रै हो होइन या यिनका रूप पनि हुन् र यिनमा सत रज तम गुण तिनटै हुन्छ होइन अब तपाईँ ब्रह्मामा रज हुन्छ भने विष्णुमा सत हुन्छ महेशमा तम हुन्छ भाइ हामी यी तम तिनटै गुणभित्र रहेर हामी मोक्ष प्राप्त गर्न सक्छौँ या यसभन्दा अलगै अब यीदेखि अलग भएर हामी मोक्ष प्राप्त गर्न सक्छौँ
10: प्रश्न छ ब्रह्मा विष्णु महेश के हुन् गुण के हो र म तिनैको अधीनमा रहेर मात्रै मुक्तिको बाटो हिँड्न सक्छु मोक्षको बाटो कि मैले के गर्नुपर्छ यो ब्रह्माण्ड पुरै देखिने ब्रह्माण्ड नदेखिने ब्रह्माण्ड समस्त चराचर जगत तीनवटा शक्ति मिलेर बनेको छ एउटा शक्ति ज्ञानको शक्ति हो अर्को कर्मको शक्ति हो अर्को भक्तिको शक्ति हो जान्नु गर्नु बन्नु यी तीनवटा मिलेर पुरै ब्रह्माण्ड बनेको छ जान्ने शक्ति अघि हामी जुन कुरा गर्दै थियौं त्यसलाई त्यो जान्ने शक्तिलाई ब्रह्माजी भनियो ब्रह्माजी मूल सृजनशील शक्ति हो मभित्र नयाँ सोच्ने क्षमता छ भने त्यति मात्रामा म ब्रह्मा हुँ ब्रह्मा व्यक्तिको नाम होइन शक्तिको नाम हो न विष्णु व्यक्तिको नाम हो न महेश व्यक्तिको नाम हो यी शक्तिका नाम हुन् हाम्रा ऋषिहरूको तरिका चाहिँ शक्तिलाई व्यक्ति बनाइदिने ताकि सम्बन्ध बनाउन सकियोस् यदि शक्ति मात्रै हो भनिदियो भने त शक्तिसँग के सम्बन्ध बनाउनु छ तपाईँले अब बिजुली शक्ति हो अब यसँग केही सम्बन्ध बनाउनुहुन्न बिजुली आएको दिन हो मेरो बिजुली कति प्यारो तिमी आयो पनि भन्नुहुन्न बिजुली गएको दिन पनि तपाईँ बिजुली गएन भनेर छटपटिनुहुन्छ तर बिजुलीसँग तपाईँको प्रेम चाहिँ बन्दैन र जीवनको जीवनमा विकास हुन्छ प्रेमले जहाँ पनि सम्बन्ध बन्न सक्छ त्यहाँ जीवनको विकास प्रारम्भ हुन्छ त्यही भएर ऋषिहरूले सबै शक्तिहरूलाई देवी देवता भनेर परिभाषित गरिदिए विद्युतको शक्तिलाई अग्नि देवता भनिन्छ अब अग्नि देवता भन्ने बित्तिकै ओहो मेरो देवता भनेर हृदय गदगद हुन्छ तपाईँ आगो भन्नुहोस् त अङ्ग्रेजीमा फायर भन्नुहोस् त तपाईँलाई के फरकै पर्दैन तपाईँको हृदय आन्दोलित हुँदैन जेले हृदय आन्दोलित हुँदैन त्यो अध्यात्म होइन हृदय आन्दोलित जहाँ हुन्छ जहाँ तपाईँ व्यक्तिगत सम्बन्ध बनाउन सक्नुहुन्छ जहाँ तपाईँ उसका गुणहरू आफूमा धारण गर्न सक्नुहुन्छ अग्निदेवता भन्ने बित्तिकै गुण धारण गर्न सके जस्तो अग्निले आफूमा जे आए पनि पचाइदिन्छन् र अन्तत्व गतमा हेर्नुहोस् त अग्निको कस्तो गुण हुन्छ जे आए पनि अग्निले जलाइदिन्छ अन्तमा अग्निले आफूलाई नै जलाएर सिधाइदिन्छ अग्निसँग कुनै अहंकार छैन निर अहंकार छन् अग्नि निर अहंकारिता अग्निको लक्षण हो अब यति बुझ्ने बित्तिकै हृदय आन्दोलित हुन थाल्छ तपाईँ फायर फायर भनेर मात्रै तपाईँ कुरा गर्नुभयो आगो आगो मात्रै भन्नुभयो भने

तपाईँको हृदय आन्दोलित हुँदैन, तपाईँ निरअहङ्कारिता र जे आए पनि पचाउन सक्ने महान वैराग्यको क्षमता सिक्न सक्नुहुन्न। अध्यात्मले तिनै विषयलाई उठाएर देवत्वकरण गरिदिन्छ र मनुष्यको हितमा हुन्छ अध्यात्म जहिले पनि। सृष्टिका तीनवटा शक्तिहरू, महाशक्तिहरू, यिनलाई त्रिदेवको रूपमा ऋषिहरूले बुझाए। जान्ने शक्ति या सृजनशीलताको शक्ति मनमा आउँछ नि, नयाँ सोच, इनोभेसन, नयाँपन, नोभेल्टी, क्रिएटिभिटी, सब ब्रह्मादि हो नि म भित्र भएका। कसैको हेर्नुहोस् त, कोही व्यक्ति एकदमै धेरै काम चाहिँ गर्छ, धेरै सक्रिय व्यक्ति कहिले पनि सृजनशील हुँदैन, क्रिएटिभ हुँदैन। जो व्यक्ति बढी सृजनशील हुन्छ ऊ विष्णुतिर जान्छ, ब्रह्मादि छुट्छन्। सृजनशील व्यक्ति त्यो हुन्छ जो अलि अल्छी हुन्छ। त्यही भएर ब्रह्मादि कहाँ कुनै मन्दिर भनेका छैनन्, किनकि सृजनशीलता बाहिर देखिँदैन। कति मिठा मिठा गीतहरू हुन्छन्, कसले लेख्यो मतलबै छैन, जसले गायो उसको मात्रै नाम हामी सुन्छौँ, गायकको नाम बढी हामी हेर्छौँ। कस्ता कस्ता चलचित्रहरू हुन्छन्, कति मेहनत गरेर कतिले कथा लेखेको हुन्छ, के हुन्छ अन्ततगत नायक नायिका त्यो कथाकार बन्दै, अभिनयवाला अभिनयवाला विष्णु हो, ब्रह्माजीले नलेखेको अभिनय ब्रह्माजी लुक्छन्। त्यही भएर ब्रह्माजीका मन्दिरहरू बन्दैनन्, स्वाभाविक हो यो। विष्णुजीका सबभन्दा बढी मन्दिर बन्छन् र महेशका सबभन्दा बढी मन्दिरहरू बन्छन्। यी शक्तिहरू हुन्। अब यिनै शक्तिलाई गुणको हिसाबले यदि वेदान्तको अध्ययन गर्नुभयो वा सांख्य योगको अध्ययन गर्नुभयो भने यिनै शक्तिलाई गुणको रूपमा बुझाइन्छ। गुणको रूपमा बुझ्यो भने अलिकति यो रसायन शास्त्र केमिस्ट्री पढ्ने मान्छेहरूलाई बडो रमाइलो हुन्छ। ब्रह्माजी रजोगुण हुन् जहाँ केही जागिरहेको छ, विष्णुजी सद्गुण हुन् सतोगुणी हुन् र महेश तमोगुणको अवस्था हो, किनभने तमोगुणको अवस्थामा सबै अन्धकारमा प्रवेश गर्छ। महेशको काम चाहिँ मृत्यु दिनु हो, ती मृत्युका देवता हो अनि सबै तमोगुणमा प्रवेश गर्छ त्यहाँनिर गएर। पुरै ब्रह्माण्ड पुरै सृष्टि त्रिगुणात्मिका छ, तीनवटा गुणले सम्पूर्ण सृष्टि बनेको छ। तर म को हुँ त, मुक्ति के हो, मोक्ष के हो, हामी बोध विज्ञानको माध्यमबाट के खोजिरहेका छौँ? अब यो श्रीफलको भाषामा बुझ्नुहोस्, यो कम्प केन्द्र तीन गुणले बनेको हुन्छ, जान्ने गुण, दौडिने गुण, रोकिने गुण। यी तीनवटा गुण कम्पमा हुन्छ, अकम्प गुणातीत हुन्छ, गुणभन्दा पृथक हुन्छ, गुणभन्दा माथि हुन्छ। म द्रष्टा हुँ, कम्प म भित्र छ, मेरो हो, तर म कम्प होइन। यो सिक्दैछौ हामी, यो साधनागत रूपमा सिक्दैनौ हामी। यसको अर्थ के हो भने यी तीनवटा गुण सत रज तम यी मेरा हुन्, तर म चाहिँ यो होइन, म त्यो भन्दा पनि भिन्न छु। आफूलाई तीन गुण भन्दा अलग अनुभव गर्नु मुक्ति हो, त्यो मोक्ष हो। त्यही भएर भगवद् गीतामा आउँछ 13:2, क्षेत्रज्ञम चापिमाम विदिम सर्व क्षेत्रेषु भारत क्षेत्र क्षेत्रज्ञयोर्ज्ञानम एतद् ज्ञानम मतम ममः। अर्जुन, तिमीले जति पनि कुरा अनुभव गर्छौ तिम्रो अनुभवमा आउने सबैलाई क्षेत्र भनिन्छ, यो संस्कृत शब्द हो। मेरो अनुभवमा जे पनि आउँछ क्षेत्र हो, र अनुभव गर्ने व्यक्ति वा अनुभोक्ता वा द्रष्टा चाहिँ क्षेत्रज्ञ हो। अर्जुन, तिमीले आफूलाई क्षेत्रज्ञको रूपमा चिन, यु आर दि नोअर, यु आर दि सियर, यु आर नट दि सीन, यु आर नट दि नोन। यो जुन मेरो बहिर् जगत र अन्तर जगत छ, यी दुईटै क्षेत्र हुन्, यी गुणले बनेका हुन्छन्, यी त्रिगुणात्मिका हुन्छन्। जसरी पुरै ब्रह्माण्ड, पुरै ब्रह्माण्ड जस्तो छ, हाम्रो अन्तर जगत र बहिर् जगत त्यस्तै हुन्छ, यथा पिण्डे तथा ब्रह्माण्डे। हामी त्यसैको अङ्ग्रेजीमा भन्यो भने प्रोटोटाइप हो, अथवा पुरै ब्रह्माण्ड मेरो एक्सपान्सन हो, म ब्रह्माण्डको सानो एउटा रूप हो, अणु रूप हो। म व्यष्टि हुँ, ऊ समष्टि हो, म थोपा हुँ, ऊ महासागर हो, हामी भिन्न छैन। र मैले जे अनुभव गरिरहेको छु त्यो अनुभव म होइन, यो थाहा पाउनु मुक्ति हो। त्यही भएर मुक्तिको अवस्था गुणातीतको अवस्था हो, मुक्तिको अवस्था आत्मज्ञानको अवस्था हो,